आफूलाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक छ बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टीलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समयमा उहाँलाई दिन चाहन्छु।

परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेकदाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ आशिष आउन अघि विपत्ति। पवित्र बाइबलको उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म जब तपाईँ र मेरो जीवनमा विभिन्न प्रकारको विपत्तिहरू दुष्ट आत्माले ल्याउँदछ, त्यो समयमा हामीले विपत्तिलाई मात्र हेर्नु हुँदैन, विपत्ति पछि त्यहाँ आशिष छ भन्ने कुरा हामीले बुझ्न पर्दछ। दुष्ट आत्मालाई यो थाहा हुन्छ, अब तपाईँको जीवनमा आशिष आउन लाग्यो भन्ने कुरा उसलाई थाहा भएको कारणले गर्दा दुष्ट आत्माले तपाईँको जीवनमा त्यो दुःख ल्याउनको लागि, त्यो आशिष आउँदाखेरि तपाईँलाई खुसी नबनाउनको लागि यसले हरेक प्रकारले प्रयत्नहरू गर्छ। र पवित्र बाइबलले यो स्पष्ट गरेको छ, विपत्ति चाहिँ आशिषको अघि आउँदछ भनेर चाहिँ बताएको छ। र अङ्ग्रेजीमा एउटा कहावत पनि छ, आँधी बेरीको पछि घमाइलो दिन आउँछ भनेर। आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, पवित्र बाइबलमा भएका धेरै घटनाहरू मध्ये एउटा घटना जो दाउदको जीवनमा घटेको थियो, हामीलाई थाहा छ पवित्र बाइबलले दाउदलाई परमेश्वरको हृदय पछिको मानिस भनेर पनि बताएको छ। र दाउद उहाँ इजरायलको सिंहासनमा बस्न भन्दा अगाडि नै धेरै समस्यामा परे जानुभयो, एउटा समस्या पछि अर्को समस्या, अर्को समस्या पछि अर्को समस्या, त्यस्तो समस्यामा भएर जाँदा जाँदा अहिले यस्तो प्रकारको समस्या आएको छ कि अब दाउदलाई साथ दिएर हिँड्ने करिब 600 मानिसहरूले पनि उहाँलाई ढुङ्गाले हान्न कोसिसहरू गरेका छन्। घटनाक्रम यस प्रकारले अगाडि बढ्दछ, दाउद र उहाँका मानिसहरू, उहाँहरूको परिवारहरू बसेको ठाउँ सिगलगबाट केही टाढो केही समयको लागि जानुभएको छ र उहाँहरू फर्केर आउनु हुँदाखेरि त अमालेकीहरूले उहाँको परिवारका सदस्य लगायत उहाँहरूको जो झुप्रो झाम्रो जो टेन्टहरू थियो बनाएर बस्नु भएको त्यो सबैलाई आगोले जलाएका छन् र उहाँका परिवारका सबै सदस्यहरूलाई

सिगलकको उहाँहरू बसेको ठाउँमा जब आउनुभयो, त्यो समयमा त उहाँका साथीहरूले दाउदलाई पछ्याएपछि हामीलाई यस्तो दुःख भयो भनेर त उहाँहरूले यस्तो चित्त दुखाउनु भयो कि दाउदलाई त ढुङ्गाले टिपेर हानिदिउँ भनेर चाहिँ उहाँहरूले त त्यसरी पो प्रयास गर्नुभयो। यो खण्डलाई पहिलो समुएलको पुस्तक 30 अध्यायको केही खण्डहरू पढेर म पुष्टि गर्दछु र घटनाक्रम पवित्र बाइबलको यस खण्डमा यस प्रकारले अगाडि बढ्दछ। तेस्रो दिन दाउद र तिनका मानिसहरू सिकलगमा पुगे। त्यस बेला अमालेकीहरूले नेगेब र सिकलग लुटपिट गरेका थिए। सिकलगमा आक्रमण गरेर उनीहरूलाई त्यस ठाउँलाई आगो लगाइदिएका थिए। उनीहरूले स्त्री र त्यसमा भएका साना ठुला सबैजनालाई नमारिकनै लगेका थिए। उनीहरूले यिनीहरूलाई अघि अघि लगाउँदै लगिरहेका थिए। जब दाउद र तिनका मानिसहरू सिकलगमा आइपुगे तब तिनीहरूले सहरलाई आगोले भस्म पारेको र तिनीहरूका पत्नीहरू र छोरा छोरीहरूलाई लगिसकेको देखे। चार पद यसर्थ दाउद र तिनीसँग भएका मानिसहरू यति धेरै रोए कि तिनीहरूसँग अझ रुने शक्ति नै भएन। पाँच पद दाउदका दुवै पत्नी इजरायल र अहिनोम र कर्मेली नाबालकी विधवा अभिगेललाई पनि कैदमा लगिसकिएको मध्येहरूमा एक थिए। छ पद आफ्ना छोरा छोरीहरू लगिएका हुनाले मानिसहरूले दुःख मानेर दाउदलाई ढुङ्गाले हान्ने धम्की दिन लागे। दाउद अनियोलमा परे। तब दाउदले परमप्रभु आफ्नो परमेश्वरबाट बल पाए। तब दाउदले अभिमेलेकका छोरा पुजारी अबियाथारलाई एपोत लगाउने हुकुम गरे र अबियाथारले त्यो ल्याए। तब दाउदले परमप्रभुलाई सोधे, के म यी लुटपाट गर्नेहरूलाई खेदौं? के म उनीहरूलाई भेटाउन सकौंला? उहाँले जवाब दिनुभयो, उनीहरूलाई खेद, तैले उनीहरूलाई भेटाएर सबै मानिसहरूलाई छुटाउनेछस् भनिकन परमप्रभु परमेश्वरले यहाँ आफ्नो जन मार्फत दाउदलाई यो उत्तर दिनुभयो। आदरणीय ख्रिस्तप्रेमी दाजुभाइ दिदीबहिनीहरू, दाउद यो प्रकारको अनियल अवस्थामा आए सकेपछि एउटा समस्या पछि अर्को समस्या, अर्को समस्या पछि अर्को समस्या भएर यो अनियल अवस्थामा आइपुग्न भएपछि त्यहाँ साउल राजा रणभूमिमा मर्नुहुन्छ, उहाँका छोराहरू पनि मर्छन् र दाउद एक हप्ता पछि इजरायलको राजा बन्नुहुन्छ। र यहाँ जो आपत्ति विपत्ति दाउदले खप्दै खप्दै खप्दै जानु भएपछि जब एउटा ठूलो आपत्ति सिकलगमा आफ्नै साथीहरूले ढुङ्गाले हान्ने यो अवस्थामा उहाँ पुग्न भएपछि त्यो पछि चाहिँ परमेश्वरको टेस्टमा परमेश्वरको जाँचमा उहाँ पास हुन भएपछि त्यो पछि पो उहाँ त एउटा गोठाला मान्छे इजरायलको सिंहासनमा परमप्रभु परमेश्वरले पुर्याउनुहुन्छ। र पवित्र बाइबलले मसीहा येशु हिजो आज सदा सर्वदा एक समानको परमेश्वर हुनुहुन्छ भनेर चाहिँ बताएको छ। उहाँले विगतका दिनमा जे काम गर्नुभयो वर्तमानमा उहाँले त्यही कामहरू गर्नुहुन्छ र उहाँले भविष्यका दिनमा पनि त्यही काम गर्नुहुन्छ। आदरणीय ख्रिस्ट पारखी दाजु भाइ दिदी बहिनीहरू, तपाईँ त्यही प्रकारको आपत्ति विपत्तिमा भएर जानु भएको छ, संकष्टमा भएर जानु भएको छ, बिमारमा भएर जानु भएको छ, एउटा घटना पछि क्रमबद्ध अर्को घटनाले तपाईँलाई सताएको छ भने तपाईँले आपत्ति विपत्ति मान्ने होइन, तर तपाईँले त्यो सबै अवस्थालाई चाहिँ तपाईँले यस प्रकारले लिन पर्दछ। आदरणीय ख्रिस्तप्रेमी दाजुभाइ दिदीबहिनीहरू, अब तपाईँको आशिष नजिकै छ, पहिला सोचेको भन्दा पनि अझै नजिकै छ तपाईँको आशिष, किनकि आपत्ति पछि आशिष आएको हामीले पवित्र बाइबलमा यो स्पष्ट देखेका छौँ र नयाँ करारका कुराहरूमा पनि हामीले तीनै घटनाहरू देख्दछौँ भने उत्पत्तिको पुस्तकमा पनि त्यस्तै प्रकारको हामीले घटनाहरू देख्दछौँ। जब परमप्रभु परमेश्वरले अब्राहम र सारालाई जो इसाक प्रतिज्ञाको छोरा दिनै दिनै लाग्नु भएको थियो उहाँहरू एउटा घटना पछि अर्को घटना अर्को घटना पछि अर्को घटनामा भएर जानुभएको थियो। त्यति मात्र होइन, जब इसाक प्रतिज्ञाको छोरा उहाँले पाइसक्नु भएपछि पनि अब प्रतिज्ञाको छोरालाई मुरैको डाँडामा लगेर बलि गर भनिकन परमप्रभु परमेश्वरले भन्नुभयो। अब्राहमको हृदयलाई उहाँले जाँच गर्नुभयो र त्यो जाँच भइसके पछाडि अब्राहमलाई उहाँले प्रचुर मात्रामा उहाँले खुलेर त्यहाँ आशिष दिनुभएको हामी देख्दछौ। र अय्युबको जीवनमा तपाईँले हेर्नुहोस्, अय्युब धर्मी मानिस थिए, धनी पनि हुनुहुन्थ्यो र अय्युबलाई श्रृङ्खलाबद्ध एउटा घटना पछि अर्को घटना, अर्को घटना पछि अर्को घटना, यो प्रकारले घटना घटना घटनाले उहाँलाई छेक्यो। उहाँका भएका सबै कुराहरू लुटिए। एउटा करोडपति व्यक्ति रोडपति जस्तो हुन पुग्नु भयो र त्यति मात्रै नभएर उहाँको शरीरमा पनि रोग बिमारहरू भयो र साथी मित्रहरूले पनि तपाईँ पापी नै हुनुपर्छ, धर्मी

0: मानिस भएको भए कहाँ यस्तो हुन्थ्यो भने त्यो प्रकारले दोष लगाए। तर अय्युबको विषयमा त परमेश्वर र शैतानको बीचमा बाजी परेको थियो। अय्युब जस्तो मेरो छोरालाई तैले काहीँ भेटाउँछस्, त्यो धरतीमा त्यस्तो परमेश्वरको भय राख्ने व्यक्ति छ भनेर चाहिँ परमप्रभु परमेश्वरले अय्युबको विषयमा उहाँले गर्व गर्नुभएको थियो। तर ती सबै कुराहरू सम्बन्धी यहाँ मानिसहरूले देख्दाखेरि चाहिँ अय्युब पापी नै हुनुपर्छ, नभए किन यस प्रकारको दुर्दशा अय्युबको जीवनमा आउँछ भन्ने प्रकारका कुराहरू नै भए। र अय्युबले पनि अय्युबको पुस्तक 42:5 उहाँले भन्नुभयो, परम प्रभुको विषयमा मैले त सुनेको मात्र थिएँ तर अहिले त आम्ने सामने देखेको छु। भनिकन ती कष्टहरूबाट भएर जान भएपछि अय्युबले पनि यो उदाहरण, यो गवाही उहाँले त्यो प्रस्तुत गर्नुभयो। प्रिय दाजुभाइ दिदी बहिनीहरू, र अय्युबको पुस्तक 42:10 पवित्र बाइबलमा यो भनिएको छ कि अय्युबलाई पहिलाको भन्दा दोब्बर आशिष परमेश्वरले दिनुभयो भने चाहिँ अय्युबको पुस्तकमा पनि त्यो लेखिएको छ। र आशिष आउन अघि विपत्ति आउन सक्दछ, तपाईँ नहडबडाउनुहोस्। जब आशिष तपाईँलाई आउन लाग्दछ दुष्ट आत्मालाई थाहा हुन्छ अब तपाईँले चाहिँ आशिष पाउन लाग्नुभयो भनेर, र त्यो समयमा तपाईँले दुःख मान्ने होइन, तपाईँ त अब आशिषको मूलमा म पुग्नै लागेछु। सगरमाथा चढ्ने मानिसहरू टुप्पामा पुग्नु भन्दा अगाडि निकै थाक्नुहुन्छ होला, त्यो अवस्थामा उहाँहरू त सगरमाथाको टुप्पामा कहिले नपुग्ने रहेछ भन्ने कुरा होइन, जब सगरमाथाको टुप्पामा उहाँहरूले टेक्नुहुन्छ त्यो कुरा चाहिँ विश्वको लागि नै समाचार बन्दछ। र आशिषको अगाडि कष्टहरू आउँदछ र त्यो कष्टमा हामीले कहिले पनि आपत्ति विपत्ति मान्न हुँदैन। हामीले बाइबल अनुसार सिक्न पर्ने कुरा त अब म त आशिषको नजिकै पुगेछु भने तपाईँले सिक्न पर्दछ। र मेरो जीवनमा कतिवटा घटनाहरू मैले अनुभव गरेको छु, जति ठुलो समस्या उति ठुलो आशिष। र इन्जिनियरहरूले पनि भन्नुहुन्छ जति अग्लो बिल्डिङ बनाउने हो त्यति नै तल जग जान पर्छ भने चाहिँ इन्जिनियरहरूको पनि भनाइ छ। भने जस्तो नै जति ठुलो तपाईँलाई आशिष आउन लागेको छ त्यति नै ठुलो समस्यामा टेस्टमा भएर प्रभुले लिएर जानुहुन्छ। र तपाईँ हामी आपत्ति विपत्ति आउँदा समस्या आउँदाखेरि हामी थाक्ने होइन, आइएर आथा गर्ने होइन, तर प्रभु तपाईँ मेरो साथमा हुनुहुन्छ, यो आपत्ति विपत्तिले मलाई केही पनि बिगाड्नेवाला छैन, तर आपत्तिको पछि समस्याको पछि अब म आशिषमा पुग्दैछु भने चाहिँ तपाईँले त्यो प्रकारले लिन पर्ने हुन्छ। भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: हुन्छ, प्रभु येशु ख्रीष्टको नाममा जय मसीह। मेरो नाम विद्या श्रेष्ठ, म गुजु धारा बलम्बुमा बस्छु। मेरो सेवाकाई चाहिँ सतमंगलमा सेवाकाई गर्छु। विशेष गरी मैले कसरी प्रभुलाई पायो भन्नु पर्दा चाहिँ मेरो श्रीमानलाई धेरै चोटि स्वप्न आउने कुराहरू थियो, अनि त्यसपछि हामी घरमा बस्न सकेन, एकदम समस्या भएको कारणले घरमा बस्न सकेन। अनि म बाहिर गएँ, अनि बाहिर गएर चाहिँ पाटनतिर बस्न गएँ। पाटनतिर बस्दाखेरि घरपट्टि विश्वासी हुनुहुन्थ्यो, घरपट्टि विश्वासी भएको कारण हामीलाई चर्च लाने भनेर कुरा गर्नुभएको थियो, अनि त्यसपछि मान्नुभएका थिएन श्रीमानले चाहिँ। अनि तर एक दिन चाहिँ यस्तो भयो, यस्तो देउता आउने ठाउँमा, पाटन मंगल बजारको मम्मर गलीमा देउता आउने ठाउँमा श्रीमान त्यहाँ देखाएर आउनु भएको थियो। त्यसपछि उहाँले चाहिँ एक महिनामा मर्छ भनेको कारण घरमा आउँदा मैले बुन्ने सानोतिनो कामहरू गर्ने थियो, अनि त्यो काम गरेर आउँदाखेरि चाहिँ मलाई गाली गर्नु भएको थियो। मलाई एक महिनामा मर्छ भने तापनि आफू त्यसरी डुलेर हिँड्ने भन्ने जस्तो कुरा गर्नुभएको थियो। म त खासै डुल्न गएको त होइन, उहाँले काम गर्न सक्नुहुन्न, अनि मैले कमाएर खुवाउनु पर्छ बच्चाहरूलाई, अनि हेर्नु पर्छ, पढाउनु पर्छ। अनि त्यसपछि चाहिँ उहाँले त्यसो भन्दा भन्दै मैले चाहिँ बुन्ने कुरा गर्ने, अनि त्यो घरपट्टि आउनुभयो। किन रोइराखेको, त्यस बेला म यसरी बोल्न सक्ने थिएन, अनि रोइराखेको थियो। किन रोएको, बुन्ने चिज ल्याएन, टोपी बुन्ने भन्नुभयो। अनि हो, यस्तो देखाएर आएको, मेरो बुहारीसँग यस्तो भयो, यस्तो भन्नुभयो। हो, त्यसैले त देखाउनु भयो भने एक हप्ता अनि डेढ महिना त्यस्तो पाका लाग्छ, अनि फेरि पनि त्यस्तै हुन्छ, त्यही भएर हामीले चर्च जाऊँ भनेको भन्नुभयो उहाँले। अनि त्यो दिन चाहिँ बिहिबारको थियो अनि भोलिको दिनमा चाहिँ श्रीमान माथि घरपतिलाई सोध्न जानुभएको थियो, चर्च जाँदाखेरि के गर्नुपर्छ भनेर सोध्न जानुभएको थियो। हामी चाहिँ अब दुई छोरी छोरा एउटा थियो, हामी चारैजना चार ठाउँमा खोज्न गयौँ, उहाँ कहीँ पनि जानुहुन्न थियो पहिला। अनि त्यसरी त्यो दिन चाहिँ त्यसरी जानुभएको कारण हामीले उहाँलाई खोजे, तर उहाँ चाहिँ माथिबाट आउनु भयो पछि है, माथिबाट आउनु भयो। अनि किन कहाँ जानुभएको भने त रमिलालाई सोध्न गएको चर्च जानलाई भन्नुभयो। अनि त्यसपछि त्यो गर्भवतीको नाम रमिला थियो, अनि उहाँलाई मैले पनि सोधे, उहाँ मात्रै बिरामी थियो अनि म पनि हेर्नलाई हुन्छ भनेर मैले भन्दाखेरि हुन्छ भन्नुभयो। म हेर्न गएँ अनि त्यो शनिबार चर्च जाँदाखेरि उहाँलाई त्यही छोप्ने कुराले चाहिँ एकदमै काम्नु भयो होइन, काम्नु भयो। अनि म पनि नबोल्ने, घर पनि त्यति बोल्नलाई लाज लाग्थ्यो, मलाई पनि लाज लाग्थ्यो, किनभने हामी नेवारी भएको कारणले एकदम लाज लाग्ने डर लाग्ने भएको थियो। अनि सबैजना उहाँलाई सोधिसक्यो कि, सबैजना सँगसँगै बसेकोहरू उताउता सर्नु भयो। अनि मैले घरपट्टिलाई सोधेँ, रमिला के गर्ने, दाईलाई त यस्तो भयो, सबैजना त्यो गइसक्यो भनेर भन्दा केही हुँदैन, बस अब छोडेर जान्छ भन्नुभयो। अनि ठिकै छ भनेर चाहिँ हामीले भने, जे होस् चर्च गएदेखि उहाँलाई अब हप्ताको दुई तीन चोटि त्यस्तो हुने कम हुँदै गयो। अनि त्यसपछि फेरि हामी पाँचैजना सधैँ भरि संगति जाने भइयो। त्यसपछि फेरि उहाँलाई चाहिँ एउटा बुद्धि बंगला भन्ने आएको कारणले गर्दा उहाँ चाहिँ खान नसक्ने, दिनको एक पकेट दुध मात्रै खुवाइराख्नु पर्ने, अनि उहाँलाई गाह्रो दुखेर चाहिँ उहाँलाई गाह्रो, मलाई चाहिँ अब सबै कुरा हेरेर पनि अझै गाह्रै गर्छ, अनि मलाई पनि गाह्रो लाग्थ्यो, कहिले काहीँ रिस पनि उठ्यो अब त्यस्तो गरेर। अनि त्यो दिन पनि एक दिन चाहिँ हामी वीर हस्पिटल गएको थियो, अनि त्यहाँ चाहिँ अपरेसन गर्नुपर्छ भनेको थियो, साथमा मसँग 100 पैसा पनि थिएन, अनि अपरेसन गर्नलाई 1500 चाहिन्छ भन्नुभएको थियो। यो चाहिँ धेरै 22-23 वर्ष अगाडिको कुरा हो। अनि त्यसपछि त्यस्तो भयो, त्यसपछि मलाई यसरी दोहोऱ्याउनु हुने आमा नेवार थियो, उहाँ चाहिँ महर्जन नानी आमा थियो, अनि उहाँ चाहिँ आउनुभयो, हामीलाई भन्नुभयो कि तिमीहरू परिवारै चर्च आएन किन भनेर भन्नुभयो। अनि त्यसपछि मैले भने, श्रीमानलाई यस्तो यस्तो भएको छ, अपरेसन गर्नुपर्छ रे, अब मसित त 100 रुपियाँ पनि छैन, अब म कसरी अपरेसन गर्ने, भर्ना गर्दाखेरि कति लिन्छ होला पैसा भनेका थियो। अनि उहाँ आमाले भन्नुभयो, उहाँकै घरमा बालमा बस्ने एकजना बहिनी थियो, उहाँको रगत बगेको थियो, अनि उहाँले चाहिँ अब म घरबाट माइती टाढा छ, माइतीबाट आउँदैन, मालाई चाहिँ तपाईँ मलाई साथी आउनु है आमा भनेको थियो अरे। अनि उहाँले ल म एकचोटि प्रार्थना गर्छु भन्दाखेरि उहाँ हस्पिटलै जानै नपर्ने गरिकन चाहिँ उहाँलाई प्रार्थना गरेपछि त्यो रगत बगेको निको भएको थियो अरे। अनि तिमीलाई पनि हुन्छ विद्या, तिमी अपरेसनै गर्नै परेन, तिमीले चाहिँ तिम्रो श्रीमानको लागि तिमीले ग्रहण गर भन्यो, अनि त्यसपछि ग्रहण गर भन्नुभयो। अनि हुन्छ, म मेरो श्रीमानलाई निको हुने भए म ग्रहण गर्छु, के गर्नुपर्छ भनेर मैले सोधे। अनि मैले यस्तो यस्तो भन्छु, तपाईँले भन्नु है भन्नुभयो। अनि साँच्चै मैले चाहिँ ग्रहण गरे। अनि बिहिबारको दिन थियो त्यो, अनि शनिबार हामीले पुलपिटबाट सूचना भन्छु, अनि त्यसपछि प्रार्थना गरिदिनुहुन्छ, अनि तिम्रो श्रीमानलाई अपरेसन गरिदिनुहुन्छ भन्नुभएको थियो। अनि साँच्चै नै त्यो उहाँ आमाले जसरी भन्नुभयो त्यसरी नै परमेश्वरले चाहिँ उहाँको जीवनमा अपरेसन गरिदिनु भयो। एउटा बाटा थियो, त्यो बाटा भरि धेरै पनि सुन्निएको थिएन, तैपनि त्यो बाटा भरि पिपहरू आयो, उहाँ चाहिँ एकदम रुनु भएको थियो त्यो दिन, त्यो पिप आउँदै गर्दाखेरि। अनि त्यहाँदेखि चाहिँ उहाँलाई त्यो दाँत दुखेको पनि कम भयो। अनि त्यसपछि हामी अझै प्रभुमा चाहिँ अझै बढ्नको लागि परमेश्वरले हामीलाई सहायता गर्नुभयो। अनि त्यसपछि मेरो पनि यो पाथी घरको अपरेसन गर्नुपर्ने थियो, पैसा नभए पनि मैले चाहिँ समय मागेर गएको थियो पाटन हस्पिटलमा। अनि त्यसपछि उहाँलाई हेरचाह गर्दा गर्दै म त्यो उहाँले भन्नुभएको समयमा म जान पाएन, पछि फेरि मलाई गाह्रो हुँदाखेरि म जचाउन गएको थियो। अनि त्यसपछि उहाँले भन्नुभयो, के तिम्रो त अपरेसन गर्नुपर्ने थियो, अब त छैन नि भन्नुभयो। अनि के गरे तिमीले भन्यो है, म त प्रभुमा विश्वास गरे, म यहाँ त पाटन चर्च आउँछु अब भने। अनि त्यसपछि त्यो चर्च गएर भएको हो त भन्नुभयो। अनि परमेश्वरले नि मेरो श्रीमानलाई पनि यस्तो यस्तो गर्नुभएको थियो, अनि त्यसपछि यस्तो भयो, अनि त्यही भएर मलाई पनि प्रभुले नि छुनु भयो होला भनेर मैले भने। अनि उहाँहरू अलि छक्क मान्नुभयो, जे होस् प्रभु परमेश्वरले चाहिँ हाम्रो जीवनमा धेरै कुरा गर्नुभयो, सङ्घर्ष गर्दा गर्दै यहाँसम्म परमेश्वरले ल्याउनु भयो। यो सबै कुरा चाहिँ मेरो मण्डलीका गुरुबा गुरुआमा अनि जति पनि विश्वासीहरू हुनुहुन्छ उहाँहरूको प्रार्थना अनि त्यसपछि मेरो विश्वास अनि परमेश्वरको अनुग्रहद्वारा चाहिँ मैले यसरी परमेश्वरमा बढ्ने मौका परमेश्वरले दिनुभयो अनि धेरै कुरा छ। त्यसपछि फेरि 71 सालमा मेरो खुट्टा पाच्यो अनि म एकदमै बिरामी थियो मेरो नि पछि बिरामी भएर अनि त्यो पाटनमा बस्दा बस्दा हामी चाहिँ पाटन चर्चमै ग्रहण गरेको अनि पाटन चर्चमै हुर्केको थियो अनि त्यसपछि अब आफू कमाउन पनि सकेन बच्चाहरू पनि ठुलो भयो अनि त्यसपछि घर बस्न गएँ। घर बस्न गएपछि मलाई फेरि गाह्रो भयो घर बस्नलाई पनि मलाई एकदमै घरतिर जानलाई पनि पहिला सताको कारणले गर्दा मलाई त्यो घर जाने भनेकी नि मलाई कस्तो रुन मन लाग्थ्यो। पहिला मेरो जीवनमा जति पनि खाएका समस्याहरू त्यो सम्झेर आउँथ्यो अनि घर जान मन लाग्दैन थियो अनि आमाहरू आउनुहुन्छ रुनुहुन्छ नजाऊ न मलाई कसले सिकाइदिन्छ मलाई कसलाई सिकाइदिन्छ हामीलाई कसले संगति दिन्छ भने भन्नुहुन्थ्यो। अनि त्यसपछि त्यो भएन अब त्यो हेरेर भएन अनि एकजना दिदी आउनुभयो के गर्ने दिदी मलाई त यस्तो यस्तो भयो घर जाम भने कि नि पहिलाको सम्झिन्छ अनि मलाई डर लाग्छ भने होइन प्रभुको इच्छा के छ होला त्यहाँ गएर पनि तिमीले कतिजनालाई प्रभुको बारे सुनाउनु पर्छ होला प्रभु ल्याउनु पर्छ होला परमेश्वरसँगै प्रार्थना गर म त केही पनि भन्दिन भन्नुभयो उहाँले। अनि त्यो आठै दिनमा चाहिँ मैले यसरी आशिष पाएँ कि म तँलाई शिक्षा दिनेछु त कुन मार्गमा हिँड्नु पर्छ त्यो म तँलाई सिकाउनेछु र तँलाई नजर राख्नेछु तिमीले गर्ने कामहरू म सोझो तुलाई दिन्छु भन्ने पदले चाहिँ मलाई घर जाने आँट आयो। अनि त्यसपछि त्यहाँ गएर पनि धेरै प्रभुको सेवा गरे धेरैलाई प्रभुमा ल्याए परमेश्वरले अहिलेसम्म काम गरिराख्नु भएको छ परमेश्वरको निम्ति धेरै दाईहरू दिदीहरू अनि बहिनीहरूले पनि प्रभुको काम गरिराख्नु भएको छ प्रभुलाई धन्यवाद। त्यस्तो गर्दा गर्दै फेरि पनि मेरो 71 सालमा चाहिँ म संगति गएका थिएँ सोमबारको बिहानी प्रार्थना बिहानी संगति घर घरमा चाहिँ त्यहाँ बिहान हुन्थ्यो घर घर संगति अनि त्यो घरेलु संगतिमा गएर आउँदा म धोकामै लडे त्यसपछि मेरो खुट्टा पाच्यो मैले भन्दै आएको थियो अर्को हप्ता मेरो घरमा है भन्दै आएको थियो अनि त्यहाँनिर मैले त्यो खुट्टा भाँचेको पनि अपरेसन गर्नु पर्यो अनि अपरेसन गर्दाखेरि पनि मैले धेरै कुरामा चाहिँ परमेश्वरको बारे नै सुन गरिराखेका थियो त्यो अपरेसन थिएटर भित्र जानलाई परमेश्वरले मलाई सहायता गर्नुभयो अनि त्यहाँ बसेर पनि धेरै डाक्टरहरूलाई सुनाएको थिएँ किनकि मैले आँखा चिम्लेकी नि यस्तो भन्न आउँथ्यो किन दिदी किन मा के गर्नुभयो किन आँखा चिम्लेको भन्नुहुन्थ्यो अनि मैले भने म प्रभु येशु ख्रिस्टसँग प्रार्थना गरेको म चर्च जान्थे भनेर भने अनि कुन चर्च जान्छौ भन्यो अनि यही हो यो हाम्रो पाटन हस्पिटल पछाडि नै हो भने हो कसैले भन्छ त्यहाँनिर कस्तो सेवा गरेर ल्याउँछ कति राम्रो भजनहरू गाउँछ भन्नुभयो अनि त्यसरी नै उहाँले सुनाउनै पायो। त्यसपछि फेरि मैले स्टिल राखेको थियो अनि त्यो स्टिल निकाल्नु पर्ने थियो अनि मसँग पैसा पनि थिएन मैले स्टिल ननिकाल्ने भन्ने मेरो चाहना थियो तर परमेश्वरले त्यो निकाल्नको लागि पनि परमेश्वरले सहायता गर्नुभयो अनि डाक्टर कहाँ जाँच्न जाँदाखेरि अब तिहार सकेपछि आऊ है स्टिल निकाल्नलाई भन्दै थियो अनि म त तिहार मान्ने होइन म चर्च जाने हो मेरो क्रिसमस सकेपछि आउने है दाजु भने अनि हुन्छ भन्नुभयो किनकि मैले त्यो बेला नि गरेँ भने म त जानु पाउँदैन पाउँदैन त्यसपछि मेरो छोरा बुहारीहरू अनि छोरीहरू पनि जान पाउँदैन भनेर मैले चाहिँ क्रिसमस पछाडि आउँछु भनेको थिएँ अनि त्यहाँ पनि परमेश्वरले सफल गरिदिनु भयो अनि त्यहाँ पाटन हस्पिटलमै बसेर सुसमाचार सुनाउनको लागि परमेश्वरले मलाई अगुवाई गर्नुभयो सहायता गर्नुभयो को बिरामी भन्छ मै बिरामी हो भन्दा मान्छेहरू पत्याउँदैन थियो अनि गुन्यु जेफेन सधैँभरि सुनाइराख्थे मैले त्यहीँबाट पनि म फोन गर्थे मेरो गुन्यु जेफेन एउटा साथी बन्यो मैले 71 सालमा खुट्टा भाँचेदेखि पहिलादेखि नै सुरुदेखि नै प्रार्थना गरिराखेका थियो अनि त्यहाँदेखि त झनै मलाई चाहिँ गुन्यु जेफेन चाहिँ 90 नहुने जस्तो भयो अनि परमेश्वरले चाहिँ यति परमेश्वरले आशिष दिनुभयो कि 8 दिन बस्नुपर्छ भनेको म 4 दिनमा चाहिँ डिस्चार्ज गरेर जान पायो प्रभुलाई चाहिँ धन्यवाद एकदमै अब यो सबै परमेश्वरको अनुग्रह अनि कृपाद्वारा चाहिँ मैले यस्तो गर्न पाएको छु परमेश्वरलाई धन्यवाद। अहिले सेवा संगति दिनु सेवा संगति जानको लागि प्रार्थना गर्नको लागि भेटघाट गर्नको लागि बिरामीहरूका भेटघाट गर्न सेवा संगति जानलाई परमेश्वरले सहायता गरिराख्नु भएको छ यसरी सुति मात्रै राख्नुपर्छ है के पनि गर्नु हुँदैन भन्नुभएको थियो डाक्टरले यो हड्डी खिएको भनेर धारमा त्यो धार दुखे तापनि मेरो जिउहरू दुख्छ अनि त्यो जिउ दुखे तापनि प्रभुको सेवा सधैँभरि गरिराख्नु पाएको छु अनि छोरा छोरी ज्वाइँ नाति नातिना सबै परमेश्वरको सेवामा हिँडिराखेको छ। जान नातिनी अस्ट्रेलियामा छ, उसलाई पनि गएदेखि यता बिहा गर्नको लागि आएथ्यो अनि बिहा गरेर फेरि उतै गएर सेवा गर्दैछ। प्रभुलाई धेरै धन्यवाद हुन्छ यो आशिष सुनेर, अनि परमेश्वरको आज्ञा पालन गर्नुहोला अनि परमेश्वरको महिमाको निम्ति हरेक ठाउँमा हेराई बोलाई लवाई खवाईद्वारा चाहिँ प्रभुको महिमा हुन सकेका होस् भनेर चाहिँ प्रार्थना गर्नुहोला। हुन्छ, प्रभुलाई धन्यवाद। यो आशिषद्वारा चाहिँ सबैले आशिष पाउन सकेका होस्, सबैले प्रभुलाई विश्वास गर्न सकेका होस्।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 61 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: गोरस नम्बर 126।

0: Good News FM 105.1 MHz.
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: परमेश्वरको राज्यको समस जेनेसी आज आइतबार अगस्त 16 तारीक साउन 31 गते। आजको बाइबलले खण्ड लुकाको पुस्तक 17 अध्यायको 21 पदबाट रहेको छ र यहाँसरी लेखिएको छ, परमेश्वरको राज्य तिमीहरूकै बीचमा छ। एक अर्थमा परमेश्वरको राज्य भविष्यत अनन्त र स्वर्गीय छ। जब ख्रिष्ट पृथ्वीमा आफ्नो राज्य स्थापना गर्न फर्कनुहुन्छ, यो भविष्यवाणी पूरा हुनेछ। संसारको राज्य हाम्रा प्रभुको र वहाँका ख्रिष्टको राज्य भएको छ, अनि वहाँले सदा सर्वदा राज्य गर्नुहुनेछ। यो कुरा तपाईँले प्रकाशको पुस्तक 11 अध्यायको 15 पदमा हेर्न सक्नुहुन्छ। परमेश्वरका सबै उद्धार गरिएका सन्तानहरूका लागि त्यो कति महिमित दिन हुनेछ। तर त्यो दिन नआउन्जेलसम्म यीशुले भन्नुभयो, परमेश्वरको राज्य तिमीहरूकै बीचमा छ। यसको अर्थ यस संसारमा रहने नयाँ गरी जन्मेको विश्वासीको रूपमा तपाईंलाई राजाहरूका राजा र प्रभुहरूका प्रभुको शासनमा बाँच्नुको अर्थ के हो भन्ने कुरा प्रकट गर्न बोलाइएको छ। ब्रिटिश प्रधानमन्त्री विन्स्टन चर्चिलले यस्तो प्रख्यात टिप्पणी गरेका छन्, लोकतन्त्र सरकारको सबैभन्दा खराब रूप हो। ती सबै अन्य रूपहरू बाहेक जुन अभ्यास गरिसकेका छन्, सबै मानव सरकार त्रुटिपूर्ण छन् अनि अनन्त असफल हुनेछन्, किनभने यी असिद्ध मानिसहरूबाट बनेका छन्। त्यसैले परमेश्वरको राज्यका नागरिकहरूको रूपमा हामीलाई ज्योति बन्न बोलाइएको छ, जसले अन्धकारलाई उज्यालो पार्छ र अज्ञानतालाई हटाउँछ, अनि नुन बन्न जसले हाम्रो सम्पर्कमा आउनेहरूको जीवनलाई स्वाद दिन्छ, सफा गर्छ, निको पार्छ र समृद्धि बनाउँछ। यो कुरा तपाईँले मत्तीको पुस्तक 5 अध्यायको 13 र 14 पदमा हेर्न सक्नुहुन्छ। हामीलाई जीवनका सबै क्षेत्रमा परमेश्वरको राज्यका सिद्धान्तहरू अभ्यास गर्न बोलाइएको छ, चाहे तपाईँ शिक्षा, यातायात, चिकित्सा, राजनीति, कृषि, सूचना प्रविधि, व्यापार, निर्माण आदिमा काम गर्नुहोस्। तपाईँलाई ख्रिष्टको शासन अन्तर्गत र तपाईँमा बास गर्नुहुने वहाँका पवित्र आत्माको मार्गदर्शनमा जिउनका लाभहरू प्रदर्शन गर्न बोलाइएको छ। संसारको राज्य हाम्रा प्रभुको राज्य भएको छ। जब ख्रिष्ट फर्कनुहुन्छ, त्यो प्रतिज्ञा पूर्ण रूपमा पूरा हुनेछ। त्यतिन्जेलसम्मका लागि यीशुले भन्नुभएको छ, जबसम्म म फर्की आउँदिन यसबाट व्यापार गर। यो कुरा तपाईँले लुकाको पुस्तक 19 अध्यायको 13 पदमा हेर्न सक्नुहुन्छ। यसरी परमेश्वरको राज्यबारे सही बुझाइले मात्र हामीलाई असल तरिकाले जिउन सक्षम तुल्याउँछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि। हो र? होइन होला त्यस्तो त।
6: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
7: केही भएन मिस,
6: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: हुन्छ।
8: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
11: यो समय हो
7: धन्यवाद बिहानी बिहानी
5: मिलेर हाम्रो सहरलाई धन्यवादीको सहर बनाउनेछौ। किन त भन्दाखेरि आज संसारमा रोग, विराम, चोट, वेदना, पीडा, कष्ट, प्राकृतिक प्रकोपहरू, हत्या, हिंसा बढ़िरहेको छ। यी सबै चीजहरू जब हाम्रो आँखा खोलेदेखि बिहानदेखि हामी देख्न थाल्दछौ, त्यति मात्र होइन, आज हरेक व्यक्तिको जीवनमा पनि संसारमा भइराखेको विभिन्न कारणहरूले गर्दाखेरि निराश बनाइराखेको छ। तपाईँलाई एउटा असल कुरा म बताउन चाहन्छु। यदि तपाईँ यो निराशदेखि मुक्त हुन चाहनुहुन्छ भने तपाईँले परमेश्वर ईश्वर जसले तपाईँलाई बनाउनु भयो उहाँलाई तपाईँले धन्यवाद दिनुपर्छ। तपाईँलाई उहाँले सुन्दर तरिकाले बनाउनु भएको छ र कुनै कुरामा रुमलिएर बस्ने मानिस होइन, तर सबैबाट अलगिएर परमेश्वरलाई धन्यवाद दिने र परमेश्वरलाई चिन्ने मानिस चाहिँ उहाँले तपाईँलाई बनाउनु भएको छ। कहिलेकाहीँ हाम्रो जीवनमा परमेश्वरको राज्यमा हामीले चाहिँ प्रतीक्षा गर्नु पनि पर्ने हुन्छ। सायद तपाईँले पनि परमेश्वरको प्रतीक्षा गरिरहनु भएको छ होला, अथवा विभिन्न कामहरू व्यवहारहरू मिलोस् भनेर प्रार्थना सहित प्रतीक्षा गरिरहनु भएको छ होला। कतिचोटि तपाईँले आफूले गरेको प्रतीक्षाहरू चाहिँ अब चाहिँ प्रभुले मेरो प्रार्थना सुन्नुहुन्न कि भन्ने तपाईँलाई त्यो प्रकारको भानहरू पनि भइरहेको छ होला। अवश्य पनि यो हामी सबैमा हुन्छ, मानवीय स्वभाव नै हो। तर म तपाईँलाई भन्न चाहन्छु, भजन संग्रह 40:1 लेखिएको छ, मैले धैर्य साथ परमप्रभुको प्रतीक्षा गरेर उहाँले मेरो पुकार सुन्नुभयो। धैर्य हुनु, उहाँको प्रतीक्षा गर्नु एकदमै महत्वपूर्ण कुरा हो। सायद परमेश्वरले जुन कुरा तपाईँको लागि तयार गर्नु भएको छ त्यो दिने चाहिँ उपयुक्त समय नभएको कारणले गर्दाखेरि पनि धेरै समयमा हामीले छिट्टो जवाब पाउँदैनौ। तर हामीले छिट्टो जवाब पाएनौ भन्दैमा परमेश्वरले हाम्रो प्रार्थना नै नसुन्नु भएको, हामीलाई वास्तै नगर्नु भएको चाहिँ पक्कै पनि होइन। परमेश्वरले आफ्नो समयमा ठिक तरिकाले काम गर्नुहुन्छ। यसकारण प्रतीक्षा गरिरहनु हुँदा तपाईँले दुईवटा कार्य गर्नुहोस्। पहिलो कुरा चाहिँ तपाईँ प्रार्थनामा लागिरहनुहोस्। परमेश्वरको इच्छा खोज्ने एउटा महत्वपूर्ण माध्यम भनेको प्रार्थना हो, र तपाईँले जब प्रार्थना गर्नुहुन्छ तपाईँको चिन्ता फिक्री सबै कुराहरू जब परमेश्वरमा राख्नुहुन्छ नि, तपाईँलाई चाहिँ परमेश्वरले मलाई जवाफ दिनुहुन्छ है, परमेश्वरले यो कामको निम्ति पनि मेरो जीवनमा केही इच्छा राख्नु भएको छ है भन्ने कुराको निश्चयता तपाईँ पाउन सक्नुहुन्छ। सबै कुरा प्रभुलाई भन्नुहोस्, सबै कुरा भन्नुहोस्। तपाईँको हृदयको कुनै पनि कुराहरू लुकाएर नराख्नुहोस्, सबै सबै कुरा प्रभुलाई राख्नुहोस्, प्रभुलाई भन्नुहोस्, प्रभुलाई दिनुहोस्। किन हाम्रो कुराहरू हामी जति प्रभुलाई दिन्छौ नि त्यति नै हामीले उहाँबाट जवाब पनि पाउँछौ। अनि अर्को कुरा चाहिँ प्रतीक्षा गरिरहनुहुँदा सबैभन्दा महत्वपूर्ण कुरा आनन्दित हुनु श्रोता, जो एकदमै महत्वपूर्ण कुरा हो, किनकि हबक्कूक 3:17-18 एउटा पद छ जुन मलाई पनि एकदमै मन पर्दछ। चाहे अन्जीरका रूखमा मुना नलागोस् र दागको बोटमा फल नफलोस्, चाहे जैतुनका रूखमा फल नलागोस् र खेतले अन्न नउब्जाओस्, खोरमा भेडा बाख्रा नभए पनि र गोठमा गाई वस्तु रहेनन् भने पनि म परमप्रभुमा रमाहाट गर्नेछु र मेरो उद्धार गर्नुहुने परमेश्वरमा रमाउनेछु। परमेश्वरले जे पहिले गरिसक्नु भएको छ अनि भविष्यमा उहाँले तपाईँको लागि जे गर्नुहुनेछ त्यसको लागि उहाँलाई धन्यवाद दिन शुरू गर्नुहोस्, किनभने उहाँले त्यसो गर्नुहुनेछ। र तपाईँले आजको दिनमा तपाईँको कामहरूको लागि, तपाईँको परिस्थितिको लागि चिन्ता गरिरहेर तपाईँले केही पनि पाउनुहुन्न। चिन्ताले बरु तपाईँलाई झनै शोकित तुल्याउँछ, चिन्ताले बरु तपाईँलाई झनै निराश तुल्याउँछ। आनन्दित हुनुहोस्, जस्तो सुकै परिस्थिति भए पनि यो निर्णय लिनुहोस् कि म परमप्रभुमा रमाहाट गर्नेछु। निश्चय नै उहाँले तपाईँको जीवनमा तपाईँले खोज्नु भएको कुराहरू पूरा गर्नुहुनेछ, किनकि तपाईँका हरेक इच्छाहरू उहाँले उत्तम कुराले तृप्त पार्नुहुनेछ। कार्यक्रम धन्यवाद बिहानी सुनेर साथ दिनुभयो, धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म निलिमा बिदा माग्छु। आजको दिन तपाईँको धन्यवादी दिन साथै आनन्दित दिन भएको होस्। जय मसीह।

0: हेनरी बी इरिङ भन्नुहुन्छ उहाँ येशु ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

गुड न्युज एफएम 105.1 मेगा हर्सको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छु। प्राविधिक कक्षबाटका प्राविधिक मित्र साथ कार्यक्रम हो प्रेयर टावर र श्रोता। यो कार्यक्रम हरेक हप्ता आइतबार मंगलबार बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्सको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्सको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइरहनु भएको छ र आज पनि हामी तपाईँको साथमा अबको करिब आधी घण्टासम्म तपाईँसँग प्रार्थनामा सहकार्य गर्नको लागि हामी आइपुगिसकेका छौं र अब भने कार्यक्रममा हामी एकसाथ मिलेर आजको यो बिहानलाई हामी प्रार्थनामय बनाउँ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रममा हामी एकसाथ मिलेर आजको कार्यक्रमलाई हामी यो बिहानलाई अनि कार्यक्रमलाई आशिषमय बनाउनलाई हामी अगाडि अबको आधी घण्टा हामी एकसाथ सहकार्य गरौं। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको हामीले प्रार्थना गर्नुपर्छ र कस्तो कस्तो अवस्थामा प्रार्थना गर्नुपर्छ भन्ने विषयमा तपाईसँग भलाकुसारी गर्ने गर्दछौ र त्यही उद्देश्य अनुरूप आज पनि हामी तपाईँको रेडियो सेट मार्फत आइपुगिसकेका छौं र मलाई प्रविधिमा सहयोग गर्दै हुनुहुन्छ प्राविधिक मित्र विजयजी। तादेखि श्रोता आउनुहोस्, अब भने आजको कार्यक्रमलाई शुरूआत गरौं। श्रोता, यदि आज तपाईसँग कुनै प्रार्थनाको अनुरोध छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने तपाईँको प्रार्थनाको अनुरोधहरू टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754। हाम्रो ल्यान्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 977-98-03-44-646। हजुर, 977-98-03-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ भने हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। तादनी श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्दै हुनुहुन्छ भने तपाईँले हामीलाई वाट्सएपमा भोइस मेसेज अथवा तपाईँले टेक्स्ट मेसेज गरेर हामीसँग वाट्सएप र फेसबुकबाट तपाईँको आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्न सक्नुहुनेछ। तादनी श्रोता भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोधहरू हामीसँग टिपाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुमाथि हामी कुराकानी गर्न गइरहेको छु। तादनी श्रोता, हाम्रो जीवनमा सधैँभरि एक प्रकारको निश्चितता सटीकता भन्ने कुरा चाहिँ आउँछै भन्ने छैन। जीवन भोगाईको क्रममा विभिन्न परिस्थितिहरूमा हरेक प्रकारका अन्योलताहरू आउँदछ। कतिपय अन्योलताहरू चाहिँ त यस्तो आउँदछ कि अब के गर्ने भन्ने कुराको थाहै समेत हुँदैन। यो गरौं भने यो गल्ती हुन्छ, त्यो गरौं भने यो गल्ती हुन्छ, नगरौं भने झनै ठूलो गल्ती हुन्छ। के तपाईँले जीवनमा कहिले यस्तो परिस्थितिलाई भोग्नु भएको छ अथवा अनुभव गर्नुभएको छ? जतिखेर हामी निर्णय लिनै सक्दैनौ, ठ्याक्कै यसै गर्नुपर्छ भनेर हामी नजान्दाखेरिमा यदि हामीले जबरजस्ती आफ्नो इच्छाल अनुसार भनौँ, आफ्नो मनमा जे कुरा आउँछ त्यही अनुसार गर्यौं भने त्यसले तपाईँ हाम्रो जीवनमा नकारात्मक परिणामहरू पनि ल्याउने गर्दछ। अनि हामी देख्छौं हाम्रो मसी संसारदेखि बाहिर एउटा कुरो, यहाँसम्म कि पुरानो नियममा पनि एउटा चलन थियो, चिट्ठा हाल्ने चलन। हजुर, चिट्ठा हाल्ने चलन, र चिट्ठा हाल्दाखेरि जुन पर्छ त्यही नै गर्छु। एउटालाई एक राम मानौ, अर्कोलाई दुई मानौ। अब एक र दुईको बीचमा हामी एकदेखि दस गरौँ, जुन दस आउँछ त्यही नै सही हुनेछ भनेर मानिसहरूले
एउटा निर्णय गरेको हामी पाउँदछौं। अनि यो यसमा यसले सकारात्मक असर गर्ला अथवा सकारात्मक परिणाम दिन्छ भन्ने कुराको सम्भावना कति भन्ने कुरा आउँदछ। सम्भावना 50-50%। यसले नकारात्मकता पनि दिन सक्छ, सकारात्मक पनि दिन सक्छ। आदरणीय श्रोता, हामी ख्रिस्टीय विश्वासी जन हौ, तर यसो भन्दैमा हामी सबैभन्दा पहिला मानव हौ, र हामीले सोच्ने हरेक कुराहरू र हामीले छान्ने हरेक छनौटहरूमा परमेश्वरको साथ, समर्थन र इच्छा रहन्छ भनेर हामी भन्न सक्दैनौ। यद्यपि कति मानिसले भन्ने गर्छन्, होइन, हामीसँग हामीभित्र पवित्र आत्माको वास छ, त्यसकारण म जे निर्णय लिन्छु त्यो पवित्र आत्माबाट हुनेछ र मेरो निर्णय सही हुनेछ भनेर कतिले भन्ने गर्छन्। तर जसले यो प्रकारको दावी गर्दछ उसमा एउटा जोखिम सदैव कायम रहन्छ। त्यो के हो भन्दा, कतिखेर उसले आफ्नो भावनामा बहकेर स्वेच्छाचारी निर्णय गर्छ थाहा हुँदैन, किनभने उसले अब आफ्नो मनमा आउने हरेक कुरा चाहिँ पवित्र आत्माबाट आउनु भएको हो भनेर उसले भन्न थाल्छ। वास्तवमा यस्ता व्यक्तिहरू जो यसरी पवित्र आत्माको नाममा आफ्नो स्वैच्छिक विचार र स्वैच्छिक छनौट गर्दछन्, यिनै व्यक्तिहरू कहाँ गएर कसरी दुर्घटना हुन्छ भन्न सकिँदैन। आदरणीय श्रोता, त्यसो भए तपाईँलाई जब अन्यलता आउँदछ, जब यता जाने कि उता जाने भन्ने कुराको केही थाहा पत्तो हुन्न, त्यसपछि तपाईँ र मैले गर्नुपर्ने कुरा के हो त? प्रिय श्रोता, यस्तै प्रकारको अन्यलता गन्ती 27 अध्यायमा पर्यो। गन्ती 27 अध्यायमा एउटा यस्तो प्रकारको अन्यलता आयो जुन चाहिँ सलोफातका छोरीहरूको विषयमा एउटा अन्यलता इसरायलीहरूको बीचमा र मोसाको अगाडि नै आयो। यहाँसम्म कि मोसाले कहिले पनि यसो भनेन, म त परमप्रभुको दास हुँ, परमप्रभुको सेवक हुँ, यसकारण मेरो हरेक न्याय र मेरो हरेक निर्णय चाहिँ सही ठहरिनुपर्छ र सठिक ठहरिन्छ, यसकारणले गर्दा म जे भन्छु तिमीहरूले त्यही मान्नुपर्छ भनी कहिले पनि भनेनन्। उनले के गरे, म तपाईँहरूको बीचमा त्यो खण्डलाई पढेर सुनाइदिनेछु। योसेफका छोरा मनस्सेका वंशहरूमा भएका मनस्सेका जनाति माकिरका पनाति गिलादका नाति हेपेरका छोरा सलोफातका छोरीहरू महला, नोहा, होग्ला, मिल्का र तिर्सा थिए। तिनीहरू भेटुने पालको ढोकामा मोसा, एलाजार पुजारी, नाइकेहरू र सबै समुदायको सामुन्ने उभिएर यसो भन्न लागे, हाम्रा बुवा उजाड स्थानमा मरे, तर तिनी परमप्रभुको विरूद्धमा उठ्ने कोरहको दलमा थिएनन्, तर तिनी आफ्नै पापमा मरे। तिनका छोराहरू पनि थिएनन्, अब छोरा नहुँदैमा हाम्रा बुवाको आफ्नो वंशको नाउँ किन मासिने? हाम्रो बुवाका दाजुभाइहरूमा हामीलाई पनि सम्पत्ति दिनुहोस्। आदरणीय श्रोता, यहाँ अब एउटा अन्यलको कुरा आएको छ। यी चारजना केटीहरू जसका दाजुभाइ छैनन्, बुवा र आमा अगाडि नै उजाड स्थानमा परमप्रभुको विरूद्धमा गरेको पापको कारण उनीहरूको मृत्यु भएको छ। अब मोसाले कहिले पनि यसो भन्न सकेनन्, होइन, तिमीहरूको पैतृक सम्पत्तिमाथि कुनै उत्तराधिकार हुँदैन किनकि तिमीहरू छोरीहरू हौ, तिमीहरू अरू वंशमा बिहे गरेर जाने जातका हौ, त्यसकारणले गर्दा तिमीहरूलाई यसरी आफ्नो बाबुको सम्पत्तिमा उत्तराधिकार दिन मिल्दैन।
भनेर जवाफ दिएनन्। अनि उनले तिमीहरूले सही भनौ, ठिक छ, तिमीहरूको निम्ति म उत्तराधिकारको व्यवस्था गरिदिन्छु पनि भनेनन्, किनभने त्यहाँ एउटा अन्यलता थियो। यदि तिमीहरूलाई उत्तराधिकार दिन्छु भन्दा इसरायलका अन्य समुदायबाट त्यहाँ मूसाको विरूद्धमा घोर विद्रोहको आवाज उठ्न सक्थ्यो। किन थाहा छ? किनभने नि जब त्यहाँ छोरीलाई अंश दिने कुराहरू आउँछ नि, त्यतिखेर दाजुभाइको तर्फबाट दाजुभाइको पैतृक सम्पत्ति घट्दै जाने कुरा त्यहाँ देख्न सकियो। तर नदिऊ, तर एउटा सिंहे वंश मासिने भयो र यो उनीहरूमाथिको एउटा अन्याय पनि हुने भयो। अब मोसा अन्यलमा परे, तब उनले एउटै काम गरे, उनले तिनीहरूको मामिला चाहिँ परमप्रभु कहाँ ल्याए र परमप्रभुसँग प्रार्थना गरे। हो श्रोता, तपाईँ हामी जब अन्यलतामा हुन्छौं, हामी सही तरिकाको निर्णय लिन सक्दैनौ अथवा कुनै निष्कर्षमा पुग्न सक्दैनौ, तब हामीले पनि आज सृष्टिकर्ता परमेश्वरसँग येशु ख्रीष्टको नाउँमा यसरी नै प्रार्थना गर्नुपर्छ र आफ्नो अन्यलता सर्वशक्तिमान परमेश्वरको सामु लिएर आउनुपर्छ। जब हामीले हाम्रो जीवनमा भएका सम्पूर्ण अन्यलताहरूलाई उहाँको चरणमा लिएर आउँछौ, त्यसपछि हामीले सही, सठिक र उचित कारण सहितको स्पष्ट मार्गचित्र हामीले प्राप्त गर्दछौ। प्रेसरता, अब मोसालाई परमप्रभुले कस्तो जवाफ दिनुभयो, पाँच पददेखि म पढिदिन्छु। मोसाले तिनीहरूका मामला परमप्रभुका ल्याए, छ पदमा, अनि परमप्रभुले मोसालाई भन्नुभयो, सलोफातका छोरीहरूले उठाएको कुरा ठिकै हो, तैले तिनीहरूलाई तिनका बुवाको दाजुभाइहरूसँग अधिकार दिनु, तैले तिनीहरूलाई बुवाको उत्तराधिकार बनाइदिनु। आदरणीय श्रोता, यो परमेश्वरतर्फको एउटा समाधान थियो। अब किन भन्ने प्रश्न उठला, किनकि परमप्रभु जान्नुहुन्छ जब मोसाले परमप्रभुले यसो भन्नुभएको छ भन्दा इजरायलीहरूको मनमा एउटा प्रश्न उठ्छ, किन दिने हामीले हाम्रा दिदी बहिनीलाई सम्पत्ति? अब परमेश्वरले त्यसको स्पष्ट कारण र त्यसको समाधान बताइदिनुहुन्छ। तैले इजरायलीहरूलाई भन, कुनै मानिस छोरा नभई मर्यो भने छोरीलाई नै उत्तराधिकार बनाइदिनु, र त्यसकी छोरी पनि छैन भने त्यसको अधिकार त्यसका दाजुभाइहरू कहाँ जाओस्, र त्यसको दाजुभाइ पनि छैन भने त्यसका बाबुको दाजुभाइहरू कहाँ जाओस्, र त्यसका बाबुको कुनै दाजुभाइ पनि छैन भने परिवारमा सबैभन्दा नजिकको साइनो पर्ने त्यसको जो छ उसैलाई उत्तराधिकार बनाइदिनु, र त्यो आफ्नो त्यसले आफ्नो हक लियोस्। र परमप्रभुले मोसालाई आज्ञा दिनुभए बमोजिम यो इसरायलीहरूको निम्ति सदाको धर्मविधि होस् भनिकन यहाँ बताएको हामी पाउँदछौं। तदनि श्रोता, यो एउटा स्पष्ट कानून वा यो एउटा समाधान परमप्रभुले मोसालाई दिनुभयो, र अब मोसाले यो गम्भीर विषयमा उठेको दुविधाबाट मुक्ति पाए र समाधान पाएको कुरा हामी देख्न सक्छौ। त्यसै गरी हामीले बाइबलमा अन्य सन्तहरूले पनि यसै गरेको हामी देख्न सक्छौ। हामीले उत्पत्ति 25 अध्यायको 22 पदमा हेर्ने हो भने यहाँ हामी देख्न सक्छौ कि इसाक र रेबेकाको विवाहपछि रेबेकाको गर्भमा भएका बालकहरूको विषयमा अन्यलता भएको। हामी देख्दछौ कि यहाँ चाहिँ 20 पददेखि यसरी लेखिएको छ, इसहाकले 40 वर्षको उमेरमा पद्दन आरामका आरामी बतुएलकी छोरी आरामी लवानकी बहिनी रेबिकासँग विवाह गरे। तिनी बाँची भएको हुनाले इसहाकले आफ्नो पत्नीको निम्ति परमप्रभुसँग प्रार्थना गरे,
तब परमप्रभुले उनको प्रार्थना सुन्नुभयो र रेबेका गर्भवती भइन् भनेर उल्लेख गरिएको छ। परमेश्वरले इसाकको प्रार्थना त सुन्नुभयो र रेबेका गर्भवती पनि भइन्, तर फेरि पनि त्यहाँ एउटा अन्योलता आउन थाल्यो। गर्भमा भएका बाइस्पदमा गर्भमा भएका बालकहरूले एक अर्कासँग लडन त गर्न लागे, अनि फेरि किन मलाई यस्तो भयो भनी तिनले परमप्रभुसँग सोध्न लागिन्। श्रोता अब सुन्नुहोस्, रेबेकाको अन्यलता अक्सर गरेर एकजना स्त्रीले एकचोटिमा एउटै मात्र बालक जन्माउँछ, तर रेबेकाको गर्भमा दुई जाति एकसाथ आएका थिए। अब त्यहाँ उनीहरूको भित्र लडन त हुन थाल्यो, जसले गर्दा उनलाई पीड़ा पर्यो। उनलाई अचम्म लाग्यो, मलाई के हुँदैछ, यो त कसैलाई नभएको समस्या पर्यो। उनले ठम्म्याउन सकिनन् अनि यही हो भनेर भन्न पनि सकिनन्। तब त्यतिखेर कुनै गाइनोकोलोजिस्ट पनि थिएन या कुनै एक्सरे गर्ने अथवा भिडियो एक्सरेको प्रविधि थिएन, ताकि त्यो प्रविधिलाई प्रयोग गरेर भएको समस्यालाई समाधान गर्न सकियोस् वा देख्न सकियोस्। त यो अन्यलको अवस्थामा उनले पनि त्यही गरिन् जो मोसाले गरे। उनले पनि परमप्रभुमा प्रार्थना गरिन् र परमप्रभुले जवाफ दिनुभयो। त्यही स्पष्ट भन्नुभयो, तेरो कोखमा दुई जातिहरू छन्, तेरो गर्भबाट जन्मदाखेरि नै दुई जाति छुट्टा छुट्टै जन्मनेछ, एकजना अर्कोभन्दा बलवान हुनेछ र जेठाले कान्छाको सेवा गर्नेछ। यो परमेश्वरको सटीक जवाब, र त्यति मात्र नभएर यो उसका सन्तानहरूको भविष्य के हो भन्ने कुरा समेत स्पष्ट पारिदिनु भएको हामी पाउँदछौं। प्रेसवता यसपछि सायद रेबेका खुशी भइन्। अनि त्यसै गरी हामी अर्को एउटा घटनालाई पनि यहाँ तपाईँको बीचमा प्रस्तुत गर्न चाहन्छु। प्रस्थान 18 अध्यायको 19 पदमा एउटा समस्या परेको छ, र यहाँ मोसा सारा मानिसहरूको सामु न्याय गर्नको लागि बिहानदेखि बेलुकासम्म आफ्नो न्यायको सिंहासनमा बसेका छन्। जुन कुरा मोसाको लागि अत्यन्त चर्को थियो र उनले कुनै उपाय पाएका थिएनन्, कसरी यो न्यायको सम्पादनलाई म पूरा गर्न सक्छु। मानिसहरूको तादात भनौं, त्यो भीड 6 लाख भन्दा बेसी थिए, अनि हिजो आएको मुद्दा फेरि पनि आज त्यही मानिस लिएर फेरि पनि आउँदैछ। अब हिजो फैसला भइसकेका कुरा फेरि आज पनि दोहोऱ्याएर फैसला गर्नुपर्नेछ। मोसाको अन्यलता यहाँ पनि छ। तब तिनले सम्भवत परमप्रभुसँग प्रार्थना गरे, तब परमेश्वरले इत्रो मार्फत एउटा उपाय दिनुभयो। कस्तो उपाय हामी देख्न सक्छौ, 20 पददेखि, तिमीले तिनीहरूलाई विधि विधानहरू सिकाउने गर्नु र तिनीहरूले जिउने तरिका र गर्नुपर्ने कर्तव्य सिकाइदिनु, तर सबै मानिसमध्ये परमेश्वरको भय मान्ने योग्य मानिसहरू छुन, तिनीहरू अनुचित फाइदा घिनाउने इमान्दार व्यक्तिहरू हुन्, अनि तिनीहरूले हजार हजार, सय सय, पचास पचास र दश दशमाथि नायक हुनलाई नियुक्त गर। यो निकै हल्का र निकै सजिलो कदम थियो। आदरणीय श्रोता, यसपछि मोसाले त्यसै गरे। तब ससाना मुद्दाहरू अब मोसासम्म आइपुग्दै आइपुगेन, एकदमै कठिन र दुविधाजनक मुद्दाहरू मात्रै आउन थाले। अब सजिलो भयो, आफूले सक्ने आफूले फैसला गर्थे, नसके त्यो मुद्दा परमप्रभुका लिएर जान्थे, र यसरी मोसा सहज रूपमा आफ्नो सेवकाई गर्न सहायता भएको हामी पाएको हामी देख्न सक्छौं। श्रोता त्यसै गरी हामीले हेरौं, गन्ती 9 अध्यायको 8 पदमा पनि त्यस्तै प्रकारको एउटा परिस्थिति आएको छ। परमेश्वरले गन्ती 9 अध्यायमा भन्नुहुन्छ, अब इसरायलीहरू निस्किएको दोष अब सजिलो भयो, आफूले सक्ने आफूले फैसला गर्थे, नसके त्यो मुद्दा परमप्रभुका लिएर जान्थे, र यसरी मोसा सहज रूपमा आफ्नो सेवकाई गर्न सहायता भएको हामी

भनेर उहाँले आज्ञा गर्नुहुन्छ। सबैजनाले निस्तारचाड मान्ने भए, तर त्यहाँ सबैजना शुद्ध थिएनन्। कोही व्यक्ति यस्ता थिए जसले लास छोएर आफूलाई अशुद्ध पारेका थिए। कतिपय मानिसहरू त्यहाँ थिए जसले त्यस दिन निस्तारचाड मान्न पनि सकेका थिएनन्, अनि तिनीहरू त्यसै दिन मुसा र हारूनको सामुन्ने आए। तिनीहरूले ती मानिसहरूले तिनलाई भने, हामी मान्छेको लास छोएर अशुद्ध भएका छौ। तोकिएको समयमा हामीले इसरायलीहरूका साथसाथै परमप्रभुमा आफ्नो बलि किन चढाउन नपाउने, अर्थात किन हामी परमेश्वरको आराधना गर्न नपाउने? मुसा र हारूनले जवाफ दिन हतार गरेनन्। ठिक छ, तिमीहरू अशुद्धि अवस्थामै अशुद्ध तरिकाले निस्तारचाड मान र परमेश्वरको आराधना गर भनेर जवाफ दिएनन्। उनले भने, मुसाले तिनीहरूलाई भने, पर्ख, परमप्रभुले तिमीहरूको विषयमा के आज्ञा गर्नुहुन्छ सो म थाहा पाऊ। तब उनले परमप्रभु परमेश्वरको सामु यो मुद्दा लिएर गए। यो फैसला गर्न निकै कठिन थियो। होइन, तिमीहरू अशुद्ध छौ, यसकारण निस्तारचाड नमान भन्न मिल्दैन थियो। यसो गर्दा परमेश्वरको भय उनीहरूको हृदयबाट टुट्न सक्थ्यो वा अन्य नराम्रो परिणाम समुदायमा आउन सक्थ्यो, र गर भन्दा पनि उनीहरू मुर्दा छोएर अशुद्ध भएका थिए। यसमा परमेश्वरको विचार बुझ्नु नै उनलाई उचित लाग्यो र प्रार्थना गरे, र दुवैजनाको प्रार्थनापछि परमप्रभुले तत्काल जवाफ दिनुभयो। दशपद, इसरायलहरूलाई यसो भन्, तिमीहरूका परिवारमा मुर्दा छोएर कोही अशुद्ध भएको छ अथवा टाढा टाढा परदेश गएको छ भने पनि त्यसले परमप्रभुको निस्तार चाड मानोस्। यो परमेश्वरको ठिक र सठिक इच्छा हो र जवाफ हो। र उहाँले अझै भन्नुहुन्छ, जसरी इसरायली अरू शुद्ध भएका इसरायलीहरूले निस्तारचाड मान्छन्, त्यही विधि अनुसार मानुन्, कुनै पनि भेदभाव नहोस्। आदरणीय श्रोता, यसबाट थाहा हुन्छ कि परमेश्वरले हाम्रो अन्यलको अवस्थामा पनि बिना भेदभाव हाम्रो हृदय र हाम्रा मनका समर्पणता र इच्छालाई बुझ्नुहुन्छ, र हाम्रा अन्यलताको अवस्थामा आइलागेका हरेक समस्याको समाधान उहाँले दिनुहुन्छ। त्यसकारणले गर्दा तपाईँ हामी हाम्रो दैनिक जीवन भोगाईको क्रममा आउने अन्यलताहरूको बारेमा सदैव परमेश्वरसँग सल्लाह खोज्ने हामी गरौं, र उहाँले आज पनि जवाफ दिनुहुन्छ, किनभने उहाँ चाहिँ सदा सर्वदा जीवित रहनुहुने परमेश्वर र एउटै रहनुहुने अपरिवर्तनशील परमेश्वर हुनुहुन्छ। भन्दै अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ, र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रममा। यतिखेर म छु तपाईँको प्रार्थनाको सहयात्री प्रस्तुता जुनाथन गिरी र प्रविधिमा हुनुहुन्छ विजयजी। र यतिखेर मेरो हातमा एकजना श्रोताको प्रार्थनाको अनुरोध परेको छ र आउनुहोस् हामी उहाँको निम्ति प्रार्थना गरौं। उहाँ हुनुहुन्छ पम्फा रोकाज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मलाई विगत 4-5 दिनदेखि ज्वरो आयो भने टाउको दुख्ने, घाँटी दुख्ने र जिउहरू दुखिरहेको छ, प्रार्थनामा याद गरिदिनुहोला भन्नुभएको छ भने अर्को साथै उहाँको अर्को प्रार्थनाको अनुरोध रहेको छ। मेरो श्रीमानले पनि बिर्सिएर डबल औषधि सेवन गर्नुभएको कारण उहाँ बेहोश भएर अहिले हस्पिटलमा हुनुहुन्छ र उहाँ होस त आइसक्नु भइसकेको छ, होसमा आउनु भएको छ र अवस्था गाह्रो भएकोले उहाँको लागि पनि चंगाईको प्रार्थना गरिदिनुहोला भनेर उहाँले प्रार्थनाको अनुरोध टिपाउनु भएको छ। तादेन श्रोता आउनुहोस् हामी उहाँले टिपाउनुभएका प्रार्थनाको अनुरोधहरूलाई लिएर केही समय हामी प्रार्थना गरौं। सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ र तपाईँ महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। पिता तपाईँ एकमात्र परमेश्वर हुनुहुन्छ जसले हाम्रो प्रार्थनालाई सुनेर जवाफ दिनुहुन्छ। पिता हामी प्रार्थना गर्छौं र उहाँलाई 4-5 दिन अघिदेखि जुन प्रकारका समस्याहरू भइरहेको छ, ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, जीव दुख्ने इत्यादि भइरहेको छ, पिता हामी प्रार्थना गर्छौं तपाईँ पवित्र परमेश्वरले उहाँलाई छुनुहोस् र चंगाई छुटकारा दिनुभएको छ। तपाईँ निको पार्नुहुने प्रभु, चंगाई दिनुहुने प्रभु, छुटकारा दिने पवित्र परमेश्वर हुनुहुन्छ। प्रभु हामी प्रार्थना गर्छौं यीशु ख्रिस्टको नाममा उहाँको जो समस्याहरू छ अहिले भर्खरै चंगाई र छुटकारा हुन सकेको छ, हामी तपाईँ यीशु ख्रिस्टमा पूर्ण विश्वासको साथ प्रार्थना गर्दछौं। त्यस गरी हामी प्रार्थना गर्दछौं उहाँको श्रीमानले जो बिर्सेर डबल औषधि खानुभयो र जसको कारणले गर्दा उहाँ बेहोस हुनुभएको थियो, पिता हामी तपाईँलाई धन्यवाद दिन्छौं। उहाँले प्रभु आफ्नो त्यो डबल औषधि खाएको कारण औषधिको त्यो असर घटिसकेको छ र तपाईँले उहाँलाई होसमा आउन सहायता गर्नु हो। पिता हामी प्रार्थना गर्छौं अझै पनि उहाँको अवस्था बिग्रिएको छ, गाह्रो अवस्था छ, पिता तपाईँ परमेश्वरले उहाँको श्रीमानलाई पनि छोड्नुहोस् र त्यो खराब अवस्थाबाट उहाँलाई चंगाई दिएर निको पार्नु भएको छ। पिता हामी प्रार्थना गर्छौं तपाईँ निको पार्नुहुने प्रभु, चंगाई दिनुहुने प्रभु, छुटकारा दिने पवित्र परमेश्वर तपाईँ हुनुहुन्छ। धन्यवाद, सबै आदर महिमा र प्रशंसा हामी तपाईँलाई चढाउँछौ, माग्छौ आशिष अनुग्रह यीशु ख्रिस्टको नाममा, आमेन। हवस् त श्रोता, यिनै प्रार्थनाको अनुरोधहरूको साथसाथै पनि आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र प्रविधिमा विजयजीको साथ प्रस्तुता जनाथन गिरीलाई अर्को कार्यक्रमसम्म आज्ञा दिनुहोस् र तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र वचन अध्ययन गर्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय होस्। हवस् त, जय मसीह।

जय मसीह, म ज्वाला श्रेष्ठ। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोला है त।

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य।
1: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्यमा र कार्यक्रम तपाईँ प्रत्येक हप्ता आइतबार बिहान 7:30 देखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ। यस कार्यक्रम मार्फत साइकोलोजिस्ट फार्मासिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानीहरू सुन्न सक्नुहुनेछ र यो समय हामी कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: यो निकै नै मिठो गीतपछि स्वागत गर्न चाहन्छौ र अब भने पालो भएको छ साइकोलोजिस्ट तथा फार्मेसिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानी सुन्ने र यो समय म उहाँलाई दिन चाहन्छु।
1: आदरणीय श्रोताहरू, जय मसीह। सदाको आइतबारको बिहानी चाहिँ आज पनि म तपाईँहरूको माझमा आएको छु। जीवन र स्वास्थ्य, मानव जीवनको रहस्य भन्ने स्वास्थ्य सम्बन्धी यो नितान्त फरक, रोचक अनि जानकारीपूर्वक कार्यक्रम लिएर तपाईँहरूको बीचमा आएको छु। म सदाजी आज पनि म नयाँ विषयवस्तुमा यहाँहरूको माझमा आएको छु। महेन्द्र खड्का, यहाँहरूलाई स्वागत गर्न चाहन्छु। आज सदाजी विभिन्न रोगहरूको बारेमा, कसरी स्वस्थ रहने, कसरी जीवन सहज बनाउने भन्ने कुराको बारेमा लिएर आएको छु। यो पटक अलिक कुरा त स्वास्थ्यकै हो, तर पनि अलि आज म वनस्पतिको बारेमा यहाँहरूको माझमा कुरा गर्नेछु। यस्तो वनस्पति जसको फाइदै फाइदा छ मानव शरीरका लागि, स्वस्थ रहनका लागि, यसले धेरै ठूलो भूमिका खेलेको पाइँदैछ र नेपालमा पनि यसको सुरुवात भएको छ। मान्छेले यसको प्रयोग गर्न थाल्नु भएको छ अहिले आएर चाहिँ, तर इन्डियातिर बढी नै यसको प्रयोग भएको पाइन्छ। त्यसको बारेमा म यहाँहरूको बीचमा आज जानकारी दिनेछु। एउटा साधारण बिरुवा, यसलाई करी पत्ता भनिन्छ र यो मान्छेको भान्सामा यो नभई नहुने एउटा अत्यन्त उपयोगी वस्तु चिज मध्येमै पर्छ। यो यसले धेरै कुराहरूबाट मान्छेलाई लाभ दिएको पाइन्छ। मान्छेको जीवनमा यसले यति धेरै लाभ दिएको छ कि धेरै कुराहरूबाट यसले फाइदा गर्छ। यसलाई मिठो निम पनि भनिन्छ। निमको पत्ता चाहिँ युज गर्दा धेरै मान्छेले प्रयोग गर्दा तितो हुन्छ भने यो चाहिँ अलिक तितो नहुने साधारण खालको हुन्छ। जेमा पनि प्रयोग गर्न मिल्छ, यसको जुस बनाएर खान मिल्छ, यसलाई सुकाएर पाउडर बनाएर हामी युज गर्न सक्छौँ, अनि तरकारीहरूमा युज गर्न सक्छौँ, दालहरूमा युज गर्न सक्छौँ, है विभिन्न तरिकाले हामी यसलाई प्रयोग गर्न सक्छौँ। यसको प्रयोग मैले धेरै वर्षदेखि गरिआएको छु। अहिले पछिल्लो चरणमा आएर अहिले म लगभग 50 वर्षको भइसकेँ। अहिले मलाई यसको प्रयोगबाट आइरन, क्याल्सियम, भिटामिन डीहरूको एकदमै भरपूर यसले लाभ दिएको छ यसबाट मलाई, र उच्च रक्तचाप भएका, ब्लड प्रेसरका बिरामीहरू, सुगरका बिरामीहरूलाई पनि यसले फाइदा दिन्छ। मलाई यो दुईटै कुराबाट यसले हुन दिएको छैन, यसले मलाई लाभ दिएको छ। मेरो उमेरका धेरै साथीहरूले अहिले प्रेसरको औषधि खानुहुन्छ, सुगरको औषधिहरू खानुहुन्छ, तर मलाई चाहिँ यो लिनु परेको छैन। अनि फेरि म पहिला पनि ब्लड क्यान्सर भइसकेको मान्छे र मलाई परमेश्वरले को अनुग्रह अनि आशिषबाट म निको त भएँ। परमेश्वरले मलाई निको गर्नुभयो, त्यो त परमेश्वरमा कुनै कुरा असम्भव छैन। तर मैले आफ्नो जीवनलाई, आहार विहारलाई अनि दैनिक कसरतलाई एकदमै निरन्तरता दिने गएँ। त्यो पनि एउटा परमेश्वरले दिनुभएको ज्ञान बुद्धिलाई प्रयोग गर्दा मलाई त्यसले पनि धेरै लाभ गर्यो। र मैले करी पत्तालाई चाहिँ अहिले आफ्नो भान्सामा छुटाउँदिन। एकदमै राम्रो यो करी पत्तालाई चाहिँ औषधजन्य गुण हो यो, र तितो पनि छैन, यसलाई मिठो निम भनेर पनि चिनिन्छ। यसको उपयोगिताबारे धेरै बारबारी साथीहरूको सङ्गतमा मैले देखेको थिएँ। यो उनीहरूको भान्सामा जहिले पनि एउटा दालमा, तरकारीमा एक्स्ट्रा हुने हो, अनि के हो भनेर सोद्धा उनीहरूले चाहिँ करी पत्ता हो भन्नुहुन्थ्यो उहाँहरूले। तर यसो बुझ्दै जाँदा हाम्रो गाउँतिर पाइने असारे भन्ने एउटा बिरुवा हुन्थ्यो, त्यस्तै त्यस्तै टाइपको लाग्यो मलाई। यो त्यस्तै त्यस्तै हुँदो रहेछ हेर्दाखेरि, तर स्वाद अलिक फरक फरक लाग्यो। र इन्डियामा धेरै ठाउँमा यसको प्रयोग गरिन्छ, रेगुलर जस्तो मान्छेले यसलाई प्रयोग गर्नुहुन्छ, र कसै कसैले चाहिँ यसलाई जुस बनाएर पनि पिउनुहुन्छ। यसले तत्कालै प्रेसरको लाई कन्ट्रोल गर्छ, रगतलाई सफा गर्छ, र शरीरलाई विभिन्न किसिमका खनिज तत्व, क्याल्सियमदेखि लिएर सबै कुराहरूबाट यसले परिपूर्ति गर्छ। र यसलाई धेरै जसो चाहिँ तरकारीमा या दालमा हाल्ने खाने गरिन्छ। अनि त्यो मारवाडी साथीहरू कहाँ जाँदा त्यो दालमा हालेका हुन्थे उनीहरूले, अनि म चाहिँ झिकेर फ्याँक्ने गर्थेँ, यो के रहेछ यो भनेर, होइन। तर यति धेरै पौष्टिक तत्व भएको यो चिज रहेछ, यसको यति पौष्टिकताले भरिएको चिज हो यो, र यो बिना त खाना गुण नै हुँदो रहेनछ पछि आएर थाहा पनि। यति सजिलो छ फेरि यो हुर्काउनलाई, एउटा ठाउँ नहुने मान्छेले पनि एउटा गमलामा हुर्काउन सक्छ, बारी हुने बारीमा, करेसा बारीमा, कहीँ पनि यो हुन्छ, यो केही ठुलो कुरा छैन यो। अनि यसको अचार बनाएर पनि खाने गरिन्छ, विभिन्न तरिकाले यसलाई लिन सकिन्छ। यसमा रहेका विभिन्न तत्त्वहरूले मान्छेलाई रगत बढाउने, सुगरको बिरामीलाई ठिक हुने त उपयोगी हुन्छ भने, भिटामिन ए को त यो भण्डारी जस्तो पनि हो। भिटामिन ए ले शरीरलाई धेरै कुराबाट फाइदा हुन्छ। अनि पहिला पहिला म कसै घरमा जाँदा खाना म फ्याँक्ने गर्थेँ, त्यहाँ यो थाहा थिएन। अनि अर्को कुरा, यो गर्भवती महिलाहरूलाई त यो खानु नै पर्ने, एकदमै महिलाहरूलाई, गर्भवती मात्र नभएको अन्य महिलाहरूलाई पनि आइरनको अनि भिटामिन डीको, क्याल्सियमको कमी भइरहन्छ, किनकि गर्भवती अवस्थामा पनि कमी हुन्छ, उता बच्चालाई पनि खाना चाहिन्छ, र दुध खुवाउने आमाहरूलाई जुन ब्रेस्ट फिडिङ गर्नुहुन्छ उहाँहरूलाई पनि चाहिन्छ, किनकि शरीरबाट त्यो मिनरल्सहरू दुधबाट बच्चाले खाने भएको कारणले एकदमै यो जरुरी हुन्छ। अनि अर्को कुरा, महिनावारीको बेलामा पनि रगतहरू बग्ने भएको हुनाले महिलाहरूको लागि त यो वरदानै हो। त्यसकारण महिलाहरूले यसलाई धेरैभन्दा धेरै युज गर्नुभयो भने अझ यो राम्रो हुन्छ भनिन्छ। घरको स्त्रीहरू स्वस्थ भयो भने घर परिवारै स्वस्थ हुन्छ। आदरणीय श्रोताहरू, यसलाई हामी विभिन्न तरिकाले खान सक्छौँ। यसलाई मैले भने अघि मजाले चपाएर खाने, चुसेर खाने, या जुस बनाएर खाने, सुप बनाएर खाने, जसरी पनि बनाउनुहोस्, खान सक्नु, जसरी पनि त खान चाहिँ पर्यो। त्यस कारण अहिले म आफू पनि यो दिनहुँ खाने गर्छु भने यहाँहरूलाई यो कुरा मैले सेयर गरेँ। अहिले मैले आफ्नै घरमा पनि यो रोपेको छु, राम्रै हुर्केको छ, यो सजिलै हुर्किन्छ, यो केही ठुलो कुरा पनि छैन यो। अनि कहिलेकाहीँ यसलाई म विभिन्न तरिकाले बिहान चुकन्दरसँग मिलाएर अनि धनियाँ, पुदिना अनि करी पत्ता अनि गाजर को जुस पनि पिउने गर्छु। त्यसले मलाई प्रेसर कन्ट्रोलदेखि लिएर सबै कुरा पनि, ब्लड प्युरिफाई गर्नेदेखि सबै कामहरू यसले गर्छ। अनि कहिलेकाहीँ बाहिर जाँदा पनि म अलिकति यसलाई बोकेरै जान्छु, अलिकति सुकाएर लिए पनि भयो, ठुलो बनाएर लिए पनि भयो, जसरी पनि लिए भयो, दालमा तरकारीमा जेमा हाल्न पनि मिल्यो, त्यतिकै पकाएर खान पनि मिल्यो। कारण यो करी पत्ताको बोट सजिलै उम्रिने हुनाले यसले सबैले हामीले लगाउनु पर्ने हुन्छ। यसलाई घरमा लगाउनु भयो भने यो सजिलैसँग सर्छ र अहिले नर्सरीहरूमा किन्न पनि पाइन्छ। यसको परिपत्ताको पाकेको दाना या सानो बिरुवा जे गरे पनि हामी लाउन सक्छौँ। यो प्रत्येक नेपालीले घर घरमा लाउनु पर्ने चिज हो। र अब त मलाई लाग्छ हामीले एक अर्काले जसको घरमा छ त्यसले आफन्तहरूलाई, आफ्ना शुभचिन्तकहरूलाई यो उपहार दिँदा पनि राम्रो हुन्छ जस्तो लाग्छ। यो अलि रेसादार पदार्थ हुन्छ। रेसादार हुने भन्ने बित्तिकै फाइबरको कुरा आयो। फाइबरले शरीरलाई त्यसै राम्रो गर्छ। क्याल्सियम, फस्फोरस, भिटामिन ए, फोलिक एसिड सबै हुन्छ यसमा। अनि सबै कुरा गर्भवती र दुध खुवाउने आमाहरूको लागि त एकदमै जरुरी छ। अनि त्यो फोलिक एसिडको प्रयोगले जुन पेटमा हुने बच्चा छ त्यसलाई पनि फाइदा गर्छ र उसको मेरुदण्ड विकसित नहुने बिरामीहरूलाई अझ फाइदा गर्छ, जसको ढाडका हड्डीहरू मजबुत बनाउनमा यसले सहायता गर्छ। नेपालमा यस्ता समस्या भएका बच्चा धेरै जन्मिन्छन्। खासै ठूलो अनुसन्धान त हामी कहाँ भएको छैन, तर यसको प्रयोग गरियो भने आमाको गर्भदेखि नै बच्चाहरू स्वस्थ हुने सम्भावना धेरै हुन्छ। अनि करी पत्ता तराईमा त जताततै पाइन्छ, हिमालमा त नहोला यो, तर मध्य पहाड़ी भूभागमा यो मजाले हुन्छ। तर हामी कहाँ यसको चलन छैन। अब यो यसको बारेमा न डाक्टरले भनिदिन्छ, न स्वास्थ्य कर्मीले भन्छ, कसैले पनि यसको लाभको बारेमा खासै भनेको हामी पाउँदैनौँ। यत्रो वर्षको बीचमा मैले काम गर्दा पनि कुनै पनि ठाउँमा यसको प्रचार भएको मैले पाएको छैन। त्यसकारण यसको उपयोगिता थाहा पाउन, यसको ज्ञान गुणका बारेमा अलि मान्छेलाई दिन सकियो भने यो धेरै कुरा राम्रो हुन्छ। गाउँघरतिर यसो गाई बस्तुलाई पनि करी पत्ता दिने गरेको पाइन्छ र करी पत्ता दियो भने गाईहरू स्वस्थ हुन्छ भन्ने सुनिन्थ्यो, तर त्यो मान्छेमा पनि लागू हुन्छ। जसरी पशुलाई स्वस्थ हुनेले सहायता गर्छ, त्यसै गरी मान्छेलाई पनि स्वस्थ हुनेले सहायता गर्छ। अनि करी पत्ताले चाहिँ पाचन प्रणालीमा एकदमै ठुलो फाइदा हुने कुरा विभिन्न रिसर्चहरूमा देखिएको छ। मधुमेह भएकाहरूलाई त्यसले फाइदा गर्छ नै, किनभने यसले मान्छेको शरीरभित्र हर्मोन इन्सुलिनको गतिविधिलाई प्रभावित गरेर रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहायता गर्छ। र अर्को अनुसन्धानले शरीरमा रहेको कोलेस्ट्रोल नामक बोसोलाई कम गर्न मद्दत गर्ने कुरा देखाएको छ। सुगर पनि कम गर्ने, प्रेसर पनि कम गर्ने, रगत पनि ठिक गर्ने, कोलेस्ट्रोल पनि ठिक गर्ने, बोसोको मात्रा ब्यालेन्स गर्ने, धेरै कुराहरू यसको लाभ छ। यसको अर्थ मुटुको रोगको लागि पनि यसले बच्न सहायता गर्छ। मुटुको रोग हुन नदिनलाई करी पत्ताको धेरै कुरा लाभ छ। नेपाल बाहिर इन्डियामा, श्रीलङ्कातिर, इन्डोनेसियातिर पनि यसको खुब भरपूर मात्रामा प्रयोग हुन्छ र दक्षिण भारतका धेरै ठाउँहरूमा त यो अझ धेरै प्रयोग छ। यसलाई दक्षिण भारतमा चाहिँ गाउँहरूमा यसलाई मेहदीसँग करी पत्तालाई टिपेर कपालमा लाउने चलन रहेछ। अनि यदि यो मेहदीसँग यो करी पत्ताको पेस्ट बनाएर लगायो भने चाहिँ कपालमा चाया नरहने, अनि कपाल राम्ररी उम्रिने, कपाल नझर्ने, धेरै कुराहरूको यसको लाभहरू भारतमा प्रयोग गरिन्छ यसलाई। अनि फेरि कसै कसैलाई पखाला आएको बेलामा पनि करी पत्ताको प्रयोग गर्यो भने धेरै फाइदा गर्छ। करी पत्तामा रहेको रसायनमा कीटाणुसँग लड्ने र संक्रमण कम गर्ने गुण पनि एकदमै प्रचुर मात्रामा हुन्छ। यसको लागि करी पत्तालाई पिसेर, सुकाएर, धुलो बनाएर जसरी पनि प्रयोग गरे हुन्छ, कुनै पनि फर्ममा युज गरे हुन्छ, केही फरक पर्दैन। शरीरमा जसरी पनि करी पत्ता प्रवेश गर्नु पर्यो। यसमा रहेको रेसादार पदार्थले कब्जियतको बिरामीलाई पनि एकदमै लाभ दिन्छ र यसलाई पानीमा उमालेर खाँदा पनि पेटमा रहेको गडबडीलाई निको गर्छ। यसले यसरी पानीमा पकाएर खाँदा अलिकति कागती, बिरे नुन हाल्न सकिन्छ, आफ्नो स्वाद अनुसार जे पनि हाल्न मिल्छ, सक्खर पनि हाल्न सकिन्छ, होइन, हामीलाई खान सक्छौँ। यसमा रहेको फोलिक एसिड र लौह तत्व आइरनलाई जुन कमी भएको बिरामीलाई चाहिँ यसले शरीरमा रगतको मात्रा बढाउन अनि हड्डी बलियो बनाउन सहायता गर्ने, गर्भवती आमालाई दिनमा तीन चार हरियो करी पत्ता चपाएर खाना दियो भने फाइदा हुन्छ। यसले संक्रमण, लुतो, डन्डीफोर आदि निको पार्न सकिन्छ, जसरी निमको प्रयोग गरिन्छ त्यसै गरी यसलाई पनि हामी प्रयोग गर्न सक्छौँ। अनि गर्भवती महिलाहरूलाई एकदम उल्टी हुन खोज्ने वा खोकी लाग्ने त्यस्तो अवस्थामा छ भने करी पत्ताले एकदमै फाइदा गर्छ। भिटामिन एले गर्दा यसको आँखाको लागि एकदमै लाभ छ, यो स्वास्थ्यलाई एकदमै फाइदा गर्छ। यसले करी पत्ता तराईमा धेरै पाइन्छ, तर हाम्रो यही जहाँ धेरै कुरा पाइन्छ त्यही बच्चाहरूमा भिटामिन एको कमी छ। तराईका बालबालिकामा भिटामिन एको एकदमै कम छ अनि आँखामा एकदमै समस्या परेको छ। तर त्यही कुरा हामीले ज्ञान गुणका कुराहरू नसिकाएर राज्य स्तरबाट या स्वास्थ्य कर्मीहरूले या सामाजिक स्तरबाट हामीले नबढाएको कारणले भिटामिन एको क्याप्सुल सरकारले खुवाउने गरेको छ, तर करी पत्ता खुवाउन भनेर सरकारले कहीँ पनि सिकाउँदैन। हामीसँग धेरै कुराहरू छन् प्रकृतिले दिएका कुराहरू, धेरै कुराहरूबाट हामी लाभ लिन सक्छौँ, तर हामीसँग भएको घर आँगनमा भएको चिजलाई हामीले सदुपयोग नगर्दा हामी झन् नै रोगमा बढ्दै जाने र आर्थिक अवस्था कमजोर हुने, तर औषधि पनि गर्नुपर्ने उता स्वास्थ्य पनि ठिक नहुने जुन अवस्थाहरू छ, तर प्रकृति दिएका यी वरदानहरू हामीले युज गर्न सक्छौँ। यसले धेरै कुराहरू अघि पनि भने मैले असंख्य समस्याहरूबाट यसलाई फाइदा गर्छ। ती फाइदा गर्ने कुराहरू हामीले समुदायमा हामीले गर्न सक्यौँ भने एक त औषधि गर्ने पैसाबाट बच्यो, अनि आफ्नै घर करेसा बारीमा हुने चिजहरू जुन स्वास्थ्यको लागि एकदमै फाइदा छ, अर्ग्यानिक त ती चिजहरू खान पाउने भयौँ र त्यसले समग्र रूपमा स्वास्थ्यलाई नै फाइदा गर्ने हो। एक पुस्ताले राम्रोसँग यो कुराहरू गर्न सक्यो भने यही कुरा पुस्तान्तरण हस्तान्तरण हुँदै जान्छ। एउटा पुस्ताले अलिकति मेहनत गरिकन सजगता अप्नाइकन यो गर्न सकियो भने यसबाट धेरै कुराहरू लाभ लिन सकिन्छ। आदरणीय श्रोताहरू, परमेश्वरले मान्छे जातिलाई बनाउनुभन्दा अगाडि विभिन्न प्रकृतिमा भएका असल असल चिजहरू दिनुभयो ताकि मान्छेले यसलाई उपभोग गर्न सकोस्। तर ती कुराहरूलाई हामीले नचिन्दा, परमेश्वरले दिनुभएको ज्ञान बुद्धिले हामीले नचलाउँदा र परमेश्वरको भन्दा अन्य कुराहरूमा हामी लागेका कारणले विभिन्न किसिमका रोगहरू बढ्दै जाने, हाम्रा खानपिनहरू आहार विहारहरू असल नहुने र मान्छेहरू अहिलेको यो समयमा आएर फास्ट फुड, जङ्क फुड र रेडीमेड खानाहरू, पाकेटको खानाहरूमा खान लागेका कारणले विभिन्न किसिमका रोगहरू बढेका छन्। ती रोगहरू किन लागे त भन्दा त्यो आफ्नै कारणले लागेका छन्, किनभने परमेश्वरले त हामीलाई असल असल कुराहरू प्रकृतिबाट दिनुभएको थियो, सबै कुराहरू सृष्टि गरेर दिनुभएको थियो, तर हामीले ती कुराहरूतिर लागेनौँ। हामी चाहिँ नक्कली तामझाममा लाग्यौँ, जुन शैतानले दिएका कुराहरू, शैतानले दिएका नराम्रा चिजहरू, शैतानले जसरी मान्छेलाई अलमलमा पारेको छ ती कुराहरूमा मान्छेहरू भुल्दै गयो र हामी दुःख कष्ट पापमा रह्यौँ। हाम्रा सम्पूर्ण कुराहरू परमेश्वरलाई समर्पण गर्नतिर हामी लागेनौँ, त्यसका बावजुद अहिले हाम्रो समस्या स्वास्थ्यमा विकराल रूपमा आएको छ। अहिले साधारण बच्चाहरूमा आँखाको समस्या देखिन्छ, हड्डीको समस्या देखिन्छ, विभिन्न भिटामिनहरूको कमी छ, खाना पच्दैन, कब्जियत हुन्छ भनेको छ। तर र साधारण एउटा यो करी पत्ताको बिरुवा रोपिकन हामीले घर भान्सामै बनेका कुराहरू खान थाल्यौँ भने स्वास्थ्य लाभ हुन्छ र हाम्रो जीवन दीर्घायुसम्म जान्छ। आदरणीय श्रोताहरू, परमेश्वरले दिनुभएको ज्ञान बुद्धिलाई असल तरिकाले चलाऊ र आफ्नो भएका ज्ञान सिपहरू एकअर्कालाई सेयर गरौं। त्यसकारण घरदेखि बाहिरका खानाहरू, बन्द पोकाका खानाहरू, पकेटहरू, चाउचाउहरू, यस्तो जुन कुराहरू छन् जुन हामीलाई असर गर्ने कुराहरू, तिनीहरूदेखि हामी टाढा रहन सक्यौं र यस्तै प्राकृतिक चिजहरूका नजिक हामी जान सक्यौं भने, प्रकृतिलाई हामीले पछ्याउन सक्यौं भने, माटोसँग हामी घुलमिल हुन सक्यौं भने हामी स्वस्थ हुन सक्छौ, हाम्रो जीवन स्वस्थ हुन सक्छ। एकजना परिवारको मान्छे बिरामी भयो भने घरमा कति तनाव हुन्छ, आर्थिक समस्या हुन्छ, घरबार बिग्रिन्छ। त्यसकारण ती कुराहरूलाई सोचिकन हामीले आफ्नो स्वास्थ्य कसरी असल बनाउने भन्ने कुरामा हामी लाग्न अत्यन्त जरुरी छ। त्यसकारण तपाईँहरूलाई म यही आग्रह गर्छु, यही अनुरोध गर्छु, प्रकृतिले धेरै कुराहरू दिएका छन्, प्रकृतिले दिएका कुराहरूलाई चलाउँ, सदुपयोग गरौं र प्रकृतिसँग रमाउन सक्यो भने स्वास्थ्य मात्र ठिक हुने होइन, वातावरण पनि ठिक हुन्छ। समग्र वातावरण ठिक भयो भने तपाईँ हामी ठिक हुन सक्छौँ, समाज ठिक हुन्छ, देश ठिक हुन्छ, ब्रह्माण्ड ठिक हुन्छ। आदरणीय श्रोताहरू, परमेश्वरले दिनुभएको ज्ञान बुद्धिलाई चलाउँ र आफू स्वस्थ रहौँ। आदरणीय श्रोताहरू, आउँदा दिनहरूमा फेरि यस्तै समसामयिक विषयवस्तुहरू हामी यहाँका बीचमा आउनेछौँ र असल तरिकाले तपाईँहरूले बुझ्न सक्नुहोस् भन्ने हामी चाहन्छौँ। यहाँहरूका केही सुझावहरू, राय, सल्लाहहरू छन् या कुनै विषयवस्तुहरू दिन चाहनुहुन्छ भने म हामी सहजै ग्रहण गर्नेछौँ। हजुरहरूलाई परमेश्वरले आशिष दिनुभएको होस्। म सञ्चालक महेन्द्र खड्का बिदा चाहन्छु। जय मसीह।
0: श्रोता, तपाईँ अहिले कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य सुन्दै हुनुहुन्छ र आज बाँडिएका स्वास्थ्यसँग सम्बन्धित जानकारी तथा कुराकानी तपाईँलाई कस्तो लाग्यो? आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रमप्रति तपाईँ कुनै सल्लाह, सुझाव, प्रतिक्रिया दिन चाहनुहुन्छ, साथै कुनै जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 98511030 98511030। हवस् त श्रोता, अब चाहे भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौं र यहाँहरूबाट विदा माग्नुपर्ने बेला पनि भइसकेको छ र अर्को श्रृंखलामा भेट्ने आशाका साथ आजलाई भने कार्यक्रमबाट म पुनम विदा हुन चाहन्छु।

0: सारा हृदयले म जान्दछु कि येशु ख्रीष्टद्वारा मृत्यु पराजित भएको छ। हाम्रो उद्धारकर्ता जीवित हुनु भएकोले हामी पनि जीवित हुनेछौ। डेभिड ओ मिके।
1: टाइम चेक। यति बेला बिहानको 8 बज्यो।
2: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम क्रुसको यात्रा।

0: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: हामीलाई कहिले पनि धोका नदिनुहुने कुनै विश्वासयोग्य येशू ख्रीष्टको नाउँमा तपाईँहरू सबैलाई जय मसीह। हामी यो फ्यामिली सिरिजको अन्त्यतिर करिब करिब अन्त्यतिर आइपुगेको छौँ। आज चाहिँ हामी डिसिपलशिप इन आवर फ्यामिली है परिवारमा चेलापन सिरिजको सातौं भागको वचन सुन्न गइरहेको छौँ। र आजको वचन खण्ड चाहिँ उत्पत्ति 13 अध्यायको 5 देखि 11 छ। र आजको वचनको शीर्षक चाहिँ मैले पारिवारिक द्वन्द सावधान भन्ने राखेको छु। र यसलाई हामी यो विषयलाई 3 हेर्नेछौँ है त। यो परिणाम पहिलो भागमा, दोस्रो भागमा कारण, अनि तेस्रो भागमा चाहिँ समाधान भन्ने यो पारिवारिक द्वन्द सावधान विषय भन्नेलाई 3 हामी हेर्नेछौँ। र हामीले हेर्दै आएको छौँ कि विवाहको जोडी परमेश्वरले जोड्नुहुन्छ, अनि इमान्दारीता साथ जसले परमेश्वरको अगुवाई खोज्दछ उहाँले योजना बनाउनु भएको व्यक्तिसँग भेट गराउनुहुन्छ, विवाह हुन्छ, अनि पारिवारिक जीवन सुरु हुन्छ। अब हामीले आफ्नो जीवन साथीलाई आमाको गर्भमा रचना गर्न सक्दैनौ, त्यो रोज्ने काम परमेश्वरको हो। तर विवाह भइसकेपछि परिवारमा शान्ति कायम गर्नको लागि त्यो सिपहरू सिक्ने चाहिँ हाम्रो काम हो। त्यो सिपहरू नसिकी अटोमेटिक हुँदैन। 7 प्रेम गरेर विवाह गरे पनि केही समयपछि त ठुस्का ठुस्की परि नै हाल्छ परिवारमा है। अब हामी मानिस भएको कारणले हामी जन्मिँदा नै हामी पापी स्वभावमा जन्मेका छौँ। यसकारण भूल, त्रुटि, होइन, कमजोरी, गल्ती, पाप बिनाको जीवन कोही पनि जिउन सक्दैन। काहीँ न काहीँ भूल भइहाल्छ, काहीँ न काहीँ मिस्टेक भइहाल्छ, तर भूल सुधार गर्न चाहिँ सम्भव छ। परमेश्वरले भूल सुधार गर्ने मौका दिनुहुन्छ, त्यो चाहिँ हाम्रो चोइस हो, होइन। अब भूल सुधार गर्नै नचाहनेलाई त अब के लाग्छ र है? अब त्यो परिवार चाहिँ आफ्नै घमण्डको खाडलमा फस्नेछ। र अब हामीले यो 3 हेर्छौँ भनिसकेको छौँ। र अब हामी पहिलो भागमा जानेछौँ, पारिवारिक द्वन्द सावधानको पहिलो भाग चाहिँ परिणाम। परिणाम भन्नुको अर्थ चाहिँ द्वन्द सावधान नगर्दा आउने खराब परिणामहरू के हुन् भन्न खोजेको है यसको अर्थ चाहिँ। अब हितोपदेश 17 हामीले त्यहाँ पढ्यौँ भने बाइबलले भन्दछ, कलहले भरिएको परिवारमा भोज गर्नुभन्दा शान्तिसित निस्तो गाँस खाएको चाहिँ असल हो। यसकारण हामीले परिवारमा आएको द्वन्द्वलाई, झगडालाई हामीले त्यत्तिकै छोड्नु हुँदैन। जसरी हुन्छ त्यसलाई चाहिँ समाधान गरेर हाम्रो परिवारमा चाहिँ शान्ति कायम राख्ने प्रयास चाहिँ हामीले गरिराख्नुपर्छ। अघि हामीले पढेको वचन खण्डमा पनि है उत्पत्ति 13:5-11 हामीले पढ्दाखेरि त्यहाँ अब्राहमको परिवारमा चाहिँ यहाँनिर पारिवारिक झगडाहरू आयो, अनि अब्राहमले यत्तिकै होस् भनेन उनले, तर त्यो झगडालाई उनले समाधान गरे। अनि परिवारमा द्वन्द्व हुन्छ तर त्यसलाई समाधान गर्नुपर्छ। अनि परिवारमा आएको द्वन्द्वलाई समाधान गरेन भने चाहिँ खराब परिणामहरू आउँछ। ती खराब परिणामहरू चाहिँ यस्ता छन्। पहिलो छ, प्रार्थना सुनाइ हुँदैन। तपाईँहरूले पनि कति अनुभव गर्नुभएको होला, तपाईँले गरेको प्रार्थनाको उत्तरहरू आउँदैन। अनि बाइबलले धेरै कारणहरू बताउँदछ प्रार्थनाको उत्तर नआउनु। त्यो मध्ये एउटा कारण चाहिँ यो पनि हो कि परिवारमा झगडा भएको छ, द्वन्द्व भएको छ है, अनि त्यहाँनिर जबसम्म मेलमिलाप हुँदैन त्यो प्रार्थना सुनाइ हुँदैन। त्यहाँ वचन खण्ड छ मर्कुस 11:25, अनि त्यहाँनिर येशूले भन्नुभएको वचन हो यो। येशूले मर्कुस 11:25 भन्नुभयो, जब तिमीहरू प्रार्थना गर्न खडा हुन्छौ तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर। अब प्रार्थना गर्नुभन्दा अगाडि किन क्षमा गर भन्नुभयो प्रभु येशूले? कारण यही हो कि प्रार्थनामा बाधा पर्छ, प्रार्थना सुनाइ हुँदैन। यसकारण येशू ख्रीष्टले चाहिँ मेलमिलाप गर भन्नुभयो। कसैको विरुद्ध भनेको चाहिँ, अब विरुद्ध भन्ने जब शब्द त्यहाँ प्रयोग आउँछ त्यो चाहिँ कसैसँग झगडा, जस्तै इरानको विरुद्धमा अमेरिकाको लडाईँ भइरहेको छ, रुसको विरुद्धमा युक्रेन लडाईँ भइरहेको छ, त्यस्तै कसैको विरुद्धमा भनेको चाहिँ कसैसँग झगडा भएको छ भने, कसैसँग वाद विवाद भएको छ भने, कसैसँग मनमुटाव भएको छ भने, कसैसँग द्वन्द भएको छ भने तिमीहरूले क्षमा गर, मेलमिलाप गर, नत्र त प्रार्थना सुनाइ हुँदैन। त्यसकारण यीशुले प्रार्थना गर्न अघि चाहिँ मिलाप गर भन्नुभयो। अब द्वन्द समाधान नगर्दा आउने अर्को खराब भनेको चाहिँ शैतानले मौका पाउँछ। है, शैतानले चाहिँ कसरी मौका पाउँछ? बाइबलले भन्दछ यदि रिस रहिरह्यो भने चाहिँ शैतानले मौका पाउँछ। त्यहाँ मैले पद राखिदिएको छु एपिसी 4:26-27 त्यहाँनिर वचनले यसरी भन्दछ, क्रोध गर तर पाप नगर, घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस्। अनि 27 चाहिँ र भन्ने शब्दले जोडिएको छ। है, तिमीहरूको रिस मरोस् र भनेको चाहिँ अगाडि र पछि दुइटै जोडिएको एउटै सेन्टेन्स हो। घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस् र अगाडिको शब्द छ दियाबलसलाई मौका नदेऊ। त्यो एउटै शब्द हो, रले जोडेको छ त्यहाँ। भनेको मतलब रिस राखिराख्यो भने चाहिँ, रिस रहिरह्यो भने चाहिँ के छ, दियाबलस शैतानले मौका पाउँछ। अनि तपाईँलाई थाहा छ, बाइबलमा तपाईँले पढ्नु भएको छ कि शैतान चाहिँ कसलाई भेट्टाउ र खाइहालु भनेर गर्जने सिंह चाहिँ मौका खोजिहिँड्छ, अनि ठ्याक्क मौका पाउँछ। अनि मौका पाएपछि शैतानले 4 श्रापहरू ल्याउन खोज्छ। अनि त्यो भनेको चाहिँ पहिला शङ्का, दोस्रो छल, तेस्रो विभाजन, अनि चौथो विनाश। है, शैतानले आदम र हावाको मनमा चाहिँ परमेश्वरको वचनप्रति शङ्का उब्जायो। परमेश्वरले भन्नुभएको हो र साँच्चै हो कि होइन, एकदम शङ्का भन्नु त भन्नुभएकै हो। अनि पाप गर्नको लागि शैतानले चाहिँ छल पनि गर्यो। आदम र हावाले पाप गरिरहेको थियो र पनि पाप होइन भनेर चाहिँ शैतानले छलिराखेको थियो। क्रिस्चियनहरूलाई पनि त्यसरी नै चल्छ, अलिकति झुट बोल्नु त भइहाल्छ नि, सानो सानो त के हुन्छ र, उसलाई चाहिँ फसाइरहेको छ शैतानले। त्यो पाप गर्दाखेरि पनि पापै होइन झैँ, त्यो त छल्छ शैतानले। अनि आदम र हावाको बिचमा भनाभन पनि भयो, दोष रापन पनि भयो, अनि उनीहरूको बिचमा विभाजन पनि ल्यायो, अनि अन्त्यमा मृत्यु पनि आयो। अनि यही किसिमले शैतानले चाहिँ क्रिस्चियन परिवारमा शङ्का, छल, विभाजन अनि विनाश ल्याउन चाहन्छ। अब द्वन्द समाधान नगर्दा आउने अर्को खराब परिमाण भनेको चाहिँ तेस्रो परमेश्वरको सम्बन्धमा फाटो ल्याउँछ। अनि द्वन्द झगडाले परिवारमा मात्रै फाटो ल्याउँदैन तर परमेश्वरसँगको सम्बन्धमा पनि फाटो ल्याउँछ। यसैया 59:2 भन्छ, तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेको छ, र तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूबाट छेकिएको छ। अधर्मले गर्दा के गर्यो? परमेश्वरबाट अलग गरेको छ। तिमीहरूको पापले के गर्यो? परमेश्वरको मुहार छेकिएको छ। अनि यो द्वन्द झगडा पनि एक किसिमको पाप नै हो, धेरै किसिमको पाप मध्ये एउटा पाप। अनि जब हामी यसरी द्वन्दहरू गर्छौँ, परमेश्वरले आफ्नो मुहार छोप्नुहुन्छ, र परमेश्वरले आफ्नो मुहार छोप्नु हुँदाखेरि तपाईँ र मेरो जीवनलाई पनि अन्धकारले छोप्छ। तपाईँले याद गर्नुहोस्, किनकि यो द्वन्द्वले चाहिँ यो मानिस मानिसको सम्बन्ध होइन, त्यो मात्रै फाटो ल्याउँदैन, र परमेश्वर र मानिसको बिचमा पनि फाटो ल्याउँछ। जब परमेश्वर र हाम्रो बिचमा फाटो आउँछ, हाम्रो जीवन चाहिँ अन्धकारले छोप्छ। अनि त्यो नानीलाई मिठो मिठो आइसक्रिमहरू दिँदाखेरि नि उसको मन नभुलिए जस्तै, संस्कार सबै कुराहरू उपभोग गर्दा पनि हाम्रो जीवनमा चाहिँ, हाम्रो परिवारमा चाहिँ शान्ति आउँदैन। अब द्वन्द समाधान नगर्दा आउने खराब परिणाम, यो पहिलो भाग थियो, यसलाई हामी अब यहीँ राख्नेछौँ र अब दोस्रो भागमा जानेछौँ। दोस्रो भाग चाहिँ थियो कारणहरू, भनेको मतलब पारिवारिक द्वन्द्वका कारणहरू चाहिँ, द्वन्द चाहिँ किन आउँछ, त अब हामी बाइबलबाट 4 कारणहरू हेर्नेछौँ। है, अब यो कारणहरू बुझेपछि चाहिँ समाधानको उपायहरू बुझ्नलाई पनि अलि सजिलो हुन्छ। त्यही कारण पहिला चाहिँ मैले समाधानमा जानुभन्दा पहिले पारिवारिक द्वन्द आउनुको कारणहरू राखेको छु, र पारिवारिक द्वन्द आउनुको पहिलो कारण चाहिँ यहाँ मैले राखेको छु स्वार्थ। बाइबलले भन्दछ कि स्वार्थले चाहिँ द्वन्द ल्याउँछ। याकुब 4:1 भन्दछ, तिमीहरूका बीचमा लडाईँ र झगडाहरू कुन कुराले ल्याउँछ? चाहिँ अब त्यहाँ पद छैन, तर यहाँ प्रश्न चिन्ह राखेको छ बाइबलमा। तिमीहरूका बीचमा लडाईँ र झगडाहरू कुन कुराले ल्याउँछ? प्रश्न, यो चाहिँ प्रश्न हो। अनि उत्तर पनि त्यहीँ दिएको छ। उत्तर चाहिँ यस्तो छ, के यी सब तिम्रो शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने, अब यहाँ अगाडिको शब्द चाहिँ ध्यान दिनुपर्छ है तपाईँले, सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन् र? कारण लडाई झगडा परिवारमा बाहिरको कुराले भन्दा पनि हाम्रो स्वार्थी इच्छाहरूको कारणले गर्दाखेरि चाहिँ धेरै परिवारमा चाहिँ वाद विवाद आउँदो रहेछ। याकुब 4:1 त्यही भन्छ, सबैको मनमा चाहिँ हुन्छ राम्रै लाउँ राम्रै खाउँ, मलाई नै धेरै होस् मलाई नै राम्रो होस्, हामीसँग त्यो मानवीय स्वभाव चाहिँ छ एक कुनामा। अनि परिवारमा झगडा आउनुको कारण पनि यही भन्छ। अब परिवारमा द्वन्द्व आउनुको कारण दोस्रो कारण चाहिँ भन्छ कि तितो बोली है। परमेश्वरको वचनले भन्छ तितो बोलीले पनि द्वन्द्व ल्याउँछ। हिब्रू 12:15 वचनले यसरी भन्दछ, ध्यान देऊ कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस्। अब किन ध्यान दिने त अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस्? ताकि तितोपनको ज्वरो उम्रेर आइकन, अब त्यसले के बारेमा भन्दा, त्यसले फुट नल्याओस् है। यहाँनिर तितो ज्वरो मात्रै भनेको छ, तितो ज्वरो उम्रेर मात्रै फुट ल्याओस् भनेको छैन, तर तितो ज्वरो उम्रेर आइकन। तितो ज्वरो चाहिँ यो मुटुमा यो हृदयमा उम्रिन्छ, तर आइकन मात्रै त्यसले चाहिँ फुट ल्याउँछ भनेको छ। त्यो तितो ज्वरो चाहिँ कसरी बाहिर निस्किन्छ त भन्दा तितो बोली वचनहरूद्वारा चाहिँ बाहिर आउँछ। अनि त्यो तितो बोली आएकोले चाहिँ परिवारमा फुट ल्याउँछ, विभाजन ल्याउँछ त्यसले चाहिँ। अब यो चाहिँ एउटा छुरीले कसैले रोपे जस्तो हो, छुरीले रोप्दाखेरि कसरी हुन्छ होइन, तितो बोली चाहिँ मानिसको हृदयमा चाहिँ त्यो छुरीले रोपे जस्तो गाडिन्छ, अनि उसले जिन्दगीभरि भुल्दैन। यो चाहिँ आगोको झिल्का पनि भन्छ बाइबलले, आगोको झिल्का चाहिँ यो तितो बोली चाहिँ आगोको झिल्का जस्तो भन्छ याकुबको पुस्तकले भन्छ। त्यो एउटा झिल्का चाहिँ लागेपछि त्यो बढ्दै बढ्दै ठुलो ठुलो दरबारहरू पनि सुहा पार्छ। तितो बोलीले पनि त्यसरी नै एउटा झगडा ल्याउँछ, अनि त्यो झगडा बढ्दै बढ्दै बढ्दै परिवारलाई नै सुहा पार्छ। कारण यो तितो बोलीले पनि बाइबलले भन्दछ फुट ल्याउँछ। अनि अर्को द्वन्द्व आउने कारण चाहिँ घमण्ड है। परमेश्वरको वचनले चाहिँ भन्दछ घमण्डले पनि द्वन्द्व ल्याउँछ। हितोपदेश 13:10 घमण्डले केवल झगडा पोस्दछ, तर सल्लाह लिनेहरूमा बुद्धि पाइन्छ। अब यहाँ वचनले डिक्लेयर नै गरिदिएको छ, घमण्डले केवल, ध्यान दिनुहोस् है, केवल भनेको बुझ्नुभयो, झगडा पोस्दछ भनेको मतलब घमण्डले अरू फाइदा केही पनि छैन, घमण्डले केवल एउटै मात्रै कुरा गर्छ के अरे, चाहिँ झगडा पोस्दछ। त्यस कारण घमण्डले चाहिँ कहिले पनि फाइदा गर्दैन, झगडा मात्रै ल्याउँछ। तपाईँले बाइबलमा भएको पहिलो पाप, सबैभन्दा पहिले कुन पाप भएको थियो भन्दा घमण्ड होइन, विद्रोही स्वर्गदूतहरूले चाहिँ परमेश्वरै बराबर हुने घमण्ड गरे। अनि पत्रुसले भन्नुहुन्छ परमेश्वरले ती स्वर्गदूतहरूलाई स्वर्गबाट खसालिदिनु भयो। अनि हाम्रो मन हृदयमा पनि यस्तै किसिमको घमण्ड हुन्छ, मै हो मै जान्ने है, मेरै कुरा सही हो, त्यही किसिमको घमण्ड आउँछ। त्यसले पनि अनि द्वन्द्व ल्याउँछ। अनि द्वन्द्व ल्याउने चौथो कुरा चाहिँ कुरौटे। परमेश्वरको वचनले भन्छ कुरौटेले पनि द्वन्द्व ल्याउँछ, कुरौटेले पनि द्वन्द्व ल्याउँछ। हितोपदेश 26:20 दाउरा बिना आगो निप्छ, दाउरा बिना आगो निप्छ, कुरौटे बिना खिचोला शान्त हुन्छ। आगो बलिरहेको आगोलाई दाउरा थुत्त थुत्त थुत्त दिनुहोस्, आगो निप्दै निप्दै जान्छ। अनि कुरौटे बिना पनि त्यस्तै खिचलो निप्दै जान्छ। भनेको मतलब खिचलो भनेको चाहिँ झगडा, वाद विवाद, मनमुटाव, अनि कुरौटे भनेको चाहिँ यताको कुरा उता लाने, उताको कुरा यता ल्याउने, होइन, कुरा ओसार प्रसार गर्ने। टिभी सिरियलमा देख्नुभयो होला नि कति झगडा हुन्छ है त्यो सिरियलमा, सासु पुहारी है लच्चा चढी भुत्ताला भुत्तले हुन्छ। यसपालि त्यो हेऱ्यो भने अर्कोचोटि पनि हेर्नु मलाई अब के होला त्यो टिभी सिरियलमा। त्यसको मुख्य कारण चाहिँ कुरौटे, त्यो सिरियलको कथाहरू काल्पनिक भए पनि होइन हाम्रो परिवारको कथासँग मेल खाने कुराहरू, अनि हाम्रो परिवारमा पनि त्यस्तो कुराले चाहिँ झगडाहरू ल्याइरहेको हुन्छ। र अब यो दोस्रो भागलाई पनि यहीँ राख्छु म। पारिवारिक द्वन्द्वका कारणहरू हामीले चारवटा हेऱ्यौँ। अब यो चारवटा द्वन्द्व ल्याउने कारणहरूलाई कसरी बाइबलले समाधान गर्न सिकाउँछ, अब हामी तेस्रो भागमा हामी हेर्नेछौँ। तेस्रो भाग रहेको छ कि समाधान, पारिवारिक द्वन्द्व समाधानका बाइबलीय शिक्षाहरू। अब एउटा कुरा चाहिँ तपाईँ र हामीले दिमागमा राख्नुपर्छ कि यो द्वन्द्व र झगडा भनेको आर्माका मागेदोनको लडाईँसम्म हुन्छ। प्रकाशको पुस्तकमा छ त्यो आर्मा मागेदोनको लडाईँमा अन्तिम युद्ध माइकलले शैतानसँग लड्नुहुनेछ। परमेश्वरको डिफेन्स मिनिस्टरको माइकल, सूचना मन्त्रीको परमेश्वरको गब्रियल, अनि सेनाको जुन मन्त्री हुनुहुन्छ माइकल, उहाँको लडाईँ हुन्छ। अनि शैतानलाई उहाँले नरकको आगोको गन्धकमा फाल्नुहुनेछ। त्यसपछि मात्रै लडाईँ र झगडा सदा सदाको लागि अन्त्य हुनेछ। तबसम्मलाई यो पारिवारिक झगडा द्वन्द्वहरू हामीले पूर्ण रूपमा उन्मूलन गर्न सक्दैनौ, यसलाई न्यूनीकरण मात्रै गर्ने हो। यसको जरैसँग उखलेर हामी फ्याँक्न सक्दैनौ, त्यसलाई व्यवस्थापन मात्रै गर्ने हो। त पारिवारिक द्वन्द्व आउनुको पहिलो कारण चाहिँ के थियो भने स्वार्थ। त अब स्वार्थले ल्याउने द्वन्द्वलाई बाइबलले कसरी समाधान गर्न सिकाउँछ? समाधानको कदम चाहिँ हो स्वार्थको साटो आफैबाट असल व्यवहारको सुरुवात गर्ने। अब यो भनेको चाहिँ अरूले मसँग राम्रो व्यवहार गरोस् अनि म पनि उसै राम्रो व्यवहार गर्छु, हामी सबै त्यही चाहना हुन्छ। अब यो चाहिँ स्वार्थ हो। कसले गर्ने त? अब उसले पनि पहिला उसले राम्रो बोली गरोस् न मसँग, म गरिहाल्छु नि। उसले पनि उसले मलाई व्यवहार राम्रो गरोस् न, म पनि गरिहाल्छु नि। त्यो भन्दा कहिले पनि द्वन्द्व समाधान हुँदैन, चाहिँ स्वार्थ हो। यो स्वार्थको साटो चाहिँ पहिले आफूले उसलाई असल व्यवहार गरे भने तब चाहिँ द्वन्द्वको समाधान हुन्छ। अब यो गरेन भने चाहिँ पिएचडी नै गरेर आए पनि त्यो समाधान हुँदैन, त्यो चाहिँ गर्नै पर्छ। हेर्नुहोस्, यो परमेश्वरको वचनले नि यही भन्छ। मत्ती 7:12 यसुले यसरी भन्नुभयो, मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर। हो, द्वन्द्व समाधानको सूत्र यही हो। हामीले जति सुकै मास्टर गरेर पिएचडी गरेर त्यो सर्टिफिकेट ल्याए पनि यो सूत्र परिवारमा अपनाएन भने द्वन्द्व समाधान हुँदैन। के यदि परिवारको सदस्यले मलाई माया गरोस् भन्ने तपाईँहरू चाहनुहुन्छ भने पहिला आफूले राम्रो व्यवहार माया गर्ने हो। प्रशंसा गरोस् भन्ने चाहनुहुन्छ भने पहिले आफूले प्रशंसा गर्ने हो। मलाई धन्यवाद दियोस् सबैले भन्ने तपाईँभित्र मन हृदयमा चाहन्छ भने तपाईँले पहिला आफूले धन्यवाद दिन सुरुवात गर्नुहोस्, अनि त्यहाँ चाहिँ द्वन्द्व समाधान हुन्छ। छोराछोरीले आज्ञा पालन गरेको चाहन्छ भने तपाईँले पहिले छोराछोरीलाई इज्जत गर्न सिक्नुहोस्। सत्तै बढी कराएर गाली गरेर मात्रै बालबच्चाहरू सुधारमा आउनेवाला छैन। उनीहरू पनि परमेश्वरको स्वरूपमा बनिएको व्यक्तिहरू हुन्। जहाँ पाए त्यो गाली गरेर उनीहरूको मान मर्यादा हुन्छ, उनीहरूलाई नरमाइलो लाग्छ, उनीहरूको पनि जीवन हो है। मानिसहरूको अगाडि उनीहरूलाई खसालेर कुरा गर्दाखेरि उनीहरू बेइज्जती भएको सम्झिन्छन्। भाइ, आफूले परमेश्वरको स्वरूपमा बनिएको परमेश्वरको इनाम हो भनेर स्वीकार गर्नुहोस्, उनीहरूलाई इज्जत गर्नुहोस्, है, उनीहरूले पनि इज्जत फर्काउँछन्। श्रीमतीले आदर गरेको चाहनुहुन्छ भने पहिला श्रीमानले आदर गर्नुहोस्। आफूलाई आदर गरेको चाहन्छ भने पहिला आफूले पनि आदर गर्न सिक्नुपर्छ। अब पहिला उसले मलाई राम्रो व्यवहार गर्छ अनि म पनि व्यवहार राम्रो गर्छु भने त्यहाँ कहिले पनि समाधान छैन। पहिला आफ्नो स्वार्थको साटो चाहिँ आफूबाट चाहिँ असल व्यवहार हामीले सुरु गर्यौँ भने त्यहाँ द्वन्द्व न्यूनीकरण गर्नमा चाहिँ सहायता पुग्छ। अघि हामीले वचन खण्ड पढ्यौँ उत्पत्ति 13:5-11 त्यहाँ तपाईँलाई थाहा छ त्यो कथा कि अब्राहम र लोतको धन सम्पत्ति भेडा बाख्रा यति धेरै बढेर गयो कि उनीहरूको लागि चराउने ठाउँहरू भएन। त्यसले गर्दाखेरि उनीहरूको गोठाला गोठाला बीच चाहिँ लडाइँ र झगडा भयो। अब अब्राहमले आफ्नो स्वार्थलाई ध्यान दिएको भए त्यो द्वन्द्व अझै बढ्यो भने त्यहाँ द्वन्द्व न्यूनीकरण गर्नमा चाहिँ सहायता पुग्छ। अघि हामीले वचन खण्ड पढ्यौँ उत्पत्ति 13:5-11 त्यहाँ तपाईँलाई थाहा छ त्यो कथा।

ठाउँहरू छानेर घाँसे मैदान हरियो मैदान भएको पानीले भिजेको पहिलो चाहिँ आफ्नो भागमा पारेर लोत भान्जालाई चाहिँ अब उब्रेको पाब्रेको ठाउँ दिएको भए अवश्य नै लोतले प्रश्न गर्ने थिए। तर अब्राहमले आफ्नो स्वार्थ त्यागे, पति लोत पहिला तिमीले छान। अनि लोतले राम्रो राम्रो ठाउँहरू छान्यो अनि उसले कुनै वाद विवाद नगरिकन टेर भयो। के तपाईँ र मैले त्यो मेथड अपनाउन सक्छौँ, त्यो सिद्धान्त हाम्रो परिवारमा अपनाउन सक्छौँ के मोमो खाने जस्तो पहिल्यै चोबेर राख्ने सिद्धिन्छ भनेर? प्रिय, यदि हामीले पनि यो स्वार्थको साटो आफूबाट नै असल व्यवहार गर्न सुरु गरौँ भने तपाईँ र मेरो परिवारको द्वन्द्वहरू न्यूनीकरण हुँदै जान्छ, त्यहाँ शान्तिले बास गर्छ। पारिवारिक द्वन्द्व आउनुको दोस्रो कारण थियो तितो बोली। अनि तितो बोलीको साटोमा यहाँ मैले चाहिँ दोष भन्ने राखेको छु, समाधानमा चाहिँ दोष भन्ने शब्द राखेको छु। अनि यो दोष लगाउने कुरा पनि तितो बोलीकै एउटा रूप हो। तितो बोली चाहिँ विभिन्न प्रकारको हुन्छ, शराब दिने होइन, गाली गर्ने, अनि त्यस्तै यो दोष दिने पनि तितो बोली नै हो। अनि यदि हामीले चाहिँ यो तितो बोलीको साटो अर्थात् दोष दिनको साटो पहिले आफ्नो गल्ती स्वीकार गर्यौँ भने त्यहाँ पनि द्वन्द समाधान हुन्छ। मत्ती 7:5 यीशुले भन्नुभयो, ए ढोङ्गी, कस्तो कठोर शब्द है, सुन्नुहोस् है, यो कसलाई प्रयोग गर्नुभएको यो ढोङ्गी भन्ने शब्द? मत्ती 7:5 यीशुले ए ढोङ्गी, पहिले आफ्नो आँखाबाट मुढा निकाल, तब तिम्रो भाइको आँखाबाट धुलोको कण निकाल्नलाई तिमी सफासँग देख्न सक्छौ। पहिले आफ्नो आँखाबाट मुढा निकाल र भाइको कसिङ्गर निकाल। अब अरूको आङमा भएको जुम्रा चाहिँ देख्ने अनि आफ्नो आङमा भएको हात्ती चाहिँ नदेख्ने के भाइ? मतलब उसको गल्ती चाहिँ देख्ने अनि उसलाई दोष दिने, आफूमा भएको गल्ती चाहिँ नदेख्ने हो। त्यसलाई चाहिँ यीशुले ए ढोगी भनेको हो क्या, ए कपटी, कस्तो कठोर शब्द। अनि त्यसले गर्दा चाहिँ द्वन्द्व आउँछ। अनि यीशुले त्यो द्वन्द्वलाई समाधान गर्ने सूत्र दिनुभयो कि त्यही सूत्र हो, पहिला आफ्नो आँखाबाट मुढा निकाल अनि भाइको कसिङ्गर निकाल्न सक्छौ। अनि यदि हामीले आफ्नो गल्तीलाई स्वीकार गर्यौँ भने होइन दोष लाउनको साटो, तैँले गर्दा घरमा यस्तो भयो, तैँले गर्दा घरमा उस्तो भयो, जहिले पनि हामी अरूलाई दोषै बताइदिइरहौँ भने कहिले पनि समाधान हुँदैन। तर त्यो दोषको साटो, त्यो तितो बोली उखाल्नको साटो हामीले आफ्नो गल्ती स्वीकार गर्यौँ भने द्वन्द्व समाधान हुन्छ। हेर्नुहोस्, परिवारमा द्वन्द्व आउनुको कारण, परिवारमा झगडा आउनुको कारण एउटाको मात्रै गल्तीले हुँदैन, धेरै होस् थोरै होस् दुवै पक्षको त्यहाँ गल्ती हुन्छ हुन्छ। थोरै भए पनि आफ्नो गल्ती पहिला स्वीकार गर्ने, माफ गर्नुहोस् सरी मैले गल्ती गरेँ, त्यहाँ आफै द्वन्द्व निभ्दै जान्छ। अब अर्को तेस्रो चाहिँ थियो द्वन्द्व आउनुको कारण चाहिँ घमण्ड थियो। अनि यो घमण्डले ल्याउने द्वन्द्वलाई बाइबलले कसरी समाधान गर्नु भनेको छ कि समाधानको कदम हो घमण्डको साटो पश्चाताप गर्ने। अब परिवारमा भूल गल्ती पाप नगर्ने कोही पनि छैन, तर त्यो भूललाई चाहिँ सुधार गर्न सकिन्छ। अनि त्यो पहिलो सुधार गर्ने कदम नै, परिवारलाई शान्तिमा ल्याउने कदम नै के हो? पश्चाताप। जब एउटा व्यक्तिले आफ्नो भूल गल्ती पापलाई पश्चाताप गर्छ, अब त्यो चाहिँ उन्नतिको चिन्ह हो, त्यो चाहिँ उसको परिवर्तनको चिन्ह हो। जब एउटा व्यक्ति भुँडामा बसेर उसले पश्चाताप गर्छ, उसको डेफिनेटली उसको जीवनमा परिवारमा परिवर्तन आउँछ, त्यो परिवारमा सुधार आउँछ नै। तर पश्चाताप गर्न नदिने बाधा भनेको चाहिँ मान्छेको यो कठोर हृदय नै हो, अहङ्कार, घमण्ड। अनि जति अहङ्कार बढ्दै गयो त्यति परिवारमा चाहिँ फाटो आउँदै जान्छ। अब हितोपदेश 28:13 के भन्छ त्यहाँ हेर्नुहोस्, आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, उन्नति हुँदैन भनेपछि हुँदैन हुँदैन मैले नै रे, तर जसले ती स्वीकार गर्छ र त्याग्छ त्यसले कृपा पाउँछ। आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन भनेको नै
पापहरू

0: स्वीकार नगर्ने, पश्चाताप नगर्नेको जीवनमा चाहिँ कहिले पनि सुधार आउँदैन, कहिले पनि उन्नति आउँदैन। उसको परिवारमा कहिले पनि शान्तिको उन्नति हुँदैन, उसको परिवारमा सम्बन्धहरू सुधार्ने कुरामा कहिले पनि उन्नति हुँदैन। कारण उसको कठोर हृदय भएको कारणले गर्दाखेरि। तर जब परिवार सबै मिलेर चाहिँ विनम्र भइकन प्रभु मैले पाप गरेँ क्षमा दिनुहोस् भन्ने सबै परिवार मिलेर पश्चाताप गर्छ अनि त्यो परिवारमा चाहिँ परमेश्वरको कृपा बगेर आउँछ प्रिय, परमेश्वरको अनुग्रह बगेर आउँछ, परमेश्वरको शान्तिले तपाईँको परिवारमा बास गर्छ, तपाईँ पश्चाताप गर्न तयार हुनुहुन्छ। दाउदले पनि धेरै भुल गल्ती पापहरू गरे, व्यभिचार गरे, त्यसको बदलीमा के भयो तपाईँले पढ्नुहोस्, मैले दोस्रो समेल पुरै पढेँ प्रिय अध्याय। उसको जीवन यति तडपियो प्रिय, र उसले रोएर जीवन काटेको छ, उसले पापहरू गरेको कारणले उसको परिवार परिवारमा हत्या भयो, छोरा छोरामा लडाइँ भएर एकले अर्कालाई हत्या गर्यो, एउटा छोरा अफसलमले चाहिँ बाबुकै विरुद्धमा विद्रोह गर्यो अनि दाउद राजाले आफ्नो राजगति छोडेर भाग्नु पर्यो, तराउरै छोडेर अनि त्यो भाग्दाखेरि ऊ डाँडा डाँडा आउँदै नाङ्गो खुट्टाले भागेको छ, रुदै रुदै रुदै रुदै रुदै भाग्नु पर्यो। राजा थियो र आफ्नो पाप गरेपछि ऊ सिंहासनबाट खसालियो, ऊ खेदियो, ऊ रुदै रुदै गयो, तर पनि अन्त्यमा उसले फेरि फर्काएर दरबारमा ल्याउनु भयो। र इजरायलको इतिहासमा हेर्नुहुन्छ भने दाउद राजा चाहिँ एउटा महान राजाको रूपमा स्थापित भएको छ। कारण के हो? दाउदले पाप लुकाएनन्, उनले पश्चाताप गरे, घोडा प्रभु मैले पाप गरेँ, तपाईँको विरुद्धमा मैले पाप गरेँ, मलाई मेरो पाप क्षमा गर्नुहोस्, मेरो हड्डीहरू मक्किसके, मेरो जीवन बेचैनी छ, मेरो रातको निद्रा उडेको छ, मलाई हिसाबले भाँच्नुहोस्, मलाई हिउँ जस्तै सेतो बनाइदिनुहोस्। अनि दाउदले गरेको त्यो विनम्रताको प्रार्थना परमेश्वरले सुन्नुभयो अनि आफ्नो कृपा उसको जीवनमा परमेश्वरको अनुग्रह खन्यो। त्यो अनुग्रह कृपा तपाईँ र मेरो लागि पनि हो प्रिय, यस कारण तपाईँले पहिलो पत्रुस 5:5 पढ्नुभयो भने त्यहाँ बाइबलले भन्छ अभिमानीहरूलाई परमेश्वरले विरोध गर्नुहुन्छ तर नम्रहरूलाई कृपा गर्नुहुन्छ। जब हामी परिवार बस्छौँ घोडामा प्रभु मैले पाप गरेँ भने परमेश्वरको कृपा तपाईँ र मेरो जीवनमा आउँछ अनि हामीसँग प्रशस्त धन सम्पत्ति नहोस् तर साग र सिस्नु गुन्द्रुक र भात खाँदा पनि हाम्रो परिवारमा हाम्रो जीवनमा शान्ति आउँछ। कारण घमण्डको साटो चाहिँ हामीले पश्चाताप गर्नुपर्छ प्रिय, सो अन्तिम कुरो छ। अनि परिवारमा द्वन्द्व ल्याउने चौथो कारण चाहिँ थियो कुरौटे, अनि यो कुरौटेको समाधान चाहिँ कसरी गर्नु भन्छ अनि समाधानको कदम चाहिँ हो कुरौटेको साटो मिलापको सेवा गर्ने। संसारका मानिसहरू चाहिँ कुराहरू ओसार पसार गरेर परिवारमा फाटो ल्याउन चाहिँ बहुत सिपालु छ प्रिय, तपाईँ र म फाटो ल्याउनको लागि बोलाउनु भएको होइन तर फाटो भएको परिवारलाई मिलाप गर्नलाई परमेश्वरले बोलाउनु भएको हो। मत्ती 5:9 यीशुले भन्नुभयो धन्य मेलमिलाप गराउनेहरू किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। गर्नेहरू होइन, गर्ने चाहिँ आफ्नै परिवारभित्र भयो, गराउनेहरू भनेको चाहिँ आफ्नो परिवारमा शान्ति कायम गरेर फेरि अर्को परिवारमा त्यो शान्ति छर्नेहरू, त्यसको निम्ति चाहिँ हामीलाई बोलाइएको छ। अनि प्रभु येशू ख्रीष्टले चाहिँ पहिले हामीलाई मिलाप गराउनु भयो, पापले गर्दा परमेश्वर र हामी बीचमा फाटो ल्याएको थियो अनि प्रभु येशू ख्रीष्ट संसारमा आइकन हामीलाई मिलाप गराउनु भयो अनि त्यो मिलापको सेवा चाहिँ तपाईँ र मलाई जिम्मा दिनुभएको छ। दोस्रो कोरन्थी 5:18 यो सब परमेश्वरबाट भएको हो जसले हामीलाई ख्रीष्टद्वारा आफूसँग मिलापमा ल्याउनु भयो र हामीलाई मिलापको सेवा दिनुभयो। यसका अब हामीहरूलाई चाहिँ कुरा ओसार पसार गरेर कुरौटे भएर फाटो ल्याउने होइन तर फाटेको परिवारमा अशान्तिमा जिरहेको परिवारमा चाहिँ मिलाप ल्याउनको लागि परमेश्वरले तपाईँ र हामीलाई बोलाउनु भएको छ। तपाईँहरूलाई म ग्यारेन्टी दिन्छु तपाईँहरू जतिजनाले यो मिलापको सेवा गराउनु भएको छ, अर्को जो अशान्तिमा जिइरहेको परिवारलाई तपाईँहरूले मिलाप गराइराख्नु भएको छ, तपाईँहरू धन्यको हुनुहुन्छ, धन्यको हुनुहुन्छ। तपाईँले आफ्नो समय खर्च गर्नुभएको छ, आफ्नो इनर्जी खर्च गर्नुभएको छ है, तपाईँको आफ्नो पैसा खर्च भएको छ उनीहरूको परिवार सम्बन्धमा खुसियाली ल्याउनलाई। तपाईँलाई कसैले सेवासी दिएको छैन, तपाईँलाई कसैले धन्यवाद दिएको छैन, परमेश्वरले देखेर धन्य जसले मेरो मिलाप गराउँदछ। त्यो मिलाप तपाईँको परिवारमा पनि प्रभुले दिनुहुन्छ, त्यो शान्ति परमेश्वर तपाईँको परिवारमा पनि दिनुहुन्छ। अनि जब यो मिलापको हामी कुरा गर्छौँ, यो चाहिँ परमेश्वरको स्वभाव हो, प्रभु येशु ख्रीष्टको स्वभाव हो। अनि जब हामी सम्पूर्ण मण्डलीहरू चाहिँ यसरी मिलापको सेवामा लाग्छौँ, अरूको परिवारमा अरूको जीवनमा शान्ति ल्याउने काम गर्छौँ, अनि हामी चाहिँ ख्रीष्टको स्वरूपमा वृद्धि हुँदै जान्छौँ। चाहिँ ख्रीष्टको स्वरूप हो, पहिले येशु ख्रीष्टले मिलाप गराउनु भयो, त्यो उहाँको स्वरूप भयो, अनि मिलापको सेवा हामीलाई जिम्मा दिनुभयो। जब हामी यो मिलापको काम गर्छौँ, ए तपाईँ र म चाहिँ परमेश्वरको स्वरूपमा, येशु ख्रीष्टको स्वरूपमा निर्माण हुँदै जान्छौँ। तपाईँ र मेरो जीवनमा चाहिँ त्यो ख्रीष्टको चरित्रहरू, ख्रीष्टको स्वभावहरू वृद्धि हुँदै जान्छ। अनि यो क्रसे मण्डली चाहिँ परमेश्वरले चाहे जस्तै चाउरी नपरेको प्रतापी मण्डली बन्नेछ। आमेन। परमेश्वरले तपाईँ हामी सबैलाई आशिष दिनुभएको छ।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

प्रिय मित्रहरू, आज संसारमा सबै मानिस स्वतन्त्र हुन चाहन्छन्। स्वतन्त्र पन्छी जस्तो खुला आकाशमा बिना रोकटोक उड्न पाए कति आनन्द हुने थियो भन्ने कल्पनाले मानिसलाई रोमाञ्चित बनाएको छ। एकजना दार्शनिकले भनेका कुरा तपाईलाई सुनाउन चाहन्छु। तिनले भनेका छन्, मानिस स्वतन्त्र रूपमा जन्मन्छ तर ऊ चारैतिर बन्धनमा पर्छ। मानिस जन्मनलाई स्वतन्त्र भए पनि जिउनका निम्ति बन्धनहरू छन्। यो पृथ्वीमा नियम छ, देश देशको आ आफ्ना नियमहरू छन्, विधि विधानहरू छन्। प्रत्येक नागरिकले ती नियमहरूलाई, ती विधि विधानहरूलाई पालन गर्नुपर्छ। देशको नियम कानून मान्ने वा पालन गर्ने विषयमा पवित्र शास्त्र बाइबलले इसाईहरूलाई कुनै निर्देशन दिएको छ कि छैन? यो प्रश्न धेरै जनाको मनमा हुन सक्छ। एक व्यक्ति इसाई भएपछि उसको आफ्नो देशप्रतिका कर्तव्यहरू हुन्छन् कि हुँदैनन्? येशूमा विश्वास गरेपछि ऊ पृथ्वीको अर्कै देशको नागरिक हुन्छ कि हुँदैन? येशूमा विश्वास गरेपछि एक व्यक्तिको आत्मिक जीवन परिवर्तन हुन्छ श्रोता मित्र, तर उसको नागरिकता बदलिँदैन, उसको देश पनि बदलिँदैन। प्रिय मित्रहरू, पवित्र बाइबलले इसाईहरूलाई देशको नियम कानूनहरू पालनमा इमानदार हुनुपर्छ भनेर आज्ञा दिएको छ। सत्य र जीवित परमेश्वरलाई चिनेका कारण इसाईहरू आफ्नो देशप्रतिको कर्तव्यमा अरूहरू भन्दा जोशीला र इमानदारी हुनुपर्छ भन्ने परमेश्वरको इच्छा रहेको छ। बाइबलले यसरी भन्दछ, हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूको अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकार बाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन् ती परमेश्वरबाटै नियुक्त भएका हुन्। यसकारण प्रशासकहरूको विरुद्धमा खडा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ र जस जसले विरोध गर्छन् तिनीहरूले दण्डको आज्ञा पाउनेछन्। किनभने सुकर्मका निम्ति होइन तर कुकर्मका निम्ति शासकहरूको डर मानिन्छ। के तिमी प्रशासकको डरमा रहन चाहदैनौ? त्यसो भए असल काम गर र तिमीलाई तिनीबाट प्रशंसा मिल्नेछ, किनकि तिम्रो भलाइका निम्ति तिनी परमेश्वरका सेवक हुन्। रोमी 13 अध्यायको 1-4 पदसम्म मैले तपाईलाई पढेर सुनाए श्रोता मित्र। वास्तवमा हरेक नागरिकको आफ्नो एउटा ठूलो जिम्मेवारी रहेको हुन्छ, कर्तव्य रहेको हुन्छ र त्यो कर्तव्य उसले पालन गर्नुपर्छ। इसाई हुँदैमा ऊ देशको कर्तव्यबाट कहिले पनि अलग हुँदैन, उसको नागरिकता पनि बदलिएको हुँदैन। त्यसकारण इसाई भएको नाताले उसले अघिको समयभन्दा अबको समय अझै वफादारी भएर, इमानदारी भएर देशप्रति आफ्नो समर्पणता देखाउनु पर्दछ। बाइबलको शिक्षा यो छ कि सबै अधिकारीहरू परमेश्वरको इच्छाद्वारा नियुक्त भएका हुन्छन्। अधिकारी चाहे सानो होस् वा ठूलो, उनले परमेश्वरबाट त्यो अधिकार पाएका हुन्छन्। त्यसकारण अधिकारीको आज्ञा नमान्नु परमेश्वरकै आज्ञा नमान्नु हो। इसाईहरू जसरी राजी खुसीले परमेश्वरको अधीनमा बस्छन्, त्यसरी नै देशका प्रशासकहरूको अधीनमा पनि बस्नु पर्छ। तर पनि परमेश्वरको वचन भंग हुने नीति नियमहरू भने मान्नु हुँदैन, किनकि सर्वोच्च शासक परमेश्वर नै हुनुहुन्छ। शासकहरूलाई परमेश्वरले नागरिकहरूको सेवा गर्न खटाउनु भएको हो। प्रजाको भलाइका निम्ति उनीहरूले काम गर्दछन् ताकि देशमा शान्ति र सुव्यवस्था हुन सकोस्। असल काम गर्ने मानिसहरू प्रशासकहरूदेखि डराउनु पर्दैन, तर खराब काम गर्ने मानिसहरू भने उनीहरूदेखि डराउनु पर्छ, किनकि दुष्टहरूलाई दण्ड दिन उनीहरू परमेश्वरद्वारा नियुक्ति भएका हुन्। येशू ख्रीष्टका विश्वासीहरूले दुष्ट र भ्रष्ट काम गर्ने कुरा आउँदैन, किनकि उनीहरूले त्यही कुराबाट छुटकारा पाएर विश्वासी बनेका हुन्छन्। विश्वासीहरू दुष्टता र खराबीलाई त्यागेका मानिसहरू हुन् श्रोता मित्र। यदि तिनीहरू फेरि त्यही कुरामा फर्केर जान्छन् भने त त्यो दुःखको कुरा हुन्छ। कुनै व्यक्ति विश्वासी भएर पनि अनाज्ञाकारी हुन्छ, उसले आज्ञा मान्दैन, दुष्ट र भ्रष्ट छ भने
ऊ साँचो विश्वासी होइन, उसलाई साँचो इसाई अर्थात क्रिस्चियन पनि भन्न सकिँदैन। तर ऊ एक ख्रिस्टको नाममा कलंक मात्र हो। विश्वासीहरूले देशको सेवा गर्नुपर्छ, देशका निम्ति परमेश्वरसँग प्रार्थना गर्नुपर्छ, आफ्नो देशलाई प्रेम गर्नुपर्छ। बाइबलले यही शिक्षा दिएको छ तपाईँ सम्पूर्ण इसाई मित्रहरूलाई। परमेश्वरका दास पौलले तिनका मित्र तितसलाई लेखेका पत्रमा यसरी भनेका छन्, शासकहरू र अधिकारीहरूका वशमा रहनु र उनीहरूका आज्ञाकारी हुनु र कुनै पनि इमानदार काममा तत्पर हुनु भनी तिनीहरूलाई याद दिलाइदेऊ। तिनीहरूले कसैको बदनामी नगरून्, झै झगडाबाट अलग बसुन्, नम्र हुन् र सबै मानिससँग भद्रताको व्यवहार गरून्। तितस तीन अध्यायको एक र दुई पदमा यसरी भनिएको छ, पौलले कसलाई यी कुराहरू सम्झना दिलाउनु भनेका छन् त? तिनले विश्वासीहरूलाई यो कुराको सम्झना गराइदिनु भनेका छन्। येशु ख्रिस्टका विश्वासीहरू चाहे जुनै देशका नागरिक भए पनि उनीहरूले आफ्ना शासक र अधिकारीहरूलाई आदर गर्नुपर्छ, उनीहरूको आज्ञा मान्नुपर्छ। किनकि फेरि पनि म जोड दिएर भन्छु कि येशु ख्रिस्टमा विश्वास गरेपछि एक व्यक्तिको सांसारिक नागरिकता बदलिँदैन, उसको छुट्टै नागरिकता हुँदैन, उसको हृदय विचारहरू र आत्मिक अवस्था मात्र बदलिएको हुन्छ। प्रभु येशु यो संसारमा आफ्नो राज्य खडा गर्न आउनु भएको होइन श्रोता मित्र, पृथ्वी लगायत सम्पूर्ण ब्रह्माण्ड उहाँको हो भनेपछि उहाँलाई संसारको कुनै देश किन चाहिन्छ र? इसाई नागरिक राज्यको व्यवस्था, शासकहरू र तिनका अधिकार दुवै प्रति आज्ञाकारी हुनुपर्छ। यो बाइबलले तिनीहरूलाई दिएको आज्ञा हो। यो आज्ञा बाइबलले हरेक क्रिश्चियन विश्वासीहरूलाई दिएको कुरा हो। इसाई नागरिक स्थानीय समुदाय, सरकार र राज्यको व्यवस्थाको अधीनमा बस्नुपर्छ। यही कुरा परमेश्वरले तिनीहरूबाट इच्छा गर्नुभएको छ, किनकि व्यवस्था पालन बिना सम्पूर्ण देश र समाज भद्रगोल हुन्छ। व्यवस्थाहीनताले समाज अनुशासनहीन हुन्छ, कहीँ कतै सुरक्षा हुँदैन, मानिसहरू भयभीत भएर जिउनु पर्ने हुन्छ, दुर्व्यवहार र झगडा फैलिएर जान्छ। यस्ता धेरैवटा कुराहरू देशमा हुन थाल्छन्। बिना व्यवस्था र व्यवस्थाको पालन बिना कुनै देश र समाजमा सुरक्षा हुँदैन श्रोता मित्र। परमेश्वरले इसाईहरूलाई उहाँको शान्तिका दूतहरू हुनका निम्ति चुन्नु भएको हो। यसकारण अरूले चाहे जेसुकै गरे पनि येशु ख्रिस्टमा विश्वास गर्ने विश्वासीहरूले आफ्नो देशलाई प्रेम गर्दै एक साँचो नागरिकको भूमिका निर्वाह गर्नुपर्छ। खुसीको कुरा छ कि हामी आफ्नो देशलाई प्रेम गर्छौ। हाम्रो देशका प्रशासक, अधिकारीहरू, सम्पूर्ण देशवासीका निम्ति दिनहुँ परमेश्वरसँग प्रार्थना गर्छौ। प्रभु येशूले एक अवसरमा यसरी भन्नुभयो, जे कैसरका हुन् कैसरलाई देऊ र जे परमेश्वरका हुन् परमेश्वरलाई देऊ। लुका 20 अध्यायको 24 पदमा कैसर एक प्रशासक हुन्। हामीले प्रशासकलाई दिनुपर्ने कुरा प्रशासकलाई र परमेश्वरलाई दिनुपर्ने कुरा परमेश्वरलाई दिनुपर्छ। हामी देशको इमानदार नागरिक भएर जिउनुपर्छ। परमेश्वरको इच्छा यही छ श्रोता मित्र। तर आज धेरै ठाउँमा धेरै मानिसहरूले परमेश्वरको इच्छालाई नबुझिकन, नियम कानूनलाई वास्ता नगरिकन आफू खुसी जिएको कारण ठूला ठूला ओहदाका मानिसहरूदेखि लिएर सानो सानो ओहदामा काम गर्ने मानिसहरू पनि भ्रष्ट भइरहेका छन्। तर बाइबलले भन्छ कि हामी हरेक इसाईहरू एक इमानदार नागरिक भएर देशमा उन्नति ल्याउनको लागि, परमेश्वरको शान्तिको प्रतिनिधित्व गर्नको लागि तत्पर हुनुपर्छ र यही कार्यमा परमेश्वरले तपाईँलाई आशिष दिनुहुनेछ। र परमेश्वरको व्यवस्था पालन गर्दै हरेक अधिकारी र प्रशासकहरूको अधीनमा बसेर देशको निम्ति केही गर्नुपर्छ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर
19572 काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, आज तपाईसित यसरी यस कार्यक्रममा भेटघाट गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। तपाईँले आफ्नो बहुमूल्य समय दिएर यस कार्यक्रमको निम्ति रेडियो अगाडि आएर बस्नु भएको निम्ति धन्यवाद। मान्छे चाहे धनी होस् वा गरीब, उसको हृदयमा नम्रताको विचार र भावना छैन भने उसको जीवनको कुनै मूल्य हुँदैन। घमण्ड र अहंकार आत्मिक जीवनका शत्रु हुन्। आज यो समस्याको बारेमा हामी कुराकानी गर्नेछौ। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, तपाईँले लेख्नुभएका पत्रहरू, तपाईँका सुझाव, तपाईँको प्रेम, तपाईँले दिनुभएको आर्थिक सहयोगको निम्ति मेरो हृदय सधैँ नै कृतज्ञ छ। प्रत्येक दिन म तपाईँलाई धन्यवाद दिन चाहन्छु। तपाईँले देखाउनु भएको प्रेम र ममताको निम्ति यस कार्यक्रमको लागि म तपाईँसित दुवै हात जोडेर अनुरोध गर्दछु, कृपया यो सहानुभूति र यो प्रेम र यो सहायता निरन्तर यो कार्यक्रमको निम्ति तपाईँको जीवनबाट भइ नै रहोस् र हामी तपाईँको सेवामा निरन्तर अगाडि बढ्ने अवसर पाइ नै रहौं। यही नै निरन्तर रहोस्। परमेश्वरसित यही नै हाम्रो इच्छा र चाहना छ। तपाईँलाई धन्यवाद दिँदै मेरो हृदयका कुरालाई यही नै रोकेर राख्न चाहन्छु। आउनुहोस्, सधैँ चाहिँ आज पनि हामी एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हामीले हाम्रो हृदयलाई तयारी गर्नेछौं।

0: संसार एक दिन नाश भएर जानेछ। संसार नाशवान छ। संसारमा जे पनि छन् ती अजम्बरी छैनन्। एक दिन नाश भएर जानेछन्। यो संसार, यो पृथ्वी सधैँभरि यस्तै रहने छैन। हुन त हेर्दा हेर्दै 10-15 वर्षभित्रै तपाईँको मेरो गाउँ, घर, शहर सबै परिवर्तन भइसकेको छ। हरियो परियो सबै हराइसकेका छन्, होइन? अचम्मका अचम्मका घरहरू ठडिएका छन्। के पो भइसकेको छ। बाटो घाटो कति शान्त सुन्दर थियो, तर अहिले प्यापार पपोर पपार गर्दा गर्दा एकदमै वातावरण बिग्रिसकेको छ। अन्तमा एक दिन सबै कुरा सिद्धिएर नै जाने हो। एक न एक दिन यसको अन्त हुनेछ। ठूला ठूला बिल्डिङहरू, सम्पत्तिहरू, सुन चाँदीहरू सबै एक दिन नाश हुनेछन्, खरानी हुनेछन्। पहिलो युहन्ना 2:17 पदमा बाइबलले भन्छ, संसार बिति जानेछ र त्यसको अभिलाषा पनि बितेर जानेछ, तर परमेश्वरको इच्छा बमोजिम गर्ने चाहिँ सधैँभरि रहिरहन्छ। यो नाशवान संसारको निम्ति जिउनु व्यर्थ हो। यो संसारमा सम्मान प्राप्त गर्न खोज्नु पनि व्यर्थ हो। बाइबलले जीवनको सेखीलाई हाम्रो शत्रु भनेको छ। दार्शनिक अरिस्टोटलले आफ्नो समयका मानिसहरूको बारेमा अध्ययन गरे। तिनले मानिसहरूलाई विभिन्न वर्गमा बाँडे। घमण्ड गर्ने मानिसहरू, जीवनमा सेखी गर्ने मानिसहरूको स्वभावबारे तिनले अध्ययन गरे। जब मान्छेको जीवनमा आराम सुविधा हुन्छ तब उन्नति हुन्छ, तब मानिसले ती सबैको निम्ति घमण्ड गर्दछ। मान्छेको स्वभाव नै यस्तो हुन्छ। मान्छेले कुन कुन कुराको निम्ति घमण्ड गर्छ? धन, योग्यता, शिक्षा, जात, मान पद, पृष्ठभूमि, सुन चाँदी, घरबार, जग्गा जमिन, शिक्षा, मोटर गाडी, सुन्दर भवन आदि। तर यस्ता कुराहरूका निम्ति घमण्ड गर्नु व्यर्थ हो। समाजमा मान सम्मान पद प्राप्त गर्ने कोसिस गर्नु पनि व्यर्थ हो। सुलेमान राजा धेरै बुद्धिमानी र धनी थिए। तिनी भन्छन्, व्यर्थै व्यर्थ सबै व्यर्थ। अरू मानिसहरूको अघि आफ्नो सफलता उपलब्धिको झण्डा फरफराएर उठाएर घमण्ड गर्ने व्यक्ति मूर्ख हो। बाइबलले भन्छ, शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखी नराम्रो हो। यस्ता कुराहरू परमेश्वरबाट आउँदैनन्। ती त परमेश्वर विरोधी हुन्, परमेश्वरका शत्रु हुन्। बाइबलले भन्छ, मानिस बलियो छ भने पनि ऊ एउटा सास मात्र हो। आजको सबैभन्दा बलियो मानिस, सबैभन्दा धनी मानिस, करोडपति, अरबपतिको बारेमा एउटा कुरा सुनिन्छ, तर भोलि गएर ऊ कंगाल हुन्छ। उसको नाम मानिसहरूले चाँडै बुढिहाल्छन्। मै हुँ भन्ने बलवान मान्छे एक घण्टाको बिमारीले गर्दा कमजोर भन्छ। उसको शरीरको घमण्ड कता जान्छ कता। बुद्धिमानी मानिस को हो? त्यही हो जसले परमेश्वरलाई चिन्छ। यसै कारण तपाईँको मान पद धन सम्पत्ति घर योग्यतामाथि घमण्ड गर्न छोड्नुहोस् र परमेश्वरलाई चिन्नुहोस्। उहाँको बाटो लाग्नुहोस्, उहाँको पछि लाग्नुहोस्। उहिले नबुकदनेस्सर भनिने एउटा राजा थिए। तिनले एउटा सुन्दर महल बनाए, शहर पनि सुन्दर बनाए। एक दिन तिनी हावा खान भनी महलको कौशीमा चढे। तिनले मनमने भने, यो बेबिलोन शहर मैले मेरो बल र शक्तिको निम्ति बनाएको हुँ। परमेश्वरले तिनको घमण्ड देखेर तिनलाई बहुला बनाइदिनु भयो, पगला बनाइदिनु भयो। गधा वा गोरुको बुद्धि तिनलाई दिइयो। तिनी पशु जस्तै हात पाउ टेकेर हिँड्न थाले, घाँस खान थाले। 7 वर्षसम्म तिनको अवस्था यस्तो भयो। कसैले पनि तिनलाई सहायता गरेनन्। तपाईँसित पनि घमण्ड गर्नुपर्ने कारणहरू होलान्। लखपति हुनुहुन्छ होला, सुन्दर घर छ होला, राम्रो जागिर छ होला, अरूहरूको भन्दा राम्रो अवस्था होला। सायद तपाईँ ती सबैको कारण घमण्ड गर्नुहुन्छ होला। यसैलाई जीवनको सेखी भनिन्छ। राम्रो स्थान पाउन खोज्नु, समाजमा इज्जत र मान पाउन खोज्नु, इज्जत कमाउने इच्छा गर्नु जीवनको सेखी हो। आत्मिक मानिसहरूको बीचमा पनि यस्ता व्यक्तिहरू भेटिन्छन् जुन एउटा दुःखको कुरा हो। आफैलाई अरूभन्दा आत्मिक, पवित्र, सिद्ध देखाउने व्यवहार पनि जीवनको सेखी हो। चर्च गिर्जामा प्रचार गर्ने कसै कसैले आफूलाई अति सिद्ध र पवित्र देखाउने चेष्टा गर्छन्। प्रियजन, पावल प्रेरितले 20 वर्षसम्म सुसमाचार प्रचार गर्ने कार्य गरे। तिनले भने, पापीहरू मध्ये म सबैभन्दा ठूलो र मुख्य पापी हुँ। हामी मानिस हौ, माटोले बनेका हौ, माटोले बनेको घरमा बस्छौ। नक्कली आत्मिकता देखाएर आफैलाई अरूभन्दा ठूलो देखाउने कोसिस नगरौं। येशू ख्रीष्टले भन्नुभयो, तिमीहरू मध्ये जो सबैभन्दा ठूलो छ त्यो सबैको दास बनोस्। यो सिद्धान्त हाम्रो जीवनमा लागू हुनुपर्छ। यस्तो जीवनलाई परमेश्वरले मन पराउनुहुन्छ। तपाईँ जुन समाजमा बस्नुहुन्छ, जुन चर्च गिर्जामा जानुहुन्छ, के त्यहाँ तपाईँ म भन्ने भावना राख्नुहुन्छ? तपाईँको मुखबाट निस्कने वचनले झगडा उत्पन्न गर्छ कि? यस्तो स्वभाव आत्मिक जीवनको शत्रु हो। परमेश्वरको वचनले यसो भन्छ, घमण्ड संसारको एउटा भाग हो, यो परमेश्वरको विरुद्धमा हुन्छ, यसले मान्छेको समझलाई अन्धो बनाउँछ। यस्तो कुरा हाम्रो जीवनमा छ भने त्यसलाई हटाउनु पर्छ, किनकि त्यसले आत्मिक जीवनलाई नाश पार्छ। परमेश्वरको वचनले भन्छ, जीवनको सेकीले हामीलाई नाश पार्छ। के तपाईँ व्यर्थका कुराहरूमा घमण्ड गरिराख्नु भएको छ? त्यसले तपाईँलाई कुनै फाइदा दिँदैन। हाम्रो समाजमा यस्तो परम्परा छ, घरमा छोरा जन्मदा बहुत धुमधाम हुन्छ, ठूलो भोज लगाउँछन् छोरो जन्मदा। तर 15-20 वर्षपछि त्यही छोरोले लागू पदार्थ खाएर आफ्नो बाउ आमालाई पैसा मागेर लखेट्छ, खुकुरी बोकेर दे भने ते ए बुढा ए बुढी दिनस भन्नु मारिदिन्छु। कस्तो लाग्यो त्यो जन्मेको दिनको घमण्ड बाउ आमाको 15-20 वर्षपछि टुक्रा टुक्रा हुन्छ। त्यही घरमा छोरी जन्मन्छ तर कसैलाई आनन्द हुँदैन। तर त्यही छोरीले जीवनको अन्तमा बुढेसकालमा आफ्ना बुवा आमालाई माया गर्छिन्, प्रेम गर्छिन्, स्याहार सुसार गर्छिन्। कति अचम्म होइन त? जुन कुरालाई तिरस्कृत गरियो त्यही कुराले तपाईँ र मलाई आशिष दिन्छ। जुन कुरामा हामीले घमण्ड गर्यौं त्यही कुराले हाम्रो जीवनलाई खत्तम बनाउँछ। मैले भन्न खोजेको छोरा ठिक छैनन् भन्ने होइन, तर जीवनको यथार्थ तपाईँको अगाडि मैले प्रस्तुत गरेको हुँ। हाम्रो समाजमा प्रचलित परम्परा, यो जीवन तपाईँको हो, यस जीवनलाई प्रभुको चरणमा नम्रतामा राखेर हामी अगाडि बढ्न पर्छ। एउटा अर्थपूर्ण जीवन बोकेर, घमण्ड र सेखी बोकेर केही फाइदा हुने छैन, हामी खत्तम हुनेछौ। तर परमेश्वरको प्रेम बोकेर, उहाँको नम्रता बोकेर हामी हिँड्छौ भने हाम्रो जीवन अवश्य अर्थपूर्ण बन्नेछ, सफल बन्नेछ। याद गर्नुहोस्, यो जीवन तपाईँको आफ्नै हो र यस जीवनको निम्ति अर्थपूर्ण निर्णय लिने जिम्मेवारी पनि तपाईँको आफ्नै हो। समयले बिस्तारै मलाई विदाई दिइरहेको छ, तर यदि आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न जागेर आएको छ, कतै तपाईँको मन दुख्यो कि, चित्त पोल्यो कि, तपाईँका कुनै पनि कुराहरू हुन् मलाई निसंकोच लेख्नुहोस्, म तपाईँलाई जवाफ दिनेछु।
1: हामीसित सम्पर्कको निम्ति व्हाट्सएप, युट्युब र संचारका विभिन्न माध्यमहरूलाई प्रयोग गरेर हामीसित कुराकानी गर्न सक्नुहुनेछ। तपाईँले रेकर्ड गरिएको सन्देश पनि मलाई पठाउन सक्नुहुनेछ र मबाट अवश्य नै तपाईँले जवाब पाउनुहुनेछ, बातचित गर्न सक्नुहुनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।
2: टाइम चेक, यति बेला बिहानको 9 बज्यो।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: सासु बोलावटहरू परमेश्वरबाट आउँछ। जेमिसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 16 यहाँहरूलाई स्वागत छ। प्रिय श्रोता, हाम्रो जीवनको लागि के उत्तम छ भनेर हामीलाई थाहा छ भन्ने सोच्न हामीलाई धेरै सजिलो छ। हामी प्राय परमेश्वरबाट बुद्धि नखोजिकन आफ्नै बाटोमा हिँड्ने प्रलोभनमा पर्छौ। हामीलाई मार्गदर्शन गर्न उहाँमा भरोसा राख्नु नै हाम्रो लागि धेरै राम्रो हो। हितोपदेशको पुस्तक 3:5 आफ्ना सारा हृदयले परमेश्वरमा भरोसा राख र तेरा आफ्नै समस्त शक्तिमा भर नपर। परमेश्वरको ज्ञान र बुद्धि हाम्रो भन्दा धेरै उच्च छ र जब हामी उहाँमा भरोसा राख्छौ यसले परमेश्वरको लागि हाम्रो जीवनलाई हामीले बाँच्न सक्ने सबैभन्दा ठूलो मार्गमा निर्देशित गर्ने ढोका खोल्छ। हितोपदेशको पुस्तक 3:6 आफ्ना सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ। धेरै क्रिश्चियनहरूले जीवनमा आफ्नै बाटो रोज्ने गल्ती गर्छन् अनि त्यसपछि तिनीहरूले परमेश्वरलाई आफ्नो प्रयासमा आशिष दिनुहोस् भने विन्ती गर्छन्। हामीले प्रार्थना गर्नु र परमेश्वरलाई के गर्न चाहनुहुन्छ भनेर सोध्नु धेरै राम्रो कुरा हुन्छ। यसले परमेश्वरलाई हाम्रो जीवनको लागि उत्तम योजना प्रकट गर्न अनुमति दिन्छ, जसले गर्दा हामीले धेरै आत्मिक फल उत्पादन गर्नेछौ। प्रिय श्रोता, हामीले के गर्ने निर्णय गर्नु अघि हामीले पहिले परमेश्वरलाई सोध्नुपर्छ। प्रार्थनामा उहाँसँग गुणस्तरीय समय बिताउनुहोस् ताकि हामी पुष्टिकरण प्राप्त गर्न सकौं। हामीले गर्न लागेको कुरा साँच्चै परमेश्वरबाट हो भन्ने कुराको बारेमा स्पष्टीकरण गर्नु राम्रो हो। साँचो क्रिश्चियन सेवा भनेको परमेश्वरले आवश्यकता निर्धारण गर्नुको परिणाम हो अनि त्यसपछि उहाँ कसै कहाँ पुग्नुहुन्छ र त्यो आवश्यकता पूरा गर्न आग्रह गर्नुहुन्छ। प्रेरितको पुस्तक 9:15-16 तर परमप्रभुले तिनलाई भन्नुभयो, जाओ किनकि अन्य जातिहरू राजाहरू र इस्रायलका सन्तानका सामुने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्, किनकि मेरो नाउँको खातिर तिनले कति कष्ट भोग्नु पर्छ सो म तिनलाई देखाउनेछु। यहाँ येशूले हननियालाई उनको लागि केही गर्ने निर्देशन दिइराख्नु भएको छ अनि उहाँले साउललाई एउटा विशेष सेवा पनि तोक्दै हुनुहुन्छ। त्यसै गरी परमेश्वरका जनहरूको आवश्यकताको आधारमा येशूले तपाईँलाई काम गर्नको लागि बोलाउनुहुन्छ। त्यसैले जब तपाईँ येशूसँग एकान्तमा प्रार्थना गर्नुहुन्छ, उहाँलाई तपाईँको लागि उहाँले के गर्नुभएको चाहनुहुन्छ भन्ने कुराको लामो सूची दिनुको सट्टा येशूलाई यो प्रश्न सोध्ने गर्नुहोस्, आज म तपाईँको लागि के गरेको चाहनुहुन्छ। भेडाको बथानको हेरचाह गरिरहेको बेला मूसाले परमेश्वरबाट आफ्नो बोलावट पाए। मूसाले आफूलाई कुनै सेवा गर्न नियुक्त गरेनन्, उनी नम्र थिए र परमेश्वरले उनलाई काम गर्न नियुक्त गर्नुहुनेछ भनेर पर्खिराखेका थिए। प्रस्थानको पुस्तक 3:7 तब परमप्रभुले भन्नुभयो, मिश्रमा भएका मेरा प्रजाको दुःख मैले देखेको छु र कामदारहरूको अत्याचारमा तिनीहरूले पुकारा गरेको मैले सुनेको छु, तिनीहरूको दुःख मलाई थाहा छ। प्रिय श्रोता, परमेश्वरको बोलावट विशिष्ट आवश्यकताहरूमा आधारित हुन्छ। परमेश्वरले आवश्यकता देख्नुहुन्छ, त्यसपछि उहाँले त्यो पूरा गर्न कसैलाई नियुक्त गर्नुहुन्छ। प्रस्थानको पुस्तक 3:10 यस कारण अब जा, मेरा प्रजा अर्थात इस्रायलीहरूलाई मिश्रबाट निकालेर ल्याउन म तलाई फारो कहाँ पठाउँदैछु। क्रिस्टको शरीरमा सबै साँचो सेवाको बोलावट यसरी नै हुन्छ। परमेश्वरको सामु आफूलाई नम्र बनाउन आज नै रोज्नुहोस्। उहाँलाई भन्नुहोस् कि तपाईँ उहाँको लागि दिइएको कुनै पनि जिम्मेवारी पूरा गर्न तयार हुनुहुन्छ। पक्कै पनि तपाईँले येशूको आवाजलाई सुन्नुहुनेछ र उहाँले तपाईँलाई धेरै अद्भुत कार्यहरू गर्न दिनुहुनेछ, जसले गर्दा तपाईँ परमेश्वरका जनहरूको लागि निरन्तर आशिष बन्नुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईँको कुनै प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि फोन नम्बर 01-6619-460 सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: आछि नेना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माइ फेथ, जुगु विश्वास के चमक हया बिउ।
5: परमेश्वरी अनिधि सक्रे मनु त तस्क महत्वपूर्ण ख। जय मसीह। जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माइ फेथ यो जीवनिया छेन श्रृंखला भाग छ के छि सकसित न सुब्या ठौजी छिपिलिसे छगु सत्य ख कने मास्ती हो छि ठुके फै धका जे पक्का जुया ठोस हम मनुया बारे ख गुमिसेगु ठगु मालपटिचा तस्क हे स्याना चुङ्गु महसुस स्याना चुन नापला थो भतिजा भतिजा जक स्यागु ख उके वो थम हे लना मुनिगु आशा याना थुकी त वास्ता मया त अठे मजुल बरु वो उगु तुटी छप्ला निहोनी यङ्की बोले स्यागु झन झन स्या त वो सुया त वेगु नीति प्रार्थना याए त धाल तर स्यासा मलन वो थगु परिवारी डक्टर या था मुनिगु निर्णय या त तर डक्टर अफिसे मधुगुनि छे हे समस्या यो समाधान या फैला धका अनलाइन माला सुल टुटी संक्रमण जु ख ढका म लुइकल अनलाइन वोगु निर्देशन या आधारे वेकल निता ज्या या मागु निर्णय याना दिल नापाङ्गु ज्या नि यक्कु पटक 15 मिनट टक छिगु पतिजा प्याकाथे वो थो छि वो ब्याक्टेरियल साबुन लक्षणा लुमलुमु धागु ल चलेना मेगु संक्रमित थासे नि यक्कु पटक छिया सीमा यु छिक तया दिस सीमा छिक या त मेला लुका छिक न धाई थो छिया सीमा या ह पाखे दैगु छिक ख गुगु अस्ट्रेलिया मूलवासी तेके दै यदि छिके थो छिक मधुसा निस्पोरियन वो पोलिस्पोरियन थे न्यागु मेगु एन्टीबायोटिक मलम तसान जु वो थो निता जा इमानदारी पूर्वक या त अले वैगु तुतिया पतिजा पुङ्क हेलन छिद मामले डक्टर या त स्वयगु पाखे बचे जुइमा धका जि तया सुनगु मखु एसा थन थज्याको अवस्था न दु गन छित दुख बियासुङ्गु स्वास्थ्य समस्या मुक्त जुइत छे या उपचार तस्कहे प्रभावकारी जुइ फु अथेसा मेमेगु अवस्था न दु गन छे वास या फैमुखु अले बालाम डक्टर या त केनेगु तस्क आवश्यक जुइ थौजी थो छ्या छिपी निसे इना सुना छिगु फुक्क मया आकार या तुलना पतिचा तस्क हे छि धङ्गु अङ्ग ख एन छिगु तुतिया चिच्चागु पतिचा छु जुया सुन वो छिगु फुक्क मे त धङ्गु समस्या जुइफु ख्रिस्ट या त विश्वास याए पिनेगु मन थचिए ख नापाङ्गु कुरन्थी झिन्गु अध्यायु नि छगु निगु पद के ढाटो उके मिखा लाया त छजि त मुआ धका ध्याफै मुहु अले हान छेन तुतिया त छजि त मुआ धका ध्याफै मुहु अथे मुहु म छिधङ्गु वा बामलागु मवन छित मदेको मगा छिस गुब्लेन प्रत्येक मनुया महत्व या त कम सोचेया मज्यु छिस सुया त स्वेबले वो गुली महत्वपूर्ण धका झिगु मिखा खने दैमुखु एसा जी छित ग्यारेन्टी बिया इपिन तस्क हे महत्वपूर्ण जु गुली हे मनु त संसारीय नीति तुच्छ खनेदै तर परमेश्वरीय नीति प्रत्येक मनु त मूल्यवान जुई अले परमेश्वर प्रत्येक मनु या त विशेष प्रतिभा व क्षमता सुसज्जित याना तगु दु गुकी याना उम्स थ जव खव चुने पी मनु देगु जीवने त धंगु बलागु प्रभाव देगु क्षमता दै नापाङ्गु कुरन्थे चिन्यु अध्याय यो नि सङ्गु पत्के दया त गुदु गुगु मवया त झिसम बाला ताकी मुखु उकिया त हे झिसम बालक विचार याना चुने खने मनोगु मवया त धासा बालक तोफया चुने सु मनु या त कमजोर व क्षमता मधुम खने व परमेश्वर व मनु या त विशेष हेरचाह व उपचार याय त दया चुना दिगुदु छा धासा परमेश्वर के वेगु जीवन या नीति छगु अजु चागु योजना दु नापाङ्गु कुरन्थी झिन्यु अध्याय नि खुगु पत्के दया टगुदु मे चुङ्गु छगु मभया त जक्क दुःख जुसा फुक्क मभया त दुःख जुई अथे मे चुङ्गु छगु मभया त जक्क त धङ्कल ढासा फुक्क मभ त लेताई अले वो मनु या तुतिया पतिचा श्यावले वेगु म फुक्क त अले वैगु तुति पति चास्या नभले वैगु म फुक्क यक्कु बालक ज्या या त सुरुजुल सु या त दुःख स्या सुङ्गु खने वया त न्याय यामते बरु परमेश्वर या निसर्थ मतिना मतिना याना दिस अले वया त वयागु समस्या पार याय त ग्वाहाली याना दिस उकी याना सक्ने विश्वासी त्यत बालाई थोयो वचन नेना दिगुने छित परमेश्वर सुब्याबीमा जय मसीह नेनामिपी छिमस नकतिन हे जक बाइबलिया प्रभावशाली शिक्षक व आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसीह
6: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली
7: जय मसीह तथा नमस्कार टीडब्ल्यूआर नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ
8: मेलमिलाप वा सहमतिमा आउनु भन्नुको अर्थ के हो तिम्रो भेटी त्यही वेदीको सामु छोड र जाऊ पहिले आफ्नो भाइसँग मिलाप गर र त्यसपछि आएर आफ्नो भेटी चढाऊ मत्ती 5:24 एक वरिष्ठ सैन्य अधिकारीले प्रचारक जोन वेजलीलाई म कसैलाई पनि कहिले माफ गर्न सक्दिन भन्नुभयो तब जोनले उहाँलाई यसो भनेर जवाफ दिनुभयो त्यसो हो भने सर म आशा गर्छु कि तपाईँबाट पाप कहिले नहोस् प्रचारक जोन वेजलीले किन त्यसो भन्नुभएको होला किनकि साथीहरू जान अन्जानमा हामीबाट पाप भइहाल्छ हामी बोल्न नहुने कुरा बोली पठाउँछौ कसैलाई चोट पुर्याउने काम हामीबाट हुन जान्छ हामीले माया गर्ने मानिसहरूकै मन हामी दुखाउन सक्छौ र क्षमा लेनदेनको हिसाबमा हाम्रो नाम क्षमा लिनेहरूको खातामा समावेश हुन पुग्छ एक बुद्धिमान मानिसले भन्नुभएको थियो जो अरूलाई माफ गर्न सक्दैन उसले आफै पार गर्नुपर्ने पुलबाट इट्टा निकाल्ने काम गर्छ धेरै मानिसहरू अरूलाई माफ गर्न त गर्छन् तर मनमा रिस राखेर आफूले अर्को मानिसलाई क्षमा नगरेसम्म परमेश्वरले आफ्नो गल्तीहरू क्षमा गर्नुहुन्न भन्ने सोचेर माफ गरिदिए जस्तो मात्र गर्दछन् मानौ माफी सुनको कणहरू हो धेरै दियो भने आफ्नो थैली रित्तिन बेर छैन झैं मानेर थोरै मात्र माफी दिन्छन् ताकि भन्न चाहिँ सकियोस् कि मैले फलानोलाई माफ गरिदिएको छु तर मनमा त्यो व्यक्तिप्रति तितो बनाएर राखिराख्छन् उनीहरूसँग बोल्दैनन् घरमा आउन दिँदैनन् वा आफू उनीहरूको घरमा जाँदैनन् र जुन सम्बन्ध पहिले जस्तो थियो त्यही रूपमा फेरि कहिले त्यो सम्बन्धलाई पुग्न दिँदैनन् के माफी दिनु मात्र पर्याप्त छ त हो तपाईँलाई चोट पुर्याउने व्यक्तिलाई क्षमा गर्न सजिलो छैन तर प्रश्न यो छ के परमेश्वर क्षमा दिने कुरा भन्दा एक कदम अगाडि बढेर त्यो मानिससँग मैले मेरो सम्बन्ध पुनर्स्थापित गरोस् भन्ने चाहनुहुन्छ? क्षमाको अर्थ तपाईँले कसैलाई तपाईँमाथि गरेको गलत काम प्रति तितोपना र घृणा त्याग्नु हो। पुनर्स्थापना भनेको तपाईँलाई चोट पुर्याउने, निराश पार्ने, तपाईँलाई अन्याय गर्ने व्यक्तिसँग पुनः मिलाप गर्नु हो, सम्बन्ध पुनर्स्थापित गर्नु हो। क्षमा एक मानसिक कार्य हो, पुनर्स्थापना एक भावनात्मक कार्य हो। क्षमा भनेको तितोपनालाई गाडी दिनु हो, पुनर्स्थापना भनेको पुनः जडान गर्नु हो। माफी भनेको युद्ध अन्त्य गर्नु हो भने पुनर्स्थापना भनेको घर फर्कनु जस्तै हो। क्षमा भनेको तपाईँले आफ्ना शत्रुलाई घृणा गर्न छोड्नु हो र पुनर्स्थापना भनेको चाहिँ तपाईँले तिनीहरूसँग फेरि सम्बन्ध जोड्नु हो। धेरै मानिसहरूको लागि पुनर्स्थापनाको धारणा धेरै पीडादायी, धेरै अस्वाभाविक र आत्मसम्मानमा ठेस पुग्ने कुरा जस्तो लाग्न सक्छ। तपाईँलाई पनि यस्तो लाग्छ भने सायद तपाईँ यो सत्यको नजिक पहिले कहिले आउनु भएको छैन होला। तथ्य यो हो कि परमेश्वरले तपाईँलाई वा तपाईँले क्षमा मात्र दिएको होइन, तर क्षमा दिए लगत्तै दोस्रो कदम चालेर आफ्नो शत्रुसँग मिलाप गरेको चाहनुहुन्छ। बाइबलमा नयाँ करारको पुस्तकमा तीन पटक पुनर्स्थापनाको कुरा गरिएको छ। पहिलो, यीशुले आफ्नो भाइसँग मेलमिलाप गर भन्नुभएको कुरा। दोस्रो, पति र पत्नीले एकअर्कासँग आफ्नो सम्बन्धलाई पुनर्स्थापना गर्ने कुरा। र तेस्रो, हामीले परमेश्वरसँग हाम्रो सम्बन्ध पुनर्निर्माण गर्नुपर्छ भन्ने कुरा। के यी कुराहरूले तपाईँलाई आश्चर्यचकित पार्दैछ? तपाई आफै यो कुराको जाँच गर्न सक्नुहुन्छ कि बाइबलमा साँच्चै यी कुराहरू भनिएको छ। बाइबलको एउटा खण्ड जसलाई हामी डाँडाको उपदेश भन्छौ, त्यहाँ यीशुले आफ्नो भाइबाट टाढा भएको व्यक्तिको बारेमा कुरा गर्नु भएको छ। त्यो मानिसको आफ्नो भाइसँग के कुरामा असहमति भयो भन्ने कुरा चाहिँ क्लियर छैन, तर यो कुरा हामी अनुमान गर्न सक्छौ कि जुन दाजुभाइ जो पहिला मित्र थिए, सँगै हुर्किए, सँगै बसे, ती दुई भाइ अहिले शत्रु भएका छन्। यीशुले त्यो व्यक्तिको लागि भन्नुभएको छ, वेदीमा आफ्नो भेटी चढाउँदा वा आजभोलिको भाषामा हामी मण्डली जाँदा भन्न सक्छौ होला, भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्ने तिमीलाई याद भयो भने तिम्रो भेटी त्यही वेदीको सामु छोड र जाऊ। पहिले आफ्नो भाइसँग मिलाप गर र त्यसपछि आएर आफ्नो भेटी चढाऊ। मत्ती 5:23-24 पद। मण्डलीमा आराधनाको गतिमा बहनुको कुनै अर्थ छैन मित्र। जब तपाईँ आफ्नो साथीबाट टाढा हुनुहुन्छ वा साथीसँग खराब सम्बन्धमा हुनुहुन्छ, नयाँ नियमको दोस्रो स्थानमा आफ्नो पतिबाट अलग भएकी पत्नीको बारेमा निर्देशन दिएको छ। 1 कोरिन्थी 7:11 यसो लेखिएको छ, तर छुट्टिएर बसिहाले तापनि त्यसले विवाह नगरोस्, बरु आफ्नो पतिसँग मिलाप गरोस्। तेस्रो खण्ड हामी 2 कोरिन्थी 5:20 पदमा पाउँछौ, जहाँ लेखकले यीशु ख्रिष्टका अनुयायीहरूलाई तिनीहरू ख्रिष्टका राजदूतहरू हुन् भनेर बताउँदै हुनुहुन्छ र त्यसपछि उनीहरूलाई आग्रह गर्नुहुन्छ, यसकारण हामी ख्रिष्टका राजदूतहरू हौ र परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनु भएको छ। ख्रिष्टकै पक्षमा हामी तिमीहरूलाई विन्ती गर्दछौ कि तिमीहरू परमेश्वरसँग मिलापमा आऊ। प्रिय मित्र, पुनर्स्थापना घर फर्कनु जस्तो हो। तपाईँको श्रीमान भएको ठाउँमा, तपाईँको भाइ भएको ठाउँमा परमेश्वर कहाँ फर्किआउनु हो। यो क्षमा दिने लिने यात्राको अन्तिम बिन्दु हो अनि परमेश्वर तपाईँले यो यात्रा पूरा गरेको चाहनुहुन्छ। यदि तपाईँले उहाँसँग माग्नुभयो भने उहाँले तपाईँलाई यात्राको लागि चाहिने शक्ति र बल दिनुहुनेछ।

0: श्रोताहरू, कार्यक्रम बदलिएको जीवन शैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com लगइन पनि गर्न सक्नुहुन्छ।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: जय मसी, म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
7: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
8: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
9: स्वर्गमा व्यस्त हुनु। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन टाडा। आज म स्वर्गको बारेमा केही विचारहरू बाँड्न चाहन्छु, किनभने जब स्वर्गको कुरा आउँछ मलाई पूरा विश्वास छ कि हामी अनन्तसम्म सुनका सड़कहरूमा यताउता घुम्दै मात्र बिताउने छैनौ, न त सिसा झैं शान्त समुद्र किनारमा बीडा बजाउँदै समय कटाउनेछौ। हामीसँग गर्नका लागि कामहरू हुनेछन्, पूरै अनन्तताका लागि हामी ख्रिष्टको सेवामा समर्पित हुनेछौ। यो विचारले मात्रै पनि मेरो आँखामा आँसु ल्याउँछ। म मेरो साथी कर्नेलियसको बारेमा सोच्दा निकै भावुक हुन्छु। उसको मेरुदण्डमा चोट लागेको थियो र ऊ 15 वर्षसम्म ओछ्यानमै थला परेको थियो। अलिकति पनि काम गर्न त के, एउटा औंलासम्म उठाउन असमर्थ थियो। त्यो पूरै समय कर्नेलियस प्रभुको लागि केही न केही काम गर्न, ठोस र वास्तविक सेवा गर्न ज्यादै तडपिन्थ्यो। कर्नेलियस अब स्वर्गमा छ, आफ्नो ओछ्यान र सुत्ने कोठाका ती 4 पर्खालको कैदबाट मुक्त भएको छ, अनि अहिले ऊ ख्रिष्टको सेवामा छ, प्रभुको आराधना गर्दैछ, जसरी हाम्रा ती सबै परिवार र साथीहरू गरिरहेका छन् जो हामी भन्दा अघि गइसकेका छन्। अनि एक दिन जब हामी सबैले हाम्रा नयाँ र महिमामय शरीरहरू पाउनेछौं, तब हामी सबै साँच्चै काममा जुट्नेछौ, अनन्तताको त्यो रोमाञ्चक काम जसबाट हामी कहिले थाक्ने छैनौं। मेरो लागि यो नै स्वर्ग हुनेछ, किनभने मलाई परमेश्वरको सेवा गर्न धेरै मनपर्छ। अनि यदि हामी यस पृथ्वीको सेवामा विश्वासिलो भयौं भने स्वर्गमा हाम्रो जिम्मेवारी सोही अनुपातमा बढ्दै जानेछ। म मेरो शब्द फिर्ता लिन्छु, त्यो अनुपातमा मात्रै बढ्ने छैन, परमेश्वर त्यो भन्दा धेरै उदार हुनुहुन्छ। हाम्रो सेवाको जिम्मेवारी हाम्रो सोच भन्दा कैयौं गुणा बढ़ी हुनेछ। यीशुले लुका 19 अध्यायको स्वर्ग सम्बन्धी दृष्टान्तमा दिनुभएको नियम बुझ्न कुनै ठूलो विद्वान वा वैज्ञानिक भइरहनु पर्दैन, जहाँ उहाँ भन्नुहुन्छ, स्यापास असल नोकर, त अति थोरैमा विश्वासी भइस, तैले 10 सहरहरूमाथि अधिकार पाउनेछस्। एकैछिन रोकिएर यसलाई फेरि पढ्नुहोस्। सानो कुरामा विश्वासयोग्य भएको बदलामा 10 सहरको अधिकार, वाह! जब हामीलाई आशिष दिने कुरा आउँछ, येशु साधारण हिसाब किताब भन्दा धेरै माथि गएर हामीलाई ठूला ठूला आशिष दिनुहुन्छ। जो थोरै र साना कुराहरूमा विश्वासयोग्य हुन्छन् तिमीहरूलाई अनगिन्ती कुराहरूमाथि अधिकार दिइनेछ। के तपाईँ आफ्नो वैवाहिक जीवनमा वा सेवकाईमा विश्वासीले हुनुहुन्थ्यो, चाहे त्यो सानो रूपमा नै किन नहोस्। परमेश्वरले पहिले नै त्यसलाई 10 सहरको हिसाब जस्तै कैयौं गुणा बढ़ाउने सोचिसक्नु भएको छ। उहाँले अनन्ततामा सेवा गर्ने तपाईँको क्षमतालाई असीम रूपमा बढ़ाउनुहुनेछ। यस जीवनमा तपाईँ जति धेरै विश्वासिलो हुनुहुन्छ, आउने जीवनमा तपाईँलाई त्यति नै धेरै अद्भुत जिम्मेवारीहरू दिइनेछ। कृपया ध्यान दिनुहोस्, येशूले यसो भन्नुभएको छैन किनभने तिमी एउटा अत्यन्तै सानो कुरामा सफल भयौ, होइन, उहाँले भन्नुभयो किनभने तिमी विश्वासयोग्य भयौ। परमेश्वरले तपाईँको वैवाहिक जीवन कति सफल छ भनेर सूक्ष्म रूपमा जाँचिरहनु भएको छैन, न त तपाईँको सेवा कार्यको परिणामलाई लिएर तपाईँको न्याय गरिरहनु भएको छ। जब हामी ख्रिष्टको न्यायको आसन अघि उभिनेछौ, उहाँले लगानी र प्रतिफलको हिसाब किताबको चार्ट निकालेर हाम्रो सांसारिक सेवाको नाफा घाटा हेर्नुहुने छैन। प्रत्येक क्रिश्चियन एउटै मैदानमा छन्। सफलता मुख्य कुरा होइन, विश्वासयोग्यता मुख्य कुरा हो। धेरै ठूलो हुनु वा अरूभन्दा उत्कृष्ट हुनु मुख्य कुरा होइन, मुख्य कुरा त आज्ञाकारी हुनु हो। तपाईँ जति धेरै विश्वासयोग्य हुनुभएको छ, अनन्ततामा तपाईँको सेवा त्यति नै ठूलो हुनेछ। आहा, स्वर्ग साँच्चै नै एउटा असाध्य खुशी र व्यस्त ठाउँ हुनेछ। अनि मेरो साथी कर्नेलियस पनि त्यो सबै आनन्द र सेवामा सहभागी हुनेछ। अनि नबिर्सनुहोस्, जब तपाईँको सेवकाईको कुरा आउँछ, सफलता मुख्य कुरा होइन तर विश्वासयोग्यता नै मुख्य कुरा हो। आमेन।
10: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्युज एफएम 105.1
1: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: गाउन भाडामा,
7: गाउन भाडामा,
6: हे गाउन भाडामा।
5: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
8: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अधिक जानकारीको लागि मोबाइल 98147682, 98147682
9: र 98182512 40, 98182512

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: बाइबल सम्बन्धी प्रश्नोत्तरको कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब सुन्न नभुल्नुहोला। प्रत्येक आइतबार बिहान 11 बजेदेखि 12 बजेसम्म कुमार अब्राहम

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आवाज। जय मसीह। नमस्कार साथी, हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा कार्यक्रम नारी आवाज फिमेल भोइस लिएर प्राविधिक मित्रसँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ र नारी आवाज तपाईँहरूले गुड न्यूज एफएमको प्रसारणमा चाहिँ प्रत्यक्ष प्रसारण चाहिँ आइतबार यसै समयमा सुन्दै आइरहनु भएको छ भने यसको पूर्ण प्रसारण शनिबार पनि तपाईँहरूले 2 बजे पछाडि सुनेर साथ दिन सक्नुहुनेछ र अन्य माध्यमहरूबाट पनि तपाईँहरूले गुड न्यूज एफएमको प्रसारणमा नारी आवाज सुनेर साथ दिइरहनु भएको छ दिन सक्नुहुनेछ। यदि तपाईँहरूले रेडियोलाई ट्युन गरेर तपाईँहरूले आफ्नो मोबाइलबाट अथवा रेडियो मार्फत सुन्न चाहनुहुन्छ भने 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुनेर साथ दिन सक्नुहुनेछ। यदि तपाईँहरू फेसबुक युजर हुनुहुन्छ, युट्यूब युजर हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz गर्नुभयो भने तपाईँहरूले फुर्सदको समयमा पनि कतिवटा हाम्रो कार्यक्रमलाई सुनेर साथ दिन सक्नुहुनेछ। अनलाइन मार्फत सुन्ने श्रोता तपाईँहरूको लागि www.goodnewsfm.com.np गर्नुभयो भने संसारको जुनसुकै ठाउँमा हुनुहुन्छ, जाँदै हुनुहुन्छ, तपाईँको आफन्तहरू हुनुहुन्छ भने गुड न्यूज एफएमको प्रसारणलाई सुनेर तपाईँहरूले संगतिको साथी बनाउन सक्नुहुन्छ र तपाईँहरूलाई गुड न्यूज एफएमको प्रसारण कस्तो लागिरहेको छ अनि कुन कार्यक्रमहरू तपाईँहरूले बढ़ी सुन्नुहुन्छ अथवा कुन समय तपाईँहरूलाई पाइक परिरहेको छ अनि कस्तो चाहिँ कार्यक्रम भइदिए हुन्थ्यो जस्तो लागिरहेको छ भने पनि तपाईँहरूले आफ्नो सल्लाह सुझाव एकदम निर्धक्क भएर तपाईँहरूले गर्न सक्नुहुनेछ। हामीलाई तपाईँहरूको सल्लाह सुझावको एकदमै आवश्यकता पनि छ र हामी चाहन्छौं पनि तपाईँहरूबाट सल्लाह सुझाव लिन चाहन्छौ हामी र किन भन्दा फेरि चाहिँ तपाईँहरू हाम्रो शुभचिन्तक पनि हुनुहुन्छ, हामीलाई वास्ता गर्ने माया गर्ने व्यक्तिहरू हुनुहुन्छ। त्यो कारणले गर्दा तपाईँहरूले दिएका सल्लाह सुझावहरूलाई हामी पक्कै पनि लिनेछौ। यदि सम्भव भयो भने त्यो कुरा अनुसार हामी हाम्रो प्रसारणमा केही कुराहरू गर्न पनि सक्नेछौ र त्यसको लागि तपाईँहरूले फेसबुक युजर हुनुहुन्छ, वाट्सएप युजर हुनुहुन्छ भने चाहिँ तपाईँहरूले हामीलाई म्यासेज गर्न सक्नुहुन्छ। वाट्सएप युज गर्नुहुन्छ भने चाहिँ तपाईँहरूले 9802344646 तपाईँहरूले म्यासेज कल गर्न सक्नुहुन्छ। यदि फेसबुक चलाउनुहुन्छ भने चाहिँ म्यासेन्जरमा गएर गुड न्यूज एफएम 105.1 MHz तपाईँहरू यदि फलो गरिरहनु भएको छ भने त्यहाँबाट पनि तपाईँहरूले हामीलाई म्यासेज गर्न सक्नुहुन्छ। यदि कल गर्न चाहनुहुन्छ, फोन गर्न चाहनुहुन्छ भने वाट्सएपमा पनि गर्नुहोस्। ल्यान्डलाइनमा चाहिँ 4470754 तपाईँहरूले फोन गर्न सक्नुहुन्छ भने 5913 75 5 पनि तपाईँहरूले फोन कल गर्न सक्नुहुनेछ। नारी आवाजमा छौं हामी, नारीसँग सम्बन्धित कुराकानी गर्ने गर्छौं, विभिन्न नारीहरूसँग पनि समय समयमा हामीले कुराकानी गर्दै आइरहेका छौं र आज पनि मैले तपाईँहरूको बीचमा एउटा विषयलाई लिएर आएकी छु र नारी र संघर्षको विषयमा, संघर्ष पछाडि पक्कै पनि सफलताका कुराहरू पनि छन् र पनि स्टिल अहिले पनि नारीहरूले कतिवटा कुराहरूमा चाहिँ नारी भएकै कारणले गर्दा फेरि संघर्ष गरिरहनु भएको छ, होइन, समाजको कारणले गर्दा होस् अथवा कुनै कुनै त्यस्ता रूल्सहरू रेगुलेशनको कारणले गर्दा होस् नारीहरूले संघर्ष गरिरहनु परेको छ, संघर्ष गरिरहनु भएको छ अनि त्यहाँबाट चाहिँ हामी कसरी चाहिँ निस्किन सक्छौं त अथवा हाम्रो समाज अथवा भनौँ न हामीलाई अरूले हेर्ने दृष्टिकोण र परमेश्वरले हेर्ने दृष्टिकोण के छ अनि हामी आफैले चाहिँ के गर्यौं भने चाहिँ त्यो संघर्षबाट निस्किन सक्छौं त भन्ने विषयमा केही कुराहरू म तपाईँहरूको बीचमा गर्नेछु। शुरूआतमा एउटा गीतको साथ दिन चाहन्छु, गीत पछि भने म तपाईँहरूको बीचमा आउने नै छु।

हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। भर्खरै मात्र गुड न्युज एफएमको प्रसारणलाई तपाईँहरूले सुन्दै हुनुहुन्छ भने चाहिँ म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र नारी आवाजमा हुनुहुन्छ, फिमेल भोइसमा, र यसमा चाहिँ हामीले नारीलाई मात्रै फोकस गर्ने अथवा नारीले मात्रै सुन्ने कार्यक्रम चाहिँ होइन यो, यसमा पुरूषहरूले पनि सुन्न सक्नुहुन्छ। किन भन्दाखेरि चाहिँ एउटा नारी यो संसारमा आउनको लागि पुरूषको पनि त्यतिकै योगदान छ, एउटा नारी सफल हुनको लागि उसको जीवनमा सहभागिता पुरूषको पनि हुन्छ होइन, एउटा घरमा बुवा भाइ दाई दाजुभाइ होइन विभिन्न किसिमको पात्र पक्कै पनि हुनुहुन्छ घरमा, समाजमा, काम गर्ने ठाउँमा, जुनसुकै ठाउँमा पनि हामी जान्छौँ भने मेल र फिमेल त पक्कै पनि पुरूष र नारी नै गरेर हामीले देखेका छौँ। काहीँ न काहीँ, कतै न कतै, केही न केही कुरामा हामी संलग्न भइरहेका हुन्छौँ र एकअर्कालाई भनौँ न उत्साह हामीले दिइरहेका हुन्छौँ, सपोर्ट हामी गरिरहेका हुन्छौँ। बाइबलले पनि नारीलाई चाहिँ पुरूषको एउटा सहयोगीको रूपमा नै बनाउनु भएको थियो सुरुवातमा, अनि त्यस पछाडि चाहिँ हामी हेर्छौँ भने अहिलेसम्म हेर्दा पनि नारीले पुरूषलाई सहयोगीको रूपमा नै एउटा सहायता गरेको हामी देख्छौं र पुरूषले पनि नारीलाई एउटा सहायता, उत्साह, प्रेम गरेको नै हामी देख्छौं। एकअर्काको एउटा भनौँ न लेनदेन छ नै, एकअर्कासँग चाहिँ भनौँ न एउटा असल सम्बन्ध छ भन्न चाहन्छु म, किनभने परमेश्वरको वचनले नै सुन्दर प्रकारले पुरूष र नारीलाई बनाउनु भएको छ। र पनि नारीहरू कहिलेकाहीँ विभिन्न किसिमको संघर्षहरू गरेको देख्छौं, हाम्रो समाजले, हाम्रो विभिन्न परिस्थितिले चाहिँ नारीलाई फरक ढंगले चाहिँ हेरिएको देखिन्छ र विभिन्न किसिमको कुराहरू पनि हामी देख्छौ, देशै पछि, समाजै पछि होइन, परिवारै पछि एउटा महिलालाई, एउटा नारीलाई हेर्ने दृष्टिकोण अनि गर्ने व्यवहार, अनि नारी आफै स्वयंले पनि आफूसँग भएका कतिवटा कुरालाई चाहिँ संघर्षको रूपमा लिने, गाह्रोको रूपमा लिने अथवा सजिलोको रूपमा लिने, त्यसलाई सही प्रकारले प्रयोग गरेको अनि गलत प्रकारले प्रयोग गरेको हामी देखिरहेका हुन्छौं। कतिपटक म नारी हो भन्दै गर्दाखेरि हामीले हाम्रो कर्तव्यहरू बिर्सन्छौं, कतिपटक हामीले गर्नुपर्ने कतिवटा कुराहरू सहयोगीको रूपमा गर्नुपर्ने कुराहरू हामी बिर्सिन्छौं अथवा हाम्रो जिम्मेवारीहरू, रेस्पोन्सिबिलिटीहरू हामी अलिकति पन्छिन खोजेका कुराहरू देख्छौं, परमेश्वरको महिमाका कुराहरूमा पनि र हामी संसारकै कतिवटा रेस्पोन्सिबिलिटीमा पनि हामीले आफैलाई कमजोरी तुल्याएको पनि हामीले देखेका छौं। त्यो कारणले गर्दा यसमा चाहिँ परमेश्वरले के भन्नुहुन्छ त होइन, नारीको संघर्षमा नारीले कसरी सफलता पाउन सक्छिन् अथवा कसरी आफूलाई बुझ्न सक्छिन्, सधैँभरि अरूले बुझ्नुपर्छ भन्ने पनि छैन, अरूले बुझ्न पनि सक्नुहुन्छ, नबुझ्न पनि सक्नुहुन्छ, हामीले सोचेको जस्तो ठाउँ पनि हामीले पाउन सक्छौ, हामी नपाउन पनि सक्छौ, अनि हामीले अरूलाई आफ्नो कुराहरू व्यक्त गर्न पनि सक्छौ, कतिपटक हामीले व्यक्त नगर्न पनि सक्छौ, अनि हामी नजानेका पनि हुन सक्छौं, कतिपटक हामीले बुझाउन सक्छौं पनि, कतिपटक हामी सक्दैनौं पनि होइन, कतिपटक चाहिँ हामीले जति बुझाउन सक्छौं अरूले त्यति नै बुझिदिन्छ नि त हामीलाई, अनि डिटेलमा हामी हाम्रो फिलिङ डिट्टु हामी अरूलाई बुझाउन सक्दैनौँ होला, कतिपटक हाम्रो संघर्ष कतिपटक हामी जस्ताको जस्तै अरूलाई भन्न सक्दैनौँ होला, तर हाम्रो परमेश्वर हुनुहुन्छ जसले चाहिँ हामीलाई जस्ताको जस्तै हाम्रो फिलिङ, हाम्रो भोगाई सबै कुराहरू देख्नुहुन्छ नि त, अनि त्यो कारणले गर्दा चाहिँ हाम्रो संघर्ष हामीले सोचेको भन्दा फरक भइरहेको पनि हुनसक्छ। त्यो कारणले गर्दा परमेश्वरको वचन अनुसार म तपाईँहरूलाई आज उत्साह दिने कोसिस गर्नेछु र मलाई आशा छ तपाईँहरू आश्वासित हुनुहुनेछ र संघर्ष सबैको जीवनमा छ, पुरूषको जीवनमा संघर्ष छैन भन्न खोजेको होइन, आज चाहिँ म अलिकति नारीहरूलाई फोकस गर्न चाहन्छु, यसमा चाहिँ पुरूषहरूले पनि यसलाई बुझिदिन सक्नुहुन्छ अथवा भनौँ नारीहरूले पनि बुझेर अझै पुरूषहरूसँगको सहकार्यमा सजिलो हुन सक्छ र हरेक नारीको जीवनमा एउटा अलग्गै किसिमको कथा पनि हुन्छ र हरेक शान्त मुस्कानको पछाडि मौन लडाईहरू, त्याग, विश्वासका परीक्षाहरू लुकेका पनि हुन सक्छन् र परमेश्वरको वचनले चाहिँ हामीलाई बुझाउनुहुन्छ कि संघर्ष नै एउटा महिलाको लागि, नारीको लागि त्यो संघर्षको कथा नै अन्त्य चाहिँ होइन, यो त परमेश्वरको सामर्थ्य र अनुग्रह प्रकट गर्ने ठाउँ पनि हो भनेर चाहिँ उहाँले हामीलाई भन्नुभएको छ। अनि धेरै दृष्टिकोणबाट, बाइबलीय दृष्टिकोणबाट भनौँ, संसारको दृष्टिकोणबाट यसलाई हामी निहाल्न सक्छौ, मुख्यतया चाहिँ परमेश्वरको वचनबाट चाहिँ संघर्षले तपाईँको मूल्य पक्कै पनि घटाउँदैन,
भनेर चाहिँ परमेश्वरले हामीलाई समग्र रूपमा चाहिँ भन्नुभएको छ होइन। बाइबलमा पनि थुप्रो नारीहरूले संघर्ष गर्नुभएको छ नि, नारीको संघर्ष हामी देख्न सक्छौ होइन। त्यहाँनिर उहाँहरूले सामना गर्नुभएको धेरै महिलाहरूले सामाजिक दबावहरू अनि हृदयमा धेरै दुःखहरू सामना गर्नुभएको, फिजिकल रूपमा, मेन्टली रूपमा, र परमेश्वरले उहाँहरूलाई कहिले पनि नबिर्सनु भएको कुराहरू हामीले त्यहाँनिर देखेका छौँ। हामी चाहिँ के हेर्छौ भन्दाखेरि संघर्ष भन्ने तपाईँको मूल्य पक्कै पनि घटाउँदैन भनेर चाहिँ परमेश्वरले हामीलाई समग्र रूपमा चाहिँ भन्नुभएको छ होइन। बाइबलमा पनि थुप्रो नारीहरूले संघर्ष गर्नुभएको छ नि, नारीको संघर्ष हामी देख्न सक्छौ होइन।

जस्तो नगरिदिएको, हाम्रो परिवारले हामीलाई भनेको जस्तो नगरिदिएको, अनि हाम्रो साथीभाइहरूले हामीलाई नबुझेको, त्यो मात्रै संघर्ष भन्छौ कि। तर कतिपटक हामी आफै नारीहरूमा पनि त्यस्ता किसिमको संघर्षहरू छन् जुन कुरा हामी व्यक्त गर्न सक्दैनौ, जुन कुरा हामी बहु त्यो उतार्न सक्दैनौ कि यो चाहिँ फ्याक्ट यो हो भन्ने कुरा हामी गर्न सक्दैनौ। र कतिपटक हामी आफै पनि बुझ्दैनौ कि म के हो, म कसको लागि छु, म कसरी यो कुरालाई सामना गर्ने भन्ने कुरा पनि बाटोहरू हामी पहिलाउँदैनौ। त्यो कारणले गर्दा हामी नारीहरूले धेरै किसिमको संघर्षहरू चाहिँ गरिरहेका हुन्छौं। तर संघर्षले चाहिँ संघर्षलाई चाहिँ हामी के भन्छौ भन्दाखेरि, कतिपटक चाहिँ हामी नारी भएको कारणले गर्दा मैले संघर्ष गर्नु पर्यो, यो संघर्ष त्यो संघर्ष भन्छौ, तर यथार्थको संघर्ष चाहिँ हामीले कसरी गरिरहेका छौं, मैले मेरो कामलाई कसरी गरिरहेको छु, मेरो रेस्पोन्सिबिलिटीलाई कसरी गरिरहेको छु, म एउटा छोरी हो भने त्यस रेस्पोन्सिबिलिटी मैले कसरी निभाइरहेको छु, म एउटा घरको सदस्य हो भने, कुनै ठाउँको काम गर्ने व्यक्ति हो भने, समाजको देशको नागरिक हो भने चाहिँ मैले मेरो कामलाई मेरो रेस्पोन्सिबिलिटीलाई कसरी निभाइरहेको छु। अनि त्यो संघर्ष गर्ने क्रममा त दुःख पनि हुन सक्छ नि त, दुःखले चाहिँ हाम्रो मूल्य घटाउँदैन भनेर चाहिँ परमेश्वरको वचनले हामीलाई उत्साह दिनुभएको छ। यदि म स्टुडेन्ट हो, म विद्यार्थी हो भने, एउटा नारी विद्यार्थी हो भने मैले असल प्रकारले त्यसलाई अध्ययन गर्ने कि नगर्ने, होइन, कुनै ठाउँमा काम गर्दैछु भने त्यसलाई मैले असल प्रकारले निभाउने कि ननिभाउने त। यदि तपाईँहरू घरमा गृहिणी हुनुहुन्छ, आमा हुनुहुन्छ, होइन, एउटा बुहारी हुनुहुन्छ, कुनै पनि कुरामा तपाईँहरू इन्भल्भ हुनुहुन्छ भने त्यसलाई संघर्ष गरिरहेकोलाई चाहिँ त्यसलाई तपाईँले कसरी लिने त, ए मेरो संसार सकियो, म अरू जस्तो भएँ कि भएन, अथवा म नै यसमा किन भनेर हामी गनगन गर्ने कि यो संघर्षले चाहिँ मेरो मूल्य घटाउँदैन तर बढाउँछ, यो चाहिँ मानिसहरूको बीचमा नहोला तर परमेश्वरले चाहिँ मलाई यसको मूल्य दिनुहुन्छ भनेर हामी संघर्ष गरिरहेका नारी हौ कि होइनौ। उदाहरण धेरै छ बाइबलमा, हन्नाले वर्षौंसम्म अपमान र पीड़ा सहेकी छन्, संघर्ष गरेकी छन्। पहिलो सामुएल एक अध्यायमा हामी हेर्छौं, तर उहाँको संघर्षले उहाँलाई परमेश्वरको उपस्थितिमा प्रार्थना गर्न सिकाएको छ र परमेश्वरले उहाँको रोदन सुनेर दुःखलाई आनन्दमा बदलिदिनु भएको छ। आज हामी नारीहरू चाहिँ परमेश्वरको समक्ष पुग्नुको सट्टामा चाहिँ पहिला नै हामी आफू समाधान गर्नतिर लाग्छौं अनि त्यो आशिष पाउनबाट हामी एकदमै बिचैमा हाम्रो त्यो भनौँ न संघर्ष गरेर म्याराथन दौडिसके पछाडि त त्यसको गोल्ड मेडल अथवा कुनै पनि मेडल पाउने बेलाभन्दा अगाडि नै यति लामो दौड किन दौडिने, होइन, मलाई यो हुनसक्छ त्यो हुनसक्छ भने हामीले बीचमा छोडिदियौं, होपलेस भयौं, हामी त्यो म्याराथन दौडको विषयमा हामीलाई थाहै भएन, होइन, यो पछाडि चाहिँ के छ त प्राइज भन्ने कुरा हामीले याद गरेनौ, होइन, चलाखीपनाहरू अपनायौं, बीचमा सर्टकट बाटोहरू अपनायौं, अथवा विभिन्न किसिमका कुराहरू गर्यौं, गनगन गर्यौं, अथवा विभिन्न किसिमका कुराहरू गर्यौं भने त्यो त पाउँदैनौ नि त हामीले, होइन। हन्नालाई उनको पीड़ाले कहाँ पुर्याएको छ, परमेश्वरसँग प्रार्थना गर्न पुर्याएको छ। आज तपाईँको संघर्षले चाहिँ तपाईँलाई कहाँ पुर्याएको छ भन्ने चाहिँ एकदम महत्वपूर्ण कुरा हो र उनको आँसुलाई आनन्दमा परिणत गरिदिनु भएको छ। यो चाहिँ नारीको संघर्ष पछाडिको एउटा बिन्दु हो कि एउटा भनौँ न डेस्टिनेसन हो, होइन। त्यो कारणले गर्दा संघर्ष पछाडिको पनि डेस्टिनेसन हुनुपर्छ, संघर्षको पनि एउटा डेस्टिनेसन हुनुपर्छ, अथवा भनौँ दौड़को पनि एउटा हुन्छ नि कहाँनिर पुग्ने हो त गन्तव्य भन्ने कुरा। तर आज हामी चाहिँ परमेश्वरको सामु पुग्नुको सट्टामा संघर्षमा चाहिँ मानिसहरूको बीचमा पुग्ने, होइन, कम्प्लेनहरू बढी गर्ने अथवा भनौँ त्यसको समाधान आफै गर्न खोज्ने गरिरहेका छौँ भने हामीले गोल्डको मेडल पाउनुको सट्टामा हामीले चाहिँ प्लास्टिकको मेडलहरू त भनौँ त्यस्तो किसिमको जुन पाउनु पर्थ्यो नि एकदमै गहकिलो कुरा पाउँथ्यौँ हामीले, त्यसको भागीदारी थियौँ हामी, तर हामीले हलुङ्गो खालको कुराहरू पाइरहेका छौँ अनि हामी क्षणिक खुसी भइरहेका छौँ अनि त्यसमा नै हाम्रो फेरि अर्को भनौँ न संघर्ष सुरु भएको छ, होइन। संघर्ष नराम्रो कुरा होइन, जहाँ कहीँ पनि संघर्ष नराम्रो कुरा होइन, होइन, कुनै पनि ठाउँमा पुग्नको लागि मेहनत गर्नुपर्छ, त्यो नराम्रो कुरा होइन, अनि त्यो चाहिँ गर्नुपर्छ, त्यसमा चाहिँ हामी रमाउनुपर्छ, त्यसलाई चाहिँ हामीले भनौँ न यत्तिकै यो चाहिँ यत्तिकै हो
म बरु यो गर्नुको सट्टा चाहिँ म त्यो व्यक्ति भटा जान्छु अनि अथवा म यो चलाखी गर्छु अनि यो गर्छु भन्यो भने चाहिँ त्यही अनुसारको मेडल हामीले पाउँछौ। त्यो मेरो लागि पनि हो, तपाईँहरूको लागि पनि हो। र कति धेरै आमा दिदी बहिनीहरूले यहाँ फोन गर्नुहुन्छ, उहाँहरूको संघर्षहरू बताइरहनुहुन्छ कि त्यो संघर्ष पछाडि म चाहिँ एकदमै

त्यो मेडलहरू अथवा भनौँ परमेश्वर दिने त्यो भनौँ न पुरस्कार देखिरहेको हुन्छु अनि एकदमै आनन्द पनि लाग्छ। तपाईँहरूको संघर्षमा सफलता छ, संघर्षमा पनि तपाईँहरूले हाँसी हाँसी गरिरहनु भएको छ, कुनै न कुनै दिन त्यसको मेडल तपाईँहरूले पाउनुहुनेछ। मानिसहरूले भलाई तपाईँलाई मेडल नदिनु होला, तर परमेश्वरले भने 100% दिनुहुन्छ, यस्तो व्यक्तिलाई दिनुहुन्छ जो इमान्दार छ, हन्ना चाहिँ इमान्दारपूर्वक परमेश्वरको सामु गएकी छन्। यसो मेरो गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि पनि यही कुरालाई निरन्तरता दिनको निम्ति म आउने नै छु।

अजनिक न्यास स्टेशनमा गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। नारी आवाज सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु। आज मैले एउटा अति नै महत्वपूर्ण कुरा हो जस्तो लाग्छ मलाई, यो जीवनमा नारीको जीवनमा संघर्षको विषयमा महत्वपूर्ण भन्नाले भइरहेको कुरा गर्नु चाहिँ महत्वपूर्ण कुरा होइन, यो विषयमा छलफल हुनु चाहिँ एकदमै महत्वपूर्ण कुरा हो जस्तो लाग्छ। नारीको जीवनमा चुनौती र उहाँहरूको जीवनबाट चाहिँ पाइने प्रेरणा होइन, चुनौती पछाडिका संघर्ष पछाडिका सफलताहरू छन्। र पनि त्यो संघर्ष भन्ने शब्द त हामीलाई त्यति मन पर्दैन, कति धेरै संघर्ष गरेको मैले भन्दै गर्दा त्यो संघर्ष गर्ने समयमा त उसलाई एकदमै गाह्रो भइरहेको हुन्छ। म संघर्ष गरिरहेको छु भन्नको लागि सजिलो छैन। हरेक नारीको जीवनमा अघि मैले भनिसकेको छु एउटा अलग्गै कथाहरू छन्, अलग्गै स्टोरीहरू छन् होइन, हेर्दा फेरि त्यस्तै स्टोरीहरू संघर्षहरू नदेखिन सक्छन्। तर वास्तवमा भन्ने हो भने धेरै नै छन्। नेपालको परिवेशमा, हामी नेपालीहरूको परिवेशमा भन्नुपर्दा त अझै फरक प्रकारको हामीले अब नजिकबाट देखेको नेपालीहरूलाई नै भएको कारणले गर्दा हामी आफै पनि त्यो अवस्थामा अथवा त्यो परिवेशमा हुर्किएको कारणले गर्दा हामीले नजिकबाट भन्न सक्ने भनेको हामी नेपालीहरूकै विषयमा हो। तर मानिस त हामी मानिस साथी नै हौ, जुनसुकै देशमा पनि हामीले गर्ने कुराहरू खान बस्न लाउन सम्बन्धहरूका कुरामा त एउटै नै छ होइन, ठाउँ अनुसार अलिकति प्रोसेसहरू फरक होला, सिस्टमहरू फरक होला, तर हाम्रो शरीरले गर्ने कुराहरू हामीले सोच्ने कुराहरू त कतिवटा मिल्दोजुल्दो पनि छ होइन। त्यो कारणले गर्दा परमेश्वरको सन्तानहरू हामी संसारैभरि गरिरहनु भएका संघर्षहरू मिल्दोजुल्दो हुन सक्छन्, तरिकाहरू फरक हुन सक्छन्। त्यो कारणले गर्दा आज मलाई यो विषयमा कुराकानी गर्न मन लाग्यो। अहिले मैले अघि गीतभन्दा अगाडि चाहिँ अन्नाको विषयमा एउटा उदाहरण दिएकी थिएँ। अन्नाको जीवनमा चाहिँ जुन प्रकारको संघर्ष थियो नि, उनको संघर्ष फरक थियो। मान्छेले खालि खान लाउनको लागि मात्रै संघर्ष गर्दैन, मान्छेले खालि त्यो भनौँ न सम्पत्तिको लागि मात्रै संघर्ष गर्दैन, कतिपटक रिलेसनमा पनि संघर्ष गरिरहेको हुन्छ। एउटा व्यक्तिले अर्को व्यक्तिसँगको कुराकानीको लागि पनि संघर्ष गरेको हुन्छ होइन। संघर्ष भन्ने बित्तिकै थुप्रो प्रकारको संघर्षहरू छ। मान्छेले सानो सानो कुराको पनि संघर्ष गरिरहेको छ, ठूलो ठूलो कुराको पनि संघर्ष गरिरहेको छ। कतिजनालाई त्यो कुरा संघर्ष नलाग्न सक्छ, कतिले खानको लागि संघर्ष गरेको छ, कतिले लाउनको लागि, बस्नको लागि, घाँस बाँस कपासकै लागि पनि मानिसले संघर्ष गरिरहेको छ भने, त्यो हुँदाहुँदै पनि मानिस सबै कुरा भएर चाहिँ के संघर्ष गर्दैन त भन्ने कुरामा कतिजनाले रोगहरूलाई संघर्ष गरिरहेको छ, कतिजनाले आफ्नो जिम्मेवारीमा संघर्ष गरिरहेको छ होइन। सबै कुरा थियो, सबै कुरा गरिरहेको थियो, घरमा कोही बिमारी भइदियो अथवा के भयो, अचानक केही कुराहरू भइदियो भने फेरि त्यसमा नै संघर्ष गरिरहेको छ मानिसले। यो विभिन्न किसिमको संघर्षहरू छ। कसैको प्रेम पाइरहेको छ तर त्यसमा फेरि कतिवटा कुराहरूको संघर्ष छ। उदाहरणको रूपमा हन्नालाई हामी हेर्न सक्छौँ, उनको श्रीमानले उनलाई कति धेरै प्रेम गर्थे, उनलाई होइन त्यो सबै कुराहरूमा कमी राखेका थिएनन्। दसजना सन्तान बराबर कि म छैन र भन्ने कुरा पनि उनले आफ्नो श्रीमतीलाई भनेका छन्। उनको श्रीमतीको पेन चाहिँ फेरि फरक अर्को स्त्रीसँग नै छ होइन, उनको सन्तान नभएको कारणले गर्दा त्यो खालको संघर्षहरू हामी देखेका छौँ। पेन छ एउटा सन्तान नपाउनुमा, नहुनुमा होइन, त्यो समाजले हेर्ने दृष्टिकोण, व्याख्या गर्ने, व्यवहार गर्ने कुराले संघर्ष गरिरहेको हामी हन्नालाई देख्न सक्छौँ। र त्यो संघर्षले चाहिँ उनलाई परमेश्वरको सामु पुर्याएको छ। मानिसहरू थिए उनको वरिपरि। अनि आज मैले जोड्न खोजेको कुरा चाहिँ संघर्षमा हामी कहाँ जान्छौं। संघर्ष चाहिँ छ, केही न केही कुरामा संघर्ष छ, तर हामीले समाधान कसरी गरिरहेका छौं भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हो। कतिवटा कुरा चाहिँ हामीले चाहेर हामी गर्नै सक्दैनौ कि। उनले कति संघर्ष गरिन् होला परमेश्वरको सामु पुग्नुभन्दा अगाडि, धेरैवटा संघर्ष गरिन् होला। उनले श्रीमानसँग भनिन् होला, आफ्नो प्रयास गरिन् होला, के गर्दा समाधान गर्न सकिन्छ भन्ने कुरामा पनि उनी गइन् होला। हामी पनि धेरैवटा बाटोहरू भएर जान्छौ कि। अनि अन्तमा तपाईँ नै चाहिन्छ भन्ने गीत गाउँछौ नि हामी, भागेर कहाँ जाउँ म होइन, अन्तमा तपाईँ नै चाहिन्छ, लुकेर कहाँ लुकौँ म, ज्योति तपाईँ नै हुनुहुन्छ भन्ने हामी एउटा भजन गाउँछौ। त्यसरी नै हामी अन्तमा त फेरि परमेश्वरकोमा नै जानुपर्ने हुन्छ। र पनि एउटा नारीहरूको संघर्ष फरक प्रकारको छ। समाजले नै
तिमीले गर्नुपर्छ, तिम्रो संघर्ष हो यो भनेर, अनि शरीरका पनि कतिवटा संघर्षहरू छन् हाम्रो, अनि त्यो समयमा चाहिँ त्यो संघर्षले हामीलाई कहाँ पुर्याउँछ भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा छ होइन। धेरै थुप्रै मध्येमा चाहिँ हन्नाको दुःखमा, रोदनमा चाहिँ दुःखले चाहिँ उनलाई आनन्दमा पुर्याएको छ, विश्वासले संघर्षलाई उद्देश्यमा बदल्छ। कतिपटक हाम्रो विश्वासले संघर्षलाई उद्देश्यमा बदल्छ। जब हामी प्रेरणादायक जीवनहरू हेर्छौं, प्राय पीड़ाबाट नै ठूलो उद्देश्यको जन्म भएको हामी पाउँछौं कि। हामीले आज संसारमै पनि ठूलो ठूलो कुराहरू देख्छौ नि, एकदमै सफल व्यक्तिहरू देख्छौं, अनि एकदम ठूलो ठूलो पोजिशनमा देख्छौं, अनि हामीलाई चाहिँ डाहा लाग्छ कि कतिपटक ओहो त्यहाँ पुग्नु पाए हुन्थ्यो, उसको जस्तो लाइफ स्टाइल जिउनु पाए हुन्थ्यो, अथवा उसको जस्तो सबैजनाले वाह वाह गरेदेखि मलाई मन पर्थ्यो भनेर कतिपटक हामी पोलिटिकल पार्टीहरूमा अथवा भनौँ सेलिब्रिटीहरूमा आज बढी देख्छौँ होइन, कतिवटा अफिसमा पनि हामी देख्न सक्छौँ। तर उसले कति धेरै त्यो पर्दा पछाडिको संघर्ष आजकल त होइन त्यो देखाइरहेको हामी देख्छौँ नि। कुनै पनि मुभीहरूमा हामी हेर्छौँ भने कति राम्रो राम्रो सिनहरू देख्छौँ कि, हामीले कति राम्रो राम्रो ठाउँमा घुमेको, हिँडेको, सबै कुराहरू देख्छौँ। तर त्यसको ब्याकग्राउन्ड अथवा भनौँ त्यसको त्यो बिहाइन्ड द सिन भन्छ नि, सिनको पछाडिको लाइफ स्टाइलको चाहिँ कति धेरै सङ्घर्ष हुन्छ कि। पहाड, जंगल, खान पाएको नपाएको, लाउन पाएको नपाएको, कति पछाडि बसेर रोगको कुराहरू, रोदनका कुराहरू हामीले हन्नाको जीवनमा सामेल देख्यौँ होइन। उसको पति देख्यौ प्रेम गर्ने, तर त्यो भित्र कति संघर्ष थियो होला। त्यसरी आज हामी स्त्रीहरूमा पनि यस्ता संघर्षहरू, थुप्रै संघर्षहरू देख्छौ, अनि चटक्क परेको जीवमा चाहिँ हामी देखेका हुँदैनौ। कति मेहनत गरेको हुन्छ मान्छेले, कति संघर्ष गरेको हुन्छ, कतिचोटि रोएको हुन्छ एकान्तमा होइन, कति एक्लो भएको हुन्छ मान्छे, त्यो चाहिँ हामी देख्दैनौ कि। उसले पाएको सुविधा फेसिलिटीका कुराहरू चाहिँ ती कुराहरूलाई हामी कम्पेयर गरिरहेका हुन्छौँ, उसलाई किन मलाई किन, अथवा उसले पाएको कुरा म पनि पाउने चाहन्छु भन्छौँ। चाहनुहुन्छ भने तपाईँले सङ्घर्ष पनि गर्नुपर्छ, अथवा तपाईँलाई आफ्नो किसिमको त्यो सङ्घर्ष दिएको पनि हुनसक्छ। सङ्घर्ष सबैको एउटै छैन, डेस्टिनेसन सबैको भनौँ न, संसारमा हामी हिँड्दै गर्दाखेरि वरदानहरूको कुराहरूमा पनि एउटै छैन, चाहनाहरू पनि एउटै छैनन् होइन। त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रो डेस्टिनेसन कहाँ हो अनि कस्तो खालको संघर्ष गर्ने, करियर कहाँ हो अनि कस्तो खालको करियर हामीले चुज गरेका हौ, अनि हाम्रो कलिङ के हो भन्ने कुरालाई हामीले थाहा पायौँ भने चाहिँ एकदमै असल हुन्छ जस्तो लाग्छ मलाई। अनि जब हामी उदाहरणको रूपमा रूथले वैवाहिक जीवनको वियोग र चरम गरिबी सहनु परेको थियो कि, बाइबलकै उदाहरण हेऱ्यौँ भने कतिपटक हामी रुथको उदाहरण, त रुथले चाहिँ येशूको वंशलाई जन्माइन्, अनि रुथले बोअज जस्तो श्रीमान पाइन्, अनि नाओमी जस्तो सासू भन्छौँ क्या हामी। तर रुथले हेर्नुहोस् त विवाह गर्ने बित्तिकै आफ्नो पतिको वियोग सहेकी छन् नि त होइन, अनि त्यस पछाडि गरिबी यतिसम्म देखेकी छन् कि उनले शिला बालाहरू बटुल्ने संघर्ष गरेकी छन्। त्यहाँ कुनै गुनासो छैन, त्यहाँ थुप्रै स्त्रीहरू थियो होला नि, महलमा बस्ने स्त्रीहरू थियो होलान्, तन्न खान पाउने स्त्रीहरू थियो होलान् होइन, काममा लगाउने सुख सहेलमा बस्ने स्त्रीहरू थियो होलान्। त्यो रुथको लाइफ स्टाइल त फरक थियो नि, रुथले अर्काको देशमा गएर होइन एउटा आफ्नो आफूसँग भएको श्रीमान, आफूले बिहे गरेको श्रीमान छैन, उसको आमालाई धरी हेरेर अनि शिलाबाला बटुलेर कति धेरै सङ्घर्ष गरेकी थिइन्। सङ्घर्ष पछाडिको त्यो सेनलाई सङ्घर्ष, त्यो पर्दामा चाहिँ हामी हेर्छौँ रुथ ब्युटिफुल स्त्री होइन, एउटा असल भनेर हेर्छौँ हामी। सङ्घर्ष गर्नुपर्छ एउटा लाइफलाई ब्युटिफुल बनाउनको लागि, एउटा सुन हुनुभन्दा अगाडि भनौँ न, एउटा असल सुन भन्दा भन्नुभन्दा अगाडि, डिजाइनको गहनामा आउनुभन्दा अगाडि कति फरक सुन आगोमा खारिएको हुन्छ, कहाँ कहाँबाट आएको हुन्छ, बालुवाबाट, समुद्रबाट भनेर हामीले सुनेका छौँ होइन। सुनको कतिवटा कुराहरू भएर प्रोसेसिङमा आएको हुन्छ नि त। सुनको आफ्नै भ्यालु छ, चाँदीको पनि आफ्नै भ्यालु छ, डायमन्डको आफ्नै भ्यालु छ होइन। सुनले डायमन्डसँग कम्पेयर तुलना गर्यो भने ऊ जहिले पनि दुखी हुन्छ, सुनको आफ्नो ब्युटीमा ऊ खुसी हुन सक्दैन।
त्यसमा पनि एउटा ठूलो रहस्य लुकेको छ भनेको जस्तै रुथको विषयमा हेर्नुपर्दा हामी आज रुथ जस्तो बन्न चाहन्छौ कि धेरै पटक रुथ जस्तो बुगारी बन न तिमी रुथ जस्तो बुगारी बन्न चाहन्छौ भन्छौ हामी रुथ जस्तो श्रीमती होइन बोजको श्रीमती बन्न चाहन्छौ हामी होइन बोज जस्तो हस्बेन्ड हामी पाउन चाहन्छौ तर त्यहाँसम्म पुग्नको लागि रुथको जस्तो संघर्ष चाहिँ हामी चाहन्छौ कि चाहँदैनौ त त्यो चाहिँ महत्वपूर्ण कुरा हो नि तपाईँले जे कुरा सेलेक्ट गर्नुभएको छ नि त्यसलाई ब्युटी बनाउनको लागि तपाईँले पनि त्यत्तिकै संघर्ष गर्नुपर्छ होइन रुथले वैवाहिक जीवनको वियोग र चरम गरिबी सहनु परेको थियो तर हार मान्नुको सट्टा उहाँले विश्वास र वफादारीको बाटो रोजेको हामी देख्छौ नि इमान्दारिताको बाटो रोजेको हामी देख्न सक्छौ त्यो भन्नु त्यो हुनुभन्दा अगाडि नै बोज आइदिएको भए उनको सासूले त्यो नगरिदिएको भए सटकट वे उनले छुट्टै पहिल्यै बिहे गरिदिएको भए त एउटा त्यस्तो दुःखै पाउनु पर्दैन थियो नि भन्छौ हामी इमान्दारिता छ नि त त्यहाँनिर शिलाबाला बटुलेर होइन माग्न पनि सक्थिन् होला उनले जानु न तपाईँको आफन्तहरूकोमा माग्नु सर्टकट वे पनि गर्न सक्थिन् तर उनले किन इमान्दारितालाई नै रोजिन् त होइन शिलाबाला बटुल्नुलाई नै किन देखिन् त होइन म दुःखै गर्छु सङ्घर्षै गर्छु किन भनिन् त अनि सङ्घर्ष पनि गरिन् र हामी हेर्छौँ भने चाहिँ परमेश्वरले उनको सङ्घर्षलाई आशिषमा बदलेर एउटा राजा दाउद र येशु ख्रिस्टको वंशजमा चाहिँ ल्याउनुभएका कुराहरू रुथको पुस्तक 1:4 हामी त्यहाँबाट हामी हेर्न सक्छौ तपाईँको जीवनमा तपाईँ रुथ जस्तो भएको पनि हुन सक्नुहुन्छ रुथको एउटा दुईवटा फेज छ कि रुथको शुरूआतमा चाहिँ उनले आफ्नो श्रीमान गुमाएकी छन् कि त्यो वियोग एउटा यङ लेडीलाई कस्तो भएको थियो होला होइन बच्चा पनि छैन अनि श्रीमान पनि डेथ भएको छ त्यो समयमा एउटा यङ लेडीलाई कस्तो भइरहेको थियो होला नारीलाई कस्तो भइरहेको थियो होला कतिवटा मानसपटलमा कतिवटा कुराहरू आयो होला कतिवटा कुरा सुनिन् होला उनले र पनि उनले त्यहाँनिर रोजेका कुराहरू असल छन् र फेरि पछि उनले असल श्रीमान पनि पाएकी छन् त्यो कुरा असल भएर गएको छ परमेश्वरलाई परमेश्वरको इच्छालाई खोजेकी छन् अनि त्यो संघर्षलाई चाहिँ परमेश्वरले आशिषमा बदल्नु भएको छ परमेश्वरले चाहिँ थाकेकाहरूलाई बल दिनुहुन्छ तर हामी थाक्नै चाहँदैनौ तर सिधै हामी बल खोज्न चाहन्छौ होइन हामी थकित हुन चाहन्छौ संघर्ष अहिलेको समयको रोजाई हो जस्तो लाग्दैन अनि हाम्रो रोजाई पनि होइन संघर्ष र परमेश्वरले नै हामीलाई यतिकै रहर गरेर संघर्ष दिने होइन तर मानिस जाति कस्तो छ भन्दाखेरि चाहिँ बिना संघर्ष बिना स्ट्रगल कुनै पनि कुरा पायौं भने चाहिँ त्यसको भ्यालु हामी त्यति गर्दैनौ हामी छिट्टै मात्तिने व्यक्तिहरू हौ छिट्टै हामी आत्तिने व्यक्तिहरू हौ तर परमेश्वर चाहनुहुन्छ हामीले त्यो कुरालाई टेरेर फरक प्रकारको धारमा गएको परमेश्वरको सन्तानको परिचय दिएको परमेश्वर को हुनुहुन्छ भनेर चिनेको चाहिँ परमेश्वर चाहनुहुन्छ अनि त्यो कारणले गर्दा चाहिँ त्यो बाटोहरू भएर चाहिँ हामीले जानुपर्छ यसो या 40:29-30 हामी हेर्छौ भने चाहिँ उहाँले थाकेकाहरूलाई बल दिन्छु भनेर भन्नुभएको छ दुर्बलहरूको सामर्थ्य बढाइदिन्छु भन्नुभएको छ आजको परिवार होइन स्वास्थ्य र आर्थिक समस्यासँग लड्दै गरेको हामी देख्छौं सम्बन्धसँग लड्दै गरेका छौं हामी अहिलेको समयमा किन भन्दा यसको मेन कज चाहिँ एउटा संघर्ष गर्न नचाहेर पनि होइन तपाईँले रोजेको कुरासँग पुग्नको लागि तपाईँले ब्युटी बनाउनको लागि अरूको भन्दा फरक कुरा रोज्नु भएको छ होला नि तपाईँले पार्टनर रोज्दा तपाईँले कामलाई रोज्दा फेरि तपाईँले कुनै पनि ठाउँलाई रोज्दै गर्दा फेरि होइन त्यो तपाईँले म संघर्ष गर्छु भनेर रोज्नु भएको छ होला नि तपाईँलाई मन परेर रोज्नु भएको छ नि त तपाईँले अरूको जस्तो सोचेको जस्तो नहुन सक्छ नि त इजी वे नहुन सक्छ नि त तर तपाईँले त्यसमा मेहनत पनि गर्नुहोस् त्यसमा तपाईँले परमेश्वरले भन्दै हुनुहुन्छ म तँलाई बल दिन्छु सामर्थ्य दिन्छु अनि सङ्घर्ष चाहिँ हार होइन सङ्घर्ष चाहिँ नराम्रो कुरा होइन कुनै पनि कुरा तपाईँले मेहनत गरेर कि हात पोलेर डढेरै भए पनि खाना पकाउन सिक्नुभयो भने त्यसको टेस्ट तपाईँले मैले पकाएको खाना भन्ने सबैजना खुसी भएर खाइदिनु भयो भने त्यसमा तपाईँलाई कति खुसी लाग्छ डढेको हात पनि त्यो पोलेको पनि बिर्सिन्छ भन्छ नि एउटा आमाले चाहिँ आफ्नो सन्तानलाई हेरेर आफूले पाउँदाखेरि पाएको सङ्घर्ष बिर्सिन्छ अरे कि अनि फेरि पनि अर्को सन्तानको लागि रेडी हुन्छ अरे अथवा भनौँ उसको
त्यो बच्चाहरू हुर्कँदै गर्दा, उसको बच्चा हाँस्दै गर्दा, खेल्दै गर्दा, उसको बच्चाहरू दौडिँदै गर्दा फेरि चाहिँ मैले कसरी पाएँ भन्ने कुरा बिर्सिन्छ अरे। कसरी हुर्काएँ, कतिजनाको गाली खाएँ, कतिजनाको घरमा काम गर्न गएँ, कति धेरै दुःखहरू पाएँ भन्नु बिर्सिन्छ अरे। हामी पनि कतिवटा हाम्रो सर्टिफिकेट देखेर हामीले रात दिन भनेर मेहनत गरेका कुराहरू हामीले त्यो आनन्द पाइसके पछाडि चाहिँ त्यो हाम्रो सङ्घर्ष बिर्सिन्छौँ नि त, होइन? त्यो कारणले गर्दा म यो उत्साह दिन चाहन्छु आमा दिदी बहिनीहरूलाई चाहिँ समाजमा थुप्रै किसिमको कुराहरू हामी देख्छौँ, सङ्घर्ष गरेको देख्छौँ, तर हामी छिट्टै फेरि बाटो पनि मोडिहाल्छौँ कि मुख भइहाल्छौँ कि हामी त्यहाँ पुग्दै पुग्दैनौँ कि। हुन त अहिलेको समयमा चाहिँ नारीहरू संसारमै पनि सगरमाथा चढिसक्नु भएको छ, धेरै कुराहरूको सफलता पाइसक्नु भएको छ, पोलिटिकल फिल्डमा पनि गइसक्नु भएको छ। जुन जुन संसारले यो चाहिँ नारीहरूको लागि चाहिँ होइन है, यो सक्दैन भन्ने कुरामा अहिले नारीहरू पुगिसक्नु भएको छ। तर त्यो मात्रै ठुलो कुरा होइन, लाइफको एउटा हेल्थको इस्यु हुनसक्छ, रिलेसनको इस्यु हुनसक्छ, कतिवटा कुराहरू हुनसक्छन् कि त्यसमा हामी सङ्घर्ष गरिरहेका छौँ होला, फरक पाटोमा हामी उभिरहेका छौँ होला। हामी ईश्वरको ठाउँमा पनि हुनसक्छौँ रुथको ठाउँमा नभएर, हामी मरियमको ठाउँमा पनि हुनसक्छौँ, हामी अन्नाको ठाउँमा नभएर, हामी फरक फरक ठाउँमा हुनसक्छौँ, सङ्घर्षको ठाउँमा हुनसक्छौँ। तर सङ्घर्ष पनि हामीले कसरी गरिरहेका छौँ त, इमान्दार भएर गरेका छौँ कि छैनौँ? हाम्रो भनौँ न गन्तव्य कहाँ हो त, हाम्रो इमान्दारी त हामीमा छ कि छैन त त्यसमा पनि? निभाउनु त निभाउने, तर एउटा आज ऊ गर्नै पर्ने रहेछ भनेर यत्तिकै गर्ने र त्यसलाई मन दिएर गर्नेमा चाहिँ धेरै फरक छ है। यदि तपाईँले सङ्घर्ष पनि मन दिएर गर्नुहुन्छ, यदि सङ्घर्ष पनि तपाईँले अनुशासनमा रहेर गर्नुहुन्छ भने चाहिँ त्यसको मेडल फरक छ। तपाईँले प्लास्टिकको मेडल छान्ने अथवा कुनको मेडल छान्ने भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। मैले फेरि मेडल भन्ने बित्तिकै तपाईँले पाउनै पर्छ, त्यो देखिन्छ, मेडल देखिने मेडल मात्रै हो जस्तो लाग्दैन मलाई। कतिवटा नदेखिने मेडलहरू पनि छन्, परमेश्वरले दिने मेडलहरू चाहिँ ठ्याक्कै यसरी आकारमै आउँदैन होला, तर हाम्रो जीवनमा परिवर्तन भएर आउँछ, त्यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। यसो म एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

अजनिकेनी श्रेष्ठमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र मैले आज तपाईँहरूको बीचमा चाहिँ नारीको संघर्षको विषयमा कुराकानी गरे। सबै नारीको एउटै खालको संघर्ष छैन, तर थुप्रै आमा दिदी बहिनीहरूको आफआफ्नै किसिमको संघर्षहरू छ। तर पनि तपाईँको आजको संघर्ष नै भोलिको विजय र सामर्थ्यको एउटा जग पनि हो। त्यो कारणले गर्दा फेरि चाहिँ यो अवस्थामा तपाईँहरू नआत्तिनुहोला। थुप्रै आमा दिदी बहिनीहरूले संघर्ष गर्नुभएको छ, हामी आफै पनि संघर्ष गरिरहेका छौं। संघर्ष नै अन्त चाहिँ होइन, त्यो कारणले गर्दा थुप्रै हामीले सुनिरहेका आमा दिदी बहिनीहरूको लागि, संघर्षबाट भइरहनु भए गइरहनु भएका आमा दिदी बहिनीहरूको लागि हामी आज यो कार्यक्रममा छोटो प्रार्थना गर्नेछौ है। त यो समय हामी तपाईँहरू जहाँ हुनुहुन्छ त्यहीँ बसेर प्रार्थना गर्नुहोस्। म यहाँ छु, म यहाँबाट तपाईँहरूसँग प्रार्थना गर्नेछु। प्रभु, हामी तपाईँलाई धन्यवाद भन्दछौ। आजको कार्यक्रममा हामीले चाहिँ संघर्षको विषयमा कुराकानी गरेका छौं। संघर्ष हरेक नारीको जीवनमा छ र हरेक मानिसको जीवनमा पनि छ। विशेष गरी आज हामी नारीको लागि प्रार्थना गर्न चाहन्छौ, जुन जुन नारीले जुन जुन संघर्षहरू गरिरहनु भएको छ, अनि त्यो संघर्षबाट उहाँहरू भाग्ने होइन, तर त्यसमाथि सामना गर्ने र सहनशीलता परमेश्वरले उहाँहरूलाई दिनुभएको होस् र भोलिको सफलतामा त भनौं भोलिको दिनमा चाहिँ उहाँहरू उदाहरणीय बन्न सक्नुभएको छ। आमा दिदी बहिनीहरूले धेरै संघर्ष गरिरहनु भएको आमा दिदी बहिनीहरूलाई त्यो संघर्षबाट निकाल्न सक्नुभएको छ। हामी यो सामर्थ्य संघर्ष गरिरहनु भएको विभिन्न किसिमको संघर्षहरू, पारिवारिक समस्याहरू, व्यक्तिगत संघर्षहरू, जुन जुन संघर्षहरू उहाँले गरिरहनु भएको छ, उहाँहरूको लागि प्रार्थना गर्न चाहन्छौ। तपाईँले उहाँहरूलाई सामर्थ्य दिनुभएको छ यीशु प्रभुको नाममा, आमेन। आज हामीले उहाँहरूको लागि छोटो प्रार्थना गरेका छौं। त्यो मेरो लागि पनि हुनसक्छ, तपाईँहरूको लागि पनि हुनसक्छ। जो जतिजना नारीहरूले आफआफ्नो ठाउँबाट संघर्ष गरिरहनु भएको छ, त्यो संघर्षबाट हामी भागेर कहाँ जाने त होइन, लुक्ने ठाउँ पनि त हाम्रो नहुन सक्छ। त्यसमा चाहिँ हामी परमेश्वरमा इमान्दार भएर अगाडि बढौं र परमेश्वरसँग नै त्यो संघर्षहरू लिएर जाउँ। जसरी हन्नाले लिएर गएकी थिइन्, उनको संघर्षले उनलाई परमेश्वरको समक्ष पुर्याएको थियो र उनको रोदनलाई परमेश्वरले हाँसोमा बदल्नु भएको थियो। अनि आज हामी त्यो आमा दिदी बहिनीहरू जो संघर्ष गरिरहनु भएको छ, यहाँहरूलाई यही उत्साह दिन चाहन्छौ। तपाईँलाई परमेश्वरले प्रेम गर्नुहुन्छ र त्यो संघर्षबाट परमेश्वरले निकाल्नुहुन्छ। मलाई आशा छ आजको कार्यक्रमबाट तपाईँहरू आशिषित हुनुभएको छ र आगामी समयहरूमा पनि यस्तै यस्तै विषयलाई लिएर म तपाईँहरूको बीचमा आउनेछु। मिल्यो भने अन्य आमा दिदी बहिनीहरूबाट पनि हामी यस्ता उत्साहका कुराहरू पक्कै पनि सुन्ने नै छौ। आजलाई भने सम्पूर्ण श्रोतालाई म एकदमै धेरै धन्यवाद दिन चाहन्छु। जहाँ जहाँ हुनुहुन्छ एकअर्काको लागि प्रार्थना गरौं, हरेकको संघर्षमा सफलता छ भन्ने कुरामा विश्वास गरौं भन्दै प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम नारी आवाजबाट म ज्ञानो बिदा हुन चाहन्छु। जयमसी, नमस्कार। तपाईँको समय आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
10: गल्कुपाका 29 ठमेल, काठमाडौँ।
11: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
8: फोन नम्बर 40225444
12: र 40225742 40225742।
13: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
14: बाप रे, अब चाहिँ के हुने हो?
15: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
14: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
15: तिमीलाई थाहा थिएन?
14: थाहा थिएन।
15: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
14: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
15: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक, ललितपुर।
17: प्रोपाइटर सानो सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
18: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
19: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
18: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
19: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
18: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
19: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
18: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
19: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
18: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
19: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
20: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
18: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
21: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
23: सुन्न न बजे कोटा,
24: सामान नभेटेर बेपत्ता।
23: होइन सामान चाहिँ के चारो ल्याएको?
24: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
23: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै ग्रेस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
24: कहाँ छ यो?
23: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
25: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
26: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
25: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236,
26: र फोन नम्बर 01-513-010 छ, 01-513-010 छ।
25: ग्रेस इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
24: ल घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर।
2: किन आँखा मिचेको मिचे गरेको
27: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
2: धेरै समय मोबाइल चलाएपछि क्या
27: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
27: ए त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
27: बुझे।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
28: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
25: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16
0: ओस्वामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र? होइन होला त्यस्तो त।
3: सोहिता, तिनीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
1: केही होइन मिस,
3: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: हुन्छ।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: गुड न्यूज एफएम 105.1।
25: अब प्रस्तुत छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ। यस कार्यक्रमलाई गिफ्ट च्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
9: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
25: सालोम मिडिया होम, मोबाइल 98 41 87 68 02, 98 41 87 68 02 र 98 18 25 12 40, 98 18 25 12 40।
9: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
25: सालो मिडिया होम काठमाडौँ।
10: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस्नु राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हाम्रो प्रश्न तपाईको जवाफमा। आदरणीय श्रोता, कार्यक्रम हाम्रो प्रश्न तपाईको जवाफ लिएर प्राविधिक मित्र सन्ध्या र म ब्राह्म उपस्थित भइसकेका छौं र अब भने घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा आजको पहिलो प्रश्न रहेको छ। एलिया अगमवक्ताले पानी नपरोस् भनी प्रार्थना गर्दा कति वर्षसम्म पृथ्वीमा पानी परेन? पहिलो प्रश्न। दोस्रो प्रश्न, येशूले कुन नदीमा बप्तिस्मा लिनुभएको थियो? येशूले कुन नदीमा बप्तिस्मा दिनुभएको थियो? तेस्रो प्रश्न, मोसाको दाजुको नाम के थियो? मोसाको दाजुको नाम के थियो? यो तीनवटा प्रश्न तपाईँको निम्ति कार्यक्रममा रहनेछ र तपाईँले तीनवटै प्रश्नको सही जवाब दिनुभयो भने हामी गोलाप प्रथाबाट तपाईँलाई विजेता बनाउनेछौँ र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। रामलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। र पहिलो प्रश्न, एलिया अगमवक्ताले पानी नपरोस् भनी प्रार्थना गर्दा कति वर्षसम्म पृथ्वीमा पानी परेन? यो पहिलो प्रश्न। दोस्रो प्रश्न, येशूले कुन नदीमा बप्तिस्मा लिनुभएको थियो? तेस्रो प्रश्न, मोसाको दाजुको नाम के थियो? हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 98023444 98023444। र यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी। हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? उत्तमजी आरामै हुनुहुन्छ?
12: हजुर, म सन्चै छु। तपाईँलाई?
10: म पनि एकदमै ठिकठाक छु। अनि हजुरको खाना भयो त?
12: खाना भएको छैन, यो कार्यक्रम सुनेपछि मात्रै खाना खाने।
10: हजुर हजुर हजुर, मैले प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
12: हजुर, राख्दै जाउँ।
10: एलिया अगमवक्ताले पानी नपरोस् भने प्रार्थना गर्दा कति वर्षसम्म पृथ्वीमा पानी परेन?
12: चटारो हानु 3 वर्ष।
10: येशूले कुन नदीमा बप्तिस्मा लिनुभएको थियो?
12: यर्दन नदी।
10: मोसाको दाजुको नाम के थियो?
12: हारुन।
10: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
4: हस् धन्यवाद जयमसी, उहाँ हुनुहुन्थ्यो उत्तम शिवकोटीजी, हामीलाई माता तीर्थबाट फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु, 4770754 अथवा 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9893446 र अहिलेलाई भने कार्यक्रममा यो अर्थपूर्ण संगीतको साथ राख्न चाहन्छु।

0: यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो सर, जयमे साजन
0: पम्पाजी आरामै हुनुहुन्छ?
1: मलाई ज्वरो रुवाएको कि लाग्यो, कति दिन भइसक्यो जिउ दुखेर, अनि मेरो श्रीमान पनि ऊ डबल औषधि खाएर हो कि के हो, बेहोस हुनु भएको थियो, अहिले त होसमा आउनु भएको छ, प्रार्थना गर्दै बक्सेला।
0: अहिले गाह्रै छ है?
1: हजुर हजुर, म घरमै छु आज।
0: भनेपछि आज बिदा लिएर बस्नु भएको छ?
1: बिदा लिएर बस्यो, अब श्रीमानले एक्लै छोड्नु भएन, छैन हेर्ने मान्छे।
0: हजुर हो नि हो नि हो नि, हजुर यस्तो अवस्थामा पनि हामीलाई सम्झेर माया गरेर फोन गरिदिनुहुन्छ, तपाईँलाई मनैदेखि धन्यवाद, हामी प्रार्थनामा सम्झिनेछौँ। पम्फाजी अब प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
1: प्रश्न राखिपर्छु न हजुर, म उत्तर दिन प्रयास गर्नेछु।
0: एलिया अगमवक्ताले पानी नपरोस् भनी प्रार्थना गर्दा कति वर्षसम्म पृथ्वीमा पानी परेन?
1: 3.5 वर्ष।
0: यीशुले कुन नदीमा पानीको बप्तिस्मा लिनुभएको थियो?
1: यर्दन नदीमा।
0: मोसाको दाजुको नाम के थियो?
1: हारुन।
0: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ है त? पम्फा रोक्काजी हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो भने तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। र तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा तीनवटा प्रश्न मैले तपाईँको निम्ति कार्यक्रममा पस्किरहेको छु र जसले तीनवटा प्रश्नको सही जवाब दिनुहुन्छ हामी गोला प्रथाबाट तपाईँलाई विजेता पक्कै पनि बनाउनेछौ र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। र कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो नमस्ते।
0: नमस्ते हजुर, हाम्रो हरिबोल बुढा थोकीजी।
2: हजुर हजुर,
0: कस्तो हुनुहुन्छ?
2: ठिकै छु हजुर।
0: खाना भयो हजुरको?
2: भइसक्यो हजुरको भएको छैन सर,
0: मेरो भइसक्यो हजुर।
2: ए
0: हरिबोल बुढा थोकीजी, प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
2: प्रश्न पनि राखौ न।
0: एलिया अगमवक्ताले पानी नपरोस् भनी प्रार्थना गर्दा कति वर्षसम्म पृथ्वीमा पानी परेन?
2: 3.5 वर्षसम्म।
0: यीशुले कुन नदीमा पानीको बप्तिस्मा लिनुभएको थियो?
2: यर्दन नदीमा।
0: मोसाको दाजुको नाम के थियो?
2: हारुन।
0: धन्यवाद, साथ दिनुभयो, कार्यक्रम सुन्दै रहनुहोला, अहिलेलाई छुटौं।
2: नमस्ते।
0: हरिबोल बुढा थोकीजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। कोही हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो, जय मसी जजलपा।
0: जय मसी जजलपा। अमिताजी आरामै हुनुहुन्छ?
3: एकदम आरामै छु हजुर।
0: अनि हजुरको खाना
3: कस्तो हुनुहुन्छ?
0: म पनि एकदमै ठिकठाक छु हजुर। अनि खाना भयो हजुरको?
3: हजुर भइसक्यो।
0: प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
3: हजुर प्रश्न मैले सुन्न पाएको छैन, भनिदिनुहोस् न।
0: एलिया अगमवक्ताले पानी नपरोस् भनी प्रार्थना गर्दा कति वर्षसम्म पृथ्वीमा पानी परेन?
3: 3.5 वर्ष।
0: यीशुले कुन नदीमा पानीको बप्तिस्मा लिनुभएको थियो?
3: यर्दन नदी।
0: मोसाको दाजुको नाम के थियो?
3: हारुन।
0: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौं।
3: हुन्छ धन्यवाद, जय मसी।
0: जय मसी। अमिता महर्जनजी हुनुहुन्थ्यो, हामीलाई पाठन
3: दिनुहोस् न।
0: एलिया अगमवक्ताले पानी नपरोस् भनी प्रार्थना गर्दा कति वर्षसम्म पृथ्वीमा पानी परेन?
3: 3.5 वर्ष।
0: यीशुले कुन नदीमा पानीको बप्

0: हामी तपाईँलाई साथ दिनेछौं र तपाईँले पनि हामीलाई कार्यक्रम फोन गरेर साथ दिइराख्नु भएको छ र यतिखेर कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो
0: हजुर जय मसीह। कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म बडखेलबाट पुष्प कुमार पहाडी।
0: पुष्पजी आरामै हुनुहुन्छ?
1: हजुर सर।
0: अनि खाना भयो?
1: हजुर खायो सर।
0: प्रश्न राख्नु कि जवाब दिनुहुन्छ पुष्प कुमारजी?
1: अब जवाब दिन्छु सर।
0: हुन्छ सुरु गर्नुहोस्।
1: हुन्छ, पहिलो प्रश्नको चाहिँ 3.5 वर्ष, दोस्रोको एडजन नदी,
0: हजुर
1: तेस्रोको हारुन।
0: धन्यवाद, साथ दिनुभयो, कार्यक्रम सुन्दै रहनु होला। अहिलेलाई छुटौ। पुष्पा कुमार पहरीजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ कार्यक्रम। हाम्रो प्रश्न तपाईँको जवाफमा तपाईँ हुनुहुन्छ र विशेष गरिकन कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो
0: हजुर जय मसीह।
2: जय मसीह।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: इमादोलबाट लक्ष्मी महर्जन।
0: लक्ष्मीजी आरामै हुनुहुन्छ?
2: आराम छु। हजुर कस्तो हुनुहुन्छ?
0: म पनि एकदमै ठिकठाक छु लक्ष्मीजी। अनि हजुरको खाना भयो त? प्रश्न
2: राख्नु,
0: मैले पनि बिहानै खाइसके हजुर। लक्ष्मीजी प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
2: प्रश्न राख्नुहोस् न।
0: एलिया अगमवक्ताले पानी नपरोस् भनी प्रार्थना गर्दा कति वर्षसम्म पृथ्वीमा पानी परेन?
2: 3.5 वर्ष।
0: यसुले कुन नदीमा बप्तिस्मा लिनुभएको थियो?
2: एर्दन नदी।
0: मोसाको दाजुको नाम के थियो?
2: हारुन।
0: धन्यवाद, साथ दिनुभयो, कार्यक्रम सुन्दै रहनु होला। लक्ष्मीजी अहिलेलाई छुटौ। जय मसीह। वहाँ हुनुहुन्थ्यो लक्ष्मी महर्जनजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने। यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो जय मसी।
0: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म सानु नगरको दिगोराउलीबाट। हजुर
0: सानुजी आरामै हुनुहुन्छ?
3: अलिकति रुगा खोकी घाँटी दुखिरहेछ
0: अहिले। प्राय त्यस्तै त हो है, अलिकति आफूलाई केयर गर्नुहोस्, तातो पानी पिउनुहोस्। सानुजी प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
3: म जवाब नै दिन्छु होला सर।
0: ए हुन्छ हजुर, सुरु गर्नुहोस्।
3: पहिलो नम्बर 3.5 वर्ष, दोस्रो नम्बर एर्दन नदी, तेस्रो नम्बर चाहिँ हारुन भन्न चाहन्छु।
0: धन्यवाद सानुजी, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। जय मसी। सानु नगरकोटीजी हुनुहुन्थ्यो, हामीसँग कार्यक्रममा जोडिनु भएको थियो र यतिखेर भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा म राख्न चाहन्छु।

0: कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो
1: हेलो जय मसी
0: जय मसी। नैना जी आरामै हुनुहुन्छ?
1: म आरामै छु हजुर, तपाईँ आरामै हुनुहुन्छ?
0: म पनि एकदमै ठिकठाक छु हजुर। अनि हजुरको खाना भयो?
1: म खाइसके हजुरले खाना खानुभयो?
0: मैले पनि खाइसके हजुर।
1: हाम्रो सन्ध्याजीलाई एकदम जयमसी भनिदिनु होला मेरो तर्फबाट, मेरो छोरीकोबाट, छोरीले पनि तपाईँलाई जयमसी भन्दैछ।
0: हुन्छ, मेरो तर्फबाट पनि एकदमै मनैदेखि छोरीलाई पनि जयमसी, तपाईँलाई पनि जयमसी भन्न चाहन्छु। अनि प्रश्न राखौँ कि जवाब दिनुहुन्छ हजुर यतिखेर?
1: म जवाफ दिन्छु ल,
0: सुन्नुहोला।
1: फर्स्ट नम्बरमा चाहिँ एलिया अगमबक्ता पानी नपरोस् भनी प्रार्थना गर्दा कति वर्षसम्म पृथ्वीमा पानी परेन भन्नुभएको छ होइन? 3.5 वर्षसम्म पानी परेन है। अनि त्यसपछि यसले कुन नदीमा बक्तिस्मा दिनुभएको थियो भन्दा यर्दन नदीमा, अनि मोसाको दाजुको नाम के थियो भन्दा चाहिँ मोसाको दाजुको नाम चाहिँ हारुन थियो भन्न चाहन्छु।
0: धन्यवाद,
1: एकदमै हजुरलाई पनि धन्यवाद।
0: नैना थापाजी हुनुहुन्थ्यो हामीलाई कार्यक्रम, नैनाजी हुनुहुन्थ्यो हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा तपाईँ टिखेर हुनुहुन्छ र यदि तपाईँले तीनवटै प्रश्नको सही जवाब दिनुभयो भने हामी गोला प्रथाबाट तपाईँलाई विजेता पक्कै पनि बनाउनेछौ र विजेता प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। र यतिखेर भने कोही मित्र हुनुहुन्छ केही छैन। र हाम्रो पहिलो प्रश्न रहेको छ, एलिया अगमवक्ताले पानी नपरोस् भनी प्रार्थना गर्दा कति वर्षसम्म पृथ्वीमा पानी परेन? पहिलो प्रश्न। दोस्रो प्रश्न, यसुले कुन नदीमा पानीको बक्तिसमा लिनुभएको थियो? दोस्रो प्रश्न। तेस्रो प्रश्न, मोसाको दाजुको नाम के थियो? यो तीनवटा प्रश्न तपाईँको निम्ति रहेको छ भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो जय मसी। धर्म विनोद बरालजी एकदम ठिकठाक छु, तपाईँ? मेरो त भयो, तपाईँको कता ड्युटीतिर हुनुहुन्छ? घरतिरै? आज विश्रामको दिन है। ओके, प्रश्न राख्नु कि जवाब दिनुहुन्छ हजुर यतिखेर?
2: जवाब दिन्छु।
0: हुन्छ, सुरु गर्नुहोस्।
2: पहिलाको 3.5 वर्ष, दोस्रोको एर्डन नदी, तेस्रोको हारुन।
0: हजुर, धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुट्टो
2: धन्यवाद।
0: पारालजी हुनुहुन्थ्यो पाटनबाट जोडिनु भएको थियो हामीसँग, भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा हुनुहुन्छ र कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालो मिडिया होमले। र यतिखेर कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो
0: जय मसी चन्द्रमायाजी, आरामै?
3: हजुर सर, आराम छु।
0: अनि खाना भयो हजुरको?
3: हजुर सर, खाना भइसक्यो।
0: आज खानामा सब्जी चाहिँ के थियो होला है?
3: मासु
0: र त्यही भएर मैले सोधेको। कुखुराको मासु खानु भएन त? मैले पत्ता लगाइसके। चन्द्रमा मगरजी ल भन्नुहोस् यतिखेर र प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
3: प्रश्न राख्नुहोस् न।
0: एलिया अगमवक्ताले पानी नपरोस् भनी प्रार्थना गर्दा कति वर्षसम्म पृथ्वीमा पानी परेन?
3: 3.5 वर्षसम्म।
0: यसुले कुन नदीमा पानीको बप्तिस्मा लिनुभएको थियो?
3: एर्दन नदीमा।
0: मोसाको दाजुको नाम के थियो?
3: हारुन।
0: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुट्टौ। धन्यवाद, उहाँ हुनुहुन्थ्यो चन्द्रमाया मगर्जी र हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ र कार्यक्रमको एउटै उद्देश्य हो, कुनै पनि बेला कसैले सोधेको प्रश्नको जवाब दिन सकेन भने तपाईँ र म साह्रै अप्ठ्यारोमा पर्छौं। त्यो अप्ठ्यारो परिस्थिति नआओस् भन्नकै लागि पनि हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब प्रत्येक आइतबार 11 बजेदेखि 12 बजीसम्म। र अहिलेलाई भने राख्न चाहन्छु निकै नै अर्थपूर्ण संगीतको साथ, अविनाशी जीवन पाउन क्रिसमा जिउनुपर्छ भन्ने गीत तपाईँको निम्ति कार्यक्रममा राख्न चाहन्छु। गायिका मुना टटालजीको स्वरमा रहेको निकै नै यो मिठो गीत यतिखेर तपाईँहरूको लागि कार्यक्रममा।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9841687602, 9841687602 र 9818251240, 9818251240।
1: तपाईँको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: हाम्रो प्रश्न तपाईँको जवाब कार्यक्रममा हुनुहुन्छ र यतिखेर भने कोही मित्र फोन लाइनमा आएको जानकारी मैले पाइसकेको छु। उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो,
2: जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: अब्राम गुरुम्बा, गुरुबा हुनुहुन्छ है?
2: हजुर हजुर,
3: म सोम दिका बोलेको लमजुङबाट।
2: ए सोमजी, आरामै हुनुहुन्छ?
3: हजुर ठिकै छु।
2: अनि के छ त्यताको हाल खबर?
3: ठिकठाक छ गुरुबा, पानी परिराखेको छ, पहिरो गएको छ, बाटो अवरोध भइराखेको छ।
2: हजुर हो नि हो नि,
3: सोमको निम्ति प्रार्थना गरेर बसिराखेको छु।
2: धन्यवाद हजुर, धन्यवाद। सोमजी यतिखेर प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
3: मलाई त थाहा छैन गुरुबा, के भन्छ, प्रश्नै राख्नु न, म उत्तर दिने कोसिस गर्छु।
2: ओके, एलिया अगम वक्ताले पानी नपरोस् भनी प्रार्थना गर्दा कति वर्ष पृथ्वीमा पानी परेन?
3: 3 वर्ष 6 महिना।
2: यसुले कुन नदीमा पानीको बप्तिस्मा लिनुभएको थियो?
3: यर्दन नदीमा।
2: मोसाको दाजुको नाम के थियो?
3: अरुण।
2: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुट्नु हामी।
3: धन्यवाद गुरुबा,
2: जयमसी। सोम बिकजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि यतिखेर हामीसँग जोडिन सक्नुहुन्छ र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो जयमसी, भनेपछि रश्मिलाजी कस्तो हुनुहुन्छ?
4: अस्ति म घुम्न जाने ठाउँ देखेर सुनेर कति हाँस्नुभयो होला सबैजना।
2: रश्मिलाजी, अब तपाईँ आउनुहोस्, हामी तपाईँलाई घुमाउँछौँ काठमाडौँ।
4: हुन्छ,
2: काठमाडौँको तपाईँलाई 3-4 वटा ठाउँ चाहिँ घुमाउनु पर्ला जस्तो लाग्यो मलाई।
4: हुन्छ, धन्यवाद।
2: होइन, तपाईँले जे भन्नुभयो वास्तविक भन्नुभयो, जे छ त्यो त राम्रो हो नि त, होइन? रश्मिलाजी अहिले कुन ठाउँमा हुनुहुन्छ? हजुर छाउनीमा हुनुहुन्छ है। रश्मिलाजी प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
4: म जवाब दिन्छु, प्रश्न सुने मैले।
2: भन्नुहोस् हजुर।
4: हुन्छ, पहिलो प्रश्नको जवाब 3 वर्ष 6 महिना भन्छु। यर्दन नदीमा बप्तिस्मा लिनुभएको थियो अनि मोसाको दाजुको नाम हारुन थियो।
2: धन्यवाद रश्मिलाजी, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। रश्मिलाजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646, 9800244646 र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा तपाईँ हुनुहुन्छ। एकचोटि आजको प्रश्न, एलिया अगमवक्ताले पानी नपरोस् भनी प्रार्थना गर्दा कति वर्षसम्म पृथ्वीमा पानी परेन, यो पहिलो प्रश्न थियो भने दोस्रो प्रश्न थियो यसले कुन नदीमा पानीको बप्तिस्मा लिनुभएको थियो, तेस्रो प्रश्न थियो मोसाको दाजुको नाम के थियो, मोसाको दाजुको नाम के थियो र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब तपाईँ र मेरो आफ्नै कार्यक्रम हो र यो कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होमले र सालोम मिडिया होमको बारेमा त तपाईँले सुनि नै सक्नु भएको छ। यदि तपाईँले कुनै पनि म्युजिक भिडियो, फिल्महरू अथवा तपाईँको जीवन गवाईहरू रेकर्ड गर्न चाहनुहुन्छ भने तपाईँले सालोम मिडिया होमलाई पनि सम्झन सक्नुहुनेछ र अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9841687602, 9841687602 र 9818251240, 9818251240।
1: तपाईँको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा हुनुहुन्छ र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा हामीलाई श्रोताहरूले फोन गरेर साथ दिइ नै राख्नु भएको छ। अझै पनि हामीसँग थोरै समय बाँकी छ, तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। कतिजनाले गुनासो गर्नुहुन्छ, कति कोसिस गर्दा पनि फोनै लागेन भन्नुहुन्छ, तर यतिखेर भने तपाईँको फोन लाग्न सक्छ। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा अन्तिम श्रोता कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो, जय मसी हजुर।
2: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म गोदावरीबाट राजु सुनाम, म धेरै जेलमा फोन सम्झिन्छु हजुरलाई।
2: राजु सुनाम आरामै हुनुहुन्छ?
3: आरामै छ हजुर। हजुरहरूलाई?
2: हामी पनि एकदमै ठिकठाक छौँ राजुजी। अनि के छ तपाईँको नयाँ नौलो?
3: हाम्रो सबै ठिक छ हजुर।
2: ल राजुजी, प्रश्न राख्नु कि जवाब दिनुहुन्छ? एलिया अगम वक्ताले पानी नपरोस् भनी प्रार्थना गर्दा कति वर्षसम्म पृथ्वीमा पानी परेन?
3: 3.5 वर्ष।
2: यीशुले कुन नदीमा पानीको बप्तिस्मा लिनुभएको थियो?
3: यर्दन नदी।
2: मोसाको दाजुको नाम के थियो?
3: हारुन।
2: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। जय मसी। राजु सुनामजी हुनुहुन्थ्यो, गोदावरीबाट जोडिनु भएको थियो। र अब भने हामी फोन कल लिने छैनौ, अब भने एउटा गीत राख्न चाहन्छु। गायक कर्णदासले गाउनु भएको निकै नै अर्थपूर्ण संगीतको साथ मनको पीड़ा पोखी येशूलाई आँसुसँग खुशी साथे बोलको गीत राख्न चाहन्छु। र त्यसपछि भने आजको विजेताको नाम लिएर म उपस्थित हुने नै छु। गीतको बोल रहेको छ, मनको पीड़ा पोखी येशूलाई आँसुसँग खुशी साटे। गायक कर्णदासको स्वरमा रहेको यो मिठो गीत तपाईँको निम्ति म कार्यक्रममा राख्न चाहन्छु।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9841687602, 9841687602 र 9818251240, 9818251240।
1: तपाईँको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: आदरणीय श्रोता, अब भने लगभग समयले मलाई विदा दिइसकेको छ। कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा मैले पनि जवाब दिनुपर्ने हुन्छ हजुरहरूलाई, र यसले अगम वक्ताले पानी नपरोस् भनी प्रार्थना गर्दा कति वर्षसम्म पृथ्वीमा पानी परेन? 3.5 वर्ष, 3 वर्ष 6 महिनासम्म पृथ्वीमा पानी परेन। याकुब 5:17, यसुले कुन नदीमा पानीको बप्तिस्मा लिनुभएको थियो? यर्दन नदीमा। मर्कुस 1:9, र मोसाले दाजुको नाम अथवा मोसाको दाजुको नाम के थियो? हारून। प्रस्थान 7:1, र हामीलाई 13-14 जना श्रोताले फोन गरेर साथ दिनुभयो। सबैलाई त विजेता बनाउन सकिन्न, तर एकजनाको नाम चाहिँ भने गोला प्रथामा पढ्न सफल भएको छ। उहाँको नाम रहेको छ रश्मिला बोहरा।
3: कंग्रेचुलेशन्स,
2: बधाई छ रश्मिलाजी, तपाईँ आजको विजेता भइसक्नु भएको छ। तपाईँको नम्बर चाहिँ हाम्रो प्राविधिक मित्रलाई टिपाई दिनको लागि म अनुरोध गर्न चाहन्छु, र अरू जो जति श्रोताले फोन गर्नुभयो तपाईँलाई धेरै धेरै धेरै धन्यवाद दिन चाहन्छु, र तपाईँको साथले नै कार्यक्रम सफल भएको छ। र कहिलेकाहीँ अब लडाईँमा भन्दा पनि दौड़मा फर्स्ट त एकजना पक्कै नै हुन्छ, र कहिलेकाहीँ तपाईँ कहिलेकाहीँ कोही पालै पिलो भइ नै राख्नु भएको छ, र आज चाहिँ मैले रश्मिलाजीको परेको छ। र रश्मिलाजीलाई फेरि पनि बधाई, र सम्पूर्ण श्रोतालाई फेरि पनि धन्यवाद दिँदै, प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै, र सालोम मिडिया होमलाई पनि धन्यवाद दिँदै म प्रस्तुत कुमार ब्राह्मणलाई पनि बिदा हुन्छु। धन्यवाद, जय मसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: सासु बोलावटहरू परमेश्वरबाट आउँछ। जेमिसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 16 यहाँहरूलाई स्वागत छ। प्रिय श्रोता, हाम्रो जीवनको लागि के उत्तम छ भनेर हामीलाई थाहा छ भन्ने सोच्न हामीलाई धेरै सजिलो छ। हामी प्राय परमेश्वरबाट बुद्धि नखोजिकन आफ्नै बाटोमा हिँड्ने प्रलोभनमा पर्छौं। हामीलाई मार्गदर्शन गर्न उहाँमा भरोसा राख्नु नै हाम्रो लागि धेरै राम्रो हो। हितोपदेशको पुस्तक 3:5 आफ्ना सारा हृदयले परमेश्वरमा भरोसा राख र तेरा आफ्नै समस्त शक्तिमा भर नपर। परमेश्वरको ज्ञान र बुद्धि हाम्रो भन्दा धेरै उच्च छ र जब हामी उहाँमा भरोसा राख्छौ यसले परमेश्वरको लागि हाम्रो जीवनलाई हामीले बाँच्न सक्ने सबैभन्दा ठूलो मार्गमा निर्देशित गर्ने ढोका खोल्छ। हितोपदेशको पुस्तक 3:6 आफ्ना सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ। धेरै क्रिश्चियनहरूले जीवनमा आफ्नै बाटो रोज्ने गल्ती गर्छन् अनि त्यसपछि तिनीहरूले परमेश्वरलाई आफ्नो प्रयासमा आशिष दिनुहोस् भनी विन्ती गर्छन्। हामीले प्रार्थना गर्नु र परमेश्वरलाई के गर्न चाहनुहुन्छ भनेर सोध्नु धेरै राम्रो कुरा हुन्छ। यसले परमेश्वरलाई हाम्रो जीवनको लागि उत्तम योजना प्रकट गर्न अनुमति दिन्छ, जसले गर्दा हामीले धेरै आत्मिक फल उत्पादन गर्नेछौ। प्रिय श्रोता, हामीले केही गर्ने निर्णय गर्नु अघि हामीले पहिले परमेश्वरलाई सोध्नुपर्छ। प्रार्थनामा उहाँसँग गुणस्तरीय समय बिताउनुहोस् ताकि हामी पुष्टिकरण प्राप्त गर्न सकौं। हामीले गर्न लागेको कुरा साँच्चै परमेश्वरबाट हो भन्ने कुराको बारेमा स्पष्टीकरण गर्नु राम्रो हो। साँचो क्रिश्चियन सेवा भनेको परमेश्वरले आवश्यकता निर्धारण गर्नुको परिणाम हो अनि त्यसपछि उहाँ कसै कहाँ पुग्नुहुन्छ र त्यो आवश्यकता पूरा गर्न आग्रह गर्नुहुन्छ। प्रेरितको पुस्तक 9:15-16 तर परमप्रभुले तिनलाई भन्नुभयो, जाओ किनकि अन्य जातिहरू राजाहरू र इजरायलका सन्तानका सामुने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्, किनकि मेरो नाउँको खातिर तिनले कति कष्ट भोग्नु पर्छ सो म तिनलाई देखाउनेछु। यहाँ येशूले हननियालाई उनको लागि केही गर्ने निर्देशन दिइराख्नु भएको छ अनि उहाँले साउललाई एउटा विशेष सेवा पनि तोक्दै हुनुहुन्छ। त्यसै गरी परमेश्वरका जनहरूको आवश्यकताको आधारमा येशूले तपाईँलाई काम गर्नको लागि बोलाउनुहुन्छ। त्यसैले जब तपाईँ येशूसँग एकान्तमा प्रार्थना गर्नुहुन्छ, उहाँलाई तपाईँको लागि उहाँले के गर्नुभएको चाहनुहुन्छ भन्ने कुराको लामो सूची दिनुको सट्टा येशूलाई त्यो प्रश्न सोध्ने गर्नुहोस्, आज म तपाईँको लागि के गरेको चाहनुहुन्छ। भेडाको बथानको हेरचाह गरिरहेको बेला मूसाले परमेश्वरबाट आफ्नो बोलावट पाए। मूसाले आफूलाई कुनै सेवा गर्न नियुक्त गरेनन्, उनी नम्र थिए र परमेश्वरले उनलाई काम गर्न नियुक्त गर्नुहुनेछ भनेर पर्खिराखेका थिए। प्रस्थानको पुस्तक 3:7 तब परमप्रभुले भन्नुभयो, मिश्रमा भएका मेरा प्रजाको दुःख मैले देखेको छु र कामदारहरूको अत्याचारमा तिनीहरूले पुकारा गरेको मैले सुनेको छु, तिनीहरूको दुःख मलाई थाहा छ। प्रिय श्रोता, परमेश्वरको बोलावट विशिष्ट आवश्यकताहरूमा आधारित हुन्छ। परमेश्वरले आवश्यकता देख्नुहुन्छ, त्यसपछि उहाँले त्यो पूरा गर्न कसैलाई नियुक्त गर्नुहुन्छ। प्रस्थानको पुस्तक 3:10 यस कारण अब जा, मेरा प्रजा अर्थात इजरायलीहरूलाई मिश्रबाट निकालेर ल्याउन म तलाई फारो कहाँ पठाउँदैछु। क्रिस्टको शरीरमा सबै साँचो सेवाको बोलावट यसरी नै हुन्छ। परमेश्वरको सामु आफूलाई नम्र बनाउन आज नै रोज्नुहोस्। उहाँलाई भन्नुहोस् कि तपाईँ उहाँको लागि दिइएको कुनै पनि जिम्मेवारी पूरा गर्न तयार हुनुहुन्छ। पक्कै पनि तपाईँले येशूको आवाजलाई सुन्नुहुनेछ र उहाँले तपाईँलाई धेरै अद्भुत कार्यहरू गर्न दिनुहुनेछ, जसले गर्दा तपाईँ परमेश्वरका जनहरूको लागि निरन्तर आशिष बन्नुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईँको कुनै प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि फोन नम्बर 01-6619-460 सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: को दो निच्छा आत्मिकी ज्याजो स्पार्क माई फेथ जीको विश्वास के चमक हया बिउ।
5: परमेश्वर निधि सक्रे मनु त तस्क महत्वपूर्ण ख जयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यो जीवन छेन श्रृंखला भाग छ के छिसकसित न सुब्या थौजी छिपिलिसे छगु सत्य ख कने मास्ती वो छी ठुके फै धका जी पक्का जुया थो छम मनुया बारे ख गुमिसेगु थगु मालपटिचा तस्क हे स्याना चुङ्गु महसु स्याना चुन नापाला थो भतिजा भतिजा जक स्यागु ख उके वो थम हे लना मुनिगु आशा याना थुकी त वास्त मया त अठे मजुल बरु वो उगु तुटी छप्ला निहोनी यङ्की बोले स्यागु झन झन स्या त म सुया त हुएको नीति प्रार्थना याए त धाल तर स्याचा मलन म थगु परिवार डक्टर या था मुनि निर्णय या त तर डक्टर अफिसे मधुगुनी छे हे समस्या यो समाधान या फैला धका अनलाइने माला सुल टुटी संक्रमण जु ख ढका म लुइकल अनलाइने वोगु निर्देशन या आधारे हुएकल निता ज्या याय मागु निर्णय याना दिल नापाङ्गुज्या नि यक्कु पटक 15 मिनट टक छिगु पतिचा प्याकाते वो थो छि वो ब्याक्टेरियल साबुन लक्षणा लुमलुमु धागु ल चलेना मेगु संक्रमित थासे नि यक्कु पटक छिया सीमा यु छिक तया दिस सीमा छिक या त मेला लुका छिक न धाई थो छिया सीमा या ह पाठे दैगु छिक ख गुगु अस्ट्रेलिया मूलवासी ते के दै यदि छिके थो चिक मधुसा निस्पोरियन व पोलिस्पोरियन थे न्यागु मेगु एन्टीबायोटिक मलम तसान जु व थो निता जा इमानदारी पूर्वक या त अले वैगु तुटिया पतिजा पुङ्क हे लन छिद मामले डक्टर या त स्वयगु पाखे बचे जुइमा धका जी तया सुनगु मखु एसा थन थज्याको अवस्था न दु गन छित दुख बियासुङ्गु स्वास्थ्य समस्या मुक्त जुइत छेया उपचार तस्कहे प्रभावकारी जुइफु अथेसा मेमेको अवस्था न दु गन छे वास या फैमुखु अले बालाम डक्टर या त केनेगु तस्क आवश्यक जुइ थौजी थो छ्या छिपिनिसे इनासुना छिगु फुक्क मया आकार या तुलना पतिचा तस्क हे छि धङ्गु अङ्ग ख एन छिगु तुतिया चिच्चागु पतिचा छु जुया सुन वो छिगु फुक्क मे त धङ्गु समस्या जुइफु ख्रिस्ट या त विश्वास याए तिनेगु मन थथिए ख नापाङ्गु कुरन्थी चिन्निगु अध्यायु निछगु निन्युगु पद के धाटोडु उके मिखा ला या त छजी त मुआ धका ध्याफैमहु अले हान छेन तुटी या त छजी त मुआ धका ध्याफैमहु अथेमहु म छिधङ्गु व भामलागु मवन चित मदेक मगा झिस गुब्लेन प्रत्येक मनु या महत्व या त कम सोचे या मज्यु झिस सुया त स्वेबले वो गुली महत्वपूर्ण धका झिगु मिखा खने दैमुखु एसा जी छित ग्यारेन्टी बिया इपिन तस्क हे महत्वपूर्ण जु गुली हे मनु त संसारीय नीति तुच्छ खनेदै तर परमेश्वरीय नीति प्रत्येक मनु त मूल्यवान जुई अले परमेश्वर प्रत्येक मनु या त विशेष प्रतिभा व क्षमता सुसजित याना तगु दु गुकी याना उम्स थ जम खम चुनी पी मनु देगु जीवने त धंगु बलागु प्रभाव देगु क्षमता दई नापाङ्गु कुरन्थी चिन्यु अध्याय निसङ्गु पत्के गयात गुदु गुगु मवयात झिसम बाला ताकि मुखु उकियात हे झिसम बालक विचार याना चुनि खने मनुगु मवयात धासा बालक तोफया चुनि सु मनु यात कमजोर व क्षमता मधुम खने व परमेश्वर व मनु यात विशेष हेरचाह व उपचार यायत दया चुना दिगुदु छा धासा परमेश्वर के वेगु जीवन या नीति छगु अजु चागु योजना दु नापाङ्गु कुरन्थी झिन्यु अध्याय नि खुगु पत्के दयात गुदु मे चुङ्गु छगु मभयात जक्क दुःख जुसा फुक्क मभयात दुःख जुई अथे मे चुङ्गु छगु मभयात जक्क तदङ्कल धासा फुक्क मभत लेताई अले वो मनुया तुतिया पतिचा श्यावले वेगु म फुक्क स्यात अले वैगु तुटी पतिचा स्या नभले वैगु म फुक्क यक्कु बालक ज्याया त सुरुजुल सुया त दुःख स्या सुङ्गु खने वया त न्याय यामते बरु परमेश्वर या निसर्थ मतिना मतिना याना दिस अले वया त वयागु समस्या पार याय त ग्वाहाली याना दिस उकी याना सक्ने विश्वासी त्यत बालाई थोयो वचन नेना दिगुनी छित परमेश्वर सुब्याबीमा जय मसीह नेनामिपि छिमस नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षक व आत्मिकी लपु केना दिम सोमन भिक्टर चोया दिगु हसना जिगु हे नेपाल भाषा या रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी
6: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
7: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
8: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
9: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
10: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
0: ए,
1: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए,
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्। अर्को भेटमा मैले तपाईँ कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार स्वयं सेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आजकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: उनका बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
2: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।

0: गुड न्यूज एफएम 105.1
1: खै जन्म दर्ता दिनुस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
2: हो र मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
2: पहिला कसैले भनेनन्
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: यसैले भन्नुभयो यी सबै थाकेका र बोझले दबिएका हो म कहाँ आऊ म तिमीहरूलाई विश्राम दिनेछु

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्यामा त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्नो बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो कमारी गोरु गदा वा त्यसको कुनै पनि थोकको लालच

0: होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुरानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला प्रस्तुता सुश्री थिङको साथमा हरेक आइतबार बेलुका 4:30 to 5 PM सुन्न नभुल्नुहोला।
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
1: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड गल्कुपाका 29 थमेल काठमाडौँ।
2: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 40225444
1: र 40225742 40225572।
4: जय मसीह। नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
5: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज अन्ताक्षरी।
0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर बल्खु कुलेश्वर काठमाडौँ सप नम्बर 2
6: म्यानेजिङ डिरेक्टर राजन खड्की। फोन नम्बर 98-13-18-91-65 98-13-18-91-65।
7: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा आदरणीय श्रोता कार्यक्रम गुड न्यूज अन्ताक्षरी लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता आइतबार 1 to 2 PM तपाईँलाई साथी दिइरहेको छौं र कार्यक्रम मार्फत हामी अन्ताक्षरी खेल्छौं, भजन गीतहरू गाउँछौं, प्रभुको महिमा गर्दै लगभग 1 घण्टाको समय अवधिभरलाई एकदमै आशिषमय बनाउँदै आइरहेको छौं। र विशेष गरिकन कार्यक्रममा चाहिँ केही नियमहरू पनि छन्। तपाईँको भागमा जुन अक्षर पर्छ त्यही अक्षरबाट शुरू हुने भजन गीत तपाईँले गाउनुपर्ने हुनेछ र एकजना श्रोताले दुईचोटिसम्म कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र एउटा कोरस र एउटा अन्तरासम्म गाइदिन हुनको लागि अनुरोध गर्दछौ ताकि अन्य श्रोताहरूले पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, समय प्राप्त गर्न सक्नुहुनेछ। र यी समग्रमा सबै कुराहरूको मुख्य उद्देश्य भनेको चाहिँ भजन गीतहरू गाउँदै प्रभुको महिमा गर्नु नै रहेको छ कार्यक्रम मार्फत। र आज पनि तपाईँसँग कुराकानी गर्न हामी एकदमै उत्साहित छौं श्रोता। र फोन गर्नुहुने मध्येबाट एकजना श्रोताले हामी कार्यक्रमको अन्तिममा लकी ड्रबाट विजेता पनि बनाउँछौ अनि उहाँले रिचार्ज कार्ड प्राप्त गर्नुहुनेछ। र कार्यक्रममा हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ राइजिङ फ्रुट सेन्टरले। र अवश्य पनि फोन गरेर तपाईँले साथ दिन सक्नुहुनेछ र एउटा गीतको साथ म दिन चाहन्छु र यही गीतबाट तपाईँको लागि हामी एउटा अक्षर पनि दिने भएको कारणले गर्दाखेरि गीत पनि सुन्दै गर्नुहोला र फोन गर्नको लागि तम तयार पनि हुँदै गर्नुहोला। म भने गीतपछि उपस्थित हुने नै छु।

0: सोझो मनहरू तपाईलाई बहुमूल्य छ। निकै नै अर्थपूर्ण गीत तपाईँको लागि राख्यौं गायिका एड्रिन देवानको आवाजमा, एकदमै अर्थपूर्ण शब्दहरूबाट सजिएको गीत रहेको थियो यो, र तपाईँको लागि अक्षर लिएर आइसकेको छौं। अक्षर छ रहेको छ र अब अक्षर छबाट शुरू हुने भजन गीतहरू गाएर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ। 01-4170-7054 हाम्रो टेलिफोन नम्बर रहेको छ, 01-4170-7054, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-23-44-96-23-44 र वाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गरौं। हेलो
1: हेलो, जय मसी।
0: जय मसी नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म ठिकै छु हजुरलाई, कस्तो छ? हजुरको भोइस सुन्नु पाउँदा एकदमै आशिष लाग्यो मलाई।
0: आमेन आमेन, प्रभुलाई धन्यवाद भएको। हामी एकदमै आरामै छौँ। तपाईँ कस्तो हुनुहुन्छ नैनाजी?
1: म ठिकै छु। आजको दिनसम्म परमेश्वरले स्वास्थ्य राख्नु भएको छ, हजुरको माया, हजुरको प्रार्थना एकदमै ठिकै छ, चलिरहेको छ जिन्दगी भनौँ न
0: होइन। र तपाईँले अब भजन गीत गाउनु पर्ने हुनेछ नैनाजी। अक्षर छ तपाईँको भागमा परेको छ, तपाईँ तयार हुनुहुन्छ?
1: हजुर, म थोरै मात्र, एक लाइन मात्र गाउँछु, यो धेरै त म राम्रोसँग गाउन सक्दिनँ, एउटा मात्र, एक लाइन मात्र गाउँछु ल, अरूलाई पनि समय दिनुपर्छ नि त। जिन्दगीको भन्ने चाहिँ अलिक मलाई राम्रोसँग गाउनु चाहिँ आउँदैन, तर पनि प्रभुको महिमाको निम्ति आफूले जस्तो आउँछ
0: हजुर हुन्छ,
1: त्यो चाहिँ प्रभुको निम्ति धन्यवाद धेरै मलाई यो समय दिनुभएको निम्ति, यो मौका, यो अवसर परमेश्वरले जोड्नु भएको छ हामीलाई, अनि प्रभुको महिमाको निम्ति म यो गीत गाउनेछु। छबाट भन्नुभयो, छैन भरोसा भन्नुहोस् ल।

0: हुनुहुन्छ तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ नैनाजी, र यसलाई चाहिँ छुटौँ हामी। जय
1: मसी।
0: हजुर, नैना थापाजी हुनुहुन्थ्यो, क अक्षर तपाईँको लागि छोड्नु भएको छ। अक्षर कबाट शुरू हुने भजन गीत गाउनको लागि कोही स्रोत आइसक्नु भएको छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो,
0: जय मसी पम्पाजी, जय मसी, कस्तो हुनुहुन्छ तपाईँ?
2: तपाईँलाई
0: धन्यवाद, तपाईँलाई पनि धेरै धेरै धन्यवाद पम्फाजी, तपाईँले त हामीलाई कस्तो इमोसनल नै बनाइदिनु भयो यो कुराहरूले गर्दाखेरि। तपाईँलाई हामी प्रार्थनामा सम्झिनेछौ, आफ्नो स्वास्थ्यको एकदमै ख्याल राख्नुहोला र यसरी नै प्रभुको महिमा गर्दै अगाडि बढ्नुहोला पम्फाजी। र हाम्रो नैनाजीले क अक्षर छोड्नु भएको छ र तपाईँ तयार हुनुहुन्छ भजन गीत गाउन?
2: म तयार छु,
0: एकदमै सुरु गर्न सक्नुहुनेछ।

0: 시촌에요자네
1: 아반바지아아까시촌에요자네भ न े उहाँ ठ्याक्कै पम्पाजी फोन लाइनबाट बाहिरिनु भएको छ। म न अक्षर नै राख्न चाहन्छु यो समयमा, पक्कै पनि नेटवर्कको समस्या भएको हुनसक्छ। तर पनि पम्पाजीले आफ्नो अस्वस्थताको बावजुद पनि आज भजन गीत गाएर कार्यक्रममा सहभागी जनाउनु भएको छ र प्रभुको महिमा गर्नुभएको छ। यो सबैभन्दा एकदमै आशिषमय कुरा, हामी पनि आशिषित भएको छौं र न अक्षर श्रोता हामी तपाईँको लागि राख्दछौ यो समयमा। र न अक्षरबाट शुरू हुने भजन गीत गाउनको लागि व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी। हाम्रो रुस मगरातीज्यू कस्तो हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौ। र तपाईँको त्यता काम, तपाईँको बसाईहरू कस्तो भइरहेको छ, सेवाकाईहरू कस्तो भइरहेको छ?
2: सबै ठिकै छ। यो समय चाहिँ जहिले पनि हामी खाना बनाउने टाइम हुन्छ, तपाईँको त्यहाँ स्टुडियो खुल्दै गर्दा अनि खाना पनि बनाउँदैछु अनि अन्ताक्षरीमा पनि
1: आमेन आमेन। धन्यवाद। र न अक्षर तपाईँको भागमा छ, नबाट सुरु हुने भजन गीत गाउन सक्नुहुनेछ।
2: म नबाट भजन गाउनेछु, सुरु गरौँ।
1: हुन्छ हजुर।

0: धन्यवाद रुची अहिलेलाई छुटौं जय मसी हजुर हाम्रो रुस मग्राटेजी कुवेतबाट हुनुहुन्थ्यो र उहाँले ईश्वरको ई अक्षर छोडेर जानुभएको छ र अब तपाईँले गाउनुपर्ने छ अक्षर ईबाट भजन गीतको श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो हेलो हेलो
1: हेलो
0: र हाम्रो सावित्री खड्काजी हुनुहुन्थ्यो जस्तो लाग्यो मलाई तर उहाँ फोनलाई बाहिर बाहिरिसक्नु भएको छ र फेरि पनि आउनु भएको छ भन्ने मलाई लागिरहेको छ उहाँलाई स्वागत गर्न चाहन्छु हेलो
1: हेलो
0: जय मसी सावित्रीजी हजुर एकदमै आरामै छु हामी तपाईँ कस्तो हुनुहुन्छ
1: राम्रै छु खुसी छु नाचेको छु हाँसेको छु प्रभुको महिमा गर्न पाएको छु
0: हजुर हजुर प्रभुलाई धन्यवाद र तपाईँलाई पनि धेरै धेरै धन्यवाद र ईश्वरको यी छ हामीसँग भजन गीत गाउन तयार हुनुहुन्छ
1: मलाई त ईश्वरको यीबाट नै त्यो ईश्वरै पहिले खोजी गर है त
0: हुन्छ हुन्छ हजुर एकदमै सुरु गर्न सक्नुहुनेछ
1: हालेलुया प्रभुको महिमा निम्ति है
0: हजुर

Hallelujah.

0: धन्यवाद सावित्रीजी, एकदमै आशिषमय भजन गीत पुरस्कार साथ दिनुभयो र यसलाई छुटाउँ हामी जय मसी। हजुर, सावित्री खड्काजी हुनुहुन्थ्यो र उहाँले हालेलुयाको ह अक्षर छोडेर जानु भएको छ। पालो तपाईँको हो र अक्षर हबाट शुरू हुने भजन गीत गाउन सक्नुहुनेछ र व्हाट्सएप कलमा नै कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: हजुर, जय मसी।
1: जय मसी
0: लक्ष्मीजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर, कस्तो हुनुहुन्छ?
0: हजुर, हामी पनि एकदमै आरामै छौ र ह अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ?
1: तयार छु।
0: हजुर, सुरु गर्न सक्नुहुनेछ।
1: म चाहिँ यो हे हाम्रा स्वर्गमा बस्नुहुने भन्ने चाहिँ म नेपालीमा गाउँछु है।
0: एकदमै एकदमै सुरु गर्नुहोस्।

एकदमै मिठो प्रभुले सिकाउनु भएको भजनलाई तपाईँले नेवारी भाषामा गाउनु भएको छ. धेरै धेरै धन्यवाद लक्ष्मीजी. र अहिलेलाई छिटो हामी हजुर हाम्रो लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो र उहाँले नेवारी भाषामा भजन गीत गाएर सुनाउनु भएको छ र न अक्षर तपाईँको लागि छोडेर जानु भएको छ. कार्यक्रमको न्यूज अन्ताक्षरी तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँको भागमा जुन अक्षर पढ्न सफल हुन्छ त्यही अक्षरबाट शुरू हुने भजन गीतहरू गाएर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ. फोन लाइन एकदमै खुला रहेको छ र एउटा गीतको साथ हामी दिन चाहन्छौ. गीतपछि उपस्थित हुने नै छौं.

0: निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो
1: हेलो मिस जमेश
0: हजुर, जय मसी. फेरि पनि स्वागत छ पम्पाजी तपाईँलाई कार्यक्रममा. केही छैन पम्पाजी, केही छैन, हामीले बुझ्यौं र अब फेरि पनि गीत गाउन तयार हुनुहुन्छ होइन त? अक्षर न रहेको छ, नयाँको न. हुन्छ, सुरु गर्न सक्नुहुनेछ.

0: ईश्वरको प्रशंसा गर, उहाँकै महिमा गर। परमेश्वरको प्रशंसा गर, उहाँकै महिमा गर।
1: एकदमै प्रब्लम
0: रातभरि खोकी लाएर छप्पै घाँटी दुखिरहेको थियो, झ्याप्पै घाँटीमा सोरै आएको थियो नारी।
1: प्रभुलाई धन्यवाद, र तपाईँलाई पनि धेरै धेरै धन्यवाद पम्पाजी। आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला है,
0: र
1: अहिलेलाई छुट्याउँ। जय मसी। पम्पा रोकाजी हुनुहुन्थ्यो र मिठो भजन गीत गाएर उहाँले साथ दिनुभएको छ, र अक्षर तपाईँको लागि छोड्नु भएको छ। र अक्षरबाट भजन गीत गाउन हाम्रो वाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो,
1: हजुर जय मसी।
2: हजुर
1: तपाईँको नाम एकचोटि बताइदिनुहोस् न। हजुर
2: म सद्रक महर्जन, यता इमाडोलबाट।
1: सद्रक महर्जन जी, सायद धेरै समयपछि कुराकानी हुँदैछ हो हाम्रो।
2: हजुर हो।
1: र हुन्छ सद्रक जी, तपाईँले भजन गीत गाउन सक्नुहुनेछ। अक्षर र छ तपाईँको भागमा, तपाईँ तयार हुनुहुन्छ?
2: हजुर हजुर,
1: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
2: रगतले रगतले यीशुको रगतले।

0: धन्यवाद।
1: हुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ सदरकजी, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि। अहिले छुटौँ हामी, जय मसी। हजुर, सदरक महर्जनजी हुनुहुन्थ्यो र उहाँले ल अक्षर तपाईँको लागि छोड्नु भएको छ र ल अक्षरबाट भजन गीत गाउनको श्रोता आइसक्नु भएको छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
2: झ्याप्पै आइन म गर्ने भन्दा अनि फोन लगाउन बित्तिकै लागेको झ्याप्पै लाग्यो फोन गर्ने।
1: हजुर, एकदमै स्वागत छ तपाईँलाई। रश्मिलाजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: हजुर ठिक छ, सन्चै छु। कस्तो छ हजुरहरूलाई?
1: हजुर, हामी पनि एकदमै आरामै छौँ र ल अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ?
2: हस् हुन्छ, म तयार छु भन्नु पर्यो, अब के गरौँ, म गाउँछु।
1: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
2: हस् धन्यवाद। लौ दाजु सुन न ल।

0: जीवन हाम्रो छोटो छ है लामो जीवन येशुमा बुझिराख आज नै नत्र भोलि समय छैन हाम्रो येशु आमै लागे हाम्रो येशु आमै लागे लौ दाजु सुनाना लौ बहिनी सुनाना येशुको मनैमा गुनाना बुझिराख हृदयमा चिनिराख येशु ओ चिनिराख येशु
1: चिनिराख यीशुलाई. हुन्छ, धेरै धेरै धन्यवाद तपाईँलाई पनि रश्मिलाजीहरूलाई. छुटौ हामी जयमसी.
2: रश्मिला बोहराजी हुनुहुन्थ्यो र उहाँले ईश्वरको यी अक्षर छोड्नु भएको छ र अघि हाम्रो एकजना श्रोताले ईश्वरको राज पहिले खोजी गर भनेर गाइसक्नु भएको छ. तपाईँले यी अक्षरबाट शुरू हुने अन्य भजन गीतहरूको साथ दिन सक्नुहुनेछ किनभने हामीसँग भजन गीतहरूको अभाव छैन. धेरै भजन गीत संगीतहरू छन् अनि हरेक भजन गीतहरूले प्रभुको महिमा पनि हामीले गर्न सक्छौं. भजन गीतहरू गाउँदै उहाँको नाउँलाई उचाल्न सक्छौं र फोन गरेर तपाईँले साथ दिन सक्नुहुनेछ. र वाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हेलो.
3: हेलो.
2: हजुर, जय मसीह. हजुर, एकदमै स्वागत छ तपाईँलाई फेरि पनि रुथजी. र ईश्वरको ई छ, तपाईँ तयार हुनुहुन्छ भजन गीत गाउन?
3: ईश्वरको ईबाट एउटा भजन त अघि एकजना जगतले गाइसक्नु भयो
2: है. हजुर हजुर,
3: ईबाट भजन त थुप्रै छ तर भजन गाउनै लाउनु भयो.
2: हुन्छ, थुप्रै भजन गीतहरू छ, तपाईँले एउटा भजन गीत गाएर साथ दिन सक्नुहुनेछ रुथ जी.
3: भजन गाउनै गाउने भयो के त.
2: थुप्रै भजन गीतहरू छ, तपाईँले यसो विचार गर्नुहोस् त. ईश्वरको राज पहिले खोजी गरेर बाहेक पनि थुप्रै भजन गीतहरू छ.
3: अब अलिकति थाहा नै भयो भने चाहिँ अब कुन गाउने अब एउटा भजन थाहा.
2: हुन्छ हुन्छ, तपाईँले जुन छान्नु भएको छ त्यही भजन गीत गाएर साथ दिनुहोस् न त्यो समयमा है.
3: आज त्यो यीबाट मैले गाउनै सकेन कि. अब कुन भजन यीबाट थुप्रै छ तर यतिखेर समरमा आएन
2: कि. हुन्छ, तपाईँले जुन गाउनु भए पनि हुन्छ.
3: Oh, yeah.

Ooh,

0: होइन केही छैन रुचि, धेरै धेरै धन्यवाद यसलाई छुटौ हामी जयमसी र हजुर रुथ मगरातीजी हुनुहुन्थ्यो र मिठो उहाँले क्रिसमसको भजन गीत गाएर साथ दिनुभएको छ र हामी ईश्वरको ई अक्षरमा नै छौं र तपाईँले ई अक्षरबाट शुरू हुने भजन गीत गाएर हामीलाई साथ दिन सक्नुहुनेछ। कोही श्रोता फोन लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो र कोही श्रोता हुनुहुन्थ्यो र कार्यक्रमको न्यूज अन्ताक्षरीमा तपाईँ हुनुहुन्छ श्रोता र आज तपाईँ हाम्रो लागि एउटा च्यालेन्ज जस्तै पनि छ। ईश्वरको ई अक्षरबाट ईश्वरको राज पहिले खोजी गर भन्दा बाहेकको तपाईँले भजन गीत गाउने अथवा कोरसबाटै हुन्छ कि एल्बमबाटै हुन्छ कि तपाईँले गाउने एकदमै प्रयास गर्नुहोला। र यो अनुरोधसँगै वाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो
0: हजुर लक्ष्मीजी।
1: हजुर
0: हजुर हजुर र फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा।
1: धन्यवाद धन्यवाद।
0: हुन्छ भजन गीत ई अक्षरबाट गाउन तयार हुनुहुन्छ तपाईँ?
1: तयार छु म।
0: हुन्छ सुरु गर्न सक्नुहुनेछ।

0: धन्यवाद।
1: आमिन आमिन। साह्रै मिठो भजन गीत गाउनुभयो लक्ष्मीजी, धेरै धेरै धन्यवाद तपाईँलाई।
0: धन्यवाद। हाम्रो बिहे गरेको बेला हाम्रो क्वायर झुण्डले गाउनु भएको यो सुरुमा,
1: त्यस्तो पनि आशिषमय गीत झन् विशेष रहेछ त्यसो भए त है तपाईँको लागि। हजुर, खुसी लाग्यो एकदमै लक्ष्मीजी, धन्यवाद। अहिलेलाई छुट्टाउँ हामी, जय मसी
0: जय मसी।
1: हजुर, लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ भ अक्षरबाट भजन गीत गाउनको लागि, र उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसी।
1: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म बरिकबाट सानो नगरको थिएँ, आज अलिकति यो घाँटी दुखेर रुगा खोकी लागिरहेको थियो अलिक।
1: हजुर, र स्वास्थ्यको ख्याल राख्नु होला, र भजन गीत गाउन तपाईँ तयार हुनुहुन्छ भ अक्षरबाट?
2: कुन अक्षरबाट?
1: भ अक्षर, भजनको भ।
2: ए हुन्छ, म एउटा कान्तुक सुनाइदिन्छु।
1: हुन्छ, सुरु गर्नुहोस्। हुन्छ हजुर।

हजुर, धेरै धेरै धन्यवाद तपाईँलाई र इलाज छोटो हामी सानुजी दयमसे। हजुर, हाम्रो सानुजी हुनुहुन्थ्यो र कोही श्रोता व्हाट्सएप कलमा आइसक्नु भएको छ र त्योभन्दा अगाडि सानुजीलाई खासमा मैले ग अक्षर दिनुपर्ने थियो तर म यति मग्न भएँ हाम्रो लक्ष्मीजीको विवाहको कुराहरू सुनेर मैले भ अक्षर दिएँ र पनि सानुजीले मजाले गाउनु भएको छ र म अक्षर छोड्नु भएको छ। अब चाहिँ श्रोताले म अक्षरबाट सुरु हुने भजन गीत गाउनुपर्ने हुनेछ र कोही व्हाट्सएप कलमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो हेलो कोही श्रोता हुनुहुन्थ्यो व्हाट्सएप कलमा, उहाँसँग कुराकानी गर्न हामी असमर्थ भएको छौं र तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। म अक्षर हामीसँग छ र एउटा गीतको साथ हामी तपाईँलाई यो समयमा दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: फोनलाइनमा कोही श्रोता हुनुहुन्छ आज कार्यक्रमको अन्तिम कलर, उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो, जय मसी साराजी, जय मसी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, एकदमै खुसी लाग्यो साराजी। र म अक्षरबाट भजन गीत गाउनु पर्ने हुनेछ, तयार हुनुहुन्छ? म हजुर
1: हजुर
0: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

धेरै धन्यवाद साराजी, यसलाई छुटौ जय मसी। राम्रो सारा तामाङजी हुनुहुन्थ्यो र अब चाहिँ हामी तपाईँको फोन कल लिन असमर्थ छौ र एउटा गीतको साथ दिन चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

0: राख्ने गर्ने मिठो गीत तपाईँको निम्ति राख्यौं श्रोता र अझै भने कार्यक्रमको अन्तिमतिर आइसकेको छौं हामी र विदा माग्नुभन्दा अगाडि अवश्य पनि कार्यक्रममा मैले बताए अनुसार हामीलाई आज फोन गर्नुहुने श्रोताबाट मैले चाहिँ लकी ड्र गरिसकेको छु र उहाँले रिचार्ज कार्ड प्राप्त गर्न गइरहनु भएको छ र आज मैले दुईजना श्रोतालाई चाहिँ लकी ड्रबाट लिएर आएको छु र दुईजनाले रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ र पहिलो नाम रहेको छ लक्ष्मी महर्जन।
1: Congratulations.
0: र दोस्रो नाम रहेको छ पम्फा रोका।
1: Congratulations.
0: र लक्ष्मी महर्जनजी र पम्फा रोकाजी तपाईँहरू दुवैजनालाई एकदमै बधाई छ। कार्यक्रम सकिए पश्चात पुनः फोन गर्नुभएर हाम्रो प्राविधिक मित्रलाई तपाईँले आफ्नो फोन नम्बर टिपाइदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु र कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने हाम्रो राइजिङ फ्रुट सेन्टरलाई पनि धेरै धेरै धन्यवाद दिँदै अब चाहिँ मैले विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रमको न्यूज अन्ताक्षरीबाट यो समय प्राविधिक मित्र विजयजी र म पुनः हामी विदा हुन्छौं। जय मसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सुन्नु न बजे, कता
6: सामान नभेटेर बेपत्ता?
5: होइन सामान चाहिँ के चारो ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छोडे छ नि।
6: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआर स्कुलको नजिकै।
7: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
8: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
7: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
8: र फोन नम्बर 01513010 छ। 01513010 छ।
7: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
6: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर।
7: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
8: प्रोप्राइटर सानु सापकोटा, 01520254 र 98511-25638, 98511-25638।
9: यसुले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ।
7: कार्यक्रम पिताको इच्छा हरेक आइतबार साँझ 8 बजेदेखि 8:30 बजेसम्म पास्टर साजन न्योपाने ज्यूको साथमा सुन्न नभुल्नुहोला।
10: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
11: डर लाग्नु, निद्रा नलाग्नु,
10: अनौठा विचार आउनु,
11: निराशा बढ्नु, खुसी नहुनु,
10: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
11: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
10: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
11: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
11: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
11: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुपस्थ रहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम समर्पणमा आदरणीय श्रोता कार्यक्रम समर्पण लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र विशेष गरिकन प्रत्येक हप्ता केही समर्पित कुराहरू परमेश्वरमा समर्पित कुराहरू नै म तपाईँको निम्ति राख्दै आइरहेको छु र आज पनि यस्तै महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति रहनेछ र यसको निम्ति त तपाईँले हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट

कसैको मीठो बोली सुनेर तुरन्त विश्वास नगर्नुहोस्। आजकल मान्छेहरू भावनाले होइन आफ्नो स्वार्थ पूरा गर्न सम्बन्ध गाँस्ने गर्छन्। रमाइलो गर्न र समय बिताउन त जो पनि आउँछन्, तर दुःख पर्दा साथ दिने मान्छे साह्रै कम हुन्छन्। त्यसैले मान्छेको गुलिया शब्दमा होइन उसको व्यवहार र नियतलाई हेरेर मात्र विश्वास गर्नुहोस् र सम्बन्ध गाँस्नुहोस्। यी कुराहरू एकदमै महत्वपूर्ण कुरा छ। हामी देख्न सक्छौं हिजो जुन एउटा घटना घट्यो, त्यो घटना तपाईँले पनि हेरिराख्नु भएको छ, जस एकजना व्यक्तिले खोलामा हाम फालेर आफूलाई सिद्धाउनु भयो। अहिले उसको बहिनीले जुन दाइले के कारणले एउटा मान्छेले होइन त्यसरी हाम फाल्नु पर्यो, रिजन बिना त कसैले पनि अथवा कारण बिना त कसैले पनि होइन मर्दैन त मान्छे, तर बुझ्दै जाँदा उहाँमा यति धेरै पीडा, एउटा आफ्नो श्रीमतीले एउटा श्रीमानलाई हदैसम्मको टर्चर दिएर होइन मार्न बाध्य बनाएका कुराहरू सुन्दाखेरि अचम्म र उद्वेगका कुराहरू मलाई लाग्यो। अब जुन व्यक्तिले आफ्नो बाचुन्जेल साथ दिन्छु भनेर प्रतिज्ञा गरेको थियो, उसले त भन्दै थियो म तिमीलाई साथै दिन्छु, जे भयो भयो, अब गल्तीलाई स्वीकारौं र अघि बढौं। तर श्रीमती चाहिँ अर्कैसँग लागेको कारण होइन उसले तिमीसँग म जीवन बिताउन सक्दिन, अब पुग्यो मलाई तिमी जस्ता शब्दहरू निकालिसकेपछि ऊ मर्न बाध्य भएका कुराहरू हामी देख्दछौ। यहाँ हामी देख्छौ एउटा सँगै मर्ने सँगै बाँच्ने प्रतिज्ञा गरेको श्रीमान र श्रीमती बीचमा त यति धेरै द्वन्द छ भने, यति धेरै विश्वासघातका कुराहरू छन् भने, अरू त हाम्रो हेलो हाईका साथीहरू हुन्, तर हामीले यति धेरै बढी विश्वास गरिपठाउँछौ कि उसले तपाईँलाई यति धेरै लोभ्याएर विभिन्न प्रकारका डिमान्डहरू गर्छ, पैसा माग्छ, त्यसपछि जब उसको स्वार्थ पूरा हुन्छ त्यो तपाईँबाट बिस्तारै टाढा हुँदै जान्छ। कुनै कुनै मानिसहरू नै हाम्रो जीवन यति धेरै नजिक हुन्छन्, यति धेरै नजिक हुन्छन्, अनि किन नजिक हुन्छ भन्ने कुरा त्यो हामीलाई थाहा हुँदैन, तर जब तपाईँसँग जुन नजिक हुनुको रिजन हुन्छ त्यो प्राप्त गरिसकेपछि उसले तपाईँलाई फर्केर पनि हेर्दैन, त्यतिसम्म मान्छेहरू हुन्छन्। मैले भन्नु खोजेको कुरा चाहिँ के भने, कसैको मिठो बोली सुनेर तुरन्त विश्वास नगर्नुहोस्। होइन हामी यति मिठो बोल्छ मान्छेले, तपाईँलाई आकाशकै तारा ता झार्देला जस्तो गर्छ, होइन मिठास के यति मिठास लाग्छ, यति विश्वास लाग्छ भनौँ न त्यो बोलीमा। आजकल मान्छेहरू भावनाले होइन स्वार्थले चाहिँ सम्बन्ध गाँस्ने गर्छन्, होइन रमाइलो गर्न समय बिताउन त जो पनि आउँछ हाम्रो जीवनमा, तर दुःख पर्दा साथ दिने मान्छे साह्रै कम मात्रामा पाइन्छ। त्यो भएर साथ दुःख पर्दा साथ दिने कम मान्छे हुन्छ नि, त्यो मान्छेले चिन्न धेरै गाह्रो हुन्छ। तर जब तपाईँलाई गाह्रो पर्छ नि, ती मान्छेहरू आउँछन्, तपाईँलाई पछ्याउँछन्, तपाईँको पछि लाग्छन्, तपाईँलाई भन्छन् मैले कसरी साथ दिन सक्छु। ती कुराहरू पनि त एकदमै महत्वपूर्ण कुरा छ नि। त्यही भएर मलाई परमेश्वरको वचनप्रति 100% विश्वास छ। श्रापित होस् त्यो मानिस जो मानिसमाथि भरोसा गर्छ। मान्छेले त कुनै पनि बेला तपाईँ र मलाई धोका दिन सक्छ, कुनै पनि बेला कसैसँग सम्बन्ध बिग्रन सक्छ, तर परमेश्वरले तपाईँ र मलाई कहिले पनि धोका नदिने प्रतिज्ञा गर्नुभएको छ। त्यो परमेश्वरमाथि चाहिँ तपाईँ र म भरोसा गर्नुपर्दछ, किनकि उहाँ नै हामीलाई भरोसाको योग्यको परमेश्वर हुनुहुन्छ। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा तपाईँको लागि

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। एउटा भरोसाको बारेमा मैले तपाईँलाई बताइरहेको छु र सबैभन्दा ठूलो आफूले आफूलाई विश्वास गर्ने हो। कतिचोटि हामी अरूमाथि विश्वास गर्छौं अनि त्यो विश्वास जब विश्वासघातमा बदलिन्छ ठूलो पीड़ा त्यसले भोग्नुपर्ने हुन्छ। त्यो तपाईँ र म नै कतिचोटि भोगिरहेका हुन्छु। यति धेरै मान्छेलाई विश्वास गर्छौं। एकजना दिदीको घटना म तपाईँलाई बताउन चाहन्छु। उहाँ यति धेरै रुँदै हुनुहुन्थ्यो के भयो भने एउटा मान्छे उहाँको जीवनमा आयो होइन। उहाँ पनि एउटा विवाहवास गर्ने हो। कतिचोटि हामी अरूमाथि विश्वास गर्छौं अनि त्यो विश्वास जब विश्वासघातमा बदलिन्छ ठूलो पीड़ा त्यसले भोग्नुपर्ने हुन्छ। त्यो

परिचय हुन्छ, उसको व्यवहारहरू मनपर्छ, त्यो मान्छे चाहिँ धेरै त्यो मान्छेलाई त्यसरी प्रभाव पार्दै हिँड्ने मान्छे रहेछ। यति मिठो बोलिदियो, अहो कस्तो राम्रो मान्छे, आज आयो भोलि आयो, अनि उहाँले त्यो बोलीले जित्नुभयो क्या, काम गराएले जित्नुभयो, उहाँलाई सघाउने, काम सघाउने, आइराख्ने, मिठो बोल्ने, केही कुरा ल्याइदिने, त्यसरी नै माया बढ्दै गयो। अनि अन्तिममा के भयो भने अब सल्लाह भयो, उनीहरू एउटा वैवाहिक जीवनमा पनि बाँधिए भनौँ न, एकअर्कालाई साथ दिने प्रतिज्ञा गरे। तर केटाको उद्देश्य चाहिँ के रहेछ भने, उहाँको जति पनि सम्पत्ति छ त्यसलाई हात लिने अनि एउटा देश जाने। अनि उसले सल्लाह गरेछ, अब हेर यसरी हुँदैन, छ महिना सँगै बसे, अनि त्यसपछि हेर श्रीमती, अब तिमी यहाँ गरिरहेको छौ, यतिले त पुग्दैन, म कमाउँछु, म विदेश जान्छु, मसँग त पैसा छैन, तिमीले मलाई हेल्प गर, सहायता गर। उसलाई अलरेडी थाहा थियो क्या, उनीसँग यति पैसा छ, अनि उसले लगभग 20-25 लाख रुपियाँ पैसा उसको हातमा पार्यो। ठिकै छ नि त, श्रीमानको लाग्यो, मेरै लाग्यो। अनि यति मजाले विदाई पनि भयो, उसले पैसा लगानी पनि गर्यो, राम्रो देशमा जाने भन्यो, एयरपोर्टमा रुवावासी भयो, खदा लगाए, विदा गरे। अनि केही समयपछि कुराकानी हुँदै गयो फोनमा, म राम्ररी पुगे, काममा लागे, होइन तिमी आफ्नो ख्याल गर, अब धेरै दुःख पनि नगर, म पैसा पठाउँछु, प्रकारको कुरा भयो क्या। अनि भरे एक महिनापछि चाहिँ अचानक एउटा केटी, होइन जुन व्यक्ति जुन ठाउँमा जानुभएको त्यो ठाउँमा उसँगै एउटा बोल्ने केटी आयो। अनि त्यो केटीले अब उसले त फोन गर्छ नि त आफ्नो श्रीमानलाई, होइन फोन गर्दाखेरि एउटा केटीले फोन उठाउँछ र भन्छ, अब जुन व्यक्तिलाई तैँले फोन गरेर भन्दैछस् नि मेरो श्रीमान भनेर, ऊ चाहिँ मेरो श्रीमान हो, मेरो श्रीमान हो, होइन अबदेखि फोन नगर्नु, उहाँ त आकाशबाट झरे जस्तै भयो, उहाँ त यति टुट्नुभयो, यति फुट्नुभयो र पत्ता लागेन, फोन गर्नुभयो। अनि त्यो केटाले फोन उठायो केही दिनपछि, मैले त यहाँ आउनको लागि मेरो अलरेडी श्रीमती थियो, मसँग यहाँ आउने पैसा थिएन, त्यो भएर तिमीलाई मैले यसरी सहायता मागेर म यहाँ आएको, मलाई माफ गर्नु, तर तिमीले मलाई जुन 20-25 लाख रुपियाँ पैसा दिएको छौ म त्यो तिर्छु भनेर उसले भन्यो। कस्तो होला तपाईँ सोच्नुहोस् त, एउटा दुःख गरेर कष्टबाट त्यो जोडेका सम्पत्तिहरू, म त आकाशबाट खसे जस्तो भयो, यति रुनु भयो उहाँ, यति उहाँ मर्नेसम्म पुगिसक्नु भएको थियो, यति विश्वास, तर विश्वासमा के भयो, विश्वासघात भयो, अहिले सम्पर्कविहीन, उहाँले आफूलाई सम्हाल्नु भएको छ, होइन त्यो भएर हामी धेरै मान्छेमाथि भरोसा गर्छौँ, यति धेरै विश्वास गर्छौँ। कतिले त आफ्नो विश्वासलाई जोगाइराख्नको लागि, आफ्नो सम्बन्धलाई जोगाउनको लागि यतिसम्म हृदयसम्म मान्छे झुकेका पनि हुन्छन्, होइन धेरै कम्प्रोमाइज गरेका हुन्छन्, तर जति गर्दा पनि हुँदैन। तर सबैभन्दा ठुलो कुरो चाहिँ हामीले कसैलाई धोका दिनु हुँदैन, होइन मान्छेहरू आफ्नो स्वार्थ पुरा गरिसकेपछि अथवा ठाउँमा पुगिसकेपछि, अब मलाई यो मान्छे चाहिँदैन भनेर केटाले पनि भन्छ, केटीले पनि भने कति कुराहरू पाउँछ। अनि त यही कारणले त ठुलो ठुलो दुर्घटनाहरू हुनुको कारण यही हो नि त, कसैले कसैको लागि हदैसम्म लगानी गरेको हुन्छ, तर जुन उद्देश्यको लागि गरेको हुन्छ भने त्यो उद्देश्य पूर्ति नभइसकेपछि त मान्छेले मार्छ पनि र मर्छ पनि। त्यो भएर त्यो दुर्घटनाहरू हामीले निम्ताउनु हुँदैन, त्यो घटना हुन दिनु हुँदैन, त्यो भएर हामी सचेत हुनुपर्छ जहिले पनि, होइन
हामी देख्न सक्छौँ अहिले निकै नै धेरै यस्ता घटनाहरू, पारिवारिक घटनाहरू, डरमर्दा घटनाहरू घटिरहेका छन्।

तर सबैभन्दा ठूलो कुरो कुनै पनि मान्छेसँग जीवन जिउन सकिन्छ भने जिउनुहोस्, नत्र कसैसँग जोडिँदै नजोडिनुहोस्। अनि जोडिनुहुन्छ त्यसपछि तपाईँको बच्चा हुन्छ, बच्चा भएपछि पनि तपाईँहरू छुट्न खोज्नुहुन्छ, त्यो बच्चालाई किन, त्यो निर्दोष बच्चालाई किन पीड़ा दिनुहुन्छ, होइन? त्यसको सजाय त मान्छेले भोग्नै पर्छ। तर तपाईँ र म कुनै पनि निर्णय गर्दा, कुनै पनि सम्बन्ध सुरु गर्नुभन्दा अगाडि कयौंचोटि सोचेर विचार गरेर अघि बढ्नुपर्छ। एकअर्कालाई बुझेर अघि बढ्यो भने सहजता पनि छ नि। तर मान्छेले मान्छेलाई चाहिँ कुनै पनि स्वार्थको लागि प्रयोग कहिले पनि गर्नु हुँदैन, त्यसको परिणाम राम्रो हुँदैन। देखिरहेका छौँ हामीले, धेरै ठाउँमा त्यस्ता घटनाहरू देखिरहेका छौँ, होइन? जसरी जुन दिदीको घटना मैले भने, उहाँ अहिले जो सम्हालिनु भएको छ, पहिले त उहाँको आँखाबाट आँसु कयौं महिना झरी नै राखे। मैले दुःख गरेर जोडेका कुराहरू, होइन, मैले खाइ नखाइ जोडेका कुराहरू मेरो श्रीमानको लागि भनेर गरे, तर त्यो श्रीमान मेरो श्रीमान रहेनछ। ऊ त अलरेडी कसैको श्रीमान रहेछ, तर मेरो यो सम्पत्ति हाता पार्नको लागि उसले एउटा नाटक गरेको रहेछ। यस्ता प्रकारका नाटकहरू हामीले कहिले पनि गर्नु हुँदैन। कसैलाई हामी मुर्गा बनाउँछौ नि, तर तपाईँले एकजनालाई मुर्गा बनाउनु होला, यस्तो दिन आउँछ तपाईँलाई कयौं मानिसले मुर्गा बनाइदिन्छ, तपाईँ उम्किनै सक्नुहुन्न। त्यो भएर जस्तो रोप्यो त्यस्तै फल्ने हो। कसैको कुभलो नचिताउँ, सबैको भलो चिताउँ, तपाईँ र मेरो भलो हुन्छ। यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। अहिलेलाई मैले अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ। र तपाईँ र मैले एउटा समर्पित जीवन जिउँदाखेरि चाहिँ हामी प्रभुको जनहरूले डर पनि लिनुपर्छ क्या। कतिचोटि कुनै पनि कुरा गर्दाखेरि अलिकति अग्रजहरूसँग सरसल्लाह होइन लिनुपर्छ। तपाईँ केही गर्दै हुनुहुन्छ भने पनि सरसल्लाह भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा हुन्छ होइन। एउटा डिसिजन गर्दै हुनुहुन्छ, मानिलिउँ तपाईँ बाहिर जाँदै हुनुहुन्छ, तपाईँ बाहिर तपाईँ श्रीमान या श्रीमती वैवाहिक जीवन बाँधिनु भएको छ भने सुरुमा त तपाईँले श्रीमान र श्रीमती एकअर्कासँग के गर्नुपर्छ, सरसल्लाह मनैदेखि गर्नुपर्छ। त्यसपछि अरू जोडिन्छन् मान्छेहरू। तर हामी के गर्छौँ भने एउटा श्रीमानले श्रीमतीलाई नसोधिकन अनि श्रीमानले पनि श्रीमतीलाई नसोधिकन कति ठुलो डिसिजनहरू गरिरहेका हुन्छौँ अनि परिणाम चाहिँ जब देखिन्छ अनि एउटा परिवारमा द्वन्द सुरु हुन्छ होइन। त्यो आर्थिक कुराको कुरा होस् होइन, कुनै पनि योजनाका कुराहरू हुन् श्रीमानले गर्दै हुनुहुन्छन्, श्रीमतीलाई सोध्ने म यस्तो गर्दैछु होइन भनेर एउटा हुन्छ नि त, श्रीमतीले पनि के गर्दै हुनुहुन्छ आफ्नो श्रीमानलाई सोध्ने, यी कुराहरू एकदमै महत्त्वपूर्ण कुरा छन्। तर हामी के गर्छौँ भने जब कुनै पनि डिसिजन गरिसक्छौँ क्या, त्यसपछि भन्छौँ मैले यस्तो गरेँ उस्तो गरेँ, अनि जब तपाईँ फन्दामा पर्नुहुन्छ, समस्यामा पर्नुहुन्छ अथवा घाटामा पर्नुहुन्छ, सधैँ अब घाटा हुन्छ भने पनि होइन, तर जब एकअर्काको सहमतिमा कुनै पनि काम गरियो भने चाहिँ त्यो सहजता पनि हुन्छ, एउटा गर्वको कुरा पनि हुन्छ, मेरो श्रीमानले यस्तो गर्दै हुनुहुन्छ अथवा मेरो श्रीमतीले यस्तो गर्दै हुनुहुन्छ भन्ने कुराहरू हुन्छ नि त होइन। तर भएन भने चाहिँ ल तपाईँ असफल हुनुभयो भने श्रीमतीले थाहा पाउँछिन् भने राम्रै भयो मलाई नसोधी गर्नुभएको थियो नि, अनि श्रीमतीले पनि कुनै पनि काम गर्दा असफल हुन् ठिकै भएछ राम्रै भयो मलाई सोधेको थियो र प्रकारको हुन्छ क्या। त्यो चाहिँ कहिले पनि गर्नु हुँदैन। एउटा सानो काम किन नहोस् एकअर्कालाई सोधेर अघि बढियो भने चाहिँ त्यसमा आशिष पनि हुन्छ नि त होइन। सबैभन्दा नजिकको साथी को हुन सक्छ र श्रीमान श्रीमती बाहेक अरू कोही हुनै सक्दैन क्या। हामी भन्छौँ आमा बुवा, तर आमा बुवाभन्दा पनि नजिक चाहिँ श्रीमान श्रीमती नै हुन्छ होइन। आमा बुवा आफ्नो ठाउँमा हुनुहुन्छ जसले सधैँ हाम्रो लागि भलो चाहन्छन्, तर सोध्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। एक अर्काले सरसल्लाह गरेर अघि बढ्यो भने चाहिँ सफलता पक्कै पनि मिल्छ। होइन भने एक्लै सङ्घर्ष गर्दा मान्छेलाई धेरै गाह्रो हुन्छ। त्योहरू त परमेश्वरले एउटा साथीको रूपमा सहयात्रीको रूपमा श्रीमान श्रीमती जोड्नु भएको होइन त, सहज होस् भनेर। एक्लै गर्दा कुनै पनि काम गाह्रो हुन्छ नि त होइन, दुईजना भएपछि त जुनै काम पनि सजिलो हुन्छ नि त, एकअर्कालाई सेयरिङ गर्नको लागि, केयरिङ गर्नको लागि होइन। तपाईँलाई पीडा भएको छ त्यो पीडा पोख्नको लागि, अर्कोलाई पीडा भएको छ पोख्नको लागि हल्का हुन्छ नि त, त्यसको लागि दिएको हो नि त परमेश्वरले। तर हामी सेयरिङ नै गर्दैनौँ भने त हामी धेरै गाह्रो अवस्थामा पर्छौँ। धेरै त्यस्ता सम्बन्धहरू छन् जुन आफ्नो खुसी गरिन्छ, बिस्तारै त्यस्ता सम्बन्धहरू चाहिँ टाढा टाढा हुँदै गएको कयौँ घटनाहरू हामीले देखेका छौँ, सुनेका छौँ। अनि सबैभन्दा ठुलो कुरा हामी लोभिनु पनि हुँदैन। मान्छे यति धेरै लोभ गर्छन्, यति धेरै लोभ गर्छन् त्यो धन सम्पत्तिको लागि होइन। धन सम्पत्तिको लागि मान्छेले के गर्छ भने होइन आफ्नै श्रीमानलाई बिर्सिदिने क्या, अनि कतिले आफ्नो श्रीमतीलाई बिर्सिदिने, धेरै कुराहरू त्यस्तो छ। त्यो चाहिँ परमेश्वरको आज्ञा विपरीतका कुराहरू। यो कुरामा मान्छे खुसी होलान् तर परमेश्वर कहिले पनि खुसी हुनुहुन्न। त्यो भएर तपाईँ र मैले परमेश्वरलाई खुसी पार्ने कुराहरू चाहिँ आवश्यकता हो। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण वचन पछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। परमेश्वरको वचनले भन्दछ, आफूभन्दा अग्रजको अति उपदेशलाई ग्रहण गर, स्वीकार, मानिलेऊ भनेर भन्दछ। यी कुराहरूलाई कतिले स्वीकार्नुहुन्छ त कतिले स्वीकार्नुहुन्न, तर जसले आमा बुवाको कुरालाई स्वीकार्छ नि ती मानिसहरू जहिले पनि सफल हुन्छन्, तर जसले आमा बुवालाई अथवा आमा बुवाको कुरालाई स्वीकार्दैनन् उनीहरू समस्यामा पर्छन् पर्छन् पर्छन्। त्यो हामीले देखेका छौँ, किनभने आमा बुवा भनेको कुरा यस्तो हो जसले जहिले पनि हाम्रो उन्नति, प्रगति र सफलता देख्न चाहने मानिसहरू हुन्, तर उहाँभन्दा बाहेकका मानिसहरू देखावटी तपाईँले सफल भएको देख्ने मानिसहरू हुन्। त्यो भएर जहिले पनि आमा बुवाको अति उपदेशलाई मान्नुपर्छ, छोरा यसो गर, छोरी यसो गर, यतिखेर आऊ, यतिखेर जाऊ, यतिखेर खाऊ, त्यो हाम्रै लागि हो। जब तपाईँले आमा बुवाले भनेका कुरा ग्रहण गर्नुहुन्छ नि अथवा मान्नुहुन्छ नि, स्वीकार्नुहुन्छ नि, कहिले पनि हामी दुःख पाउँदैनौँ क्या। जस्तो आमा बुवाले के भन्नुहुन्छ, बेलैमा सुत अनि बेलैमा उठ। जब तपाईँ विदेश जानुहुन्छ नि अनि झल्झली तपाईँलाई बाबामा के याद आउँछ, तपाईँलाई थाहा छ बुवा आमा कहिले ढिलोसम्म सुत्नुहुन्छ, सुत्नुहुन्न। बाबामा बढीमा 6 बजी बाबामा उठिसकेको हुन्छन् अथवा 5 बजी बाबामा उठिसकेको हुन्छन्, काम गर्छन् छोराछोरीको लागि, होइन, छोरा स्कुल जाँदैछ, छोरी स्कुल जाँदैछ, खाजा तयार गर्छन्। अनि जब तपाईँ विदेश जानुहुन्छ नि तपाईँ उठ्न सक्नुहुन्न क्या। अब घरमा जस्तो त हुँदैन नि, आए घन्टा सुत्छु, 2 घन्टा सुत्छु भन्ने हुँदैन। त्यहाँ त अब कलेज जानु पर्यो, काम गर्नु पर्यो, टाइममा कहीँ गइएन भने पैसा पाउँदैन, भोलि समस्या हुन्छ। अनि त्यहाँ विदेशमा गइसकेपछि तपाईँले टाइमको महत्त्व अथवा बाबाले उठ्न हो उठ, ढिलो भइसक्यो, घामै भित्र पसिसक्यो, अनि त्यो कुरा चाहिँ तपाईँ र म सम्झिन्छौँ। अनि कतिचोटि तपाईँलाई थाहा छ आमा बुवाले मेहनत गरेर पकाएको मिठो खानेकुराहरू हुन्छ, हामी खाइदिँदैनौँ क्या। तर आमा बुवाको इच्छा के छ भने छोराछोरीले खाइदिउन्, मेहनत गरेर पठाएको मिठो मानेर खाइदिउन् भन्ने हुन्छ। तर तपाईँले नि जब विदेश जानुहुन्छ नि तपाईँलाई त्यसरी पकाएर दिने मान्छेहरू कोही पनि हुँदैन, आफै पकाउनु पर्यो, होइन कि त फ्रिजमा राखेको 3-4 दिनको खानु पर्यो, अनि तपाईँले त्यतिखेर मिस गर्नुहुन्छ, होइन। अनि तपाईँलाई याद आउँछ कि मैले सिक्नुपर्ने रहेछ आमा बुवाबाट, गुरुहरूबाट, अग्रजहरूबाट भनेका कुराहरूलाई चाहिँ मानिलिनुपर्ने रहेछ। अब अहिले आमा बुवाले के भन्नुहुन्छ, ल न चिया बनाऊ, ल न खाना बनाऊ, मलाई त आउँदैन, जब तपाईँ बाहिर जानुहुन्छ नि, न आए पनि तपाईँले बनाएर खानै पर्छ, काँचै भए पनि तपाईँले खानै पर्छ, तर घरमा बाबाआमाले भनेको बेला बनाएर सिकेर चिया बनाउन, खाना बनाउन सिक्यो भने त पछि आफैलाई राम्रो हो नि त। त्यो त एउटा हाम्रो जीवन नभई नहुने कुराहरू हुन् क्या। चिया बनाउन सिक्नु पर्यो, होइन, कतैलाई ग्यास बाल्नै आउँदैन, कतैलाई आगो बाल्नै आउँदैन, कसैलाई बढाल्नै आउँदैन, यो त अति नै हुन्छ। जब तपाईँ जब बाहिर जानुहुन्छ नि, विदेशमा होस् जहाँ जानुहुन्छ, यी कामहरू गर्नै पर्छ तपाईँले, होइन। त्यो भएर कति कुराहरू सिक्नुपर्छ तपाईँहरू, मैले मनन गर्नुपर्छ, मैले गर्नुपर्ने रहेछ, आमा बुवाले गरेको हेरेर पनि कति कुराहरू सिक्नुपर्ने रहेछ। तर त्यो दिन मैले सिकिनँ, भात बनाउन सिकिनँ, खाना बनाउन सिकिनँ, सब्जी बनाउन सिकिनँ, घर बढाल्न सिकिनँ, भाँडा मोल्न, होइन, धेरै कुराहरू छन् नि त। बाहिर त कसैले तपाईँको भाँडा मोलिदिँदैन, आफै मोज्नु पर्यो, सरसफाई पनि आफै गर्नु पर्यो, लुगा पनि आफै धुनु पर्यो। त्यो भएर बेलैमा बेला हुँदै कति बेसी कुराहरू तपाईँ र मैले सिक्नुपर्छ, यो कुराहरू एकदमै महत्त्वपूर्ण कुरा छन्। त्यो भएर हामीले हाम्रो आमा बुवाले भनेका कुराहरू, हाम्रो अग्रजले भनेका कुराहरू तपाईँ र मैले मनन गर्नुपर्छ।
मानिलिनुपर्छ, भनेका कुराहरू जीवनमा लागू गर्नुपर्छ, अनि तपाईँ र मैले कहिले पनि दुःख पाउँदैनौँ, दुःख कहिले पनि पाउँदैनौँ। आमा बुवाले भनेको कुरा जसले मान्छन् त्यसले दुःख कहिले पाउँदैन, किनकि आमा बुवाले जहिले भलाइकै लागि गरेका हुन्छन्। र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: जय मसी अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमाझ सदा झै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई खुष्टे अभिवादन। जयमसी, म गोविन्द विश्वकर्मा। सदा जस्तै कार्यक्रम जीवनको वचनमा आज पनि म धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर उपस्थित भइसकेको छु। मलाई विश्वास छ तपाई प्रभुको वचन सुन्नको लागि तयार हुनुहुन्छ अनि शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ भन्ने पनि मैले विश्वास गरेको छु। आउनुहोस्, म ढिलो नगरिकन गलातीको पुस्तकबाट प्रभुको वचन यहाँहरूको माझमा लिएर आएको छु। म वाचन गर्नतर्फ लाग्नेछु। गलातीको पुस्तक अध्याय 5 आज हामी छौं र अध्याय 13-26 के लेखिएको छ त्यसका बारेमा आज हामी चर्चा गर्नेछौ। शीर्षकमा लेखिएको छ, पवित्र आत्माबाट जीवन। भाइ हो, तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाइएका छौ, केवल त्यस स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर, तर प्रेममा तिमीहरू एक अर्काको सेवक बन। किनभने समस्त व्यवस्था एउटै वचनमा भएको छ, तैले आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर। तैले आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर। तर तिमीहरू एउटाले अर्कोलाई टोक्ने र निल्ने गर्छौ भने त होसियार गर, तिमीहरू एक अर्काबाट नै खत्तम हुन नपुगोस्। तर म भन्दछु, पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावका लालसा पूरा नगर, किनकि पापमय स्वभावका लालसा पवित्र आत्माको विरूद्ध हुन्छन् अनि पवित्र आत्माको इच्छा पापमय स्वभावको विरूद्ध। तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नको निम्ति यो चाहिँ एक अर्काको विरूद्धमा हुन्छन्। तर यदि तिमीहरू पवित्र आत्माद्वारा डोहोर्याइएका हौ भने त तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ। पापमय स्वभावका कुराहरू प्रत्यक्ष छन् जो यिनै हुन्: व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्ति पूजा, तन्त्र मन्त्र, दुश्मनी, झैझगडा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फुट, गुटबन्दी, डाहा, पियकडपन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेतावनी दिन्छु र अघि पनि दिएकै हुँ। जस जसले यस्ता कामहरू गर्दछन् परमेश्वरका राज्यका हकदार बन्ने छैनन्। तर पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाई, विश्वस्तता, नम्रता, संयम हुन्। यस्ता कुराहरूको विरूद्धमा कुनै व्यवस्था छैन। तर तिमीहरू जो ख्रीष्ट येशूका हुन्, तिनीहरूले पापमय स्वभावलाई त्यसको वासना र लालसा सहित क्रूसमा ठाँकिदिएका छन्। हामी पवित्र आत्माद्वारा जिउँदछौ, आत्माकै अनुसार हिँडौं। हामी अहंकारी नहौं, एउटाले अर्कोलाई रिस नउठाउ र एउटाले अर्कोलाई ईर्ष्या नगरौं। प्रियहरू, वचन सुनाईबाट तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको छ। हामीले यति बेला पढेको खण्ड गलातीको पुस्तक 5:13-26 रहेको थियो। पावलले विशेष गरी गलातीको मण्डलीलाई उनीहरूले जुन झुटो शिक्षाको पछि लागेर परमेश्वरको जुन अनुग्रहलाई व्यवस्था गरेका थिए त्यसतर्फ मण्डलीलाई सचेत गराउनको लागि पावलले यो पत्र लेखेका थिए। पावलले गलातीको मण्डली जुन परमेश्वरको अनुग्रहलाई र प्रभु येशू ख्रीष्टमाथि गरेको हाम्रो विश्वासद्वारा हामी बाँचेका छौं भन्ने कुरालाई व्यवस्था गरेका थिए र उनीहरू आफ्नै व्यवस्था पालनमा लागेका थिए, त्यसबाट उनीहरूलाई फर्काउनको लागि, सचेत गराउनको लागि यो भनिरहेका थिए। उनले शुरूदेखिका खण्डहरूमा तिमीहरू अनुग्रहद्वारा र विश्वासद्वारा बाँचेका छौ भनेर भनिरहेका थिए। अनि पावलले यहाँ भन्दैछन् कि अब हामी जिउने चाहिँ पवित्र आत्माबाट हो। हामी प्रभु येशू ख्रीष्टमा स्वतन्त्र भएका छौं। हामीले गरेको कामबाट हाम्रो आज्ञा पालनबाट हामीले मुक्ति र उद्धार पाउने होइन, तर प्रभुको सित्तैको वरदान स्वरूप हामीले मुक्ति र उद्धार यीशु ख्रीष्टमाथि गरेको विश्वासद्वारा पाइसकेका छौं। तर अब मुक्ति र उद्धार पाइसकेपछि हामी कसरी जिउने भन्ने कुरा चाहिँ पावलले यहाँ सिकाएका छन्। अनि पावलले भन्दछन् कि पवित्र आत्माबाट चाहिँ जिउनु पर्दछ, वाकिङ बाई द स्पिरिट लिभिङ इन द फ्रिडम अफ क्राइस्ट भनेर यहाँ बताइएको छ, व्यवस्थाद्वारा होइन। प्रियहरू, म फेरि पनि भन्न चाहन्छु कि क्रिश्चियन विश्वास चाहिँ पापबाट चाहिँ स्वतन्त्र हो। हामी स्वतन्त्र भएका छौं, तर क्रिश्चियन विश्वास चाहिँ पाप गर्नको लागि स्वतन्त्र होइन। तर पापबाट चाहिँ हामी स्वतन्त्र भएका छौं, अब हामी स्वतन्त्र परमेश्वरलाई आराधना गर्नका लागि स्वतन्त्र भएका छौं, हामी अरू मानिसहरूलाई प्रेम गर्नको लागि हामी स्वतन्त्र भएका छौं। क्रिश्चियन फ्रीडम इज नट फ्रीडम टु सिन, फ्रीडम टु सर्भ गड एण्ड लभ अदर। गलातीको पुस्तक 5:16 यसरी लेखिएको छ, तर म भन्दछु पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावका लालसा पूरा नगर। धेरै समय हामी प्रभुलाई विश्वास गरेर पनि अझै पापमय स्वभावमा हामी जिइरहेका हुन्छौं। हो, हामी पापमय स्वभावमै हामी जन्मियौं। कोही पनि मानिसहरू धर्मी छैनन्, सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट पुग्न चुकेका छन्। तर तपाईँ र मैले प्रभु येशूलाई विश्वास गरिसकेपछि तपाईँ र मेरो पाप क्षमा भइसकेको छ। त्यसो भए के अब परमेश्वरले हाम्रो पाप क्षमा गर्नुभयो, अब हामी पाप गर्नलाई स्वतन्त्र भएका छौं भन्ने हो त? होइन प्रियहरू, अब त हामी झन परमेश्वरप्रति धन्यवादी भएर अब परमेश्वरको महिमा हुने काममा हामी स्वतन्त्र भएका छौं। पहिले हामी पापको बन्धनमा थियौं, हामी परमेश्वरको महिमासम्म पुगेका थिएनौं, तर आज हाम्रो पाप क्षमा भइसकेको छ भनेपछि तपाईँ र हामी अब परमेश्वरको नजिक छौं, परमेश्वरको अंगालोमा छौं, उहाँको सन्तान भएका छौं, उहाँको साझे उत्तराधिकारी भएका छौं, उहाँको स्वर्गीय राज्यको हकदार भएका छौं भनेपछि आज तपाईँ र हामी अब परमेश्वरको आराधना गर्न, उहाँको स्तुति महिमा गर्नको लागि, उहाँको राज्य विस्तार गर्नका लागि स्वतन्त्र भएका छौं। हामी अरू मानिसहरूलाई परमेश्वरको प्रेम गर्नका लागि स्वतन्त्र भएका छौं। हामी एक समय बन्धनमा थियौं, हामीलाई पापले जहिले पनि अधर्म र अनैतिक कुराहरूतिर मात्र हामीलाई डोर्याउँदथ्यो, हाम्रो जीवनलाई बर्बाद गरेको थियो, हामी नर्कतर्फ गइरहेका थियौं, हामी मृत्युतर्फ गइरहेका थियौं। हामी त्यति बेला बन्धनमा बाँधेको कारणले गर्दाखेरि परमेश्वरको महिमा गर्न सक्दैनथ्यौं, हामी अरू मानिसहरूप्रतिको प्रेम देखाउन सक्दैनथ्यौं। परमेश्वरको प्रेमलाई मानिसहरूको समक्ष दर्शाउन हामी सक्दैनथ्यौं, हाम्रो आँखा अध्यारो थियो, हामी अध्यारोमा थियौं। तर अब हामी परमेश्वरको प्रकाशले उज्यालोमा छौं, अब हामी सबै कुराबाट स्वतन्त्र भएका छौं। फ्रीडम टु लभ, हामीले अब मानिसहरूलाई प्रेम गर्नको लागि हामी स्वतन्त्र भएका छौं। त्यसकारण पावलले भन्दछन् तिमीहरूको स्वतन्त्रता अब पापमय स्वभावका लालसा पूरा गर्नतर्फ नलाग। गलातीको पुस्तक 5:13 भन्दछ कि तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाइएका हौ, केवल त्यस स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर, तर प्रेममा तिमीहरू एक अर्काको सेवक बन। आज तपाईँ र हामी एक अर्काको सेवक बन्नको लागि स्वतन्त्र छौ, प्रभुले हामीलाई त्यसको लागि चुन्नु भएको छ। मत्तीको पुस्तक 22:37-40 यसरी लेखिएको छ, उहाँले तिनलाई भन्नुभयो, तैले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु, महान र प्रथम आज्ञा यही हो, दोस्रो पनि त्यस्तै छ, तैले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु। सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्। प्रियहरू, आज क्रिश्चियन विश्वास के हो भनेर कसैले प्रश्न गर्यो भने तपाईँको छिमेकीलाई तपाईँ जस्तै प्रेम गर्नु क्रिश्चियन विश्वास हो। आज प्रभुमाथि गरेको हाम्रो विश्वास यसैमा झल्किनु पर्दछ कि तपाईँले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु पर्दछ। हामी त्यसको लागि स्वतन्त्र भएका छौं। हामी पहिले बन्धनमा थियौं प्रियहरू, तर आज प्रभुको प्रेमलाई हामीले ग्रहण गरेका छौं अनि त्यो प्रेमलाई चाहिँ मानिसहरूको समक्ष हामीले पुर्याउन सक्नु पर्दछ। तपाईँलाई म यही प्रश्न गर्न चाहन्छु, आफूले आफूलाई तपाईँले प्रश्न गर्नुहोस्, के मैले आफ्नो सेवा गरेको छु अथवा मेरो जीवनले मैले अरूको सेवा गरेको छु? तपाईँको जीवनबाट कसको सेवा तपाईँले गरिरहनु भएको छ विचार गर्नुहोस्। त्यसै गरी अहिले भर्खरै हामीले अध्ययन गरेको खण्डमा यहाँ दुईवटा महत्वपूर्ण कुरा भनिएको छ, जहाँ विश्वासी जीवनको एउटा आत्मिक युद्धको बारेमा कुरा गरिएको छ। हामी एउटा स्पिरिचुअल वारफेयरमा हुन्छौ, जहाँ चाहिँ हाम्रो शरीर र आत्माको बीचमा चाहिँ एउटा युद्ध सधैँभरि चलिरहेको हुन्छ। तपाईँ र म भित्र पवित्र आत्माको वास छ, अनि हामी चाहिँ पवित्र आत्माको कुरा सुन्ने हुनुपर्दछ। पवित्र आत्मासँग हाम्रो घनिष्ठ सम्बन्ध रहनु पर्दछ। तर मानिसको पापमय स्वभावले हामी शरीरको कुरातिर बढी वास्ता गर्न पुग्दछौं। आजको मुख्य शीर्षक नै पवित्र आत्मा अनुसार चल्नु रहेको छ प्रियहरू, वाकिङ बाई द स्पिरिट, लिभिङ इन फ्रिडम अफ क्राइस्ट। परमेश्वरको पवित्र आत्माद्वारा हामी हिँड्नु आवश्यक छ। जहिले पनि युद्ध हुन्छ कि परमेश्वरले हामीलाई एउटा धार्मिक जीवन जिउनको लागि सिकाउनुहुन्छ, तर हामी यदि पवित्र आत्माको कुरा नसुनिकन संसारको र आफ्नो शरीरको लालसा, पापमय स्वभावको लालसामा हामी ध्यान दिन्छौ भने हामी पवित्र आत्मा अनुसार होइन तर शरीरको कुरा र पापमय स्वभाव अनुसार हामी चलेको हुँदछौ। फेरि म गलाती 5:16-17 पद पाठ गर्न गइरहेको छु। तर म भन्दछु, पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावका लालसा पूरा नगर, किनकि पापमय स्वभावका लालसा पवित्र आत्माको विरूद्ध हुन्छन्, अनि पवित्र आत्माको इच्छा पापमय स्वभावको विरूद्ध। तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नको निम्ति यी चाहिँ एक अर्काको विरूद्धमा हुन्छन्। पक्कै पनि तपाईँ हामीले हाम्रो दैनिक जीवनमा यो कुरालाई मनन गरेका छौं प्रियहरू। जब कुनै परीक्षा तपाईँ हाम्रो जीवनमा आउँदछ, हामीलाई त्यो नगर्नको लागि पवित्र आत्माले हामीलाई रोक्नुहुन्छ। पवित्र आत्मा तपाईँ र मेरो हृदयभित्र वास गर्नुभएको छ, छनौट तपाईँको हातमा छ प्रियहरू। तपाईँ पवित्र आत्मालाई रोज्ने अथवा उहाँसँग हिँड्नको लागि रोज्नुहुन्छ अथवा आफ्नो पापमै इच्छा अनुसार शरीर अनुसार चल्नुहुन्छ, त्यो तपाईँको हातमा छ। प्रियहरू, म यही तपाईँलाई उत्साह दिन चाहन्छु कि पवित्र आत्मा अनुसार तपाईँ हिँड्नुहोस्। त्यसका लागि के गर्न सकिन्छ? आज तपाईँ र मैले हामी एउटा युद्ध मैदानमा छौं, हामी निरन्तर संघर्षमा रहिरहेका हुन्छौ। प्रभुको राज्यमा अगाडि बढ्न नदिनका लागि शरीरका कुराहरूले, संसारमा भएका पापमय स्वभाव, हाम्रो पापमय स्वभावले हामीलाई तानिरहेको हुन्छ। तर त्यसबाट बस्नको लागि हामीले निरन्तर संघर्ष गरिरहनु पर्ने हुन्छ, अनि छनौट चाहिँ पवित्र आत्मा अनुसार हिँड्ने छनौट तपाईँ र मैले गर्नुपर्ने हुन्छ। एपिसीको पुस्तक 6:13-18 पद म यहाँहरूको बीचमा पाठ गरिदिन चाहन्छु। यसै कारण परमेश्वरका सारा हात हतियार उठाओ र यसरी खराब दिनको सामना गर्न सक र सबै काम गरेर खड़ा हुन सक्ने हो। यसकारण आफ्ना कम्मर सत्यले कसेर धार्मिकताको छाती पाता लगाएर खड़ा हौ र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार हौ। साथै विश्वासको ढाल उठाओ जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ। मुक्तिको टोप लगाओ र पवित्र आत्माको तरवार लेऊ जो चाहिँ परमेश्वरको वचन हो। प्रियहरू, आज तपाईँ र हामी चाहिँ परमेश्वरको राज्यको सन्तान हौ। तपाईँ र हामी परमेश्वरको चुनिएको जाति हौ। हाम्रो पापहरू, हाम्रो अधर्महरू सबै प्रभु येशू ख्रीष्टले कलवरीको क्रूसमा उहाँले बगाइसक्नु भएको छ, कलवरीको क्रूसमा क्षमा गरिसक्नु भएको छ। तर जब हामी विश्वासी जीवनमा हामी अगाडि बढ्छौं, हामीलाई त्यो परमेश्वरको राज्यमा अगाडि बढ्नको लागि विभिन्न किसिमका अवरोधहरू मध्ये हाम्रा पापमय स्वभावहरूले पनि हामीलाई अप्ठ्यारो गर्दछ, हामीलाई परीक्षामा ल्याउँदछ। यहाँ विस्तृत रूपमा पावलले बताएका छन् कि पापमय स्वभावहरू, व्यभिचारहरू, अपवित्रता, लम्पटपना, मूर्ति पूजा, तन्त्र मन्त्र, दुश्मनी, झैझगडा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फुट, गुटबन्दी, डाहा, पियक्कडपन, अश्लील मोज मज्जा र यस्तै अरू पनि धेरै प्रकारका पापमय स्वभाव छन् जसले तपाईँ र हाम्रो शरीरतर्फ हामीलाई डोर्याइरहेको हुन्छ। त्यसकारण म तपाईँलाई भन्दछु, यदि यी कुराहरू हामी विश्वासी जीवनमा पनि हामी गर्दछौ, प्रभुलाई विश्वास गर्छौं तर यस्ता कुरातर्फ हाम्रो जीवनमा हामी लागिरहेका छौं भने यहाँ पावलले स्पष्टसँग बताएका छन् कि त्यो व्यक्तिहरू परमेश्वरको राज्यको हकदार बन्ने छैनन्। आज हामी स्वर्गीय राज्यको हकदार बनेका छौं, उहाँको सन्तान बनेका छौं, तर अझै पनि हामी उहाँको सन्तान हुँदाहुँदै यस्ता खालका क्रियाकलापहरू, पापमय स्वभावहरू हाम्रो जीवनबाट हामी अझै पनि गरिरहन्छौं भने प्रियहरू, हामी स्वर्गीय राज्यको हकदार बन्ने छैनौं भनेर पावलले यहाँ बताएका छन्। तर प्रियहरू, हामी आत्मा अनुसार चल्ने चाहिँ कस्तो हुनुपर्दछ। आत्मा अनुसार चल्ने भनेको जब हामी पवित्र आत्मातर्फ ध्यान लगाउँदछौ, जो हामी भित्र बास बस्नुहुन्छ, हामी उहाँको आवाज सुन्ने प्रयत्न गर्दछौ अनि वचनतर्फ हामी ध्यान केन्द्रित गर्दछौ भने प्रियहरू हाम्रो जीवनमा आपसे आप पवित्र आत्माको फलहरू देखा पर्दछन्। यहाँ पावलले पवित्र आत्माको फलहरू फलाओ भनेर भन्नुभएको छैन, तर उहाँले भन्नुभएको छ कि पवित्र आत्माको फलहरू यिनै हुन्। भनेको अर्थ जब तपाईँ र मैले विश्वास गर्दछौ, तपाईँ र हाम्रो जीवनमा पवित्र आत्माको फल आपसे आप देखा पर्दछन्। ती भनेको प्रेम हो प्रियहरू, आनन्द हो, शान्ति हो, धैर्य हो, दया हो, भलाई हो, विश्वस्तता, नम्रता र संयम हुन्। यी कुराहरू जब तपाईँ र मैले पवित्र आत्माको कुरा सुन्ने प्रयास गर्दछौ, यो कुराहरू हाम्रो जीवनमा आफै आउँदछ। हामी मानिसहरूलाई प्रेम गर्नतर्फ अगाडि बढ्दछौ। हामी जस्तो छौं त्यस्तै अवस्थामा आनन्द मनाउन सक्दछौ। हामी हरेक परिस्थितिमा शान्त रहन सक्दछौ। हामी कुनै पनि कुरामा हतार गर्ने, हतोत्साहित हुने होइन, तर धैर्य गर्न सक्ने सामर्थ्य पवित्र आत्माले तपाईँ र हाम्रो जीवनमा दिनुहुन्छ। हामीमा दया देखिन्छ, मानिसहरूप्रति हाम्रो हृदय दयाले भरिन, मानिसहरूप्रति विभिन्न समस्यामा परेका, खाँचोमा परेका व्यक्तिहरूप्रति हाम्रो हृदय दयाले भरिन्छ। कसैलाई हामीले भलाई गर्नको लागि पवित्र आत्माले हामीलाई सिकाउनुहुन्छ। विश्वस्तता, कसैमाथि हाम्रो विश्वास अथवा परमेश्वरमाथिको तपाईँ र मेरो विश्वास दिन प्रतिदिन बढेर जान्छ। नम्रता, तपाईँ हामी नम्रतामा रहन सक्दछौ र आत्मसंयमी हामी हुन सक्दछौ। अनि यो यति बेला मात्र सम्भव हुन्छ जब तपाईँ र हामी पवित्र आत्मा अनुसार हिँड्ने छनौट गर्दछौ। त्यसकारण यहाँ पावलले भनेका छन् अन्तिममा कि हामी पवित्र आत्माद्वारा जिउँछौ भने आत्माकै अनुसार हिँडौं, हामी अहंकारी नहौं, एउटाले अर्कोलाई रिस नउठाऊ र एउटाले अर्कोलाई ईर्ष्या नगरौं। प्रियहरू, बाइबलको शिक्षा यही छ कि यदि हामी परमेश्वरको आत्मा अनुसार हामी चल्छौं भने हामी परमेश्वरको धार्मिकता, परमेश्वरको प्रेम मानिसहरूलाई देखाउन सक्दछौं। हाम्रो जीवन परिवर्तन हुन्छ। हामी पहिले कस्तो जीवनयापन गर्दथ्यौं, हामी कस्तो तौरले यो संसारमा बाँचिरहेका थियौं, अब हाम्रो जीवन निकै परिवर्तन हुन्छ। यदि तपाईँको जीवन परिवर्तन भएको छैन भने प्रियहरू, आफूले आफूलाई एकचोटि सोध्नुहोस् कि म पवित्र आत्मा अनुसार हिँडिरहेको छु अथवा पापमय स्वभावका लालसामा डुबेर परमेश्वरले दिनुभएको स्वतन्त्रतालाई मैले गलत तरिकाले प्रयोग गरिरहेको छु। यदि तपाईँ साँच्चैकै पवित्र आत्मा अनुसार हिँड्नुहुन्छ भने, परमेश्वरको आत्मा अनुसार तपाईँ बाँच्नुहुन्छ भने तपाईँको जीवन निकै नै परिवर्तन हुन्छ। प्रियहरू, म यही तपाईँलाई उत्साह दिन चाहन्छु कि कार्यक्रम जीवनको वचन मार्फत तपाईँ दिन प्रतिदिन आफ्नो जीवनलाई निहाल्नुहोस्, दिन प्रतिदिन परमेश्वरप्रति धन्यवादी हुनुहोस् अनि उहाँले दिनुभएको यो असीम आशिषलाई ग्रहण गर्नुहोस्, त्यसमा रमाहाट गर्नुहोस्। जसरी दाऊदले परमप्रभुको स्तुति गर्दै नाच्दथे, झुम्दथे, परमेश्वरको लागि उनी दिन प्रतिदिन रमाहाट गर्दथे, म तपाईँलाई त्यही उत्साह दिन चाहन्छु, रमाउनुहोस्। तपाईँको पाप क्षमा भइसक्यो, तपाईँले अब कुनै पनि बलिदान दिनु आवश्यक छैन। सित्तैमा तपाईँ र मैले मुक्ति र उद्धार प्राप्त गरिसकेका छौं। यो कुरा सम्झिएर तपाईँ र हामी दिन प्रतिदिन उहाँप्रति, परमेश्वरप्रति धन्यवादी हौं र हाम्रो स्वतन्त्रतालाई फेरि पनि हामी गलत तरिकाले प्रयोग नगरौं। हाम्रो पाप क्षमा भइसक्यो, अब हामी अब पापबाट स्वतन्त्र भइसकेका छौं, तर पाप गर्नका लागि स्वतन्त्र होइनौं। हामी स्वतन्त्र भएका छौं कि हामी परमेश्वरलाई महिमा गर्नका लागि स्वतन्त्र भएका छौं र उहाँको महिमा अरू मानिसहरू समक्ष देखाउनको लागि, उहाँको प्रेम मानिसहरू समक्ष बाँड्नको लागि हामी स्वतन्त्र भएका छौं। त्यसकारण म तपाईँलाई यही उत्साह दिन चाहन्छु र आजको वचनबाट तपाईँ निकै नै आशिषित हुनुभयो होला भन्ने पनि म विश्वास गर्न चाहन्छु र यतिन्जेलसम्म सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद पनि व्यक्त गर्दै कार्यक्रम जीवनको वचनबाट म बिदा हुन्छु। हवस् त, जय मसीह।

प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। श्रोता, अब कार्यक्रमलाई बीच मार्ने बेला भएको छ। साथै कार्यक्रम सुनेर तपाईँहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: होइन, यो झोलाभित्र के छ?
5: होइन हौ, यो झोला
2: संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्त

0: पत्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
1: प्रस्तुता कुमार अब्राहमको साथमा।
2: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि दिनुहोस् ठ्याक्क पारेर।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
3: मध्यपान र धूम्रपान सेवन नगरौं,
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
7: प्रोप्राइटर सानु सापकोटा, 01-5208-5454 र 98-5-11-25-38 98-5-11-25-38।

0: जय मसीह, म कमल श्रेष्ठको तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौ र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

पहिलो सामुएलको पुस्तक अध्याय छ। पलिस्थीहरूले सन्दुक इजरायललाई फर्काइदिएका। जब परमेश्वरको सन्दुक उनीहरूको इलाकामा रहेको 7 महिना भइसकेको थियो, पलिस्थीहरूले पुजारीहरू र ज्योतिषीहरूलाई बोलाएर तिनीहरूलाई सोधे, परमप्रभुको सन्दुकलाई अब के गर्ने? त्यसको निज स्थानमा हामीले त्यो कसरी पठाउने? हामीलाई भन्नुहोस्। तिनीहरूले जवाफ दिए, यदि तपाईँले इजरायलका परमेश्वरको सन्दुक पठाउनुहुन्छ भने सौगात बिना त्यो नपठाउनुहोस्, तर उहाँको निम्ति दोष बलि अवश्य पठाउनुहोस्। तब तपाईँहरू निको हुनुहुनेछ र उहाँले आफ्नो हात तपाईँहरूबाट किन हटाउनु भएन जान्नुहुनेछ। उहाँलाई हामीले कस्तो दोष बलि पठाउने? पलिस्थीहरूले सोधे। तिनीहरूले सो जवाफ दिए, तपाईँहरू सबै र तपाईँका शासकहरूलाई सताउने त्यही रूढीको नमूनाका 5 सुनका गिर्खा र 5 सुनका मुसा पलिस्थीका शासकको संख्या अनुसार पठाउनुहोस्। तपाईँहरूको गिर्खा र देशलाई विध्वंस गर्ने मुसाहरूको नमूना बनाउनुहोस् र इजरायलका परमेश्वरलाई महिमा दिनुहोस्। सायद उहाँले तपाईँहरू, तपाईँहरूका देवताहरू र तपाईँहरूको देशबाट आफ्नो हात हटाउनुहुनेछ। तपाईहरू किन फारो र मिश्रीहरू जस्तै हटिउने? उहाँले उनीहरूप्रति कठोर व्यवहार गर्नुभएपछि उनीहरूले इजरायलीहरूलाई आफ्नो बाटो जान दिएका होइनन्। अब कहिले नजोतिएको 2 दुहुना गाई र एउटा नयाँ गाडा तयार गर्नुहोस् र ती गाईहरूलाई त्यस गाडामा नारेर तिनीहरूको बाछालाई चाहिँ तिनीहरूबाट अलग गरेर गोठमा लैजानुहोस्। त्यसपछि परमप्रभुको सन्दुक लगेर त्यस गाडामा राख्नुहोस् अनि त्यसकै छेउमा एउटा कन्तुरमा तपाईहरूले उहाँलाई पठाउने सुनको दोष बलि हाल्नुहोस् र त्यो गाडालाई आफ्नो बाटोमा जान दिनुहोस्, तर त्यसलाई हेरिरहनुहोस्। यदि त्यो गाडा बेथ सेमेसतिर आफ्नै इलाकामा माथितिर लाग्यो भने परमप्रभुले नै त्यो ठूलो हानि हामी माथि गर्नुभएको रहेछ, होइन भने उहाँको हातले हामीलाई छोएको रहेनछ, तर त्यो संयोगले भएको रहेछ भने हामी जान्नेछौ। ती मानिसहरूले त्यसै गरे। उनीहरूले 2 गाडा ल्याएर एउटा गाडामा नारे र तिनका बाछाहरूलाई चाहिँ गोठमा थुनिराखे। तब उनीहरूले कन्तुरमा भएको सुनको मुसा र गिर्खाका नमूनाहरूको साथमा परमप्रभुको सन्दुक गाडामा राखे। तब ती गाईहरू बाटोभरि कराउँदै सिधै बेथसेमेसको दिशातिर लागे अनि पलिस्थीहरूको शासकहरू चाहिँ बेथसेमेसको इलाकासम्मै तिनीहरूको पछि पछि गए। अब बेथसेमेसका मानिसहरू बेसीमा गहुँको फसल काटिरहेका थिए अनि जब तिनीहरूले यसो माथि हेरेर सन्दुक देखे तब तिनीहरू रमाए। त्यो गाडा बेथसेमेसको यहोशुको खेतमा आएर अड्यो। त्यहाँ नजिकै एउटा ठूलो ढुङ्गो थियो। तिनीहरूले गाडाका काठहरू काटेर ती गाईहरूलाई परमप्रभुको निम्ति होम बलि चढाए। तब लेवीहरूले परमप्रभुको सन्दुक र सुनका भेटी भएको कन्तुर उठाएर त्यस ठूलो ढुङ्गामाथि राखे। त्यस दिन बेथसेमेसका मानिसहरूले परमप्रभुको निम्ति होम बलि र बलिदानहरू चढाए। पलिस्थीहरूको ती 5 शासकहरूले यी सबै हेरिरहे र त्यही दिन एक्रोनमा फर्के। ती सुनका गिर्खाहरू जुन चाहिँ पलिस्थीहरूले दोष बलिको निम्ति पठाएका थिए, ती अस्तोत, गाँजा, अस्कलुन, गात र एक्रोन हरेकको निम्ति एउटा एउटा थियो। सुनका मुसाहरू चाहिँ पर्खाल भएका शहर र तिनका बस्तीहरू जहाँ ती 5 शासन गर्थे, ती सबै शहरहरूको संख्या अनुसार थिए। त्यो ठूलो ढुङ्गा जसमा तिनीहरूले परमप्रभुको सन्दुक राखे, त्यो बेथसेमेसका यहोशुको खेतमा आजको दिनसम्मै साक्षीको रूपमा छ। तर परमप्रभुले बेथसेमेसका केही मानिसहरूमध्ये 70 मार्नुभयो, किनभने तिनीहरूले परमप्रभुको सन्दुकभित्र हेरेका थिए। परमप्रभुले यस्तो ठूलो विनाश ल्याउनु भएकोले मानिसहरूले विलाप गरे र बेथसेमेसका मानिसहरूले सोधे, परमप्रभु, यी पवित्र परमेश्वरको उपस्थितिमा को उभिन सक्छ? यहाँबाट यो सन्दुक कस कहाँ जानेछ? तब तिनीहरूले किर्यत यारिम बासिन्दाहरूलाई यो समाचार पठाए, पलिस्थीहरूले परमप्रभुको सन्दुक फर्काइदिएका छन्, तल आएर त्यो तपाईँहरूको ठाउँमा लानुहोस्।

पहिलो समयको पुस्तक अध्याय 7। तब किरियत यारिमका मानिसहरू आएर परमप्रभुको सन्दुक लगे। तिनीहरूले डाँडामा भएको अभिनादाबको घरमा त्यो ल्याए र तिनका छोरा एलाजारलाई त्यसको हेरचाह गर्ने काममा अर्पण गरे। समुएलद्वारा पलिस्थीहरू परास्त। यसरी धेरै समयसम्म अर्थात कुल 20 वर्षसम्म सन्दुक किरियत यारिममा रह्यो र इजरायलका सबै मानिसहरूले शोक मनाएर परमप्रभुको बाटो खोजे। अनि समुएलले समस्त इजरायल जातिलाई यसो भने, यदि तिमीहरू आफ्नो पूरा मनले परमप्रभुतिर फर्कन्दछौ भने तिमीहरूको माझमा पराई देवताहरू र अस्तोरेत देवताहरूलाई निकालिदेऊ। आफ्नो पूरा मन र हृदयले परमप्रभुतिर फर्क र उहाँको मात्र सेवा गर, अनि उहाँले तिमीहरूलाई पलिस्थीहरूको हातबाट मुक्त गर्नुहुनेछ। यसरी इजरायलीहरूले बाल देवताहरू र अस्तोरेत देवताहरूलाई निकालिदिए र परमप्रभुको मात्र सेवा गर्न लागे। तब समुएलले भने, सबै इजरायलीहरूलाई मिस्पामा भेला गराऊ र म तिमीहरूको लागि परमप्रभुसित प्रार्थना गर्नेछु। जब तिनीहरू त्यहाँ भेला भए, तिनीहरूले पानी भरेर परमप्रभुको सामुन्ने खन्याए। त्यस दिन हामीले परमप्रभुको विरूद्धमा पाप गर्यौं भनी स्वीकार गरी दिनभरि नै तिनीहरू उपवास बसे। अनि समुएल मिस्पामा इजरायलका अगुवा भए। इजरायलीहरू मिस्पामा भेला भएका छन् भनी जब पलिस्थीहरूले सुने, तब उनीहरूको शासकहरू इजरायलीहरूको विरूद्धमा लड़ाई गर्नलाई निस्के। पलिस्थीहरू अघि बढ़दै आएको कुरा सुनेर इजरायलीहरू डराए। तिनीहरूले समुएललाई भने, पलिस्थीहरूको हातबाट हामीलाई बचाउनलाई परमप्रभु हाम्रो परमेश्वरसित प्रार्थना गर्न नछोड्नुहोस्। तब समुएलले भेड़ाका एउटा दुधे बच्चा लिएर होमबलि चढाए र इजरायलको निम्ति परमप्रभुसँग कराएर प्रार्थना गरे, अनि परमप्रभुले तिनको प्रार्थनाको उत्तर दिनुभयो। तब समुएलले होमबलि चढाइरहँदा पलिस्थीहरू इजरायलीहरूसँग लड़ाई गर्नलाई अघि बढे। तर त्यस दिन परमप्रभु पलिस्थीहरूको विरूद्धमा ठूलो स्वरले गर्जनुभयो र पलिस्थीहरूको बीचमा खलबली पार्नुभयो। आतंकले भरिएर उनीहरू इजरायलको सामुबाट भागे। इजरायलीहरू मिस्पाबाट पलिस्थीहरूलाई खेद्दै निस्के र बेथ करको मुनतिरसम्म उनीहरूलाई मार्दै रहे। त्यही नै मिस्पा र सेनको बीचमा समुएलले स्मारकको रूपमा एउटा ढुङ्गा खड़ा गरे, त्यसलाई एभेन एजेर भन्ने नाउँ राखे। तिनले भने, परमप्रभुले यहाँसम्म हामीलाई सहायता गर्नुभएको हो। यसरी पलिस्थीहरू वशमा पारिए र इजरायलको इलाकाभित्र फेरि पसेनन्। समुएलको जीवनभरि नै परमप्रभुको हात पलिस्थीहरूको विरूद्धमा रह्यो। उनीहरूले लिएका एक्रोनदेखि गातसम्मका शहरहरू फेरि इजरायललाई फर्काइदिए र इजरायलीहरूले छिमेकका इलाकाहरूलाई पलिस्थीहरूको शक्तिदेखि छुटाए, अनि इजरायल र एमोरीहरूको बीचमा मिलाप भयो। आफ्नो जीवनभरि नै समुएल इजरायलका न्यायकर्ता रहे। तिनले प्रति वर्ष बेथेल, गिलगाल र मिस्पाको फेरो मारेर ती सबै ठाउँहरूमा न्याय गर्थे, तर सधैँ रामामा नै फर्कन्थे। तिनको घर त्यही नै थियो र त्यही पनि तिनले इजरायलको न्याय गर्थे। तिनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए।

0: पहिलो समयको पुस्तक अध्याय 8 इजरायलीहरूले राजाको माग गरेका र साउल राजा चुनिएका। जब समुएल वृद्ध भए तब तिनले आफ्नो छोराहरूलाई इजरायलको न्यायकर्ता नियुक्त गरे। तिनको जेठा छोराको नाउँ योवेल र माहिलाको नाउँ अबिया थियो। तिनीहरूले बेरसेवामा सेवा गर्थे। तर तिनको छोराहरू आफ्नो पिताको चालमा हिँडेनन्, तर उनीहरू आफ्नै लाभको मात्र विचार गरी घुस लिएर न्याय भ्रष्ट गर्थे। यसकारण इजरायलका सबै धर्मगुरूहरू भेला भई रामामा समुएल कहाँ आए। तिनीहरूले तिनलाई भने, तपाईँ अब वृद्ध हुनुभयो अनि तपाईँको छोराहरू तपाईँको चालमा हिँड्दैनन्, यसकारण अरू जातिहरू जस्तै हामीमाथि शासन गर्नलाई एकजना राजा नियुक्त गरिदिनुहोस्। तर शासनको निम्ति राजाको माग सुनि समुएल दुखी भए। तिनले परमप्रभुसित प्रार्थना गरे। तब परमप्रभुले समुएललाई यसो भन्नुभयो, मानिसहरूले भनेको सबै कुरा सुन। तिनीहरूले तलाई इन्कार गरेका होइनन्, तिनीहरूले मलाई नै इन्कार गरेका हुन्। मलाई नै तिनीहरूले आफ्नो राजा बनाउन इन्कार गरेका हुन्। मिश्र देशबाट तिनीहरूलाई ल्याएको दिनदेखि तिनीहरूले मलाई जे जसो गरे अब तिनीहरूले तलाई त्यसै गरिरहेका छन्। तिनीहरूले मलाई त्यागेर अरू देवताहरूको पूजा गरेका छन्। तिनीहरूले अब के भन्दैछन् सो सुन। तर तिनीहरूलाई गम्भीर चेतावनी दिएर बताइदिए कि राजाले तिनीहरूमाथि कस्तो शासन गर्नेछन्। राजाको माग राख्ने मानिसहरूलाई परमप्रभुले भन्नुभएको सबै कुरा समुएलले बताइदिए। तिनले भने, तिमीहरूमाथि शासन गर्ने राजा यस्ता किसिमका हुनेछन्। उनले तिमीहरूको छोराहरूलाई आफ्नो रथहरू र घोडचढीहरूसँग काम गर्न लाउनेछन् र तिनीहरूलाई आफ्नो रथहरूको अघि अघि दौड़िन लाउनेछन्। कसै कसैलाई उनले हजार हजार र पचास पचासको दलहरूमा अधिकारी नियुक्त गर्नेछन्। अरूहरूले चाहिँ उनको खेत खनजोत गर्नेछन् र फसल काट्नेछन्। फेरि अरूहरूले चाहिँ उनको लड़ाईको हतियारहरू र घोड सवारहरूको अस्त्र शस्त्र बनाउनेछन्। उनले तिमीहरूका छोरीहरूलाई अत्तर बनाउने, खानेकुरा पकाउने र रोटी बनाउने कामको निम्ति लाउनेछन्। उनले तिमीहरूको सबैभन्दा असल खेतहरू दागपारी र भद्राक्षको बारीहरू लगेर आफ्नो नोकर चाकरहरूलाई दिनेछन्। आफ्ना पदाधिकारी र नोकर चाकरहरूलाई दिनका निम्ति उनले तिमीहरूको अन्नको र दाखको फसलको दशौं अंश लानेछन्। उनले तिमीहरूको कमारा कमारीहरू र तिमीहरूको सबैभन्दा असल गाई भैँसीहरू र गदाहरूलाई लगेर आफ्नै काममा चलाउनेछन्। उनले तिमीहरूको भेडा बाख्राहरूको बथानको दशौं भाग लानेछन् अनि तिमीहरू आफै पनि उनका कमारा हुनेछौ। त्यो समय आउँदा तिमीहरूले चुनेका राजाबाट छुटकाराको निम्ति तिमीहरू कराउनेछौ, तर त्यस दिन परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुने छैन। तर मानिसहरूले समुएलको कुरा सुन्न इन्कार गरे। तिनीहरूले भने, होइन, हामी माथि राजा हुनै पर्छ। तब हामीलाई शासन गर्ने र लड़ाई गर्न लैजाने राजा पाउँदा हामी अरू जातिहरू जस्तै हुनेछौ। मानिसहरूले भनेको कुरा सुनेपछि समुएलले परमप्रभुको अघि दोहोराए अनि उहाँले यस्तो जवाफ दिनुभयो, तिनीहरूले भनेका कुरा अनुसार गर र तिनीहरूको निम्ति एकजना राजा नियुक्त गर। तब समुएलले इजरायलका सबै मानिसहरूलाई आफ्नो घरमा पठाइदिए।
1: आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ। र आजलाई भने मैले विदा माग्नुपर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: जय मसीह, म मिस्पा महर्जन, मलाई लक्ष्मी भनेर पनि चिनिन्छ। म चाहिँ पैसीपाती बस्छु अनि मेरो चर्च चाहिँ स्तुति प्रशंसा हो। अनि हजुरहरूले गुड न्यूज एफएम सुन्नु भएको छ? यदि सुन्नु भएको छैन भने एकदमै बिहान 6 बजेदेखि सुन्नुहोला। अनि मैले चाहिँ यो गुड न्युज सुन्ने गरेको चाहिँ लगभग 8 वर्ष भयो। अनि यो गुड न्युज एफएम सुनेर म धेरै आशिषित भएको छु। अनि प्रभुलाई धेरै धन्यवाद, किनकि यो गुड न्युजबाट नि मैले बोल्ने मौका पाएको छु, आफ्नो दुःख सुख बिसाउने मौका पाएको छु। अनि हजुरहरूले नि सुन्नु भएको छ भने एकदमै सुन्ने गर्नुहोस्, किनकि कामै रोकेर यो गुड न्युज सुन्नुपर्छ भन्ने छैन, काम गरी गरी पनि हामी सुन्न सक्छौ। अनि यो गुड न्युज एफएम सुनेदेखि नि मैले धेरै कुराहरू परमेश्वरबाट सिक्ने मौका पनि पाएको छु, अनि धेरै बाइबलको पदहरूबाट सिक्ने मौका पनि पाएको छु। अनि मैले जस्तै हजुरहरूले नि आशिष पाउनुहोला भन्न म चाहन्छु। हुन्छ, धन्यवाद। जयमसी।
5: ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको।
5: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड,
8: कोरस नम्बर 105।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम शुरुआत, प्रस्तुता श्याम काजीको साथमा।
2: वसन्तमा पालुवा लाग्नु पनि त सजरत, वसन्तमा पालुवा लाग्नु पनि त सजरत, त्यही पालुवामा पलाएको यो कार्यक्रम शुरूआत, त्यही पालुवामा पलाएको यो कार्यक्रम शुरूआत। प्रिय श्रोताबिन जयमसी नमस्ते, लसोफ्याफुला जोहरले सेवाहरू, म प्रस्तुत श्यामकाजी तपाईँको बीचमा कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर आइसकेको छु। अघिल्लो हप्ता हामीले कुरा गरे जस्तै हामी विशेष गरी हाम्रो प्रभाव अतिथिको रूपमा हुनुहुन्थ्यो युनाइटेड भिजन नेपाल र युनाइटेड ग्लोबल भिजन र सँगसँगै युनाइटेड नेपाल नेपाली चर्च काउन्सिलका संस्थापक व्यक्तित्व र प्रभुका सेवक जसले लामो समय प्रभुको सेवकाईमा काम गर्नुभएको छ भने सँगसँगै उहाँले नेपालमा व्यवसाय पनि सञ्चालन गरेर आफूलाई व्यावसायिक रूपमा पनि रोजगारीको सृजना गरेर आउनुभएको छ। अघिल्लो त हामीले निकै आशिषमय कुरा उहाँको बाल्यकाल अनि सँगसँगै उहाँको युवा अवस्था अनि भोग्नुभएका प्रभुलाई पाउनुभएका कुराहरू र केही हदसम्म हामीले व्यापारिक कुराहरू पनि हामीले गरेका छौँ जसले चाहिँ युवाहरूलाई रोजगारी सृजना गर्ने कुरा हामीले गरेका थियौँ भने आजको हप्ता उहाँलाई फेरि पनि हामीले आफ्नो व्यस्तताको बावजुद पनि स्टुडियोसम्म निम्ति आएर उहाँसँगको कुराकानीलाई हामी निरन्तरता दिने कोसिस गर्नेछौँ। पुनः स्वागत छ अवसर हजुरलाई कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको। हामीले अघिल्लो हप्ता अलिकति व्यवसायिक कुराबाट नै टुङ्गी आएका थियौँ, युवाहरूले व्यवसाय सृजना गर्नुपर्छ भन्ने कुरा र विशेष गरी मण्डली अनि आजको इसाई समुदायले चाहिँ अन्य व्यक्तिहरूलाई पनि रोजगारीमा जोड्नुपर्छ भन्ने कुरा चाहिँ हामीले गरेका थियौँ होइन। यो सँगसँगै अलिकति हामीले युवा पुस्ताले खोजिरहेको होइन जुन चाहिँ आर्थिक समृद्धिका कुराहरू छ, आज नेपालले पनि त्यो कुरा चाहिरहेको छ, तर हामीले चाहिँ युवाहरूलाई रोजगारी सृजना सँगसँगै उहाँहरूलाई चाहिँ आफ्नो व्यावसायिकतामा पनि कसरी चाहिँ अब्बल बनाएर लिएर जानको लागि त अभियसली ट्रेनिङहरू चाहियो, तर यो कुराहरूलाई सञ्चालन गर्दै गर्दा तपाईँले आफ्नो जीवनको व्यवसाय कसरी सुरुवात गर्नुभयो?
3: अब मेरो व्यवसाय सुरुवात गरेको त धेरै लामो भएको छैन, यो 2019 जब कोभिडको बेलामा लकडाउनमा यो सोचाइ आएको वास्तवमा, र त्यतिखेर नै मैले यो एउटा अभियान चाहिँ यो संयुक्त राष्ट्र नेपाली चर्च परिषदद्वारा नेपाली मण्डललाई एकता गरेर अब एकता हुनुपर्छ भन्ने किसिमको कन्सेप्ट अभियान चलाएर त्यहाँनिर पास्टरहरूलाई मैले जुम मार्फत जोडेर अन्तर्क्रिया गर्ने अनि आफ्नो विचारहरू राख्ने कार्यक्रमहरू चलाएको थियो एकातिर। अर्को कुरा अर्कोतिर चाहिँ अब के गर्ने भन्दाखेरि मैले चाहिँ मेरो जवानहरू चाहिँ मेरो प्रायोरिटीमा पर्छ होइन, म चाहिँ जवानहरूसँग काम गर्न मन पराउँछ अनि युवाहरूलाई सहयोग गर्ने मेरो चाहिँ हार्ट छ, र त्यसमा चाहिँ दुईजना जवान बाबुहरूलाई मैले मेरै घरमा कोठामा कार्यकक्षमा थुनेर चाहिँ उनीहरूलाई सिकाएँ होइन, भिजन के हो होइन, भिजनले कसरी काम गर्छ, भिजन कसरी आउँछ, कसरी डेभलप हुन्छ भन्ने कुरा चाहिँ सिकाउँदै गर्दाखेरि त्यतिखेर चाहिँ मैले मनासुलु कफी सुरु गर्ने कन्सेप्ट त्यतिखेर मैले सुरुवात गरेको थियो। अझ अलिकति त्योभन्दा अगाडि चाहिँ यो गेस्ट हाउस समरिटन गेस्ट हाउस पनि हामी सञ्चालन गर्दैछौँ र त्यो चाहिँ अझ त्योभन्दा अगाडि नै त्यो कन्सेप्ट डेभलप भइसकेको थियो, र त्यो कन्सेप्ट पनि परमेश्वरबाट नै हो जस्तो लाग्छ मलाई। एउटा चाहिँ हाम्रै एउटा नेपाली दाजुभाइ जो अमेरिकामा बस्नुहुन्थ्यो, उहाँ नेपालमा स्कुल चलाउने विभिन्न उद्यमी कामहरू अन्टरप्रिनरसिपमा लागिराख्नु भएको थियो, उहाँ नेपाल आउँदाखेरि उहाँले एउटा डकुमेन्ट तयार पारेर आउनुभयो कि त्यो डकुमेन्टमा उहाँले त्यो निष्कर्ष गर्नुभएको छ कि अब नेपाली चर्च चाहिँ इकोनोमिक डेभलपमेन्टतिर लाग्नुपर्छ, हामीहरूको आर्थिक उन्नतिको लागि चाहिँ हामी लाग्नुपर्छ, यो नै हामीहरूको एउटा चाहिँ अभियान हुनसक्छ र यो दिशातिर हामी उन्मुख हुनुपर्छ भन्ने चाहिँ उहाँले चाहिँ किताब पनि एउटा सानो किताब भनेर डकुमेन्ट रिपोर्ट चाहिँ दस्तावेज तयार पार्नुभयो र उहाँको प्रचार पनि मैले सुने। त्यसको साथसाथै फेरि हामीसँग यस्तो एउटा डोनर जोडियो, धेरै डोनरहरू चाहिँ त्यो समाज सेवाको काम, कम्युनिटी डेभलपमेन्टको कामको लागि सपोर्ट गर्छु तिम्रो यो चाहिँ अब यो एडमिनिस्ट्रेटिभ कस्टहरूको लागि कि हामीलाई चासो छैन भन्दै आउँछ। तर यो डोनर चाहिँ अमेरिकाबाट यस्तो डोनर आयो कि उसले चाहिँ प्रोजेक्ट देखाउन लाँदाखेरि उसले त फर्केर आउँदाखेरि हाउ क्यान वी हेल्प यु भन्ने कुरामा चाहिँ मैले भने अब एज यु विस होइन, अब तपाईँले के देख्नुभयो नेट त्यसमा हेल्प गर्नु भन्दाखेरि आई हेभ डिसाइडेड टु हेल्प यु इन टु वेज भन्यो। एउटा यु निड समवन भेरी स्ट्रङ पर्सन टु असिस्ट यु हु सुड बी भेरी स्ट्रङ डाइनामिक होइन, अब नत्र भने तिमी बर्न आउट हुन्छ, तिमी चाहिँ थकित हुन्छौ र तिमीलाई सहायता गर्ने एउटा मान्छे चाहिन्छ, त्यसको लागि सहायता गर्छु। अर्को चाहिँ तिमी चाहिँ अब यो सेल्फ फाइनेन्सियल सपोर्टको कन्सेप्टमा जानुपर्छ र त्यसको लागि म सहायता गर्छु। यस्तो किसिमको कन्सेप्ट डेभलप गर तिमीले, उसले भने जुन कन्सेप्टबाट चाहिँ तिमीले उदाहरणको लागि एउटा यस्तो घर खोज, ठाउँ खोज जहाँ चाहिँ तिमी कम्फर्टेबली काम गरेर र त्योको फेसिलिटिजहरूलाई चाहिँ रिसेल गरेर तिमी सस्टेन हौ भने, अनि मैले के गर्ने त भन्ने कुराहरू गर्दाखेरि हामीले यस्तो एउटा घर भेटौँ जहाँनिर चाहिँ त्यो कन्सेप्ट अनुसार गेस्ट हाउस खोल्ने एउटा चाहिँ जमरको आइडियाहरू आयो, जमरको गऱ्यौँ र गेस्ट हाउस त्यहाँबाट खोलेर सुरु भयो, त्यसरी व्यवसायतिर भयो। अनि अर्को चाहिँ यो कोभिडको बेलामा चाहिँ मनासुलु कफीको कन्सेप्ट डेभलप भयो होइन, मलाई कफी खाने बानी भयो, एउटा फेरि कफीको तिर इन्ट्रेस्ट पनि भयो र एउटा वर्ल्डमा तेल इन्धन पछि चाहिँ बढी खपत हुने होइन चाहिँ कफी भन्ने कुरा मार्केटमा, ग्लोबल मार्केटमा त्यो पनि देखियो र धेरै कथाहरू छन् मैले अहिले भनेर चाहिँ ऊ छैन। तर मेरो मूल उद्देश्य चाहिँ म अब एउटा उदाहरण देखाउँछु, अब हामी क्रिस्चियन कम्युनिटी चाहिँ नेक्स्ट जेनेरेसन अब आर्थिक उन्नतिमा जानुपर्छ, आर्थिक रूपमा दिगो हुनुपर्छ, समृद्ध हुनुपर्छ र त्यसको लागि आफू एउटा उदाहरण बन्नु पर्यो नि। मैले भोलि गएर टिचिङ दिएला, सेमिनार चलाउला, मैले चाहिँ मेन्टरिङ गर्ला, मैले चाहिँ त्यसको कारणलाई त आफू एउटा उदाहरण बन्नु पर्यो नि। अनि त्यसले गर्दाखेरि अब मैले त अब यहाँ काठमाडौँमा कुखुरा पाल्ने, बाख्रा पाल्ने त्यसो गर्न सक्दिनँ, अनि त्यो एउटा के गर्ने भन्दाखेरि एउटा मनासुलु कफीको कन्सेप्ट आयो र त्यसरी सुरु गरेको भने
2: जस्तै युवाहरूलाई रोजगारी पनि
3: रोजगारी गरेको छ। अब फेरि म नेपालकै कफीलाई चलाउँछु होइन, प्रमोट गर्छु र अनि म आफै पनि सिक्नु थियो होइन, म एनजिओ त मैले मिनिस्ट्री एनजिओ त मैले चलाएर म चाहिँ एउटा खपिस भइसक्यो, एक प्रकारले एक्सपर्ट भए जस्तै भइसक्यो, मलाई आई नो एभ्रिथिङ ए टु जेड। तर अब यो कम्पनी चलाउने कुराहरू, व्यवसाय गर्न चलाउने कुराहरू चाहिँ नलेज थिएन र मलाई चाहिँ सिक्नु पनि थियो आफूले पनि, त्यो रूपबाट मैले सुरु गरेको।
2: व्यवसायलाई केवल आमदानीको माध्यमबाट मात्रै होइन, सेवा र सामाजिक परिवर्तनको माध्यमबाट पनि प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण चाहिँ प्रस्तुत गर्नुभएको।
3: यो इनफ्याक्ट बिजनेसलाई धेरैचोटि डिफाइन गर्दाखेरि बिजनेस इज टु मेक मनी, अर्न मनी, हुन त हो, बिजनेस चाहिँ तपाईँले अर्न गर्नु भएन भने त्यो बिजनेस हुँदैन होइन। बिजनेस चाहिँ फेरि समाज सेवातिर लग्यो भने चाहिँ फेरि अब समाज सेवा अनि सेवाकाई बनायो भने त्यो बिजनेस हुन सक्दैन, बिजनेस बिजनेसकै रूपले जानुपर्छ। तर बिजनेसबाट चाहिँ तपाईँले सेवाकाईको लागि एउटा आर्थिक आर्जन गरेर सेवाकाई गर्न सक्नुहुन्छ। तर बिजनेसलाई धेरैले हाउ टु अर्न र पैसा अर्निङ गर्ने कुरा, प्रफिट मेकिङकोतिर मात्रै ध्यान जान्छ कि धेरैको चाहिँ, तर एक्चुली बिजनेस इटसेल्फ इज अ सर्भिस, बुझ्नु। त्यही भएर मैले चाहिँ त्यो सिकाउँछु अहिले होइन, बिजनेस इज नट अल अबाउट मेकिङ मनी, बिजनेसकोमा एउटा भ्यालु हुनुपर्छ होइन, त्यो भ्यालु भनेको चाहिँ सर्भिस हो। नेपालीमा एउटा उखान छ, सेवा गर्यो भने मेवा फल्छ होइन, अनि बिजनेसमा चाहिँ सबभन्दा पहिला त म कसरी छिटो छिटो पैसा कमाउने होइन कि म कसरी सेवा गर्न सक्छु है, मेरो क्लाइन्टलाई, मेरो कस्टमरलाई होइन, अनि मेरो गेस्टलाई कसरी खुसी पार्न सक्छु होइन, त्यो किसिमको भावनाबाट अभिप्रेरित भएर बिजनेस चलाउनु पर्ने हुन्छ। इनफ्याक्ट त्यो बिजनेस नै अलिकति फरक खालको हुन्छ,
2: जसले चाहिँ रोजगारी सिर्जना सँगसँगै
3: सेवाको काम पनि हुन्छ,
2: सँगसँगै युवाहरूलाई एउटा स्वरोजगारमा लाएर उनीहरूलाई आमदानीको स्रोत
3: हो।
2: हजुरसँग रमाइलो कुरा हुँदाहुँदै हामीले विशेष गरी हजुरको जुन चाहिँ युनाइटेड शब्द त पछिल्लो धेरै समयदेखि जोडिरहनु भएको छ होइन, अहिले हाल तपाईँले युनाइटेड भिजन नेपाल र युनाइटेड ग्लोबल भिजनबाट चाहिँ हामीले के कस्तो सामाजिक कार्यहरू, सामाजिक सेवाको कामहरू गरिरहेछौँ एउटा चेयर पर्सनको हिसाबले?
3: हजुर, अब यो धेरैलाई थाहा पनि छैन होला, तर हामीले स्वास्थ्य, शिक्षा अनि कृषि होइन खानेपानी आदि इत्यादि क्षेत्रमा हामीले धेरै योगदान दिँदै आइरहेको छौँ र विशेष हामी खानेपानी नभएको ठाउँमा खानेपानी निकालिदिइरहेका हुन्छौँ र ठाउँ ठाउँमा हामीले अझ पनि एउटा प्रौढ शिक्षाको कार्यक्रमहरू चलाइरहेका छौँ र सरकारले चाहिँ
2: शिक्षामा चाहिँ राम्रो भइसकेको
3: साक्षरता पनि रियालिटीमा चाहिँ त्यो छैन होइन, अझ पनि होइन, इभन हाम्रै चर्चहरूमै मात्र हेऱ्यो भने पनि अझ पनि बाइबल पढ्न नसक्ने अवस्थाहरू पनि छन् र गाउँघरमा धेरै साक्षरताको कार्यक्रमहरू चाहिएको छ होइन, त्यो लिटरेसी कारण अनि हामी चाहिँ लिटरेसी प्र्याक्टिकल लिटरेसी सिकाउँछौँ त्यसबाट चाहिँ उनीहरूको जीवनलाई सहज होस् भनेर र अर्को कृषि तालिमहरू दिन्छौँ होइन, स्वास्थ्य तालिमहरू दिन्छौँ र आयमूलक इन्कम जेनेरेसनको प्रोजेक्टहरू हामी चलाउँछौँ जसबाट चाहिँ उद्यमी बन्नको लागि प्रोत्साहन दिन्छौँ होइन, सिपहरू विकास गरिदिने र व्यवसाय स्थापना गरिदिने सहयोग गर्ने आर्थिक रूपमा अनि भौतिक रूपमा विभिन्न टेक्निकल ट्रेनिङहरू दिएर त्यो कामहरू गरिरहेका छौँ
2: जसले चाहिँ समाजमा परिवर्तनको लागि र सँगसँगै विकासको लागि मुख्य एजेन्डाको रूपमा काम
3: हो ती ठुल्ठुलो विकासहरू हामी गर्दैनौँ तर आधारभूत आवश्यकताहरू होइन त्यसलाई सम्बोधन गर्छौँ जसले चाहिँ यसले ठुलो इम्प्याक्ट होइन ट्रान्सफर्मेसन भनौँ न लाइफ फ्यामिली कम्युनिटीलाई नै एउटा परिवर्तन रूपान्तरण ट्रान्सफर्मेसन ल्याउने काम गर्छ।
2: अलिकति हजुरसँग होइन राजनीतिक विषयमा पनि जोडिन मलाई, राजनीति पनि बाट पनि हामी अचुक रहन सक्दैनौँ, मण्डली परिवार घर होइन हाम्रो राजनीतिबाट अचुक रहन सक्दैनौँ नि, हामी विश्वासका परिवारहरू पनि राजनीतिमा केही ज्ञान राख्नुपर्छ, कसैले गर्नुपर्छ भन्ने मान्यताबाट हजुर प्रेरित प्रेरणा दिइरहनु भएको छ। त्यो त ठ्याक्कै नेपालमा जुन चाहिँ एउटा समुदाय हामी क्रिश्चियन समुदायले गरिने राजनीतिलाई चाहिँ कसरी बुझ्नु भएको छ?
3: होइन, अहिले अब राजनीतिक जुन एउटा चेतना अभिवृद्धि भइरहेको छ र अब राजनीतिक रूपमा पनि लागिराख्नु भएको छ कतिपय साथीभाइहरू, उहाँले राम्रो पनि गरिराख्नु भएको छ, कसैले राजनीतिलाई नै आफ्नो बलावट दर्शन होइन बढाएर लाग्नु भएको छ, साथसाथै अहिले पार्टी समेत एउटा खोलेर अहिले चुनाव लड्ने होइन चुनावमा उम्मेदवारी दिने अवस्थासम्म पुगेको छ, यसलाई म चाहिँ एउटा सकारात्मक रूपले लिन्छु है, र राजनीति आफै पनि एउटा म चाहिँ सेवकाईको क्षेत्र भन्छु होइन, त्यहाँ पनि हामी पुग्नुपर्छ होइन, त्यहाँ चाहिँ कसले गएर सेवकाई गर्ने त होइन, गाउँघरमा सेवकाई गर्ने डाँडा काँडा चढ्ने गाउँघरमा पुग्ने त्यो त सधैँ छ, तर सिंहदरबारको गेटभित्र पनि त छिर्न आवश्यकता छ, त्यहाँ पनि त सुसमाचार चाहिन्छ, त्यहाँ पनि प्रार्थना गर्नुपर्छ, त्यहाँ पनि गवाही भन्नु पर्नेछ होइन, भने त्यो ठाउँमा चाहिँ हामीले पुग्ने आग पनि हामीले गर्नु पर्यो होइन, र हामीलाई त प्रभुले नेतृत्व गर्नकै लागि नै परमेश्वरले बोलाउनु भएको छ, मलाई जहाँसम्म लाग्छ राजनीति गर्नु पाप होइन होइन, तर त्यसलाई एउटा सेवकाई तपाईँले बनाउनु पर्यो होइन,
2: अब एउटा भन्छ अब देशमा भ्रष्टाचार भयो सुशान जुन चाहियोस् होइन भन्ने एउटा कुनै स्लोगानै जस्तो बनिसकेको होइन, तर समाधान गर्नको लागि नागरिक तथा हाम्रा जुन चाहिँ धार्मिक संघ संस्थाहरूले चाहिँ के कस्तो भूमिका खेल्नुपर्ने आवश्यकता?
3: यसमा त हामी धार्मिक समुदायको त ठुलो भूमिका रहन्छ होइन, अफकोर्स प्रार्थना हामी गर्छौँ र मण्डलीमा हामी प्रचार वचनहरू दिन्छौँ, त्यसको साथसाथै हामीले चाहिँ एकदमै चेलापन होइन गर्नु एकदमै आवश्यकता छ र राष्ट्रलाई समाजलाई चाहिँ एउटा सही एउटा आध्यात्मिक र धार्मिक ज्ञान र शिक्षा दिनु चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो, त्यही भएर त धेरैले चाहिँ एउटा प्रचारलाई शिक्षालाई चाहिँ धर्म प्रचारसँग जोडिन्छ होइन, म चाहिँ के भन्छु भने हामी धर्म प्रचारको कुरा होइन, हामी धार्मिक शिक्षा र धार्मिकता सिकाउने कुरा हामीले गर्नुपर्छ, र अब हामीले संविधान परिवर्तन गर्यौँ होइन, व्यवस्था परिवर्तन गर्यौँ, राष्ट्रिय गान परिवर्तन गर्यौँ, कानुनहरू परिवर्तन त्यही, तर हामी परिवर्तन भएनौँ के? जबसम्म मान्छे परिवर्तन हुँदैन, व्यक्ति परिवर्तन हुँदैन, समुदाय परिवर्तन हुँदैन, समाज परिवर्तन,
2: राजनीति परिवर्तन भए पनि व्यक्तिको चरित्र, नैतिकता र संस्कार परिवर्तन
3: भएन भने त्यहाँ जस्तो सुकै व्यवस्था परिवर्तन भए तापनि नियम कानून संविधान जे परिवर्तन भयो नि त्यसमा खास परिवर्तन आउन सक्दैन। त्यो व्यक्ति परिवर्तन चाहिँ यो चाहिँ इनर ट्रान्सफर्मेसन या भित्र परिवर्तन हुनुपर्छ, हृदय परिवर्तन हुनुपर्छ। हृदय परिवर्तन भयो भने मात्रै उसको एउटा सोचाइ परिवर्तन हुन्छ, व्यवहार परिवर्तन हुन्छ, चरित्र व्यवहारमा परिवर्तन हुन्छ। अनि त्यो भनेको एउटा धार्मिकता होइन, बाइबलले भन्छ धार्मिकताले राष्ट्रलाई उचाल्छ होइन। त्यो हामीसँग धर्म छ धेरै, त धार्मिकता छैन क्या? आज हामीलाई धेरै धर्म चाहेको छैन। नेपालमा 9-10 वटा 11 वटा धर्म छ, पुग्छ त्यति धर्मले। इनफ्याक्ट त्यो धर्महरूले आफ्नो राम्रोसँग आफ्नो तर्फबाट राम्रो शिक्षा दिनु पर्यो होइन। सरकारको त्यो नियम कानून संविधान व्यवस्थाले मात्रै पुग्दैन, समाजलाई निर्माण गर्नको लागि सही शिक्षा धार्मिकताको ज्ञान होइन शिक्षा हामी दिनुपर्छ, धार्मिकता सिकाउनु पर्छ, अनि मात्रै त्यो नियम र कानूनले काम गर्छ। त्यसले गर्दाखेरि धार्मिक समुदायको त एकदमै महत्वपूर्ण भूमिका छ।
2: अघिल्लो हप्ता हामीले कुरा गरेको छ तीनटा सीको विषयमा, बडो रोचक ढङ्गबाट प्रस्तुत गरिदिनु भएको छ। नेपाललाई आत्मनिर्भर समृद्ध बनाउनको लागि तत्काल गरिनुपर्ने तीनटा कुरा, यो कुरा चाहिँ गर्नुपर्छ। एउटा अघिल्लो हप्ता भने जस्तै
3: अघिल्लो हप्ता त मैले चाहिँ त्यो कन्भिक्सन कन्भिन्स र कमिटेड भन्ने कुराहरू गरेँ तिनवटा चिज, त्यसमा त्यो त्यसलाई चाहिँ फेरि पनि स्पष्ट पारेको छ। तपाईँ कन्भिक्सन सहित गर्नुहोस् के कुनै पनि कुराहरू, अरूले भनेर आफ्नै चाहिँ भावनामा बगेर होइन, अनि अर्को कन्भिन्स हुनु पर्यो म यही हो म यसमै लाग्ने हो होइन। जस्तै तपाईँ मिडियामा लागिरहनु भएको छ भने तपाईँ कन्भिन्स हुनु पर्यो, कन्भिक्टेड हुनु पर्यो र यसमा कमिटेड भएर लाग्नु पर्यो। त्यसरी नै अब समाज रूपान्तरण राष्ट्र निर्माणको कुराहरू गर्नुहुन्छ भने सबभन्दा पहिला चाहिँ हामीमा दर्शन नै हुनुपर्छ, भिजन हुनु पर्यो। यो भिजन बिना चाहिँ हामी त्यही घुमै गर्छौँ, एक्सन हुनु पर्यो होइन, भिजन हुनु पर्यो। र त्यसपछि तपाईँ र मेरो मोटिभेसनलाई इन्सपिरेसनलाई चाहिँ केले ड्राइभ गर्ने भन्ने कुरामा चाहिँ हामीमा चाहिँ ठिक भ्यालु हुनु पर्यो होइन। वी हेभ टु भ्यालु, वी हेभ टु बिलिभ। इभन प्रेयर पनि तपाईँले प्रेयरलाई भ्यालु ठान्नुहुन्न भने तपाईँ प्रार्थना गर्नुपर्छ त भन्नुहुन्छ होइन। प्रार्थनाको बारेमा तपाईँ 3 घण्टा प्रचार पनि उफ्री गर्नुहोला, शिक्षा पनि दिनुहोला, पेपर लेख्नुहोला, किताब लेख्नुहोला, तर प्रार्थना गर्नु चाहिँ फरक कुरा हो क्या होइन। सो वाट वी निड इज एक्सन होइन। त्यसले गर्दाखेरि जबसम्म त्यो कुरालाई तपाईँले भ्यालु राख्नुहुन्न होइन, वाट इज समथिङ यु रेड रियली भ्यालु होइन, तपाईँमा त्यो भिजन हुनु पर्यो, तपाईँमा त्यो भ्यालु हुनु पर्यो, र त्यसपछि तपाईँ त्यसलाई चाहिँ एक्सनमा तपाईँ जानुपर्छ होइन। तपाईँले भिजन मात्रै भएर हुँदैन नि त होइन, तपाईँको चाहिँ भिजनको साथसाथै अब तपाईँको अर्को कुरा हुन त, अब यो म्यानेजमेन्टमा चाहिँ भिजन मिसन स्ट्राटेजी भ्यालुको कुराहरू आउँछ होइन। अब त्यसलाई सिम्पली मैले डिफाइन गर्नु पर्दाखेरि भिजन भनेको चाहिँ इट इज समथिङ वाट यु सी के। अहिले तपाईँले सोध्नुभयो चाहिँ 5 वर्षमा 10 वर्षमा होइन के देख्नुहुन्छ, गुड न्युज एफएम तपाईँले 5 वर्षमा के देख्नुहुन्छ, 10 वर्षमा कसो देख्नुहुन्छ, त्यो पहिले भिजन देख्नु पर्यो होइन। त्यसपछि मिसनमा जाने त्यसपछि भिजनको पछि चाहिँ तपाईँको एउटा त्यो भिजनलाई पुरा गर्नुको लागि चाहिँ मिसन चाहिन्छ। मिसन चाहिँ इज समथिङ द्याट वाट यु डु होइन, अनि भ्यालु इज समथिङ वाट यु बिलिभ होइन, स्ट्राटेजी त रणनीतिहरू भइहाल्यो। त्यसपछि तपाईँ एक्सनमा गएर गोलहरू सेट गर्ने कुराहरू छँदैछ। त्यसैसम्म एकदमै तपाईँमा चाहिँ भिजन हुनै पर्यो र तपाईँको एउटा समथिङ यु हेभ टु रियली रियली बिलिभ के, तपाईँले भ्यालु होइन, त्यो भ्यालु तपाईँको एउटा कम्युनिकेसनको भ्यालु तपाईँले बुझ्नु भएन भने, मिडियाको भ्यालु बुझ्नु भएन भने तपाईँ लाग्नुहुन्न के होइन। त्यसपछि त्यसपछि त्यसलाई चाहिँ इम्प्लिमेन्टमा चाहिँ पनि गर्नुपर्छ होइन। भिजनले चाहिँ तपाईँ त्यो भिजनले चाहिँ तपाईँलाई ड्राइभ गर्छ, त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्यो भने मात्र तपाईँको भिजन चाहिँ रियल भिजन हुन्छ होइन। अनि भिजन नै छैन, मिसन छैन, अब्जेक्टिभ छैन, गोल छैन भने अब युआर गोइङ राउन्ड द सर्कल, त्यो सर्कल वरिपरि घुम्या दौड्या छ तर त्यो सर्कल वरिपरि गोलो सर्कल वरिपरि दौड्या मात्रै हुन्छ। त्यसले गर्दाखेरि त्यो द्याट्स भेरी इम्पोर्टेन्ट।
2: हजुर, रमाइलो कुरा गर्दाखेरि यसरी आशिषित कुरा गरिरहँदाखेरि एउटा कुरा मलाई सोध्न मन
4: लाग्छ,
2: एउटा व्यावसायिकतामा नि हुनुहुन्छ, सेवाकाईमा नि हुनुहुन्छ, सँगसँगै विभिन्न संघ संस्थालाई विकासको लागि चाहिँ अग्रसर, समयको व्यवस्थापन कहाँबाट हुन्छ, समय कसरी मिलाउँछ?
3: समय मिलाउनु पर्छ होइन, 24 घन्टा हो सबैले पाउने त 24 आवर्स हो, त्यो 24 आवर्सलाई चाहिँ तपाईँले कसरी हुन त, म आइएम नट भेरी गुड एट म्यानेजिङ टाइम, तर आई ट्राई माई बेस्ट त्यो टाइमलाई चाहिँ तपाईँले एलोकेट गर्नुपर्ने हुन्छ, र अब कुन कुरालाई चाहिँ तपाईँले प्रायोरिटी दिने भन्ने कुराहरू हो। र मेरो चाहिँ अब प्राय मेरो प्रोडक्टिभ टाइम भनेको राति परिवार सुतिसकेका बेलामा होइन, अनि सबै सुनसान सुतिर बेलामा, त्यो चाहिँ मेरो एकदमै प्रोडक्टिभ टाइम हुन्छ होइन, मैले 4 घन्टामा काम नसकेको 2 घन्टामा त्यहाँ सिधिसक्छ मेरो कामहरू, त्यहाँनिर त्यो चाहिँ प्रोडक्टिभ हुन्छ। अर्को कुरा अननेसेसरी जुन त्यो तपाईँको म्यानेजमेन्टमा एउटा टुल छ होइन, अर्जेन्ट के हो, मोस्ट इम्पोर्टेन्ट के हो, मोस्ट अर्जेन्ट के हो, त्यो त एकदमै पहिला गर्नुपर्छ, त्यो अहिले त्यो त्यसमा उनी कम्प्रोमाइज गर्नु छैन, आई हेभ टु गो टु होइन जसरी हुन्छ गुड न्युज एफएममा बाई दिस टाइम, त्यो चाहिँ मोस्ट इम्पोर्टेन्ट र मोस्ट अर्जेन्ट हो जसरी हुन्छ होइन। अर्को चाहिँ लेस अर्जेन्ट बट इम्पोर्टेन्टको कुराहरू आउँछ, अर्को चाहिँ लेस अर्जेन्ट लेस इम्पोर्टेन्ट, अर्को चाहिँ नट अर्जेन्ट नट इम्पोर्टेन्ट, त्यो प्रायोरिटाइज गर्नुपर्ने हुन्छ। र कतिपय कुराहरू चाहिँ अब ठिक छ टाइम छ भने तपाईँ एउटा डिजर समय एउटा इन्टरटेनमेन्टमा नि बिताउन सकिन्छ, तर यु हेभ टु इन्गेज फर भेरी फोकस्ड र मोस्ट इम्पोर्टेन्ट, यो चाहिँ मैले गर्नै पर्छ, चाहिँ मैले नगरी हुँदैन भन्ने कुरामा तपाईँ फोकस गर्ने हो, र यु क्यानट डु एभ्रिथिङ, यो चाहिँ मेरो एउटा विकनेस चाहिँ, म आई ट्राई टु डु सो मेनी थिङ्स, तर दिस इज समथिङ आई एम ट्राइङ टु लर्न अल्सो होइन, त्यसले गर्दाखेरि वी हेभ टु बी फोकस्ड, र त्यो त्यो म्यानेजमेन्टको त्यो कन्सेप्टबाट हामी गयो भने आई थिङ्क वी क्यान म्यानेज। अर्को कुरा चाहिँ तपाईँ र म चाहिँ रेस्ट गर्न पनि सिक्नुपर्छ है, इमोसनली पनि स्पिरिचुअली फिजिकली हरेक कुराहरूमा चाहिँ हामी हेल्थी राख्ने कोसिसहरू गर्नु पर्यो, अनि होइन भने चाहिँ गाह्रो हुन्छ।
2: पारिवारिक सहायता होइन, अहिले सुनिरहनु पनि होला, पारिवारिक सहायता चाहिँ कसरी तपाईँले पाउनु भइरहेको छ, अथवा परिवारलाई कसरी होइन, एउटा परिवारले चाहिँ कसरी तपाईँलाई काममा सेवाकाईमा,
3: त्यो एकदम राम्रो प्रश्न हो। अब मेरो विगत दिनहरूमा चाहिँ मेरो चाहिँ यो बिहान र यो समाज सेवा अनि सेवाकाईमा म दौडिरहेको थियो, मेरो मिसेसले चाहिँ बढी घरलाई केयर गर्थ्यो मेरो छोरीलाई, तर अहिले चाहिँ मेरो छोरी अहिले हुर्किसकेको छ होइन, मास्टर्स गरेर काममा लागिरहेको छ, एउटा मात्र छोरी हो मेरो, र अहिले मिसेस त फ्री हुनुभयो नि त, अनि त्यसले गर्दाखेरि उन चाहिँ अहिले म सँगसँगै अफिस सँगसँगै जाने होइन, हामी सँगै यात्रा गर्छौँ, सँगै काम गर्छौँ, सँगै हिँड्छौँ, अनि सब त्यो चाहिँ एकदम फुल सपोर्ट मेसेजबाट फुल सपोर्ट पाइरहेको छ।
2: म्याडमले पनि हाम्रो यहाँ गुड न्युज एफएमको तर्फबाट पनि उहाँको सहयोगमा सहायता हात उठाउनु भएको लागि विशेष यहाँलाई धन्यवाद दिएर सम्झन चाहन्छौँ। र अन्तिममा हामी कार्यक्रमको अन्तिम अन्तिममा आइसकेका छौँ, र अन्तिममा विशेष गरी नेपाली युवाहरू देशमा जुन सम्भावना अपर्च्युनिटिज देखेको छैन भन्नुहुन्छ, वैदेशिक यात्रामा जाने क्रममा बढ्दो छ, यसलाई चाहिँ हामीले कुन कुन ठाउँमा सेवाकाईको क्षेत्रमा पनि बिस्तारै युवाहरू पलायन हुने, देशमै सक्षम युवाहरू नहुने, यसलाई चाहिँ के सुझाव दिन चाहनुहुन्छ जसले गर्दा युवाहरू देशमै र सेवाकाईमै
3: एकदम राम्रो प्रश्न गर्नुभयो। एकजनाले एउटा कन्फरेन्समा बोल्नु भएको छ, उहाँले त अहिले दुःखको कुरा नेपाली युवाहरू प्रत्येक दिन होइन विदेशतिर पलायन भइरहेको अवस्था छ विदेशमा कमाउनको लागि, तर उहाँले भन्नुभयो मलाई अचम्म लाग्छ, म त यहाँ नेपालमा त पैसै पैसा देख्छु होइन, यो टिम नै नसक्ने पैसा छ भन्नुहुन्छ कि उहाँले होइन, कसरी देख्नु भएको छ, अब त्यो देख्न सक्नु पर्यो, we have to see the resources haina tyo ani arko telai chai euta dekhne kura haru bhayo arko euta creativeness chai chayo hamile chai skillful hunu paryo ra aba euta anubhav ko lagi koi gaincha bhane त्यो पनि ठिकै नै होला, होइन भने पैसैकै लागि मात्रै भनेर बाहिरै जानुपर्ने अवस्था चाहिँ छैन। इनफ्याक्ट म त नेपालमा ढुङ्गामा पैसा देख्छु, पातमा पैसा देख्छु, झारमा पैसा देख्छु होइन, अनि रुखमा पैसा देख्छु होइन, जहाँ पनि पैसा छ
2: अवसरहरू
3: छ,
2: त्यसलाई सृजना गर्नको लागि
3: सृजना गर्ने कुरा मात्रै हो, सुरुवात गर्नु पर्यो होइन अब जस्तै अब सबै कुराहरू छ के जडीबुटीदेखि लिएर यार्सा गुम्बादेखि लिएर होइन अब के भन्ने ढुङ्गामा माटोमा झारमा पातमा रुखमा सबैमा म पैसै पैसा देख्छु
2: गर्न सकिने
3: हो तर अलिकति स्किल डेभलप गरेर क्रिएटिभ भएर भिजन सहित चाहिँ डिटर्मिनेसन पनि चाहिन्छ आई क्यान डु इट भन्ने किसिमको कुराहरू चाहिन्छ प्लस उहाँहरूलाई थोरै हामी जस्तो अलिकति अग्रजहरूले मेन्टरिङ गरिदिने गाइड गरिदिने काम मात्रै भयो भने अब सम्भावनाहरू प्रशस्त छ
2: व्यवसायिक
3: बन्न सक्छ
2: सेवाकाईमा पनि
3: सेवाकाईमा निरन्तरता दिन सकिन्छ सेवाकाई त हामीले अब बाहिरबाट सहयोग आएर अथवा कसैले गर भनेर कसैले दिएर गर्नैपर्छ भन्ने छैन इनफ्याक्ट वी क्यान डु मिनिस्ट्री विथ आवर ओन रिसोर्सेस होइन अब त्यो चाहिँ अझ एकदमै सस्टेनेबल हो क्या होइन त्यो अब उदाहरणको लागि तपाईँले एउटा खेर गएको जमिनमा एउटा आभोकाडो रुख रोपेर एक दुई वर्षपछि त्यो फल्न थाल्छ र त्यो अब एउटा आभोकाडोको रुखले 20-30 हजारदेखि 50 हजारसम्म चाहिँ वर्षमा आमदानी दिन सक्छ भने तपाईँले त्यो आभोकाडो रुखमा पैसा देख्नु पर्यो के होइन र अब भनौँ न तपाईँलाई कसैले एउटा स्यालेरीको रूपमा पारिश्रमिकको रूपमा के अरे त्यही 12-15 हजार 20 हजार दिनुको सट्टा तपाईँ आफैले नै त्यो कुनै एउटा व्यवसाय र होइन मेहनत गरेर जुन एउटा त्यो गर्न सकिन्छ भने र त्यही पैसा तपाईँले यहीँ उत्पादन गर्न सक्छ प्राप्त गर्न सक्छ भने तपाईँ किन बाहिर जाने एउटा कुरा होइन
2: त्यसरी चाहिँ युवाहरूलाई प्रेरित गर्न सकिन्छ
3: सानो कुराबाट सुनाउँछ
2: अवसर हजुर आइदिनु भयो कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा र हामी यो कार्यक्रम शुरूआत भएको कारणले गर्दा हामी तपाईँको जीवनमा केही कुराको शुरूआत गर्नुभएको छ जसले गर्दा आज पनि उत्तिकै उत्साह थप्छ अथवा आज पनि उत्तिकै ओहो त्यो दिन मैले यो कुराको शुरूआत गरेको थिएँ भन्ने ऊर्जा
3: छ भने र त्यही पैसा तपाईँले यही उत्पादन गर्न सक्छ प्राप्त गर्न सक्छ भने तपाईँ किन बाहिर जाने एउटा कुरा होइन
2: त्यसरी चाहिँ युवाहरूलाई प्रेरित गर्न सकिन्छ सानो कुराबाट

0: बाई फेथ फ्रम द स्क्रच होइन ग्राउन्ड उसबाट विदाउट नलेज होइन अनि विदाउट रिसोर्सेस बाई फेथ मैले सुरु गरेँ र अब त्यही नै मलाई उत्साह लाग्छ कि परमेश्वरले दर्शन मात्रै दिनुहुन्न. इफ यु आस्क भिजन फ्रम गड हि डजन्ट ओन्ली गिभ यु द भिजन बट हि नोज वाट यु निड मलाई रिसोर्सेस आवश्यकता के हो भन्ने कुरा यु डोन्ट नो हाउ कसरी भन्ने कुरा पनि थाहा छैन कसो तर हि विल प्रोभाइड अनि इनफ्याक्ट परमेश्वरको साथसाथै तपाईँमा कुनै एउटा भिजन छ त्यो भिजन मलाई सेयर गर्नु पर्यो र मलाई उत्साहित भयो भने आई वन्ट टु हेल्प नि त त्यो कुराहरू हामी त्यसरी जोड्दै जाने कुरा अनि त्यो दिन सम्झिँदाखेरि मलाई कसरी सुरु गरे होला होइन त्यतिखेर मान्छेले मलाई मूर्ख पनि भनेका थिए होइन यो चाहिँ सफल हुन पनि भनेका थिए तर आई एम थ्याङ्कफुल टु गड एन्ड द्याट वाज समथिङ आई नेभर फर्गेट होइन र त्यो मेरो लागि जहिले पनि प्रेरणा
1: हाम्रो कार्यक्रम शुरूआत तथा सङ्घर्ष र सफलताकोमा दोस्रो हप्ता पनि आफ्नो अमूल्य समय दिएर आइदिनु भयो त्यसको
0: धन्यवाद.
1: अन्त्यमा जाँदा जाँदै परिवर्तन परिवर्तन भन्ने कुरा चाहिँ हाम्रो रहन्छ तर परिवर्तन कहाँबाट गर्ने सरकारबाट समाजबाट
0: परिवर्तन आफूबाट परिवर्तन होइन इफ यु वान्ट टु चेन्ज द वर्ल्ड यु चेन्ज युरसेल्फ भन्छ नि इभन तपाईँले समाजलाई राष्ट्रलाई संसारलाई परिवर्तन गर्न चाहनुहुन्छ भने पहिला आफूबाट सुरु गर्ने अब परिवर्तन हुनु पर्यो आफू नहुने अलग परिवर्तन गर्ने त्यही भन्दाखेरि कि अब दिन प्रतिदिन हामी ख्रिस्टमा नम्र भएर होइन आफैलाई आफैलाई सुधार्ने परिवर्तन हुँदै एकै रातमा एकै दिनमा हुँदैन हामी ख्रिस्टको स्वरूपमा होइन एफएसीको चार अध्यायमा भने जस्तै ख्रिस्टको स्वरूपमा हामी निर्माण हुँदै हुँदै हुँदै जाने परिवर्तन हुँदै जाने अब परिवर्तन हुने कोसिसहरू पनि गर्नु पर्यो.
1: अन्त्यमा जाँदा जाँदै हाम्रो श्रोताहरूको लागि केही आशिषका कुराहरू छ भने
0: अब त्यही हो सबभन्दा मुख्य कुरा चाहिँ हामी परमेश्वरमा रहेर गर्नु पर्यो परमेश्वरमा रहेर गरेको कुराहरू सबै सफल पनि हुन्छ आशिषमय हुन्छ र चाहिँ सबै कुराहरू हामी विजय सफलता प्राप्त गर्न सक्छौँ तर परमेश्वर बिना चाहिँ हामी केही पनि गर्न सक्दैनौँ. म त्यही भन्न चाहन्छु जे गर्छ होइन हामी जे गर्छौँ परमेश्वरमा रहेर हामी गर्नु पर्यो र परमेश्वरसँग जोडेर परमेश्वरको योजना इच्छामा रहेर हामी गर्यौँ भने केही कुराहरू असम्भव छैन.
1: प्रिय श्रोताबिनहरू कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा आज हाम्रो बीचमा हुनुहुन्थ्यो आशिषित व्यक्तित्व भव गणेश्वर जसले लामो समय सेवकाईको क्षेत्रमा र विभिन्न संघ संस्थाहरूमा रहेर सामाजिक सेवामा समाज विकासमा र सँगसँगै राजनैतिक र आर्थिक रूपमा पनि युवाहरू समृद्ध हुनुपर्छ भन्ने सल्लाह सुझाव प्रेरणा र उहाँका अनुभवका कुराहरू हामीले सुनेका छौं. कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा अर्को हप्ता फेरि हामी फरक व्यक्तित्व फरक आशिष र फरक अनुभवका कुरा लिएर आउने नै छौं. त्यतिन्जेलसम्म गुड न्युज एफएम सुन्दै गर्नुहोला र प्राविधिक मित्र सन्ध्यासँगै म कार्यक्रम प्रस्तुता श्याम काजी तपाईँको बीचबाट अहिलेलाई जान चाहन्छु. हस् जय मसीह.

जय मसीह तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।

0: जय मसी साथी नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु होली ट्रिनिटी ब्रिभर्स इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइलामा। म कार्यक्रम प्रस्तोता सुशी थिङको। यो कार्यक्रम प्रत्येक हप्ताको आइतबार 4:30 देखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ भने यो कार्यक्रमबाट समसामयिक विषय वस्तुमा रहेर भलाकुसारी परमेश्वरको वचनबाट उत्साह नासत र जीवन गवाई सुन्न सक्नुहुनेछ। आजको यस कार्यक्रमबाट भने वचनबाट उत्साह दिनेछौ। यसका लागि उपस्थित भइसक्नु भएको छ होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढा नीलकण्ठका आदरणीय चर्च फादर दिपेश नुवारज्यू। अब हामी उहाँबाट वचन सुन्नेछौ।
1: जय मसीह तथा सालोम। यहाँहरूलाई परमेश्वरको जीवित वचन सुन्ने समयमा म फेरि हार्दिक स्वागत गर्न चाहन्छु। कस्तो हुनुहुन्छ? आरामै हुनुहुन्छ? यहाँहरूसँग यसरी रेडियो मार्फतबाट बोल्नु पाउँदा, परमेश्वरको जीवित वचन बाँडचुर गर्न पाउँदा म आफूलाई एकदम सौभाग्यशाली ठान्दछु। परमेश्वरले मलाई यो अवसर यो समय दिनुभएको छ कि तपाईँसँग प्रभुको वचनबाट केही समय भए पनि बोल्न सकौं। प्रिय श्रोताहरू, परमेश्वरको जीवित वचन हामीलाई को को बेलामा साधारण वा यो नसुन्दा पनि हुन्छ जस्तो लाग्छ, किनभने अहिले संसार मनोरञ्जन अनि रमाइलो घुम्ने पिउने खाने रमाइलो गर्ने र पैसा कमाउने जस्ता कुराहरूमा मानिसहरू एकदम आफ्नो जीवन समर्पित गरिराखेको हामी देख्दछौ। आध्यात्मिक क्षेत्र अर्थात् हाम्रो आत्मिक जीवनको लागि परमेश्वरको वचन सुन्नु, परमेश्वरको वचन सुनेर प्रभुबाट आशिषित हुनु, प्रार्थना गर्नु जस्ता कुराहरू आज धेरै चोटि मानिसको जीवनमा तपसिलको विषय बनिराखेको छ। यो अवस्थामा पनि तपाईँले रेडियो सेट अगाडि बसेर प्रभुको वचन सुन्नको लागि तयारी गरिराख्नु भएको छ, तपाईँहरूप्रति म कृतज्ञता प्रकट गर्दछु। तपाईँ के गर्दै हुनुहुन्छ? अवश्य पनि तपाईँ रेडियो सेट अगाडि बसेर रेडियो सुन्दै हातमा केही कामहरू गरिराख्नु भएको छ होला। विशेष गरेर गृहिणीहरू जो घरमा बसेर वा तपाईँको मध्ये कतिजना पसलमा बसेर कतिजना यात्रा गर्दै रेडियो सुनिराख्नु भएको छ होला। यो समयमा तपाईँले दिनुभएको यो समयको लागि धन्यवाद दिँदै छोटो समय हामी परमेश्वरको जीवित वचनबाट आज हामी सुन्नेछौ। परमेश्वरको वचन जीवित छ, यो दुईधारे तरवार भनेर परमेश्वरको वचनले भन्दछ, जीवन दिने वचन भन्दछ, हाम्रो जीवनको लागि मार्गदर्शन देखाउने वचन भन्दछ, अनि हामीलाई जीवनमा जिउनको लागि साहस दिने शक्तिशाली वचन भनेर भन्दछ। अनि परमेश्वरको वचनले यो पनि भन्छ कि मानिस रोटीले मात्रै होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ। आज वचन सुन्ने संस्कार विस्तार विस्तार मानिसहरूमा हराइराखेको छ। प्रिय श्रोताहरू, यहाँहरूलाई म आज यो उत्साह गर्न चाहन्छु कि हामीलाई परमेश्वरको जीवित वचनले निर्माण गर्नेछ। हामी निराशामा जिराखेका हुन सक्छौ, हामी कठिन परिस्थितिमा जिराखेका हुन सक्छौ, संसारले ल्याउने खुसी आनन्द रमाइलो क्षणिक हुनेछन् अनि सबै कुराहरू सिद्धिँदै जाँदा हाम्रो जीवनमा कठिनेर आउनेछन्, तर परमेश्वरको जीवित वचनले हामीलाई सधैँ प्रभुमा बढ्नको निम्ति साहस र उत्साह दिँदछ। आज यहाँहरूको बीचमा इजिकेल 37:1-14 खण्डबाट यहाँहरूको बीचमा परमेश्वरको जीवित वचन लिएर आएको छु। सुक्खा हड्डीहरूमा जीवन भन्ने यहाँनिर एउटा महत्वपूर्ण विषयमा यो खण्डमा लेखिएको छ, म यहाँहरूको बीचमा यो वाचन गरिदिँदैछु। परमप्रभुको हात म माथि पर्यो अनि उहाँले मलाई परमप्रभुको आत्माद्वारा ल्याउनु भए हाडे हाड भएको बेसीमा राख्नुभयो। उहाँले मलाई ती हाडहरू भरिएको बेसीमा तलमाथि लानुभयो र मैले त्यस बेसीको जमिनमा थुप्रै हाडहरू देखेँ, ती हाडहरू असाध्यै सुकेका थिए। उहाँले मलाई सोध्नुभयो, हे मानिसको छोरो, के यी हाडहरू फेरि जीवित हुन सक्छन्? मैले जवाफ दिएँ, हे परमप्रभु परमेश्वर, यो त केवल तपाईँ मात्रै जान्नुहुन्छ। उहाँले मलाई भन्नुभयो, यी हाडहरूलाई अगमबाणी गरेर भन्, हे सुकेका हाड हो, परमप्रभुको वचन सुन। यी हाडहरूलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, म तिमीहरूमा सास हालिदिनेछु र तिमीहरू जीवित हुनेछौ, म तिमीहरूमा नसाहरू टाँसिदिनेछु र तिमीहरूमा सास बढाइदिनेछु र छालाले म ढाकिदिनेछु र तिमीहरूमा सास हालिदिनेछु र तिमीहरू जीवित हुनेछौ, तब तिमीहरूले म नै परमप्रभु हो भनी जान्नेछौ। त्यसरी उहाँले आज्ञा गर्नुभए चाहिँ मैले अगमबाणी गरे, तब मैले अगमबाणी गर्दै थिएँ, तब त्यहाँ कराया कुरोको आवाज आयो र ती हाडहरू एक अर्कासित जोडिन लागे, अनि मैले हेर्दा हेर्दै तिनमा नसा र मासु भरिएर ती छालाले ढाके, तर तिनमा सास चाहिँ थिएन। तब उहाँले मलाई भन्नुभयो, हे मानिसको छोरा, शास्त्र अगमवाणी गरेर यसलाई भन् परम प्रभु परमेश्वर यसो भन्नुहुन्छ, हे सास चारै दिशाबाट आइज र यी मारिएकाहरूमाथि फुकिदिए र ती जीवित भएर उठुन्। तब उहाँले आज्ञा गर्नुभयो चाहिँ मैले अगमवाणी गर्न लागे, तब सास तिनमा पस्यो, तिनीहरू जीवित भएर आफ्ना खुट्टामा उभिएर त्यहाँ एक अत्यन्तै ठूलो सेना भयो। तब उहाँले मलाई भन्नुभयो, हे मानिसको छोरो, यी हाडहरू जम्मै इजरायलको घरानाहरू हुन्। यिनीहरू भन्दछन् हाम्रा हाडहरू सुकिसके र आशा नै हरायो, हामी त्याग्यौं, यसकारण अगमवाणी गएर तिनीहरूलाई भन् परम प्रभु परमेश्वर यसो भन्नुहुन्छ, हे मेरा प्रजा, म तिमीहरूका छिहानहरू खोलेर तीबाट तिमीहरूलाई बाहिर निकाल्नेछु, म तिमीहरूलाई इजरायलका देशमा फेरि ल्याउनेछु। तब हे मेरा प्रजा, अब म तिमीहरूका चिहानहरू खोलेर तीबाट तिमीहरूले बाहिर निकालेर ल्याउनेछु, तब तिमीहरूले म नै परम प्रभु भने जान्नेछौ, म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु र तिमीहरू बाँच्नेछौ, म तिमीहरूलाई तिमीहरूको आफ्नै देशमा बसाल्नेछु र तिमीहरूले त्यो जान्नेछौ कि म परम प्रभुले नै यो भनेको हुँ र मैले नै यो गरेको हुँ, परम प्रभु भन्नुहुन्छ। आमेन। परमेश्वरले निराशा र असम्भव जस्तो परिस्थितिमा पनि जीवनमा आशा र पुनर्स्थापना दिनुहुन्छ भन्ने कुराहरू चाहिँ हामीले आज यस खण्डबाट पाउँदछौँ। यहाँ भन्नुहुन्छ प्रभुले, हेर म तिमीहरूमा सास हालिदिनेछु र तिमीहरू जीवित हुनेछौ। इजिकियल अगमवक्तालाई परमेश्वरले एउटा दर्शन दिनुहुन्छ र त्यो दर्शन मार्फतबाट यो बेलामा इजरायल जातिहरू जसले निराशाको जीवन बिताइराखेका थिए, एउटा सुक्खा जीवन बिताइराखेका थिए, तिनीहरूलाई उत्साह स्वरूप तिनीहरूको जीवनलाई रूपान्तरण गर्नको निम्ति इजिकेललाई यो सन्देश यहाँनिर छोड्नुहुन्छ। प्रियहरू, परमेश्वरले हामीलाई सुक्खा अवस्थामा भेट्टाउनुहुन्छ भन्ने शीर्षकमा हामीले हेर्यौँ भने इजिकेल 1 र 2 पढ्दाखेरि अगमवक्ता इजिकेलले दर्शनमा एउटा फराकिलो मैदान देख्छन् र त्यहाँ धेरै हड्डीहरू थिए। परमेश्वरले उनलाई ती हड्डीहरूका चारैतिर घुमाउनु भयो, तल माथि लानुभयो। उनले देखे कि हड्डीहरू धेरै नै सुकिसकेका थिए। यसले अत्यन्तै निराशाजनक र मानवीय दृष्टिले आशाहीन अवस्थालाई चित्रण गर्दछ। यो हड्डीहरू भनेको मानिसहरूको एकदम निराशाजनक अवस्था, मानवीय दृष्टिकोणले चाहिँ आशा नै सिद्धिएको अनि एकदम दुःख, अब जीवनमा मेरो लागि केही पनि छैन आशा भन्ने जस्तो एउटा अवस्थालाई यसले चित्रण गर्दछ। इजरायलका मानिसहरू निर्वासनमा लगिएका थिए। उनीहरूले राष्ट्रिय, सामाजिक र आत्मिक अवस्था अत्यन्तै कमजोर अवस्थामा उनीहरूले आफ्नो जीवन बिताइराखेका थिए। त्यसैले उनीहरूलाई इजिकेल 37:11 इजिकेलद्वारा परमेश्वरले यसरी भन्नुहुन्छ, उनीहरूले भन्छन् हाम्रा हड्डीहरू सुकिसकेका छन्, हाम्रो आशा हराइसकेको छ र हामी नष्ट भएका छौँ भनेर 37:11 हामीले हेर्यौँ भने त्यहाँनिर त्यहाँका इजरायली मानिसहरूले अर्थात् त्यहाँका त्यो हड्डी नै हड्डी भनिएका मानिसहरूले यहाँनिर त्यसरी आफूलाई व्यक्त गरेको हामी पाउँछौँ। यहाँ सुकिसकेका हड्डीहरू केवल शारीरिक मृत्युको चित्रण होइन, यसले आशा समाप्त भएको, जीवनको सम्भावना नदेखिएको र पुनर्स्थापना असम्भव जस्तो देखियो अवस्थालाई जनाउँदछ। प्रियजनहरू, आज हाम्रो जीवनमा पनि यस्ता सुक्खा हड्डीहरू हुन सक्दछन्। तपाईँ र मैले पनि भोगिराखेका हुन सक्छौँ। परिवारमा आशा हराएको हुन सक्दछ, वैवाहिक सम्बन्धमा चिसोपन आएको हुन सक्दछ, आत्मिक जीवन कमजोर भएको हुन सक्दछ, प्रार्थनाको जीवन सुक्दै गएको हुन सक्दछ, सेवाकै प्रतिको उत्साह हराएको हुन सक्दछ, लामो समयदेखि प्रार्थनाको उत्तर नआएको हुन सक्दछ। मानिसले भन्न सक्छ यसरी अब परिवर्तन सम्भव छैन, तर परमेश्वरको दृष्टिमा मानिसको दृष्टिभन्दा फरक कुराहरू हामीले देख्न पाउँछौ। जहाँ मानिसले अन्त्य देख्छ, परमेश्वरले त्यहाँ नयाँ सुरुवात देख्न सक्नुहुन्छ। प्रिय, हाम्रो जीवनमा यस्तै अहिले भर्खर परिएको खण्ड जस्तै एउटा सुक्खा र निराशाजनक अवस्थाबाट हामी गुज्रिराखेका हुन सक्छौ, तर याद गर्नुहोस्, अब परमेश्वरले यी सबै अवस्थाबाट फर्काउने प्रतिज्ञा हामीलाई दिनुहुँदछ। 2 हामीले हेर्यौँ भने परमेश्वरले यहाँ प्रश्न गर्नुहुन्छ, के यी हड्डीहरू फेरि जीवित हुन सक्छन्, अर्थात् निराशा अवस्थाबाट? कोही बेला हामी त जीवनमा पनि त्यही हुन्छ कि के हामीलाई फेरि यो अवस्थाबाट हामी परिवर्तन हुन सक्छौँ, फर्किन सक्छौँ, वा हामीलाई परमेश्वरले फराउन सक्नुहुन्छ? इजिकेल 37:3 परमेश्वरले इजिकेललाई सोध्नु भएको छ, हे मानिसको छोरो, के हड्डीहरू जीवित हुन सक्छन्? मानवीय दृष्टिकोणले हेर्दा उत्तर असम्भव जस्तो देखिन्थ्यो, यी हड्डीहरू अत्यन्तै सुकेका थिए। तर इजिकेलले आफ्नो बुद्धिमा भरोसा गरेन। त्यहाँनिर उनले उत्तर दिए, हे परमप्रभु परमेश्वर, यो त तपाईँ नै जान्नुहुन्छ, इजिकियल पनि अचम्ममा परेका थिए। यो मानवीय दृष्टिकोणबाट असम्भव नै थियो र उनले त्यसो भन्दै गर्दा आफ्नो दृष्टिकोण एउटा असम्भव दृष्टिकोणलाई पनि उनले प्रस्तुत नगरिकन परमेश्वरमा भरोसा गरेर उनले यसरी भन्छन्, हे परमप्रभु परमेश्वर तपाईँ नै जान्नुहुन्छ। यो उत्तरमा गहिरो विश्वास लुकेको थियो इजिकियलसँग। इजिकियलले भनेनन् यो अवस्था अवश्य जीवित हुन्छ, किनकि उनले परमेश्वरको योजना पूर्ण रूपमा बुझेका थिएनन्। उनले हुँदैन पनि भनेनन्, किनकि उनले परमेश्वरको सामर्थ्यमा उनले कहिले पनि सीमा लगाएनन्। उनले भने तपाईँ नै जान्नुहुन्छ, तपाईँ नै जान्नुहुन्छ। विश्वासको अर्थ सबै कुरा बुझ्नु मात्र होइन, विश्वासको अर्थ सबै कुरा बुझ्नु मात्र होइन, नबुझेको अवस्थामा पनि परमेश्वरमाथि भरोसा गर्नु। हामी भन्छौँ मेरो परिस्थिति असम्भव छ, मेरो परिस्थिति असम्भव छ, तर परमेश्वर भन्नुहुन्छ तिमीले परिस्थिति देख्छौ तर म मेरो सामर्थ्य देख्दछु। तिमीले परिस्थिति देख्छौ अनि प्रभु हुनुहुन्छ म चाहिँ मेरो सामर्थ्य देख्दछु। हामी भन्छौँ अब मेरो परिवारमा परिवर्तन असम्भव छ, परमेश्वर भन्नुहुन्छ म पुनर्स्थापना गर्न सक्छु। हामी भन्छौँ मेरो आत्मिक जीवन घुमिसकेको छ, परमेश्वर भन्नुहुन्छ म तिमीमा जीवनको सास हाल्न सक्दछु। त्यस कारणले गर्दा यो आशा परमेश्वरमा सम्भावनाका कुरा, परमेश्वरमा सम्भव कुरा, क्वेसन मार्क राखेर के यी जीवित हुन सक्छन् भनेर इजिकियललाई परमेश्वरले विश्वासको जाँच गर्नुभयो। अनि इजिकियलले बडो बुद्धिमत्ताका साथ जवाब दिन्छन् कि यो तपाईँले मात्रै जान्नुहुन्छ। उनले उहाँ माथिको पूरा भरोसा दर्शाउँछ। प्रियो, यहाँनिर यो घटना हामी देख्न सक्छौँ। तेस्रो मार्ग जब हामी हेर्छौँ भने परमेश्वरले आफ्नो वचनद्वारा हड्डीहरूलाई जोड्नु भयो। इजिकियल 37:4 परमेश्वरले आज्ञा दिनुभयो, यी हड्डीहरूका विषयमा अगमबानी गर र तिनीहरूलाई भन, हे सुखा हड्डी हो परमप्रभुको वचन सुन। यहाँ एउटा अत्यन्तै महत्वपूर्ण कुरा यहाँनिर भनिएको छ। परमेश्वरले इजिकियललाई हड्डीहरूसँग बोल्न आज्ञा दिनुभयो। इजिकियलले आफ्नो विचार बोलेनन् त्यहाँ, उनले आफ्नो भावना पनि बोलेनन् त्यहाँ, उनले आफ्नै शक्तिको घोषणा पनि गरेन उनले त्यहाँ, उनले परमेश्वरको वचनको घोषणा गरे। त्यसपछि इजिकियल 37:7 अद्भुत घटना घट्यो, मैले आज्ञा पाए बमोजिम अगमबानी गरे र मैले अगमबानी गरिसकेपछि एउटा आवाज आयो, हड्डीहरू एक अर्कासित जोडिन थाले, हड्डीहरू एक अर्कासँग जोडिन थाले, नसाहरू आयो, त्यसमा मासु पलायो, छालाले ढाक्यो। परमेश्वरको वचनले अव्यवस्थित कुरालाई क्रमबद्ध गर्यो। यसबाट हामी यो कुरा सिक्न सक्छौ कि परमेश्वरको वचनले टुटेको जीवनलाई जोड्दछ। प्रिय, परमेश्वरको वचनले हाम्रो टुटेको जीवनलाई जोड्दछ, निराशा हृदयमा आशा दिदछ। यस खण्डमा बताउन खोजेको कुरा यो, परमेश्वरको वचनलाई हामी जब सुन्छौ, परमेश्वरको वचनलाई हामी जब पछ्याउँछौ अथवा परमेश्वरको वचन अनुसार जिउँछौ भने हाम्रो निराशालाई आशामा परिवर्तन गरिदिन सक्छ, भ्रमित जीवनलाई दिशा दिन सक्दछ, अर्थात निर्देशन ठिक नभएको के गर्ने भन्ने आशाहीन जीवनलाई एउटा दिशा हामीलाई दिदछ परमेश्वरको वचनले। कमजोर विश्वासलाई बलियो बनाउँदछ परमेश्वरको वचनले, एउटा कमजोर विश्वासमा जिएको जीवनलाई परिपक्व बनाउँछ अनि अगाडि बढ्नको निम्ति सहायता गर्दछ। प्रियजनहरू, आत्मिक रूपमा सुकेको जीवनलाई जागृत गर्न सक्दछ। हामी आत्मिक रूपमा सुकेको जीवन भनेको हामीमा प्रार्थना छैन, हाम्रोमा अध्यात्म जीवन छैन, हामी सुसमाचारको कुरामा ध्यान दिँदैनौ, हामीहरूको प्रार्थनामा ध्यान दिँदैनौ, बाइबल अध्ययनमा ध्यान दिँदैनौ, परमेश्वरको वचन पढ्नु, संगति जानु, यी सबै कुराहरू हामीलाई कैयौंचोटि बकवास लाग्दछ। त्योभन्दा अरू नै महत्त्वका विषयहरू हाम्रो अगाडि हुँदछन्, त्यो कुराले हाम्रो जीवनलाई प्रियहरू तहस नहस गराइराखेको हुन्छ। जब हामी परमेश्वरको वचन सुन्छौ पढ्छौ त्यो कुराले चाहिँ हाम्रो जीवनलाई पुनर्जागृत गर्छ र प्रभुमा अगाडि बढ्नको निम्ति हौसला जोस हामीलाई दिदछ। त्यसैले मण्डलीमा मानिसको विचारभन्दा परमेश्वरको वचनमा हामीहरू केन्द्रित हुनुपर्दछ। मण्डलीमा मानिसको विचारहरू त धेरै आउँछन् तर परमेश्वरको वचनमा केन्द्रित हुने जीवन चाहिँ अत्यन्तै महत्वपूर्ण कुरा हो। त्यही भएर इजिकियलले इजरायलीहरूले यसरी भन्दैछन्, परमेश्वरको वचन सुन, परमेश्वरको वचन सुन भने त्यहाँ 4 तब उहाँले मलाई भन्नुभयो, यी हड्डीहरूलाई अगमानी कहेर भन, हे सुकेका हाडो परमप्रभुको वचन सुन। वचन हाम्रो जीवनको लागि औषधि हो, वचन हाम्रो जीवनलाई अगाडि बढाउने मार्गदर्शन हो। स्कानिङ गर्दा वचनले हाम्रो जीवनलाई जहिले पनि आश्वासित बनाएर लिएर आउँछ। चार महिना शरीर बन्यो, यहाँनिर हामीले हेर्यौँ कि अगमबानी गएपछि त्यो छाला टाँस्यो, नसा आयो, मासु भरियो, हड्डीहरू सबै कुराहरू ठिक भए अनि शरीर बन्यो, तर अझै जीवन चाहिँ त्यहाँनिर पाएको थिएन। इजिकेल 37:8 एउटा अत्यन्तै महत्त्वपूर्ण कुरा त्यहाँ देखिन्छ। हड्डीहरू जोडिए, नसाहरू आए, मासु पलायो, छालाले पनि ढाक्यो, शरीर तयारी भयो, तर यस खण्डमा हामीले बुझ्नु जरुरी हुन्छ, तर तिनीहरूमा सास थिएन। यो पदले गर्छ तिनीहरूमा सास थिएन, छाला आयो, मासु पलायो, नसाहरू टाँस्यो, हड्डीहरू सबै जोडिए, सब ठिक भयो, अनि तिनीहरूमा सास चाहिँ थिएन। यसले हाम्रो आत्मिक जीवनका लागि अत्यन्त गहिरो शिक्षा दिँदछ। बाहिरबाट मानिसको जीवन व्यवस्थित देखिन सक्छ, ऊ चर्चमा आउन पनि सक्छ, भजन गाउन सक्छ, प्रार्थना गर्न सक्छ, सेवा गर्न सक्छ, धार्मिक गतिविधिमा सहभागी हुन सक्छ, तर केवल बाहिरी रूपमा मात्रै त्यो पर्याप्त हुँदैन। हामीलाई परमेश्वरबाट आउने जीवनको आवश्यक हुँदछ। चर्च भवन हुन सक्छ तर आत्मिक जीवन कमजोर हुन सक्दछ। धेरैचोटि हाम्रो जीवनमा हामीले आत्मिकी कुरा गरिहाल्छौँ, आत्मिकी कुराहरू मानिसहरूलाई भनी पनि हाल्छौँ, सुनाइ पनि हाल्छौँ, यसो प्रार्थना गरेको जस्तो पनि गर्छौँ, भजनहरू पनि गाउँछौँ, सेवा गरेको जस्तो पनि गर्छौँ, तर वास्तवमा ती सबै कुराहरू यथार्थमा हुन् कि होइनन् भन्ने कुराको महत्व चाहिँ धेरै हुँदछ। कार्यक्रम धेरै हुन सक्छन् तर प्रार्थनाको जीवन कमजोर हुन सक्दछ। बाइबलको ज्ञान हुन सक्छ तर हृदयमा प्रेम कम हुन सक्दछ। हामीलाई बाइबलले यसो भन्छ त्यसो भन्छ भनेर हामीले भन्छौँ तर त्यो व्यवहारिक हाम्रो जीवनमा नहुन सक्छ। सेवा गर्न सकिन्छ तर परमेश्वरसँगको जीवित सम्बन्ध कमजोर हुन सक्दछ। त्यसैले हाम्रो प्रार्थना चाहिँ यस्तो हुनुपर्छ, हे प्रभु मेरो जीवनमा तपाईँको जीवनदायी सास हालिदिनुहोस्, हाम्रो जीवनमा जीवनदायी सास हालिदिनु भएको होस्। शरीर बनेर मात्रै हुँदैन, हामी चर्च विश्वासी भएर मात्रै हुँदैन, हामी हाम्रो नाम पावल, सिलास, मरियम, हन्ना भनेर मात्रै हुँदैन, हाम्रो जीवनमा हामी चर्च भवनमा गएर मात्रै हुँदैन, हामीले बाइबल बोकेर मात्रै हुँदैन, हाम्रो जीवनमा चाहिँ हाम्रो परमेश्वरसँगको एउटा गहिरो सम्बन्ध हुनुपर्दछ। त्यो अत्यन्तै महत्वपूर्ण कुरा हो, जुन कुराको लागि यहाँ उनीहरूमा सास हालिएको कुराहरू हामी त्यहाँनिर पाउँदछौँ। प्रियहरू, जीवनको स्रोत चाहिँ परमेश्वर हुनुहुन्छ। इजिकेल 37:9 परमेश्वरले भन्नुभयो, चारैतिरका बतासबाट आ हे सास र यी मारिएकाहरूमा सास फुकिदिएर तिनीहरू जीवित हौन। इजिकेलले परमेश्वरको आज्ञा पालन गरेर त्यसपछि सास तिनीहरूमा पस्यो र तिनीहरू जीवित भए। यसले हामीलाई जीवनको वास्तविक स्रोत सम्झाउँदछ। उत्पत्ति 2:7 परमेश्वरले मानिसलाई जीवनको सास फुकिदिनु भएर मानिस जीवित प्राणी भयो, अर्थात् जीवनको मूल स्रोत परमेश्वर नै हुनुहुन्छ। मानिसले शरीरको उपचार गर्न सक्छ तर जीवनको वास्तविक स्रोत बन्न सक्दैन। मानिसले भवन निर्माण गर्न सक्छ तर आत्मिक जीवन सिर्जना गर्न सक्दैन। मानिसले कार्यक्रमहरू सञ्चालन गर्न सक्छन् तर हृदय परिवर्तन गर्न सक्दैन। मानिसले शिक्षा दिन सक्छ तर नयाँ जीवन प्रदान गर्ने सामर्थ्य परमेश्वरसँग मात्र छ। प्रिय, त्यसैले हाम्रो भरोसा मानिसमा होइन, जीवन दिनुहुने परमेश्वरमा हुनुपर्दछ, जीवन दिनुहुने परमेश्वरमा हुनुपर्दछ। प्रिय, छैटौंमा सुक्खा हड्डीहरू जीवित सेनामा परिणत भएको घटना इजिकेल 37:10 भनिएको छ। मैले आज्ञा पाए बोजे अगमबानी गरेर सास तिनीहरूमा पस्यो र तिनीहरू जीवित भएर आफ्ना खुट्टामा उभिएर तिनीहरू अत्यन्तै ठूलो सेना भए। ध्यान दिनुहोस्, परमेश्वरको काम क्रमशः अगाडि बढ्यो। पहिले सुक्खा हड्डीहरू, पछि हड्डीहरू जोडिए, त्यसपछि नसा र मासुहरू आए, पछि छालाले ढाक्यो, अन्तत परमेश्वरको सास तिनीहरूमा पस्यो। फलस्वरूप तिनीहरू जीवित भएर ठूलो सेना बन्यो। यसको अर्थ परमेश्वरले केवल जीवन दिनु भएन, उहाँले उद्देश्य पनि दिनुभयो। परमेश्वरले हामीलाई केवल बचाउन चाहनुहुन्न, उहाँको इच्छा अनुसार जीवन बिताउन र उहाँको सेवामा प्रयोग हुन पनि बोलाउनुहुन्छ। त्यसैले तपाईँको वर्तमान अवस्था जस्तो सुकै भए पनि याद गर्नुहोस् प्रियहरू, तपाईँको विगत तपाईँको अन्तिम परिचय होइन, तपाईँको असफलता तपाईँको अन्तिम अध्याय होइन, तपाईँका कमजोरीहरू तपाईँ परमेश्वरको सामर्थ्यको अन्तिम सीमा होइन, तपाईँको वर्तमान अवस्था परमेश्वरको अन्तिम निर्णय होइन, परमेश्वरले सुक्खा हड्डीहरूलाई पनि जीवित सेनामा परिवर्तन गर्न सक्नुहुँदछ। हालेलुया, परमेश्वरले जीवित सेनामा परिवर्तन गर्न सक्नुहुन्छ। सातौं इजिकेल 37:14 भनिएको छ, परमेश्वरको प्रतिज्ञा, म तिमीहरूमा मेरो आत्मा राखिदिनेछु, म तिमीहरूमा मेरो आत्मा राखिदिनेछु र तिमीहरू जीवित हुनेछौ भनेकन 37:14 छ। यस पदले तत्कालीन सन्दर्भ इजरायलीको पुनर्स्थापना हो। परमेश्वरले आफ्ना मानिसहरूलाई निराशामा छोड्नुहुन्न, उहाँले भन्नुहुन्छ म तिमीहरूका छिहानहरू खोल्नेछु। अर्थात् परमेश्वरले मृत्यु समान देखिएको अवस्थाबाट आफ्ना मानिसहरूलाई निकालेर जीवन र आशातर्फ लैजानु हुनेछ। यसैले पुनर्स्थापना मानिसको सामर्थ्यमा मात्र निर्भर हुँदैन, परमेश्वर जीवन र पुनर्स्थापित गर्नुहुने परमेश्वर हुनुहुन्छ। परमेश्वर जीवन पुनर्स्थापित गर्ने परमेश्वर हुनुहुन्छ। त्यसैले व्यक्तिगत जीवनमा, परिवारमा र मण्डलीमा परमेश्वरको उपस्थितिलाई प्रिय हो जहिले पनि हामीले पहिलो स्थान दिनुपर्छ। सुक्खा हड्डीहरूमा अझै आशा छ, प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू। सायद आज तपाईँको जीवनमा कुनै क्षेत्र सुक्खा हड्डीहरूको मैलान जस्तै भरिएको हुन सक्छ। सायद तपाईँको मनमनै भन्नुभएको होला, मेरो आशा सकियो, अब केही परिवर्तन हुँदैन, मेरो परिस्थिति पनि बिग्रिसक्यो। तर आज परमेश्वरको वचनले तपाईँलाई आशा दिन्छ, हेर म तिमीहरूमा साहस हालिदिनेछु र तिमीहरू जीवित हुनेछौ, तिमीहरू जीवित हुनेछौ। तपाईँले विचार गर्नुहोस् त एकछिन, तपाईँले आफ्नो जीवनको त्यो परिस्थितिलाई सम्झिनुहोस् त। अवश्य पनि तपाईँमध्ये कतिजना आफ्नो छोराछोरीको अवस्थाबाट तपाईँ चिन्तित हुनुहुन्छ होला, कतिजना आमाहरू श्रीमतीहरू आफ्नो श्रीमानको अवस्थाबाट तपाईँ चिन्तित हुनुहुन्छ होला, कतिजना तपाईँ व्यवसायीहरू आफ्नो व्यवसायबाट चिन्तित हुनुहुन्छ होला, कतिजना तपाईँ आफ्नो श्रीमान श्रीमतीबाट तपाईँ चिन्तित हुनुहुन्छ होला, तपाईँको आफन्तीबाट चिन्तित हुनुहुन्छ होला, अथवा जीवनमा तपाईँका थुप्रै परिस्थितिहरू तपाईँ रोगसँग सङ्घर्ष गरिराख्नु भएको छ होला, अभावसँग सङ्घर्ष गरिराख्नु भएको छ होला, तपाईँको जीवनमा असफलताहरूले घेरेको होला, तपाईँले कयौंचोटि आफ्ना जीवन अगाडि बढाउनलाई योजनाहरू बनाएर पढाइमा तपाईँ असफल भएको, बिजनेसमा असफल भएको, थुप्रै परिस्थितिमा अनि जीवनमा अशान्ति भएको, तपाईँ निन्द्रा नलागेर तपाईँले चाहिँ एकदम विश्राम गर्न नसकेर तपाईँले सायद आज मदिरा पानको सहारा लिप्त लिइराख्नु भएको छैन, यस्ता थुप्रै परिस्थितिबाट तपाईँले आफूले जोगाउन खोज्दै हुनुहुन्छ होला। म तपाईँलाई आशा दिलाउन चाहन्छु कि परमेश्वरको जीवित वचनमा सबै कुरा सम्भव छ। परमेश्वरले हाम्रा सबै हड्डीहरूलाई अर्थात् निराशाहरूलाई आशामा परिवर्तन गर्नुहुनेछ, आशामा परिवर्तन गरेर ल्याउनुहुनेछ। यो चाहिँ परमेश्वरको वचनको प्रतिज्ञा, परमेश्वरको वचनको प्रतिज्ञाले हामीलाई डोर्याउँदछ, परमेश्वरको वचनको प्रतिज्ञाले हामीलाई आशा दिदछ र हामीलाई जीवित बनाउँदछ। त्यसैले सुक्खा अवस्थालाई हेरेर तपाईँ निराश नहुनुहोस्। परिस्थिति जस्तोसुकै ठूलो हुन सक्छ, तर परमेश्वर त्योभन्दा महान हुनुहुन्छ। तपाईँले आफ्नो अवस्थालाई हेरेर निराश नहुनुहोस्। परिस्थिति तपाईँको र मेरो लागि भयङ्कर ठूलो हुन सक्छ, तर परमेश्वर त्योभन्दा महान हुनुहुन्छ। महान परमेश्वर हाम्रो परिस्थितिभन्दा माथि हुनुहुन्छ भन्ने कुराले तपाईँले उत्साहित पारोस्। परमेश्वरको वचन सुन्नुहोस्। सुक्खा हड्डीहरूलाई पनि परमेश्वरको वचन सुनाइएको थियो। जब सुक्खा हड्डीहरूले परमेश्वरको वचन सुने, तिनमा जीवन आएको छ। परमेश्वरमाथि भरोसा गर्नुहोस्। हामीले सबै कुरा नबुझे पनि भन्न सक्छौँ, हे परमप्रभु परमेश्वर तपाईँ नै जान्नुहुन्छ। हामीले नबुझेका कुराहरू यसरी भन्न सक्नुपर्छ कि परमेश्वर तपाईँ जान्नुहुन्छ। परमेश्वरको जीवनदायी आत्माको खोजी गर्नु, जहिले पनि परमेश्वरको जीवनदायी आत्माको खोजी गर्नुहोस्। बाहिरी संरचना मात्र होइन, भित्री जीवन पनि आवश्यक छ। पुनर्स्थापनाको आशा राख्नुहोस्। परमेश्वरले सुक्खा हड्डीहरूलाई जीवित बनाउनु भयो भने हाम्रो जीवनमा पनि उहाँले आफ्नो उद्देश्य पूरा गर्नुहुनेछ, आफ्नो उद्देश्य उहाँले पूरा गर्नुहुनेछ। परमेश्वरले सुक्खा हड्डीहरूलाई जीवित बनाउन सक्ने परमेश्वर हाम्रो जीवनलाई उहाँले आफ्नो उद्देश्य पूरा गर्न सक्नुहुन्छ। जहाँ मानिसले अन्त्य देख्छ, परमेश्वरले त्यहाँ नयाँ सुरुवात गर्न सक्नुहुन्छ। प्रियहरू, जहाँ मानिसले सुक्खा हड्डी देख्छ, परमेश्वरले जीवित सेनाहरू देख्न सक्नुहुन्छ। जहाँ आशा समाप्त भएको जस्तो देखिन्छ, अनि परमेश्वरले आफ्नो वचन र जीवनदायी साहसद्वारा नयाँ आशा दिनुहुन्छ। प्रियहरू, तपाईँलाई म आज यो उत्साह गर्न चाहन्छु, हामी निराशा नबनौ, परमेश्वरको वचनमा हामी विश्वास गरौँ, परमेश्वरको वचन सुनौ, परमेश्वरमाथि भरोसा गरौं, अनि परमेश्वरले हाम्रो जीवनका सबै परिस्थितिहरूलाई बदलेर उहाँको महिमामा हामीलाई प्रयोग गर्नुहुन्छ। परमेश्वरले आजको वचनबाट हामी सबैजनालाई आशीर्वाद दिनुभएको होस्। आमेन।
0: आजको कार्यक्रम कस्तो लाग्यो? आशा गर्छौ परमेश्वरको वचनबाट उत्साह मिलेको छ। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद, साथै प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद, र फादर दिपेश सुनवारज्यूलाई पनि धन्यवाद। आजको कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव, प्रतिक्रिया भएमा यहाँले हामीलाई स्टुडियोको नम्बरमा कल गर्न सक्नुहुनेछ। हाम्रो नम्बर रहेको छ 4770-4770-07754 मा फोन गरेर आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुनेछ भन्दै अर्को हप्ता पनि यही समय उपस्थित हुने नै छौ। आजको यस कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता सुशी सिंह पनि बिदा हुन चाहन्छु। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञानमाला।
2: श्रोता मित्र, गुड न्यूज एफएमको एउटा नौलो कार्यक्रम ज्ञानमालामा हार्दिक स्वागत र जयमसीह। यस कार्यक्रमलाई म आइजक राईको साथमा हरेक साता गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज पोखराबाट यही समयमा सुन्न सक्नुहुन्छ। आजको श्रृंखलामा हामी तपाईंलाई विशेष गरी बाल बालिका, विद्यार्थी, किशोर किशोरी र युवाहरूलाई भौतिक र आत्मिक ज्ञान बढ़ाउने रोचक तथ्य, जानकारी, प्रश्नोत्तर र साथै पवित्र बाइबलबाट हरेक श्रोतालाई ज्ञान दिने उद्देश्यमा बाइबलका घटनाहरूलाई पनि प्रस्तुत गर्दै साथ दिनेछौं। र अहिलेलाई भने हामी एउटा गीत सुनौं।

0: श्रोता, यो अर्थपूर्ण अनि मिठो गीत पछि कार्यक्रम ज्ञानमालामा स्वागत छ।
1: श्रोता मित्र, अब म तपाईँलाई एउटा प्रेरक प्रसंग प्रस्तुत गर्न चाहन्छु। परमेश्वरद्वारा पठाइनु भएको पेशेवर व्यक्ति। एउटी ख्रिस्टियन स्त्री काम गरिरहँदा फोन मार्फत उसकी छोरी निकै बिरामी भएको खबर आयो। तत्कालै काम रोकी आफ्नी छोरीको निम्ति औषधि किन्न ऊ औषधि पसल गई। फर्कने क्रममा उसले थाहा पाई कि उसको चाबीको झुप्पा त कारभित्रै परेछ। ऊ हतारमा थिए, के गर्ने भन्ने उसलाई होसै भएन। छोरीलाई के भएको छ भनी उसले आफ्नी छोरीको रेखदेख गर्ने दाईलाई सोधी। उसकी छोरीको हालत बिग्रदै गएको छ भनी दाईले जवाफ दिए। दाईले कोट झुन्ड्याउने ह्याङ्गर खोजेर त्यसैले कारको ढोका खोल्ने सल्लाह दिए। यताउता खोजेपछि उसले थोत्रो खिया लागेको ह्याङ्गर फेला पारि, तर त्यसलाई प्रयोग गरेर कसरी खोल्ने भनी उसलाई अझै थाहा भएन। उसले आफ्नो शिर झुकाई, परमेश्वरलाई यसरी बिन्ती चढाई, हे प्रभु येशु, कोही मदत गर्ने व्यक्ति पठाइदिनुहोस्। पाँच मिनट पनि बित्न नपाउँदै एउटा थोत्रो कार त्यहाँ आइपुग्यो। अति नै फोहोरी झपक्क दाढी पालेको मान्छेले उक्त कार हाकेको थियो। स्त्रीले सोची, परमेश्वर महान हुनुहुन्छ, उहाँले मेरो सहयोगको निम्ति यस मान्छेलाई यहाँ मक्का पठाउनु भएको हो। ऊ निराश थिए, तर परमेश्वरप्रति कृतज्ञ भई त्यो मान्छे कारबाट ओर्लेर केही सहयोग गर्न सक्छु कि भनी सोध्यो। स्त्रीले आफ्नो समस्या बताए। उसले भन्यो, म तपाईँको मदद गर्न सक्छु। उसले एक मिनट पनि नलगाई कारको ढोका खोलिदियो। त्यस मानिसप्रति निकै धन्यवादी भई आँसु झार्दै उसले भनी, तपाईँलाई धेरै धेरै धन्यवाद, तपाईँ बडो राम्रो मान्छे हुनुहुँदो रहेछ। त्यस मान्छेले जवाफ दियो, म राम्रो मान्छे होइन, म भर्खरै जेलबाट छुटेर आएको हुँ। कार चोरी गरेको अपराधमा मलाई जेल थुनिएको थियो। म छुटेको भर्खर एक घण्टा मात्र भएको छ। स्त्रीले फेरि उसँग अङ्कपाल गरी सुक सुक गर्दै ठूलो स्वरमा भनी, परमेश्वर मेरो निम्ति पेशेवर व्यक्ति पठाउनु भएको लागि तपाईँलाई धन्यवाद। प्रिय मित्र, आशा गर्छु यो प्रेरक प्रसंगबाट तपाईँले केही प्रेरणा प्राप्त गर्नुभएको छ। आफ्नो गल्ती सुधार भएको व्यक्ति कस्तो हुन्छ भन्ने विषयमा बुझ्नको लागि। साँच्चै नै मित्र, यदि हामीले नयाँ जीवन पाएका छौं भने प्रभुमा हामी जसोसुकै खराब मान्छे विगतमा भए पनि असल काम गर्ने व्यक्ति भएका हुन्छौं। जसरी यो एक व्यक्ति जो भर्खरै जेलखानबाट आफ्नो अपराधको लागि सजाय भोगेर निस्केको थियो, उसले अब असल काम गर्नलाई सुरु गरेको छ। हामी पनि यदि प्रभुमा छौं भने असल काम गर्दै प्रभुलाई खुसी पार्ने जीवन जिउँदै अगाडि बढ्नु अति आवश्यक छ। अहिलेसम्म कार्यक्रममा मलाई साथ दिनुभएको लागि, कार्यक्रम ज्ञानमालामा साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। अब भने फेरि पनि म तपाईँलाई एउटा प्रेरक प्रसंग प्रस्तुत गर्न चाहन्छु। ओलम्पिक धावकको रूपमा चर्चित एक व्यक्तिको नाउँ हो एरिक लिन्डेल। तिनी क्रिस्चियन थिए। इस्वी सम्वत 1924 100 मिटर दौड प्रतियोगिता आयोजना गरियो। तालिका अनुसार उक्त प्रतियोगिता आइतबार अर्थात संगति गर्ने दिनमा परेकोले तिनले दौड़न इन्कार गरे। तिनी होसियारीपूर्वक प्रभुको दिनको पालना गर्थे। विदेशमा आइतबारलाई प्रभुको दिन अर्थात संगतिको दिनको रूपमा लिइन्छ। त्यस दिन तिनले भाग लिएका भए तिनले स्वर्ण पदक जित्ने उत्कृष्ट अवसर थियो। स्वर्ण पदकको वास्ता नगरी तिनी उक्त खास दिनमा चर्चमा संगति गर्न गए। केहीले तिनलाई सनकहा व्यक्तिको रूपमा हेरे, तर अरूहरू तिनको दृढ विश्वास देखेर प्रेरित भए। तिनको निर्णयले तिनका सहकर्मीहरूलाई मात्र प्रभाव पारेन। वर्षौं पछि अग्निका रथहरू नामक चलचित्रले तिनको कथा बतायो, जसले पछिल्लो पुस्तालाई एउटा इमान्दार जीवन जिउन प्रेरणा दियो। परमेश्वरको आदर र उहाँको महिमाको निम्ति जिउनुपर्छ भनी उत्साह दियो। उत्तर दौड प्रतियोगिताको केही दिन पश्चात अर्को 200 मिटर दौड प्रतियोगिताको आयोजना गरियो। त्यसमा तिनलाई भाग लिने अवसर प्रदान गरियो, जसमा तिनले स्वर्ण पदक जिते। निसन्देह परमेश्वरले तिनको इमान्दारी र निर्णयको कदर गर्नुभयो र यस नतिजाबाट तिनलाई आशिष दिनुभएको हो। मित्र, यो एरिक लिन्डेलको जीवनीबाट एउटा प्रेरक प्रसंग मैले तपाईँलाई प्रस्तुत गरे, जुन चाहिँ प्रभुको दिन आदर गर्ने विषयमा रहेको थियो। अवश्य पनि हामीले आफ्नो क्रिश्चियन जीवनलाई कसरी जिइराखेका छौं हामीले ध्यान दिनुपर्छ, ताकि हामीहरू प्रभु येशू ख्रीष्टको साक्षी अरूहरूको माझमा हुन सकेको होस् र हामी प्रेरणा दिने व्यक्ति हुन सकेको होस्। आशा गर्छु यो प्रभुको दिन पालन गर्दा भन्ने प्रसंगबाट तपाईँ अवश्य पनि आशिषित हुनुभएको छ। अहिलेसम्म कार्यक्रममा मलाई साथ दिनुभएको लागि, कार्यक्रम ज्ञानमालामा साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। अब आउनुहोस् फेरि पनि एउटा गीत सुन्नतर्फ लागौं।

प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। मित्र, भने कार्यक्रम ज्ञानमालामा म तपाईँलाई विद्यार्थीका लागि केही महत्वपूर्ण कुराहरू बताउनेछु। धेरै विद्यार्थीको एउटै गुनासो हुन्छ, राम्ररी पढ्नै सकिएन, राम्रो कलेज पढ्ने वातावरण भए पनि राम्रो नतिजा ल्याउन नसकेर विद्यार्थीहरू छटपटीमा परिरहेका हुन्छन्। राम्रो नतिजा ल्याउन पढ्ने बानी विकास गर्नुपर्छ। पढ्ने बानी विकास गर्नको लागि चाहिँ हामीले यी निम्न कुराहरू पालन गर्दा हुन्छ भनेर विज्ञहरूले भन्दछन्। एक नम्बरमा, एउटै समय र स्थानमा बसेर पढ्दा उत्तम हुन्छ। सकेसम्म पढ्न डेस्क अथवा टेबलको प्रयोग गर्नुपर्छ। डेस्क नभएमा पढ्ने निश्चित ठाउँ बनाउँदा राम्रो हुन्छ। दोस्रो कुरा, पढ्न बसेपछि अन्य कुरामा ध्यान दिँदै नदिनु हुँदैन, जस्तै कि इमेल हेर्ने, एसएमएस हेर्ने या कुनै सोसियल नेटवर्कका कुराहरू हेर्ने वा टोलाएर बस्ने बानीले पढाइमा गति लिन सक्दैन। एकाग्र भएर जति समय सकिन्छ त्यति समय पढ्ने बानी पार्नुपर्छ। तेस्रो कुरा, पढ्न बस्नु अघि नै कति पढ्ने भनेर तय गर्नुपर्छ। जस्तै निबन्धका 2 पेज सक्ने वा गणितका 10 हिसाब गर्ने वा त्यस्तै अन्य कुराहरू, जुन प्रश्नोत्तरहरू गर्ने कुरा पनि। चौथो कुरा, धेरै ठूलो विषयलाई टुक्र्याएर पढ्नुपर्छ। अनि निबन्ध लेख्नु छ भने पहिले त्यसको मुख्य निचोड लेख्नुपर्छ, अनि पढ्ने विषयको टिपोट गरेर पनि सजिलो बनाउन सकिन्छ। पाँचौं कुरा, मानिसले सबै कुरा सम्झन सक्दैन, त्यसैले हरेक विद्यार्थीले प्रत्येक विषयको नोट बनाउँदा राम्रो हुन्छ। विद्यार्थीले चाहिएको बेला त्यसलाई उपयोग गर्न सक्छ। छैटौं कुरा, विद्यार्थीले पछिसम्म पनि सम्झनका निम्ति व्यावहारिक तरिकाले पढ्ने बानी बसाल्नुपर्छ। विद्यार्थी अरू नै कुरामा सोचिरहेको हुन सक्छ, त्यसो गर्नु हुँदैन, पढाइमै एकाग्रताको प्रयास गर्नुपर्छ। अर्को कुरा छ, राम्रो आहार विद्यार्थीको शरीर र मस्तिष्कका लागि अत्यावश्यक छ। दैनिक 3 पटक अनिवार्य रूपमा भोजन गर्नुपर्छ र खाजा समेत छुटाउनु हुन्न। यसो गर्दा मात्रै आफ्नो पढाइ राम्रो गर्न सक्छ। धेरै सुक्खा खानेकुरा खानु हुँदैन। अनि अर्को कुरा, विद्यार्थीका लागि व्यायाम अनिवार्य छ। दैनिक कम्तीमा 20 मिनट व्यायाम गर्नुपर्छ। अर्को कुरा, जाँच दिइसकेपछि सो विषयलाई पूर्ण रूपमा बिर्सने, उत्तेजित अनिराशा नहुने, दिमागलाई खाली गरी तनाव हल्का गर्ने, अर्को विषयको तयारीमा जुट्ने, तर यसबीच 1 वा आधा घण्टा एकान्तमा गई आनन्दित भावमा आराम गर्ने। यसो गर्नाले मस्तिष्कको तनाव कम भई रिचार्ज हुने गर्दछ। र मित्र, एकान्तको समय बिताउनु हामी क्रिस्चियनहरूको लागि पनि प्रभु येशू ख्रीष्ट सम्म नजिक जाने बाटो हुन्छ। अनि पवित्र आत्मा परमेश्वरसँग हामीले यस समय के गर्नुपर्ने हो भनी सोध्न सक्छौ, र उहाँले पनि हामीलाई मद्दत गर्नुहुन्छ। यसरी हामी तनावमुक्त पनि हुन सक्छौ र जाँच होस् या अन्य कुनै कुराको लागि पनि तयारी गर्न सक्छौ। अनि अर्को कुरा रहेको छ, विद्यार्थीले ध्यान दिनुपर्ने अर्को कुरा, परीक्षाका दिनहरूमा अनिरो नबस्ने, दिनमा नसुत्ने, अनि 5 घण्टा नियमित रूपमा राति सुत्ने, अन्यथा तनावको समस्या बढ्छ, अनि परीक्षामा आफू शान्त रहने, बितेका सबै कुरालाई सकारात्मक ढंगले सोच्ने। मित्र, यसरी यदि तपाईँ एक विद्यार्थी हुनुहुन्छ भने तपाईँले यी कुराहरूलाई पालन गर्दै एक सफल विद्यार्थी भएर विद्यार्थी जीवनलाई बिताउन सक्नुहुन्छ। र साथमा यो पनि नभुल्नुहोस् कि हामी विद्यार्थीहरूले पनि बाइबल पढ्नु एकदमै आवश्यक छ र ख्रीष्ट येशू प्रभुमा अगाडि बढ्नु आवश्यक छ। चाहे हामीले जस्तोसुकै विषयमा ज्ञान लिइरहेका किन नहौ, या शिक्षा लिइरहेका शिक्षामा बढिरहेका किन नहौ, हामीले बाइबल चाहिँ पढ्न बिर्सनु हुँदैन, किनभने जीवित परमेश्वरको वचन नै ज्ञानको शुरूआत हो। श्रोता मित्र, अहिलेसम्म तपाईँले हामीलाई ज्ञानमाला कार्यक्रममा साथ दिइरहनु भएको लागि धेरै धेरै धन्यवाद।
श्रोता मित्र, हामी तपाईँलाई यस कार्यक्रममा विभिन्न विषयबाट सामान्य ज्ञानहरू प्रस्तुत गर्दछौ, जुन चाहिँ विद्यार्थीहरूका लागि उपयोगी, बालबालिकाहरूका लागि उपयोगी, किशोर किशोरीहरूका लागि उपयोगी र हामी सबैका लागि पनि उपयोगी छन्। त्यसै क्रममा हामी तपाईँलाई बाइबलबाट पनि केही जानकारीहरू दिनको लागि कोशिश गर्दछौ र त्यसमध्येमा हामी तपाईँलाई बाइबलको पुरानो करार या बाइबलको पुरानो नियम खण्डबाट बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै साथ दिन चाहन्छौ यो समयमा। प्रिय मित्र, यस समय हामी तपाईँलाई आदम र हब्बाका सन्तानको विषयमा उत्पत्ति अध्याय चारबाट बताउन लागिरहेका छौं। परमेश्वरले आदम र हब्बालाई साथ नदिए तापनि तिनीहरूलाई माया गर्नुहुन्थ्यो, सधैँ स्वर्गबाट हेर्नुहुन्थ्यो। यही मायामा परमेश्वरले आदमलाई एउटा पवित्र वेदी बनाउन सिकाउनुभयो र प्रार्थनामा चाहिने कुरो माग्न सिकाउनुभयो। त्यस पवित्र वेदीमा आदम र हब्बाले असल पशुहरू र अन्न फलफूलहरू समय समयमा चढाउँथे। परमेश्वरले ती ग्रहण गर्नुहुन्थ्यो अनि तिनीहरूले मागेका कुराहरू दिनुहुन्थ्यो। समयमा ती दुईलाई परमेश्वरबाट पहिलो छोराको दान मिल्यो। तिनीहरू खुशी भए। छोराको नाम कैन राखियो। रहँदा बस्दा अर्को छोराको दान पनि मिल्यो। यस छोराको नाम तिनीहरूले हाबिल राखे। तिनीहरू अब जम्मा चार प्राणी भए। ठूलो भएपछि कैन खेतीवाला भयो। परमेश्वरको आशिषले उसको बारी सधैँ अन्न फलफूल सागपातले हरियो देखिन्थ्यो। हाबिल चाहिँ गोठालो थियो। उसलाई पनि परमेश्वरको आशिष मिलेको थियो। उसका बथानका बथान असल भेडाहरू थिए। कैन लोभी र चिच्चा थियो। हाबिलको मन ठूलो र खुला थियो। कैनले परमेश्वरलाई कहिल्यै पनि असल अन्न फलफूलहरू चढाउँदैनथ्यो। तर हाबिलले सधैँ बथानमा भएको सबैभन्दा असल पाठो चढाउँथ्यो। एक दिन कैनले हाबिललाई थाहा नदिकन परमेश्वरलाई अन्न फलफूल वेदीमा चढाउने निश्चय गर्यो। तर परमेश्वर उसको दानबाट असन्तुष्ट हुनुभयो। उसले हृदयको प्रेम खोलेर दान चढाएको थिएन। परमेश्वरले दान ग्रहण गर्नुभएन। परमेश्वरले उसको भेटी ग्रहण गर्नुभएन। हामीबाट पनि परमेश्वर पहिलो प्रेम चाहनुहुन्छ र मात्र हाम्रो भेटी हाम्रो दान ग्रहण गर्नुहुन्छ। कैनले हाबिललाई हेर्यो। हाबिल असल पाठो लिएर आनन्द साथ वेदीमा चढाउन आइरहेथ्यो। पाठो मारी उसले वेदीमा चढायो। परमेश्वरले हाबिलको भेटी ग्रहण गर्नुभयो। उसलाई आशिष दिनुभयो। हाबिलले परमेश्वरबाट आशिष पाउँदा कैनलाई रिस उठ्यो। ऊ परमेश्वरलाई दोष दिन लाग्यो। तर परमेश्वरले कैनलाई रिसको कारणले जीवनमा पाप गर्नु हुँदैन भन्ने चेतावनी दिनुभयो। तर कैनको रिस मरेन। उसले हाबिललाई व्यर्थैमा उसले हाबिलसँग व्यर्थैमा न्यू खोज्न थाल्यो। आखिरमा उसले हाबिललाई हिर्काएर मार्यो। त्यसपछि ऊ शान्तिसित घरको बाटो लाग्यो। तर परमेश्वरको आवाजले ए कैन, तेरो भाइ हाबिल कहाँ छ भनेर सोध्नुभयो। म हाबिलको गोठालो हुँ र मलाई सोध्नुहुन्छ, कैनले भन्यो। तर परमेश्वरले अघिबाटै हाबिलको विषयमा पत्तो लगाउनु भएको थियो। उहाँबाट कुनै कुरो लुकिरहन सक्दैन, लुक्न सक्दैन। तब परमेश्वरले कैनलाई श्राप दिनुभयो। तैले पाप गरिस्, झुटो बोलिस्, अबदेखि तेरो बारीले अन्न फलफूल सागपात कुनै कुरो उमार्ने छैन। पेट पाल्नको निम्ति त आफ्नो परिवारको साथमा
फिरन्ती हुनेछस्, देश विदेश घुमिहिड्नेछस्। परमेश्वरको श्रापमा कैनलाई दुःख लाग्यो, ऊ रोएर भन्न लाग्यो, परमेश्वर मैले पाप गरे, म यसरी घुम्न लागेपछि एक न एक दिन मलाई कसैले मार्नेछ, अनि त मेरो जीवन व्यर्थ हुनेछ, यस विषयमा दया रहोस्। परमेश्वरले कैनलाई माया गर्नुभयो र भन्नुभयो, तेरो शरीरमा म एउटा दाग लगाइदिन्छु, त्यस दागको कारण तलाई कसैले मार्ने छैन। यसपछि कैन आफ्ना जहानसित देश विदेश लाग्यो। आदम र हब्बालाई आफ्ना दुवै छोरादेखि छुट्टिन पर्दा साह्रै विरह लाग्यो। परमेश्वरको आज्ञा भङ्ग गर्दा ती दुईले अदनको त्यस सुन्दर बगैँचाका सुखलाई त्याग्नु परेको थियो। पापले परमेश्वरदेखि अलग गराएको थियो। कैनको पाप कर्मले पृथ्वीमा हत्याको पहिलो जन्म दियो। आदम र हब्बाले यी सबै आफ्नै आँखाले देख्नु पर्यो। प्रिय मित्र, आदम र हब्बाका सन्तानका विषयमा रहेको उत्पत्ति अध्याय 4 घटना यतिमै टुङ्गिएको छ। हामी तपाईंलाई परमेश्वरले पृथ्वीतिर हेर्नुभयो भन्ने खण्डलाई उत्पत्ति अध्याय 6 आगामी कार्यक्रममा सुनाउनेछौ। अब आउनुहोस्, फेरि पनि एउटा गीत सुन्नतर्फ लागौं।

प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। हामी आशा गर्छौं आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले ज्ञान र आत्मिक आशिष प्राप्त गर्नुभएको छ। र मित्र, अन्त्यमा म तपाईँलाई कार्यक्रम ज्ञानमाला मार्फत प्रश्न सोध्न चाहन्छु। मित्र, लागू औषध, मादक पदार्थ र अनैतिकताका सम्बन्धमा आज तपाईँको जीवनले तपाईँको परिवार, समाज र देशमा कस्तो साक्षी दिइरहेको छ? कतै तपाईँ मादक पदार्थ, लागू औषध वा कुनै प्रकारको खराब बानी व्यवहार र लटमा त फस्नु भएको छैन। कतै तपाईँ कुनै प्रकारको अभिलाषा, स्वार्थी अभिलाषा, अपराध वा ज्ञानमाला मार्फत प्रश्न सोध्न चाहन्छु। मित्र, लागू औषध, मादक पदार्थ र अनैतिकताका सम्बन्धमा आज तपाईँको जीवनले

भयहरू वा डरमा जिइरहनु भएको त छैन मित्र? यदि तपाईँ मैले अहिले भर्खर भनिएका कुराहरूमा डुब्दै गइरहनु भएको छ भने त्यस दलदलबाट बाहिर निस्कने सबैभन्दा उचित समय अहिले नै हो। आफ्नो समस्त जीवनलाई स्वेच्छाले मुक्तिदाता प्रभु येशू ख्रीष्टको चरणमा अहिले नै सुम्पनुहोस् र ख्रीष्ट येशूको जीवित वचन पवित्र बाइबललाई र पवित्र आत्मालाई साँचो आज्ञाकारितामा यही क्षणदेखि अनुसरण गर्नुहोस्। प्रिय मित्र, परिवर्तन वा बदलिएको जीवनका आशिषहरू भनेकै शुद्ध विचारहरू हुन्। यिनै सोच विचारहरूले हामीले गर्ने कार्यहरू र सहभागी हुने क्रियाकलापहरूमा असल अनि गजबको परिवर्तन ल्याउँदछन्। जीवनका समस्याहरूसँग सामना गर्न चाहिने साहस र दुष्ट शैतानले तपाईँलाई प्रहार गर्न सक्ने परीक्षाहरूमाथि विजय हुन चाहिने शक्ति ख्रीष्ट येशूले तपाईँलाई दिनुहुनेछ। मित्र, मुक्तिदाता प्रभु येशू ख्रीष्टले बोलाउँदै गर्नुहुँदाको तपाईँको जीवनको यही क्षणमा नै उहाँ कहाँ आउनुहोस्। यो संसारमा अहिले जिइरहेका कुनै पनि मानिसले आफ्नो मृत्युपछि यो अवसर पाउँदैन, किनभने परमेश्वरको जीवित वचन पवित्र बाइबलले यसाया 26:6 स्पष्ट रूपमा हामी जीवित मानिसहरूलाई यसो भन्दछ, जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। यसैया 55:6। प्रिय मित्र, यही अनुरोध र चुनौती तपाईँका लागि छोड्दै अहिलेसम्म मलाई प्रविधिमा साथ दिनुहुने मित्र लगायत तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि कार्यक्रम ज्ञानमालाको अर्को श्रृंखलामा अवश्य पनि साथ दिनुहुनेछ। तबसम्मलाई म आजकैलाई बिदा दिनुहोस्। जय मसीह।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसी। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाइनका साथै नेपालका विभिन्न 13 भन्दा बढ़ी रेडियो स्टेशनहरूबाट यो कार्यक्रम प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावको लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी परमेश्वरको आज्ञा पालना गर्ने र भरोसा गर्नेहरूमाथि परमेश्वरको श्राप नपर्ने कुराको विषयमा आजको कार्यक्रम केन्द्रित रहनेछ। श्रोता, आजको यस विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट तपाई हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाई हाम्रो बीचमा आदरणीय पास्टर प्रवचन साई उपस्थित हुनुभएको छ।
1: रेडियो कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बसिरहनुभएका आदरणीय श्रोतावृन्द, यहाँहरूलाई म मेरो व्यक्तिगत तर्फबाट न्यानो अभिवादनका साथ नमस्कार तथा जय मसीह टक्र्याउँदछु। श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रम सुनेर हामी आत्मिक लाभ उठाउन सक्दछौं। तपाई हामी आत्मिक महत्व

र शारीरिक महत्व पक्कै पनि बुझ्नु पर्दछ। तपाईँ हामीले हाम्रो शरीरमा हुने आत्मिक शक्तिको वास्तविकता बुझेनौ भने एक प्रकारको अन्धोपन र अपूर्ण जीवन जिइरहेका हुन्छौं। किनभने यो शरीर अस्थायी हुन्छ, यो शरीर नाश भएर गइहाल्छ, यो शरीरलाई सञ्चालन गर्ने आत्मा भने कतै उडेर जान्छ। तपाईँ हामीले प्रयास गरिरहेका हुन्छौ, मानिस मरिसकेपछि विभिन्न प्रकारका धन दौलतहरू, सुना चाँदीहरू, पशु पक्षीहरू दिएर मान्छेले उद्धार र मुक्ति पाउँछ भन्ने जुन भ्रम हाम्रो गाउँ समाजमा छ, त्यो कुरा पनि एउटा आत्मिक अन्धोपनमा गाँसिएको छ। किनभने श्रोता, तपाईँ हामीहरूले जीवनमा पापको पश्चाताप नगरेर मर्यौं र मरिसकेपछि हामीहरू पापी नै हुन्छौं। किनभने हामीले पापको पश्चाताप नगरेरै मरेका हुन्छौं। अर्को कुरा यहाँहरूलाई थाहा छ होला पक्कै पनि, हामीहरूले पूर्ण धर्मी रहन्छु भनेर इच्छा गरे तापनि हामी पूर्ण रूपमा धर्मी रहन सक्दैनौं। यसको मतलब हामीहरू पापी भइ नै हाल्छौं र पापी मानिसहरू पश्चाताप नगरेर मरे भने त्यो पापी नै हुन्छ। पापी मानिस पापी हुन्छ, पापी मानिस मरेर मृत्यु पछि उसले कुनै पनि प्रकारका धन दौलत, लत्ता कपडा, सुना चाँदीहरू दिएर त्यो मान्छेको आत्माले उद्धार पाउँदैन, मुक्ति पाउँदैन। यसमा धर्मशास्त्र क्लियर छ। त्यसैले श्रोता, तपाईँ हामीहरूले जान्नुपर्ने कुरा के हो त भने, धर्मशास्त्रको निचोड के हो, धर्मशास्त्रको सत्यता के हो, धर्मशास्त्रले खासै के भनेको छ, यो कुरा तपाईँ हामी पक्कै पनि बुझ्नु पर्दछ। यदि हामी धर्मशास्त्रलाई नबुझेरै धार्मिक चासो लिने व्यक्ति भयौं भने तपाईँ हामी अन्धले अन्धालाई डोर्याएर दुवैजना खाडलमा परेझै हामीहरू सिक्ने र सिकाउने दुवै खाडलमा अथवा अनन्त अनन्तसम्म नर्गे आगोको सागरमा जल्नु पर्नेछ। त्यसैले श्रोता, यो एकदमै महत्वको साथ विभिन्न रेडियो स्टेशन मार्फत सुसमाचार सबैका लागि कार्यक्रम हामी प्रसारण गर्दै आइरहेका छौं। आदरणीय श्रोता, तपाईँ हामी कतिपयलाई नमजा लाग्ला, नराम्रो लाग्ला, तर सत्य तितो हुन्छ भन्ने उखान त हाम्रो गाउँ घरमा छ्याप छ्याप्ती छ। त्यसैले श्रोता, तपाईँ हामीलाई इमन तितो लागे तापनि तपाईँ हामी यसको गहिराई र सत्यता एकछिन मनन गरौं, सुनौ, बुझौं र जिज्ञासा राखौं। तपाईँ र मेरो लिन दिनु केही छैन, तपाईँ र मेरो कुनै पनि अर्को हिसाब किताब नहुन सक्छ। मैले यो सुसमाचार सबैका लागि रेडियो कार्यक्रम मार्फत जुन ईश्वरी यथार्थ मान्छेको मुक्ति र मोक्षको लागि सन्देश दिन्छु, यो कुरा म आफैबाट होइन, पवित्र धर्मशास्त्र बाइबलमा आधारित छ। यति मात्र नभएर विभिन्न धर्मशास्त्रहरूमा आधारित छ, जहाँ लेखिएको छ ईसा मसीह यो धरतीमा आएर बलि हुनेछन्, ती ईसा मसीहको रगतद्वारा मात्रै मोक्ष प्राप्त हुनेछ। श्रोता, तपाईँ र हामीले धर्म कर्म गर्नु भनेको मोक्ष पाउनको लागि हो। यदि हामी धर्म कर्म गरेर मोक्ष अथवा मुक्ति पाएनौ भने हामीहरूले गरेका धर्म कर्म समयको बर्बाद मात्र हुनेछ। त्यसैले आदरणीय श्रोता, तपाईँ र म एक सत्य ईश्वरका सन्तान हौ र ती ईश्वरको योजना हामी पक्कै जान्नुपर्छ, किनभने उहाँ हाम्रा पिता हुनुहुन्छ, उहाँले हामीलाई असल योजनामा डोर्याउन चाहनुहुन्छ। आदरणीय श्रोता, आज म यो पवित्र धर्मशास्त्र बाइबलको एउटा अध्याय छ, त्यो हो गन्ती 22 अध्याय। यहाँनिर दुईटा राजाको एकदमै सत्य घटना छ। जसरी हाम्रो देशमा पनि विभिन्न प्रकारका राजतन्त्रहरू आए र विभिन्न प्रकारका काण्डहरू र इतिहासहरू रचिए, त्यसरी नै पवित्र धर्मशास्त्र बाइबलले सत्य ऐतिहासिक यथार्थता बोकेको छ। त्यही कुरा पवित्र शास्त्र बाइबलमा छ। यो कुरा कतिपय बेला विश्वास नलाग्ने, कतिपय बेला यसलाई राम्रो नलाग्ने, तुच्छ लाग्ने, अपवित्र लाग्ने हुने गर्दछ। तर श्रोता, तपाईँ र हामी तुच्छ र अपवित्र मानिसका अगाडि पवित्र भन्दा पनि महापवित्र ईश्वरले गर्नुभएका वाणीहरू पक्कै पनि पवित्र हुन्छन्। हामीहरूलाई इवन मन नपरे पनि ईश्वरका वाणी भने लाभदायक हुन्छन्, हामीहरूको उन्नति र भलाइकै निम्ति आएका हुन्छन्। यहाँनिर दुईजना राजाहरू छन्, एकजना हुनुहुन्छ बालक, अर्को हुनुहुन्छ बालम।
यहाँनिर बालकले बालमलाई आफ्नो ठाउँमा बोलाएर परमेश्वर सृष्टिकर्ताले छानेर चुनेर छुटकारा दिएर बाहिर ल्याएका मानिसहरू अथवा इजरायलीहरू माथि आज्ञा गरेर हुकुम गरेर तिनीहरूको विरुद्धमा बोल्नको लागि राजा बालकले विन्ती गरेका छन्। राज्यका ठूला ठूला ओहदाका मानिसहरूलाई पठाएका छन् र बालमले आएर यदि त्यो जातिलाई श्राप दिइदिएको भए त्यो जातिमा असर पर्ने हुन्थ्यो, तर बालम भने ती एकमात्र सर्वशक्तिमान परमधाममा हुनुहुने ईश्वर जसले मिश्र देशबाट लाखौं मानिसहरूलाई छुटकारा दिएर ल्याउनु भयो, लाल समुद्रलाई दुई भागमा बाँडिदिनुभयो, पत्थरबाट पानी समेत निकाल्नुभयो, विभिन्न प्रकारका अचम्मका काम गर्ने ईश्वरले जे पनि गर्न सक्नुहुन्थ्यो। तर श्रोता, परमेश्वर सत्य सामर्थ्यका हुनुहुन्छ। उहाँमा आशा र भरोसा गर्ने व्यक्ति कहिल्यै निराशामा पर्नु पर्ने छैन। त्यहाँनिर इजरायलीहरू लाखौं थिए जो मिश्रमा दासत्वमा थिए, त्यो दासत्वमा आफ्ना सन्तानलाई भएको पवित्र ईश्वर परमेश्वरलाई ठिक लागेको थिएन, किन त भने सबैभन्दा उच्चमा सर्वशक्तिमान परमेश्वर येशू हुनुहुन्छ र त्यसपछि परमेश्वर येशूलाई मान्ने मानिसहरू छन्। यदि हामीलाई ठिक लाग्दैन भने राजकीय राजपुजारी पवित्र जात चुनिएका जाति ज्योतिका सन्तान यस्ता विभिन्न प्रकारका उपनामका साथ येशूलाई विश्वास गर्नेहरूको बारेमा शास्त्रमा लेखिएको छ। आदरणीय श्रोता, तपाईँ र हामीहरूले एकमात्र सृष्टिकर्ता ईश्वरको वास्तविकता बुझ्नलाई बाइबल पढ्नै पर्छ, चर्चमा जानै पर्छ, परमेश्वरका वाणी सुन्नै पर्छ। हामीले अन्दाजी नै मानिसहरूका विभिन्न कुराहरूलाई समर्थन गर्दै अगाडि बढ्यौं भने श्रोता, विश्वास ठिक हो तर असत्य कुरामाथि विश्वास गर्नु अन्धविश्वास हो। त्यसैले श्रोता, पवित्र धर्मशास्त्र बाइबलमा जुन बालम र बालकको घटना छ, यहाँनिर एउटा अनौठो घटना छ। यतिखेर म यो पवित्र धर्मशास्त्र बाइबलबाट केही कुरा पाठ गर्नेछु जुन सत्य ऐतिहासिक घटना हो। यहाँनिर गन्तीको पुस्तक 22 अध्यायमा यसरी लेखिएको छ, 4 पदमा, मुआबीहरूले मिदानका बुढापाकाहरूलाई भने, अब यस समुदायले हाम्रा चारैतिरको ठाउँलाई साँढेले चौर पाखा मिचेर घाँसपात स्वाहा गरेझै पार्नेछ। त्यस बेला सिपुराका छोरा बालक मुआबका राजा थिए। उनले युफ्रेटिस नेर भएका आफ्ना जात भाइको मुलुक पतोरमा बौरका छोरा बालम खाँ यसो भनेर खबर पठाए, मिश्रबाट एउटा जाति आएर समस्त देश नै ढाकिसक्यो, तिनीहरू मेरै सिमानामा आएर बसेका छन्, अब आएर मेरो निम्ति यस जातिलाई श्राप दिनुहोस् किनकि तिनीहरू म भन्दा ज्यादै शक्तिशाली छन्, त्यसो गर्नु भएमा सायद तिनीहरूलाई मैले जितेर देशबाट धपाउन सकुला, किनभने मलाई थाहा छ तपाईँले जसलाई आशिष दिनुहुन्छ त्यसलाई आशिष लाग्छ र जसलाई श्राप दिनुहुन्छ त्यसलाई श्राप लाग्दछ। मुआब र मिधानका बुढापाकाहरूले जोखानाको दक्षिणा लिए र बालम कहाँ आएर बालकको समाचार दिए। बालमले उनीहरूलाई भने, आज राति यही बस्नुहोस् र परमप्रभुले जस्तो मसँग बोल्नुहुन्छ म त्यही तपाईहरूलाई बताइदिनेछु। त्यसैले मुआबका मुख्य व्यक्तिहरू बालम कहाँ बास बसे। आदरणीय श्रोता, यहाँनिर बालमले जुन शक्ति सामर्थ्य प्राप्त गरेको छ, जुन अधिकार प्राप्त गरेको छ र त्यो अधिकार बालकले प्रयोग गर्न चाहँदैछन्, तर बालमले भने ईश्वरको डर भयलाई लत्याउनुहुन्न र बालमले भन्नुहुन्छ, परमेश्वरलाई म सोध्छु, उहाँले मलाई के कुराको अगुवाई गर्नुहुन्छ म त्यस्तै गर्छु। यहाँनिर हामी 9 पददेखि तल पढ्यौं भने परमेश्वर बालम कहाँ आएर भन्नुभयो, तसँग बसेका यी मानिसहरू को हुन्? बालमले परमेश्वरलाई भने, मोआबका राजा सिप्पोराका छोरा बालकले मलाई यसो भनी पठाएका छन्, मिश्रबाट निस्किआएको एउटा जातिले समस्त देश ढाकेको छ, अब आएर मेरो निम्ति तिनीहरूलाई श्राप दिनुहोस्, यसो गर्नुभएमा सायद मैले
तिनीहरूसँग लड़ाई गरेर तिनीहरूलाई धपाउन सकुला। आदरणीय श्रोता, यो संसारमा मानिसहरू एक आपसमा लड्ने र भिड्ने कुरामा व्यस्त छन् र अगाडि गएको मानिसलाई तानेर पछाडि फाल्ने र आफू अगाडि जाने प्रवृत्ति तपाईँ हामी मानिसहरूमा छ। यस्तो प्रकारको आत्मालाई पनि दुष्ट आत्मा भन्ने गरिन्छ र यो दुष्ट आत्माले भरिएको तपाईँ र मेरो गाउँ समाज र देशलाई येशु प्रभुको सुसन्देश पवित्र शास्त्र बाइबलको वाणीको अति नै आवश्यक छ। त्यसैले श्रोता, हामीहरू यो रेडियोको तरंगबाट येशु मसीहको उद्धार र मुक्ति र येशु ख्रिस्त आउनुभन्दा पहिले नै ईश्वरले गरेका भविष्यवाणीहरू हामी हेर्नेछौ र विगतका दिनहरूमा पनि हेरेका छौ। यहाँनिर मैले अहिलेसम्म पाठ गरे बालम र बालक यी दुई राजा बीच कुराकानी भइरहेको छ र बालकले बालमलाई खबर पठाउनु भएको छ, तपाईँ आउनुहोस् र तपाईँले श्राप दिनुहोस्, यी जातिहरूलाई श्राप तपाईँले दिनुभयो भने यिनीहरू श्रापित हुनेछन्। तब बालम आउनुहुन्छ र भन्नुहुन्छ, परमप्रभुले बालमलाई भन्नुभएको छ, त तिनीहरूसँग नजा, तैले त्यो जातिलाई श्राप्नु हुँदैन किनकि तिनीहरू आशिषित छन्। यहाँनिर ती इजरायलीहरू अथवा येशूमा विश्वास गर्नेहरू अथवा ईश्वरमा विश्वास गर्नेहरू एकमात्र सृष्टिकर्ता परमधाममा हुनुहुने परमपिता परमेश्वरमा विश्वास गर्ने मानिसहरूलाई श्राप्नु हुन्न, त्यसैले त त्यहाँ नजा भनेर परमेश्वरले यहाँ अगुवाई गर्नुभएको छ। श्रोता, त्यहाँनिर इजिप्टबाट इजरायलीहरूलाई छुटकारा दिएर परमेश्वर पिताले ल्याउनु भएको थियो। त्यहाँनिर दसवटा श्रापहरू, ठूला ठूला समस्याहरू मिश्र देशलाई पारेर बाध्यतावश मिश्रले ती बसेका परमेश्वरका जन जसलाई उनीहरूले नोकरको रूपमा चलाइरहेका थिए, ती मानिसहरूलाई परमेश्वरले त्यो दासत्वबाट छुटकारा दिने योजना गर्नुभयो र उजाड स्थान हुँदै दूत्र महाबग्ने देश कनान देशमा पुर्याउने परमेश्वरको लक्ष्य थियो। तर बीचै बाटोमा मानिसहरूले शंका गरेर विश्वास नगरेको कारण तिनीहरूलाई एकदमै भयानक संकष्ट र समस्या आइपर्यो। त्यहाँ मध्येका धेरैजना त्यो दूत्र महाबग्ने देशमा पुग्नै नसक्ने भए, धेरैजना त्यहाँसम्म हेर्न पनि नसक्ने भए। तर आदरणीय श्रोता, ती मिश्र देशबाट निकालेर ल्याएका इजरायलहरूलाई श्राप्नु पर्यो, तपाईँले श्रापमा जे भन्यो त्यही हुन्छ भनेर पहिले परमेश्वरको महिमा पाइसकेका बालमलाई फेरि बालकले बोलाउँदै हुनुहुन्छ। तर यहाँनिर बालमले के भन्दै हुनुहुन्छ भने, मैले मेरा परमेश्वरलाई सोध्नेछु, यदि मेरा परमेश्वरले जा भने म जान्छु, नजा भने म जान्न। तब बालमले आएर परमेश्वरलाई सोध्नुभयो, परमेश्वरको अगुवाई के भयो भने त नजा। तर बालमले मान्नु भएन, फेरि गएर परमेश्वरलाई सोद्धा, जान त जा तर तिनीहरूले भनेको कुरा नगर। परमेश्वरले क्लियर बताउनु भएको छ। तर बालम राजालाई फेरि बालकले ठूलो ओहदाको मान्छे पठाएर जब लगे, त्यहाँपछि बालमदेखि परमेश्वर खुसी हुनुहुन्न, किनभने बालमले गदालाई सबै किला काँटा तयार गरेर लगेका थिए र त्यो गदा एक ठाउँ जुन साँगुरो बाटोमा अगाडि बढेन। तिनका दुईजना नोकरहरू पनि तिनीसितै थिए। परमप्रभुका दूतलाई थुतेको तरबार हातमा लिएर बाटोमा उभिरहेका त्यस गदाले देख्यो र गदा बाटोदेखि तर्केर खेततिर लाग्यो। गदालाई बाटोतिर फर्काउन बालमले पिटे। दुवैतिर पर्खा लगाइराखेको दुईवटा दागबारीका बीचको छेडोमा दूत उभिए। परमप्रभुका दूतलाई देखेर गदा पर्खालमा मिचिन पुग्यो र बालमको खुट्टा त्यसले पर्खालमा चेप्ट्याइदियो। तिनले त्यसलाई फेरि पिटे। फेरि परमप्रभुका दूत आजै पर गएर दाहिने र देब्रे कतै पनि फर्कन नसक्ने साँगुरो ठाउँमा उभिए। गदा परमप्रभुका दूतलाई देखेर थचक्क बस्यो। तब बालमलाई रिस उठ्यो र आफ्नो लौरोले गदालाई पिट्न लागे। आदरणीय श्रोता, यहाँनिर पहिला नै परमेश्वर सृष्टिकर्ता ईश्वरले बालकले बोलाएको ठाउँ नजानु भनेर अगुवाई गरिसक्नु भएको छ हृदयमा। तर पनि मानिसको मूर्खताको कारण फेरि त्यही कुरा मागेको कारण अन्त्यमा परमेश्वरले जान चाहिँ जा तर तिनीहरूले भनेको कुरा नमान भनेर परमेश्वरले भन्नुभयो। तर फेरि सोधेर बालमले उनीहरूको कुरा मान्ने भएझै गरिसकेपछि परमेश्वरले उनको हातमा छोडिदिनुभयो। तर पनि जब बालम र बालकको भेटघाट हुन्छ, त्यो भेटघाट हुनुभन्दा पहिला बालम जुन परमेश्वरको वाणी सुनेर
गएका थिएनन् अनि त्यतिखेर आफ्नो राज्यबाट बालकले ठूला बडाहरूलाई पठाएर बालमलाई निमन्त्रणा गर्न बोलाउनलाई ठूलो तयारी गर्नुभयो। श्रोता, जब बालम र बालकको भेटघाट भयो तब बालमले बालकलाई भन्नुभयो, म मेरा परमेश्वरलाई सोध्नेछु, तपाईँले यी जातिलाई श्राप दे भन्दैमा म दिन्न, तपाईँले नदे भन्दैमा नदिने होइन, परमपिता परमेश्वरले के बोल्नुहुन्छ उहाँको अगुवाई खोज्छु भनेर भन्दा परमेश्वरले त्यो ठाउँमा नजाने जस्तो अगुवाई गर्नुभयो। तर पनि बालम राजा गइहाले र ती ठूला बडा पठाउँदाखेरि बालक राजाले खबर पठाएका थिए, के मैले तपाईँलाई चाहिने आदर र सम्मान गर्न सक्दैन भनेर ठान्नुभयो, म तपाईँलाई आदर सम्मान गर्नेछु भन्ने खबर बालक राजाले पठाउनु भएको थियो। तर बालमले भन्नुभएको थियो उहाँको जीवित वचन यही अध्याय 22:18 बालमले बालकलाई बालकका दूतहरूलाई यसो भनेर जवाब दिए, बालकले सुन र चाँदीले भरिएको उनको महल मलाई दिए तापनि प्रभु मेरा परमेश्वरको वचन सानो या ठूलो कुरामा म भङ्ग गर्न सक्दिन। आदरणीय श्रोता, जुन यो परमेश्वरको वचन पाठ गर्यौं, हामीले कुनै पनि संसारिक लोभ लालसा र संसारिक फाइदाको लागि परमपिता परमेश्वरलाई दाँझ्न सक्दैनौ। यहाँनिर राजा बालमले भन्नुभएको छ, मलाई सुन र चाँदीकै महल दिए पनि म त्यहाँ आउन सक्दिन, किनभने परमेश्वरले कुनै कुरा फिक्स गर्नुभयो भने त्यो फिक्स हुन्छ। उहाँले हामीलाई जे कुराको निर्णय गर्नुभयो त्यही कुरा निर्णय हुन्छ। र यहाँनिर बालमले जुन परमेश्वरको अगुवाई सुनेका छन् र परमेश्वरको आज्ञा पालन गर्नलाई र परमेश्वरको अगाडि धन पैसा सुन चाँदी कुनै पनि मूल्यका हुँदैनन् भनेर प्रश्न पार्नलाई यहाँनिर पद 18 भन्नुभएको छ, सुन र चाँदीले भरिएको उनको महल मलाई दिए तापनि परमप्रभु मेरा परमेश्वरको वचन सानो या ठूलो कुरामा म भङ्ग गर्न सक्दिन। आदरणीय श्रोता, आज पवित्र धर्मशास्त्र बाइबलले परमेश्वरको वचनमा भरोसा गर, परमेश्वरको वचनलाई अध्ययन गर र परमेश्वरको एकलौटे पुत्र मुक्तिदाता येशूमा भरोसा गर भनेर भन्दछ। तर आज तपाईँ हामी हटी भएर हामी त्यो भन्दा टाढा टाढा भागी राखेका छौं। र यहाँनिर आदरणीय श्रोता, एउटा अचम्मको कुरा के छ भने, म त्यो जातिलाई श्राप दिन, तैले त्यो जातिलाई नश्राप्नु भनेर परमेश्वरले भन्नुभएको छ पद 12। र यो कुरा र बाँकी अन्य कुरा हामी व्याख्या गर्ने नै छौ। यतिखेर हामी एउटा गीत सुन्नेछौ जुन परमेश्वरको महिमाको निम्ति हुनेछ र हामीहरूले पनि यसबाट धेरै कुरा बुझ्नेछौ।

0: हामीले यो गीत सुन्यौं जसले ईश्वरको महिमा होस्। र श्रोता, तपाईँ हाम्रो बीचमा जुन अघि नै एउटा पद पढेको थिए, यो धर्मशास्त्र बाइबलबाट एउटा पद पढेको थिए, 22:12, त्यहाँनिर भनिएको छ ती जातिलाई नसराप्नु, सराप्नु हुँदैन भनेर त्यहाँनिर अगुवाई भएको छ। आदरणीय श्रोता, आज तपाईँ हामीहरू जसले येशु ख्रिस्टमाथि विश्वास गर्छौं, जसलाई इसाई भनिन्छ, तिनीहरूलाई देश विदेश र विश्वमै इन्सल्ट भइरहेको छ। मानिसहरू इसाई मानिसका विरूद्धमा लागेका छन् र विभिन्न प्रकारका आरोप प्रत्यारोप गर्ने प्रवृत्ति विभिन्न देशहरूमा आएको छ। तर श्रोता, पवित्र धर्मशास्त्र बाइबलले भन्छ कि त्यो जातिलाई नसराप्नु। आखिरमा पवित्र ईश्वरको वाणीले के भन्छ भने, जसले एक सत्य ईश्वरलाई मान्छ, जसले येशूको नाममा पापको पश्चाताप गर्छ, त्यो मानिसलाई ईश्वरले चुन्नु भएको हुन्छ, त्यो मानिसलाई श्राप्नु हुँदैन, त्यो मानिसलाई श्राप दिनु हुँदैन, नत्र भने उल्टै तिमी श्राप दिने मानिसलाई नराम्रो आइपर्नेछ। आज यो कुरा पनि हामीले यो कुरा मनन गर्यौं भने, आज जताततै येशूलाई पछ्याउने मानिसहरूलाई, येशूमा विश्वास गर्ने मानिसहरूले विभिन्न प्रकारका श्रापहरू दिएका छन्। तर जति इसाईहरूलाई श्राप दिन्छ, जति इसाईहरूलाई झगडा गरिन्छ, जति इसाईहरूलाई दबाउन खोजिन्छ, त्यति इसाईहरू धेरै बढ्दै गइरहेका छन्। किन त भने त्यहाँभित्र पवित्र ईश्वर, जो सर्वशक्तिमान हुनुहुन्छ, जो एकमात्र हुनुहुन्छ, उहाँले काम गरिरहनु भएको हुन्छ। त्यसैले श्रोता, ती जातिलाई श्राप्नु हुँदैन भनेर यहाँनिर वाणी भइजे। आज जो जतिले एकमात्र सत्य ईश्वरमा विश्वास गर्छन्, एकमात्र उद्धारकर्ता येशूको नाममा पश्चातापको प्रार्थना गर्छन्, ती मानिसहरू ईश्वरले चुनेका, ईश्वरले छानेका जातिहरू हुन्। ती जातिहरूलाई कसैले पनि झुक्किएर पनि सराप्नुहुन्न, ती जातिलाई कसैले पनि झुक्किएर पनि विरोध गर्नुहुन्न, नत्र भने ईश्वरको क्रोध हेप्ने र झुक्याउने मानिसहरूमा हुनेछ। जो जस्ता मानिस भए पनि हामी सबै ती ईश्वरका सन्तान हौ, जुन ईश्वर यो धरतीमा ईसा मसीह भनेर आउनुभयो। त्यसैले आदरणीय श्रोता, तपाईँ हामीहरूलाई येशु धर्म बदल्न भन्ने आउनु भएन, तपाईँ हामीलाई येशु पाप क्षमा गर्न आउनुभयो। तपाईँ हामीले येशु मसीहको नाममा पाप पश्चातापको प्रार्थना गर्यौं भने हामीहरू स्वर्गीय राज्यमा जान्छौं। त्यसैले यहाँनिर ती राजा बालमले बालकलाई यसरी भन्नुभयो, सुन र चाँदीले भरिएको उनको महल मलाई दिए तापनि परमप्रभु मेरा परमेश्वरको वचन सानो या ठूलो कुनै पनि म भंग गर्दिन। त्यसैले श्रोता, हामी पवित्र धर्मशास्त्र बाइबल पाठ गर्नुपर्छ, बाइबलमा लेखिएका ईश्वरका वाणीहरू हामीले पछ्याउनु पर्छ र प्रार्थना एकमात्र प्रभु येशू ख्रिस्टको नाउँमा गर्नुपर्छ। यो कुरा हामी मण्डलीहरूमा अथवा चर्चहरूमा छर्लङ्गै बुझ्दछौ। श्रोता, तपाईँ हामी आजसम्म चर्चमा गएका छैनौं भने हामी चर्चमा गएर बुझौं, जानौ कस्तो हुन्छ, यसको ज्ञान लिन अति उत्तम हुन्छ। किन त भने जब हामी बाइबलीय ज्ञान लिँदछौ, जीवनको ज्ञान लिँदछौ, जब हामी संसारिक ज्ञान लिँदछौ, नाशको ज्ञान लिन्छौ। संसारमा जति पनि ज्ञान बढ्दै जान्छ, त्यसले संसार ध्वस्त पार्ने प्लानमा हुन्छ। तर जति पनि हामी पवित्र धर्मशास्त्र बाइबलको ज्ञानमा हामी अगाडि बढ्छौं, त्यसले संसार संरक्षण गर्न, रक्षा गर्ने, फल्दो फुल्दो बनाउने, आशिषित बनाउनेतिर लिँदछ। त्यसैले श्रोता, तपाईँ हामीले पवित्र धर्मशास्त्र बाइबल पाठ गरेर यसमा भएका र बोलेका वचनहरू पालना गर्यौं भने, तपाईँ हामीले आफ्नै आँखाको अगाडि हामीले एक प्रकारको शान्ति र आशिष पाउनेछौ। यसको अर्थ हुन्छ हाम्रो आत्माले उद्धार पाएको हुन्छ, हाम्रो आत्मा अनन्त अनन्तसम्म स्वर्गमा इन्ट्री भइसकेको हुन्छ। त्यसैले आदरणीय श्रोता, परमपिता परमेश्वर एकमात्र हुनुहुन्छ, जो यो धरतीमा येशू ख्रिस्ट भनेर आउनुभयो, जो येशू ख्रिस्ट तपाईँ र मेरा पापका निम्ति बलि हुनुभयो र तेर्सो दिनमा मृत्युलाई जितेर। त्यसैले श्रोता, यदि हामीले उहाँले बनाएका ढुङ्गा मुढा र मानिसले बनाएका विभिन्न प्रकारका आकृति र रूपहरूलाई ईश्वर भनेर मानिरहेका छौं भने, आजै बाटो बदलौ, एकमात्र येशूको नाउँमा सर्वशक्तिमान परमेश्वरलाई विश्वास गरौं। हुन्छ आदरणीय श्रोता, तपाईँ हामी एकै ईश्वरका सन्तान भएको कारण हामी सबैले एकै ईश्वरलाई मान्नुपर्छ। ती एकै ईश्वर हुनुहुन्छ सृष्टिकर्ता, परमधाममा विराजमान हुने परमेश्वर, जो येशू ख्रिस्ट भनेर यो धरतीमा आउनुभयो र उहाँले काललाई जित्नुभयो। हुन्छ आदरणीय श्रोता, सुसमाचार सबैका लागि कार्यक्रमको जुन यी कुराहरू मनन गरौं, बुझौं र येशु ख्रिस्टको नाममा पश्चातापको प्रार्थना गरौं र हामीहरूको उद्धार र मोक्ष र मुक्ति यहीबाट मात्रै हुनेछ भन्ने यो सुसन्देशका साथ म यहाँहरूबाट बिदा हुन्छु। हस्त नमस्कार। जय मसीह। परमेश्वरले यहाँहरूलाई प्रशस्त प्रशस्त आशिष दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। वचनले भने जस्तै परमेश्वरमा भरोसा राख्नेहरू र परमेश्वरको आज्ञा पालन गर्नेहरूलाई मानिसहरूले जति सुकै सतावटमा राखे पनि वा श्रापित गर्न खोजे पनि परमेश्वरले बचाउने कुरा हामीले आजको वचनबाट बुझ्न सक्छौ। वचनमा प्रस्तुत घटनाबाट यो कुरा पुष्टि हुन्छ कि सत्य परमेश्वरको विश्वास र भरोसामा रहने हरेक व्यक्तिहरू अरू व्यक्तिहरूबाट जतिसुकै अपहेलित हुनु परे तापनि, ताडना भोग्नु परे तापनि, कलंकित जीवन जिउनु परे तापनि, तर परमेश्वरले विजयी र आशिषित जीवन दिनुहुँदछ। त्यसैले श्रोता, यसो ख्रिस्टलाई पछ्याउँदा हामीले केही क्षणिक रूपमा संसारमा कष्ट र अपहेलनाको सामना गर्नु परे तापनि अन्तमा यसो ख्रिस्टले हामीलाई अनन्तसम्म शान्ति, आशिष र सुरक्षामा राख्नुहुँदछ। र अझै अर्को महत्वपूर्ण कुरा चाहिँ उहाँले स्वर्गीय जीवन अर्थात अनन्त जीवनको लागि मुक्ति र उद्धार दिनुहुँदछ। यसकारण यीशु ख्रीष्टको सत्यतालाई बुझ्ने र जान्ने कोशिश गर्नुहोस्। यदि तपाईँले उहाँको वास्तविकतालाई बुझ्नु भएको छ तर संसारका कुराहरूले तपाईँलाई यीशु ख्रीष्टलाई पछ्याउनबाट रोकिरहेको छ भने कृपया संसारको छेडी कुराको पछि नलाग्नुहोस् तर अनन्त स्वर्गीय जीवन प्रदान गर्ने यीशु ख्रीष्टलाई आफ्नो जीवनमा मुक्तिदाता उद्धारकर्ताको रूपमा स्वीकार गरी उहाँमा अनन्त जीवन जिउने कोशिश गर्नुहोस्। प्रिय श्रोता, तपाईलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ। कार्यक्रमप्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो पालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835, 081-521-835 र त्यसै गरी हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-454, 98-587-454, 98-481-4557, 98-481-4557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार। जय मसीह।
2: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटे भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, यस सारा बोझले दबिएका हो म काउ, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: तपाईँहरू सबैजनालाई फेरि पनि येशु ख्रीष्टको नाममा न्यानो अभिवादन साथै जयमसी। म अनिल सुनामको तर्फबाट आज जुन विषय मैले चर्चा गर्न गइराखेको छु नि प्रियहरू, यो विषयले धेरैजनाको हृदयलाई परिवर्तन गर्नेछ, यो विषयले धेरैजनालाई महसुस गराउनेछ कि मैले परमेश्वरलाई पहिलो प्राथमिकता दिएको छु त भनेर प्रियहरू। अनि अहिलेको संसारमा हेर्यौँ भने नि प्रियहरू, यति धेरै कुराहरूलाई हामीले देख्छौँ जसले चाहिँ गर्दा चाहिँ नि हामीले परमेश्वरलाई पहिलो प्राथमिकता दिन सकिराखेको छैन। प्रियहरू, अहिलेको समस्या भनेको चाहिँ नि हामीले परमेश्वरलाई भन्दा पनि नि धेरै चाहिँ मोबाइललाई पहिलो प्राथमिकता दिइराखेको छौँ, यो कुरालाई चाहिँ हामीले बुझ्नुपर्छ। त्यति मात्र होइन प्रियहरू, अहिलेको समयमा मानिसहरूले, क्रिस्चियनहरूले चाहिँ नि परमेश्वरलाई भन्दा पनि पैसालाई प्राथमिकता दिएको हामी देख्छौँ। त्यही भएर धेरै सम्बन्धहरू टुटिराखेको छ, त्यही भएर धेरै कुराहरू चाहिँ बलिराखेको छ। प्रियहरू, धेरैजनाको हृदयमा चाहिँ तितोपन पैदा भइराखेको छ। तर तपाईँ र म क्रिस्चियन भएर चाहिँ नि प्रियहरू, तपाईँ र म चाहिँ परमेश्वरलाई पछ्याउने मानिस भएर हामीले परमेश्वरलाई पहिलो प्राथमिकता दिएको छैनौँ भने नि प्रियहरू, यो कुरा चाहिँ तपाईँ र मेरो लागि एकदमै लाज र श्रमको विषय भनेर पनि म भन्न चाहन्छु प्रियहरू। अनि तपाईँ र मैले बुझ्नुपर्छ, परमेश्वरले जसरी हामीलाई पहिलो प्राथमिकता दिइकन आफ्नो एकलौते पुत्रलाई त्यो कालवरी क्रुसमा मर्न लगाउनु भयो, त्यसरी नै तपाईँ र मैले चाहिँ परमेश्वरलाई कसरी पहिलो प्राथमिकता दिइराखेको छौँ भन्ने कुरा चाहिँ हामीले बुझ्न आवश्यक छ प्रियहरू। अनि धेरै चोटि नि प्रियहरू, तपाईँ र मैले परमेश्वरलाई पहिलो प्राथमिकता दिन सकेका छैनौँ भने त्यो चाहिँ परमेश्वरको गल्ती होइन, त्यो चाहिँ परमेश्वरको कमजोरी होइन, त्यो चाहिँ तपाईँ र मेरो कमजोरी, तपाईँ र मेरो गल्ती हो भनेर म बताउन चाहन्छु। अनि तपाईँलाई यो पनि बताउन चाहन्छु प्रियहरू, जब तपाईँ र मैले परमेश्वरलाई पहिलो प्राथमिकता दिन्छौँ नि, तपाईँ र मेरो जीवनमा परमेश्वरले अद्भुत कामहरू गर्न थाल्नुहुन्छ। म तिनजना व्यक्तिको बारेमा चर्चा गर्न चाहन्छु जसले परमेश्वरलाई औधी प्रेम गरे र परमेश्वरलाई पहिलो प्राथमिकता दिए प्रियहरू। अनि पहिलो व्यक्ति म चर्चा गर्न चाहन्छु अयुबको विषयमा। तपाईँ र मलाई थाहा छ, अयुब यति धेरै धनी मानिस, यति धेरै धर्मी मानिस, तर उसको जीवनमा जब दुष्टले प्रहार गरे नि प्रियहरू, ऊ चाहिँ एक्लिएको छ, उसको परिवार लथालिङ्ग भएको छ, उसको धन सम्पत्ति लथालिङ्ग भएको छ, उसका साथीहरूले पनि उसलाई चाहिँ के गरेका छन् भन्दा चाहिँ तिमीले केही गल्ती गरेको कारण चाहिँ यो समस्या तिम्रो जीवनमा आएको हो भनेर भनेका छन्। तर यहाँनिर मिठो कुरा चाहिँ के छ भन्दा नि, परमेश्वरलाई पहिलो प्राथमिकता दिने व्यक्तिसँग चाहिँ परमेश्वर हर्षित हुनुहुन्छ। परमेश्वरलाई पहिलो प्राथमिकता दिने व्यक्तिको बारेमा चाहिँ नि स्वर्गमा पनि चर्चा हुन्छ। प्रियहरू, यो कुरा तपाईँले मैले बुझ्नुपर्छ। जब तपाईँ मैले अयुब एकको एकमा हेऱ्यौँ भने अयुब चाहिँ एकदमै धर्मी मानिस, निर्दोष मानिस थिए। त्यति मात्र होइन, उनी चाहिँ दुष्ट काम गर्न चाहिँ डराउँथे भनेको छ। प्रियहरू, दुष्ट काम गर्न डराउँथे भन्ने कुरा यहाँनिर हामी पाउँछौँ भने उनी चाहिँ एकदमै रिच म्यान, ऊ चाहिँ एकदमै धनी मानिस थियो भनेर पनि तपाईँ र मैले थाहा गरेका छौँ। तर यहाँनिर के भएको छ भन्दा नि प्रियहरू, परमेश्वरले दुष्टसँग चाहिँ बाजी ठोक्नु भएको छ। कसको लागि भन्दा चाहिँ नि, अयुबको लागि। यहाँनिर दुष्टले परमेश्वरसँग भेटघाट हुँदै गर्दा नि दुष्टले परमेश्वरलाई भन्छ, तपाईँले उसलाई प्रत्येक कुरा दिनुभएको कारण चाहिँ नि ऊ धर्मी छ, प्रत्येक कुरा तपाईँले जुटाउनु भएको कारण ऊ चाहिँ धर्मी छ भन्दै गर्दा चाहिँ नि परमेश्वरले यो भन्नुहुन्छ। तैँले चाहिँ नि उसको ज्यान चाहिँ छोडिदे, सबै कुरा चाहिँ तैँले गर्न सक्छस् भनेर जब परमेश्वरले यो कुरा दुष्टलाई बताउनुहुन्छ, अनि त्यहाँनिर के हुन्छ भन्दै गर्दा नि, अनि सुन्नुहोस् है, के हुन्छ भन्दै गर्दा चाहिँ नि दुष्टले चाहिँ अयुबलाई प्रहार गर्छ। पहिलो प्रहार चाहिँ नि उसले उसका गाईबस्तुमा गर्छ, दोस्रो प्रहार चाहिँ छोराछोरीमा गर्छ, तेस्रो प्रहार चाहिँ उसको शरीरमा गर्छ। प्रियहरू, म विशेष गरी यो समय चाहिँ अयुबको शरीरमा भएका कष्ट र दुःखको बारेमा चर्चा गर्न चाहन्छु। जब अयुबको शरीरमा यति भिन्न, प्रियहरू, यति भिन्न पीडा र खतिरा निस्किन्छ, तपाईँ मैले वचन पढ्यो भने उसले चाहिँ एउटा खबेटाले आफ्नो शरीरलाई पाउँथ्यो अरे, कलाउँथ्यो अरे भन्ने कुराहरू हामीले यहाँनिर पाउँछौ। प्रियहरू, अनि के पनि हामी यहाँ पाउँछौ भन्दा नि, प्रियहरू, जुन शब्द दुष्टले चलाएको छ, यदि तपाईँले उसका सम्पूर्ण कुरा चाहिँ लिनुभयो भने चाहिँ नि अयुबले चाहिँ तपाईँलाई सराप्छ भन्ने कुरा यहाँनिर दुष्टले गरेको छ। तर जुन शब्द दुष्टले प्रयोग गरेको छ, अयुबको श्रीमतीले त्यही शब्द प्रयोग गरेको छ, तपाईँको परमप्रभुलाई सरापेर मर्नुहोस् भनेको छ। तर यहाँनिर मिठो कुरा चाहिँ अयुबले चाहिँ के भन्छन् भन्दा चाहिँ नि, प्रियहरू, भुइँमा घोप्टो परेर दण्डवत गरेर भने, म आफ्नो आमाको कोखबाट अथवा गर्भबाट नाङ्गै आए अनि म नाङ्गै फर्केर जानेछु भनेर उसले बताउँदैछन्। प्रियहरू, अनि यो कुरालाई म यहाँ जोड्न चाहन्छु। प्रियहरू, अयुबको जीवनमा चाहिँ नि शारीरिक रूपमा ऊ दुर्बल हुँदै गर्दा पनि, परिवारमा ऊ एक्लै हुँदै गर्दा पनि नि, परिवारहरूले साथ नदिँदै गर्दा पनि अयुबले चाहिँ परम प्रभुलाई पहिलो प्राथमिकता दिए। प्रियहरू, पहिलो प्राथमिकता भनेको चाहिँ नि तपाईँ मसँग सबै कुरा रितिँदै गर्दा पनि नि परमेश्वरलाई नै हेरिराख्नु चाहिँ मिठो कुरा चाहिँ अयुबको जीवनबाट मैले सिकेको छु। प्रियहरू, तपाईँ मेरो शरीर कमजोर हुँदै गर्दा पनि नि तपाईँ मैले चाहिँ परमेश्वरलाई नै पहिलो प्राथमिकता जब हामी दिन्छौ, परम प्रभुले शक्तिशाली काम हाम्रो जीवनमा प्रकटीकरण गर्न थाल्नुहुन्छ। परम प्रभुले शक्तिका कामहरू हाम्रो जीवनमा खोल्न थाल्नुहुन्छ। मिठो कुरा चाहिँ के छ भन्दा नि, परम प्रभुले अयुबको पीडालाई नि खुसीमा परिणत गरिदिनु भएको छ, उसलाई दुई गुणा आशिष दिनु भएको छ। अनि म यो कुरा बताउन चाहन्छु प्रियहरू, अयुब नि रित्तिँदै गर्दा पनि नि परमेश्वरलाई नै पहिलो प्राथमिकता उसले दिनै राख्यो र ऊ चाहिँ अहिले पनि तपाईँ र मेरो लागि चाहिँ उदाहरण भएको छ। प्रियहरू, जब म तपाईँलाई यो भन्न चाहन्छु, हाम्रो शरीरमा हामी दुर्बल हुँदै गर्दा पनि नि हामीले परमेश्वरलाई पहिलो प्राथमिकता जब दिन्छौ, हाम्रो जीवनमा परमेश्वरले नयाँ काम गर्न थाल्नुहुन्छ। परमेश्वरले नयाँ आयामहरू हाम्रो जीवनमा खोल्न थाल्नुहुन्छ भन्ने कुरालाई म बताउन चाहन्छु प्रियहरू। यति मात्र होइन प्रियहरू, तपाईँले हेर्नुभयो भने सात अध्यायतिर अहिले यस्तो भनेका छन्, मेरो शरीर किरै किरा र पाप्राले भरिएको छ, मेरो छाती चिरा चिरा परेर पिप निस्किन्छ भन्दै गर्दा पनि त्यो व्यक्तिले परम प्रभुलाई कहिले पनि प्रियहरू दोस्रो स्थानमा राखेन, उसले जहिले पनि परम प्रभुलाई पहिलो स्थानमा राखेको छ। अनि अहिलेको जीवनबाट हामी यही सिक्न सक्छौ, तपाईँ र मैले चाहिँ परमेश्वरलाई जस्तो सुकै अवस्थामा पनि, हामी शरीरको दुर्बलतामा हुँदै गर्दा पनि नि हामीले परमेश्वरलाई पहिलो प्राथमिकता दिनुपर्ने रहेछ। जो व्यक्तिले परमेश्वरलाई पहिलो प्राथमिकता दिन्छ नि त्यो व्यक्तिको विषयमा चाहिँ स्वर्गमा पनि चर्चा हुन्छ। प्रियहरू, परमेश्वरले अयुबको दिन सुदिन फर्काइदिनु भयो। प्रियहरू, जब हामी परमेश्वरलाई पहिलो प्राथमिकता दिन्छौँ नि परमेश्वरले उहाँको मानिसहरूको जीवनमा सुदिन फर्काइदिनुहुन्छ। त्यसै गरी हामी दोस्रो व्यक्तिको बारेमा पनि चर्चा गर्नेछौँ, जसले परमेश्वरलाई पहिलो प्राथमिकता दियो। परमेश्वर भन्दा उसले अरू केही पनि देखेको छैन। प्रियहरू, जब तपाईँले उत्पत्ति 22 अध्यायमा हेर्नुहुन्छ भने तपाईँले त्यहाँनिर विश्वासको पितालाई पाउनुहुन्छ। प्रियहरू, धेरै मानिसको पिता जसलाई हामीले विश्वासको पिता भन्छौँ, अनि अब्राहमले पनि परम प्रभुलाई पहिलो प्राथमिकता दिएको कुरामा हामी पाउँछौँ। प्रियहरू, परम प्रभुले अब्राहमलाई भन्नुहुन्छ, तैले माया गरेको तेरो एक्लो पुत्रलाई चाहिँ मरियाको डाँडामा गएर मेरो लागि बलिदान गर भन्नुहुन्छ। प्रियहरू, अनि जब तपाईँ र मैले हेऱ्यौँ भने चाहिँ नि अब्राहम चाहिँ उर देशबाट उसले आफ्नो कुटुम्बहरू छोडेर ऊ चाहिँ निस्किएको व्यक्ति हो, अनि उसको बुवा तेह्र त्यहाँनिर उरमा चाहिँ यस्तो प्रथामा थियो, त्यहाँ चाहिँ नर बलि दिइन्थ्यो। प्रियहरू, अनि परमेश्वरले त्यो विश्वासलाई जाँच गर्न चाहनुहुन्थ्यो, यसले मलाई कति माया गरेको छ, यसले मलाई कति त्याग गर्न सक्छ भन्ने कुरालाई परमेश्वरले जाँच्न चाहनुहुन्थ्यो। अनि परमेश्वरले जब जाँच्नु भयो अब्राहमलाई, तपाईँले उत्पत्ति 22 अध्यायमा हेर्नु भने ऊ चाहिँ बिहानै उठिकन सबै बन्दोबस्त मिलाइकन ऊ चाहिँ मोरियाको डाँडामा लाग्छ। प्रियहरू, आफ्नो छोरालाई बलिदान दिनको लागि हामीले यस्तो सोच्दै गर्दा विचार गर्दै गर्दा यो एकदमै डरलाग्दो घटना छ। प्रियहरू, एकदमै हामीले सोच्नै नसक्ने घटना छ, तर अब्राहम चाहिँ परमेश्वरलाई पहिलो प्राथमिकता दिने व्यक्ति भएको कारण चाहिँ नि उसले आफ्नो छोरालाई पनि त्यो मोरियाको डाँडामा लगेर बलिदान चढाउनलाई रेडी भएको छ। प्रियहरू, यो कुरा म किन तपाईँहरूलाई भन्दैछु भन्दा नि प्रियहरू, कतिचोटि हामीले आफ्नो जीवनमा भएका धेरै कुराहरूलाई सेक्रिफाइस गर्न सकिरहेको छैनौ, हामीले कतिचोटि हाम्रो जीवनमा परमेश्वरले मान्नु भएको कुरालाई हामीले दिन सकेका छैनौ। अब्राहम किन परमेश्वरलाई पहिलो प्राथमिकता दिने भन्ने व्यक्ति म भन्न चाहन्छु भन्दा नि परमेश्वरले जे मान्नु भयो नि ऊ दिनको लागि तयार भएको छ। प्रियहरू, अनि तपाईँ र मलाई मनपर्ने, तपाईँ र मलाई एकदमै माया लाग्ने कुरालाई यदि परमेश्वरले मान्नुभयो भने तपाईँ र म के दिन तयार छौँ, यदि तपाईँ र म दिन तयार छौँ भने चाहिँ नि त्यो चाहिँ तपाईँ र मैले परमेश्वरलाई पहिलो प्राथमिकता दिएको। प्रियहरू, अब्राहमको जीवनबाट यो कुरालाई हामी जान्न सक्छौँ, तपाईँ र मैले धेरै माया गरेको कुरालाई पनि नि यदि तपाईँ र मैले परमेश्वरको लागि सेक्रिफाइस गर्न सक्यौँ भने त्यो चाहिँ नै तपाईँ र मैले परमेश्वरलाई पहिलो प्राथमिकता दिएको भन्ने कुरालाई हामीले बुझ्न सक्छौँ। प्रियहरू, यति मिठो कुरा छ, जब इसाक र अब्राहम चाहिँ त्यो मोरियाको डाँडामा जाँदै गर्दा नि इसाकले सोध्छ, बुवा हामीसँग सम्पूर्ण कुराहरू छ, थुमा चाहिँ कहाँ छ भन्दै गर्दा नि मनै रुने घटना छ। प्रियहरू, थुमा चाहिँ इसाक नै थियो, तर अब्राहमले यति साह्रो दिन विश्वास गरे प्रभुलाई, परम प्रभुले जुटाउनुहुन्छ भनेका छन्। प्रियहरू, यो चाहिँ हो पहिलो प्राथमिकता परमेश्वरलाई दिनु, यो चाहिँ हो परमेश्वरलाई प्रेम गर्नु भनेको। प्रियहरू, त्यसै गरी म तेस्रो व्यक्तिको विषयमा पनि म चर्चा गर्न चाहन्छु यो समय। तेस्रो व्यक्ति योसेफ, तपाईँ र मैले धेरैचोटि योसेफको बारेमा सुनेका छौँ, तर योसेफले नि परमेश्वरलाई पहिलो प्राथमिकता दिएको कारण योसेफको जीवनमा परमेश्वरले ठुलो काम गर्नुभएको छ। प्रियहरू, कसरी उसले पहिलो प्राथमिकता दियो भन्दा नि प्रियहरू, जब ऊ चाहिँ पोथीफरको घरमा गयो, पोथीफरको घरमा ऊ चाहिँ मुख्य नायकी भयो प्रियहरू सेवकहरूको। तर यहाँनिर के हुँदैछ भन्दा नि पोथीफरको श्रीमतीले योसेफलाई आँखा लाउँदैछ, अनि योसेफ एकदमै राम्रो मान्छे छ। मलाई लाग्छ पोथीफरको श्रीमती चाहिँ नि आफ्नो श्रीमानसँग सन्तुष्टि थिएन। उसले शारीरिक इच्छालाई मार्नको लागि, शारीरिक इच्छा पुरा गर्नको लागि योसेफलाई के गर्दैछ, मसँग बस, मसँग सुत भन्दैछ। तर यहाँनिर योसेफले यति मिठो कुरा गरेको छ प्रियहरू, तपाईँले मैले उत्पत्ति 39 अध्यायको 9 हेऱ्यौँ भने, तब कसरी यस्तो घर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु भनेर। प्रियहरू, अहिलेको समयमा धेरैजना हामी पापमा फसेका छौँ होला प्रियहरू। यदि तपाईँ र मैले परमेश्वरलाई पहिलो प्राथमिकता दिएको छैन भने नि हामी एकैछिनमा के हुन सक्छौँ, दुष्टले हामीलाई चलाउन सक्छ। हामीले आफ्नो पवित्रतालाई, आफ्नो गुड सम्बन्धहरूलाई चाहिँ हामीले एकैछिनमा बर्बाद पार्नको लागि हामी पछि हट्दैनौ। तर म तपाईँलाई यो कुरा बताउन चाहन्छु प्रियहरू, जब तपाईँ मेरो जीवनमा व्यभिचारले राज्य गर्नु खोज्छ नि, त्यो कुरादेखि हामी भाग्ने हो भने तपाईँ र मैले परमेश्वरलाई पहिलो प्राथमिकता दिनुपर्छ, जसरी योसेफले दिएको थियो। अहिलेको समयमा चाहिँ नि व्यभिचार भनेको चाहिँ शरीरमा मात्र हुँदैन प्रियहरू। तपाईँ र मैले फोनबाट व्यभिचारको कुरा हामीले हेरिराखेको हुन्छ, हाम्रो सोचबाट, हाम्रो विचारबाट पनि हामीले व्यभिचार गरिराखेको हुन्छौँ। यस्तो कुरादेखि हामी भागेनौँ भने चाहिँ नि प्रियहरू, तपाईँ र मैले परमेश्वरलाई पहिलो प्राथमिकता दिइराखेको हुँदैनौ। म तपाईँलाई यो अनुरोध गर्न चाहन्छु, तपाईँ र मैले परमेश्वरलाई औधी नै प्रियहरू पहिलो प्राथमिकता दिन पर्छ, किनभने हाम्रो परमेश्वर चाहिँ पवित्रतालाई मन पराउने परमेश्वर हुनुहुन्छ। हाम्रो परमेश्वर चाहिँ नि हामीले आफैले आफूलाई घटाएर उहाँलाई हाम्रो जीवनमा बढाउन चाहने परमेश्वर हुनुहुन्छ। म तपाईँलाई यो भिडियोदेखि यही उत्साह दिन चाहन्छु र चुनौती पनि दिन चाहन्छु प्रियहरू, यदि तपाईँ र मैले परमेश्वरलाई पहिलो प्राथमिकता दिएको छैनौँ भने नि प्रियहरू, हामी परमेश्वरको असल चेला भइराखेको छैनौँ, परमेश्वरको असल अनुयायी भएका छैनौँ, उहाँको आवाज सुन्ने व्यक्ति भइराखेको छैनौँ भनेर पनि म तपाईँलाई भन्न चाहन्छु प्रियहरू। अहिले नै तपाईँ र मैले कहिले परमेश्वरलाई पहिलो प्राथमिकता दिने भन्दा नि प्रियहरू, अहिले नै, टाइम इज नाउ प्रियहरू, समय चाहिँ अहिले हो परमेश्वरलाई पहिलो प्राथमिकता दिने। जसरी अय्युबले परमेश्वरलाई प्राथमिकता दिए, जसरी अब्राहमले परमेश्वरलाई पहिलो प्राथमिकता दिए, जसरी योसेफले परमेश्वरलाई पहिलो प्राथमिकता दिए, मिठो कुरा चाहिँ नि येशु ख्रीष्टले पनि परमेश्वरलाई पहिलो प्राथमिकता दिनुभयो। उहाँले परमेश्वरलाई पहिलो प्राथमिकता दिएको कारणले उहाँ तपाईँ र मेरो लागि कालभरी क्रुसमा मर्नुभयो प्रियहरू। अनि हामीलाई प्रेम गर्नुहुने परमेश्वरलाई तपाईँ र मैले पहिलो प्राथमिकता दिएन भने नि तपाईँ र मैले परमेश्वरको अनुशासन, परमेश्वरको प्रेम, परमेश्वरको त्यागलाई हामीले बुझ्न सक्दैनौ। तपाईँहरू सबैजनालाई परमेश्वरले आशिष दिनुभएको होस्। तपाईँ परमेश्वरलाई पहिलो प्राथमिकता दिने व्यक्ति हुनुभएको होस् भन्दै जयमसे।
4: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईँलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 98 18 91 85 47 र 98 13 58 65 47 98 13 58 65 47। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्छ।

तुलनाको भारी बोझ। के तपाईँले कहिले आफूलाई अरूसँग तुलना गर्नु भएको छ? सायद तपाईँले सोच्नु भएको होला कि उसको घर मेरो भन्दा राम्रो छ, उसको छोराछोरी कति असल छन्, मेरो किन त्यस्तो छैनन्, ऊ त कति सुन्दरी छ, सुन्दर छ, म चाहिँ त्यस्तो छैन, उसले त कति धेरै पढेको छ तर मैले केही पनि गर्न सकिनँ, उसको विश्वास कस्तो बलियो छ तर म त कहिले पनि विश्वासमा त्यसरी बलियो भएर अगाडि नै बढ्न सकेको छैन। हामी मध्ये धेरै महिलाहरूले तुलना गर्ने बानीलाई सामान्य ठान्छौ। आजको कार्यक्रममा हामी बुझ्नेछौ, तुलना केवल सोच होइन, यो एउटा बोझ हो जुन हामी बोकेर हिँडिराखेका हुन्छौ र परमेश्वरले हामीलाई त्यो बोझबाट स्वतन्त्र बनाउन चाहनुहुन्छ। जय मसीह। अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। नारी आशाको नयाँ श्रृंखलामा आज हामी के विषयमा कुरा गर्दैछौ भन्ने कुरा यहाँले सुनिसक्नु भएको छ, अनुमान लगाइसक्नु भएको छ।

नाम ममता हो र म हरेक हप्ता यहाँहरूको बीचमा कार्यक्रम नारी आशा लिएर आउने गर्छु। नाम अनुसार नै हामी कार्यक्रममा कुरा गर्छौं। हामी महिलाहरूको लागि आशा बाँड्ने काम गर्छौं, जुन आशा परमेश्वरमा निहित छ हाम्रो लागि। हाम्रो जीवनमा हामीले धेरै कुराहरू भोग्नुपर्छ, धेरै कुरा सम्हाल्नुपर्छ, अनि जुन बीचमा हामीलाई निरन्तर आशाको खाँचो परिरहन्छ, हामी आशाको लागि आशा गरिरहन्छौँ। अब यो शब्द कति मिल्यो कि मिलेन मलाई थाहा छैन, तर कतैबाट केही कुराबाट चाहिँ आशलाग्दो कुराहरू सुन्न पाइयोस् भन्ने हामीलाई लाग्छ नि, होइन? किनकि हामी थकित हुन्छौँ जीवनको जिम्मेवारीहरू उठाउँदा उठाउँदै, एउटा महिलाको रूपमा विभिन्न भूमिकाहरू निभाउँदा निभाउँदै हामी थाक्छौँ, हामी शिथिल हुन्छौँ, अनि त्यो बीचमा निरन्तर आशाको हामीलाई खाँचो पर्दछ। र त्यही निरन्तर आशाको खाँचोलाई अलिकति भए पनि पूरा गरौं भन्ने उद्देश्यले चाहिँ टिडब्ल्युआर नेपालले नारी आशा कार्यक्रमलाई चाहिँ निर्माण गरिराखेको छ। यो कार्यक्रम तपाईँले आफ्नो नजिकैको एफएम स्टेशनबाट अथवा मिडिया ग्रुपको सदस्य हुनुहुन्छ भने एउटा समूहमा बसेर अन्य दिदी बहिनीसँग सुनिरहनु भएको छ। हामी तपाईँको सहभागिताको लागि, तपाईँको कार्यक्रम प्रतिको उत्साहको लागि सदैव आभारी छौं। आज हामी तुलना गर्ने बानीको विषयमा कुराकानी गर्दैछौ। तुलना गर्ने बानी त सबैजनामा हुन्छ, बच्चाहरूमा पनि हुन्छ, बुढा मानिसहरूमा पनि हुन्छ, पुरूषहरूमा पनि हुन्छ, तर महिलाहरूको विषयमा यो कुरा अलि क्रिटिकल लिइन्छ भनौँ न, हामी त्यसलाई त्यसरी सोध्छौं। र तुलना गर्ने कुरा गर्दाखेरि महिलाहरूले महिला बीचमा गरेका तुलनाको कुरा चाहिँ धेरै हुन्छ। हुन त पुरूषहरूले पनि एकअर्कासँग विभिन्न विषयमा तुलना गर्नुहुन्छ, सबैले नै गर्छन्, तर आज हामी चाहिँ हामी महिलाहरूले अर्को महिलासँग आफ्नो जीवनलाई गर्ने तुलनाको विषयमा कुराकानी गर्नेछौँ। र कार्यक्रमको सुरुवातमै हामीले भनिसकेका छौँ, तुलना गर्नु एउटा सामान्य बानी होइन, सामान्य स्वभाव होइन, यो सामान्य कुरा होइन, यो हाम्रो जीवनको लागि एउटा बोझ, एउटा भारी बन्न सक्छ। र त्यसरी जीवन जिउनु चाहिँ परमेश्वरको योजना होइन, उहाँ चाहिँ त्यो भारीबाट हामी स्वतन्त्र भएको चाहनुहुन्छ, र तुलना नगरिकन आफ्नो जीवनलाई पूर्ण रूपमा बाँचेको उहाँ चाहनुहुन्छ। आजको विषयवस्तु समग्रमा यही नै हो, हामी यही विषयमा रहेर कुरा गर्नेछौ। कार्यक्रम अन्तिम समय सुन्नुहोला, कार्यक्रम पक्कै तपाईँको लागि आशिषित हुनेछ भन्ने मैले विश्वास लिएको छु।

गलातीको पुस्तकमा भनिएको छ कि हरेक मानिसले आफ्नै काम अनुसार आफूलाई जाँचोस्, किनकि प्रत्येकले आफ्नै भार उठाउनुपर्छ या आफ्नै भार बोक्नुपर्छ। अर्को वचन भजन संग्रह 139 14 पनि लेखिएको छ। यो खण्डलाई हामीले केही हप्ता अगाडिको कार्यक्रममा पनि वाचन गरेका थियौं कि परमेश्वरले तपाईँ र मलाई चाहिँ अद्भुत र अचम्म प्रकारले बनाउनु भएको छ। प्रिय दिदी बहिनीहरू, परमेश्वरले तपाईंलाई अरूको नक्कल गरेर बनाउनु भएको होइन या अरू जस्तै बनाउन खोज्दाखेरि बिग्रिएर तपाईँ बन्नु भएको होइन। परमेश्वरले तपाईंलाई तपाईँ जस्तै बनाउनु भएको उद्देश्य सहित एकदमै सोच विचार गरेर तपाईँको लागि छुट्टै योजनाहरू तय गरेर तपाईंलाई आफ्नै हातले उहाँले सृष्टि गर्नु भएको हो। तपाईँ अद्वितीय प्रकारले बनिनु भएको छ, तपाईँ सृष्टि गरिनु भएको छ। यदि उहाँले तपाईँलाई फरक बनाउनु भयो भने हामी चाहिँ किन आफूले अरूसँग आफैलाई तुलना गर्छौ, किन अरू जस्तै हुन खोज्छौ, जबकि तपाईँ र म त भिन्न प्रकारले छुट्टै योजनाको साथमा व्यक्तिगत योजनाहरू राखेर परमेश्वरले हामीलाई बनाउनु भएको छ भने हामी चाहिँ किन घरिघरि आफूलाई आफ्नो जीवनलाई अरूको जस्तै होस्, मेरो जीवन चाहिँ किन उसको जस्तो भएन, मेरो जीवनमा चाहिँ किन उसको जस्तो कुरा छैन भनेर किन अरू व्यक्तिसँग हामी तुलना गरिराखेका छौ। आखिरमा यो तुलना गर्ने बानी चाहिँ कहाँबाट सुरु हुन्छ, तुलनाको सुरुवात कहाँबाट हुन्छ त? तुलना गर्ने बानी बाल्यकालदेखि नै सुरु भएको हुन सक्छ। सायद कसैले तपाईँलाई भनेको थियो होला कि हेर त तिम्रो दिदी कति राम्रो छ, या तिम्रो बहिनी कति राम्रो छ, तिम्रो दिदी यस्तो छ या तिम्रो बहिनी यस्तो छ, तिम्रो भाइ कति होसियार छ, अथवा छिमेकीको छोराछोरीलाई हेर त उनीहरू कस्तो राम्रो गर्छन्, कस्तो राम्रो पढ्छन्, जे कुरामा पनि राम्रो छन्। यस्ता वाक्यहरू सामान्य लाग्न सक्छन् र हामीले आफैले पनि यी कुराहरू सुनेका छौँ र कतिचोटि हामी आफैले पनि अरू बच्चाहरूको लागि यी कुराहरू बोलेका छौँ र आफ्नै बच्चाहरूको विषयमा पनि हामीले उनीहरूलाई तुलना अरूसँग तुलना गरेर उनीहरूलाई कति कुरा बताएका छौँ होला। जब बाल्यकालदेखि नै यस्ता शब्दहरू हामी आफ्नो बारेमा सुन्छौँ भने हामीले विश्वास गर्न थाल्छौँ कि म त साँच्चै यो कुरामा राम्रो छैन, म त फलानुले जस्तो गर्न सक्दिनँ, फलानु चाहिँ यस्तो छ, म चाहिँ यो कुरा चाहिँ मेरो जीवनबाट हुन सक्दैन। हामी यी कुरालाई विश्वास गर्न थाल्छौँ र म चाहिँ पर्याप्त छैन, ममा त खुबी छैन भन्ने कुराहरू सोच्न थाल्छौँ। आज सामाजिक सञ्जालले पनि तुलना गर्ने बानीलाई अझ बढाएको जस्तो महसुस हामीलाई हुन्छ। हामी अरूको मुस्कान देख्छौँ फोटोमा, भिडियोमा, अरू मानिसहरू हाँसेको, डुलेको, खाएको, होइन विभिन्न ठाउँमा गएको, रमाइलो गरेको, खुसीहरू बाँडेको मात्रै हामी देख्छौँ, तर त्यो पछाडि उनीहरूको सङ्घर्ष हामी देख्दैनौ। उनीहरू के कुरासँग सामना गर्दैछन् या उनीहरूको जीवनमा के कस्ता समस्या छन् ती कुरा चाहिँ हामी पछाडि देख्दैनौ। हामी अरूको सफलता देख्छौँ तर त्यो पछाडिको आँसु चाहिँ हामी देख्दैनौ र त्यसपछि हामी आफ्नो वास्तविक जीवनलाई अरूको देखावटी जीवनसँग तुलना गर्छौँ। हामीलाई लाग्छ को नचिनेको व्यक्ति, तपाईँले टिकटकमा या फेसबुकमा देख्नु भएको व्यक्ति, ओहो त्यो फलानु व्यक्तिको जीवनमा त कस्तो केही कुराको समस्या छैन, ऊ त डुलेको डुलेछ, हिँडेको हिँडेछ, हाँसेको हाँसेछ, कति राम्रो लगाएको, कति मिठो मिठो मात्र खाएको, कति जतिखेर पनि हँसिलो हुन सकेको, उसको जीवनमा त केही समस्या नै छैन भन्ने हामी सोध्छौँ र हामी हाम्रो जीवनलाई हेर्छौँ। मेरो जीवनमा त समस्या छ, मेरो जीवनमा त अभाव छ, म त ऊ जति राम्री छैन, मेरो त अब त मेरो शरीरमा यति समस्या छ, मेरो अनुहारमा यति समस्या छ। हामी त्यसरी आफूलाई त्यो चिन्दै नचिनेको व्यक्तिसँग पनि तुलना गरिराखेका हुन्छौ अनि त्यस्तै तपाईँ र मेरो जीवनमा अनावश्यक थकावट लिएर आउँछ। आजको उदाहरणको लागि म बाहिर कतै जाँदिन, म तपाईँलाई मेरै उदाहरण बताउँछु है त। म मेरो जीवनमा अहिले एकदमै व्यस्त समयहरूको बीचबाट गुज्रिराखेको छु। म फुल टाइम सेवाकाइ गरिराखेको छु, मेरो आफ्नो जिम्मेवारीहरू छन्। एउटा श्रीमतीको रूपमा पनि मेरो जिम्मेवारी छ, एउटा आमाको रूपमा पनि मेरो जिम्मेवारी छ, बुहारीको रूपमा, एउटा छोरी दिदीको रूपमा पनि मेरो जिम्मेवारी छ। म बच्चा पनि हुर्काइराखेको छु, सबै कुराहरू गर्न खोजिराखेको छु अनि यो गर्ने क्रममा मसँग प्रशस्त समय हुँदैन कि म मेरो घरलाई सधैँ सफा राखौँ, चिटिक्क राखौँ, सामानहरू सबै एकदमै ठिक ठिक ठाउँमा राखौँ, लुगाहरू सबै पट्याएर चिटिक्क गरेर राखौँ, मसँग त्यो समय छैन। अब यतिसम्म कुरा सामान्य नै छ है, यसमा के उदाहरण दिनुपर्ने कुरा छ र भन्ने तपाईँलाई लाग्ला। तर म के अनुभव गर्छु भने कहिलेकाहीँ म बसेर टिकटक खोल्छु अनि म फेसबुक खोल्छु अनि म अरू महिलाहरूको घर देख्छु,
कति सफा, कति सुन्दर, एउटा पनि कुरा बाहिर छैन, चिटिक्कै छ, एउटा लुगा बाहिर झुन्डिएको देखेको छैन, लन्ड्रीमा लुगा नै छैन, सबै सफा नै छ जस्तो देखिन्छ, घर पनि सिनिक्कै, किचन हेर त्यस्तै सफा, टलक्क टल्किएको छ, खाना नै त्यहाँ पाक्दैन जस्तो, कहिले फोहोरै हुँदैन जस्तो छ। अनि म मोबाइलबाट आँखा हटाएर मेरो घरलाई हेर्छु, मेरो घरमा चारैतिर बच्चाको खेलाउनाहरू फैलिएको छ, मैले किचन राम्रोसँग सफा नगरेको कति दिन भयो, डिप क्लिन नगरेको कति दिन भयो, खाना पकाउँछु अलिअलि सफा गर्छु त्यतिमै मेरो दिन बितिराखेको छ, मसँग मेरो लन्ड्री बास्केटमा कहिले पनि लुगा खाली नै भएको छैन, जति लुगा धुन्छु त्यति नै थुप्रिराखेको छ, मेरो श्रीमानको त झन्मलाई वास्ता गर्ने समय नै छैन, मेरो श्रीमान आफै खाना पकाउनुहुन्छ, आफै लुगा धुनुहुन्छ, आफै सरसफाई गर्नुहुन्छ, उहाँको लागि मैले दिनको लागि मसँग समय नै छैन। अनि मलाई दिक्क लाग्छ, फलानुको घर चाहिँ त्यति राम्रो छ, उसले त सबै कुरा भ्याएको जस्तो देख्छु, कति खुसी छ, सँगसँगै साथीहरूसँग घुम्न जान पनि भ्याएको छ, सँगसँगै रमाइलो गर्न जान पनि भ्याएको छ, अनि मसँग चाहिँ किन त्यो समय छैन, म के चाहिँ गलत गरिराखेको छु, कि म सक्ने गरिराखेको छैन कि क्या हो, म अल्छी पो भइराखेको छु कि भन्ने पनि लाग्छ, अनि कोसिस गर्छु तर म उल्टै थाकिराखेको छु, मसँग सुत्नको लागि 6-7 घण्टा बाहेक समय नै भइराखेको छैन, जसको कारण गर्दा म अलरेडी थकित छु र म अझै बढी गर्ने कोसिस गरिराखेको छु, किनकि म अरूसँग आफ्नो जीवनलाई तुलना गरिराखेको छु, अरूको घरसँग मेरो घरलाई तुलना गरिराखेको छु, अनि यसले मलाई शारीरिक रूपमा र मानसिक रूपमा नै एकदमै थकित बनाइदियो। मलाई थाहा छैन तपाईँ यसरी आफूलाई अरूसँग तुलना गर्नुहुन्छ कि गर्नुहुन्न, तर यो चाहिँ मेरो अनुभव हो, तर मैले बिस्तारै बुझ्दैछु कि यो चाहिँ कति अनावश्यक रहेछ, यसले चाहिँ मलाई राम्रो गर्नको लागि प्रेरणा दिने भन्दा पनि आफूलाई दोषी देखाउने अनि झन साह्रो आत्मिक रूपमा नै मलाई थकाउने काम गर्दो रहेछ, यसले मेरो आनन्दलाई चोर्दो रहेछ, किनकि यी कुराहरू यदि म अरूसँग तुलना गर्दिनँ भने म मेरो घर, मेरो परिवार र म जसरी आफ्नो जिम्मेवारी पूरा गर्दैछु त्यसमा म खुसी हुन सक्छु, त्यसमा म आनन्दित हुन सक्छु, तर जब म आफ्नो जीवनलाई अरूको जीवनसँग तुलना गर्छु त्यसले त्यो आनन्दलाई चोरिदिन्छ, त्यो आनन्दलाई नष्ट गरिदिन्छ र ममा तनाव हुन्छ, ओहो फलानुको यस्तो छ मसँग छैन, फलानुले त यस्तो गर्दैछ मसँग त यसको लागि पनि समय छैन, यस्तै चाहिँ मलाई के हो त अझै धेरै प्यानिक बनाउने काम गर्दो रहेछ। यदि तपाईँ पनि म जस्तै अनुभव गर्दै हुनुहुन्छ भनेदेखि तपाईँ र मैले आजैबाट आफ्नो जीवनलाई अरूसँग तुलना गर्नको लागि बन्द गर्नु पर्यो।

0: कोरिन्थीको पुस्तकमा हामी हेर्छौ भनेदेखि हामी थाहा गर्छौ कि परमेश्वरले मण्डलीलाई शरीरसँग तुलना गर्नुहुन्छ। आँखा हात होइन, खुट्टा कान होइन, तर सबै आवश्यक छन्। यदि सबै आँखा मात्र भएको भए शरीर अधुरो हुन्थ्यो। त्यसरी नै तपाईँ अरू महिला जस्तै हुनुपर्ने आवश्यकता नै छैन। परमेश्वरले तपाईँलाई तपाईँ हुनको लागि सृष्टि गर्नुभएको हो। हामीले यो साधारण सत्यलाई बुझ्न जरूरी छ। तपाईँ र म अद्भुत रीतिले बनिएका छौं भन्ने कुरा त हामीले अघि नै शुरूमा गरिसकेका छौं। परमेश्वरले यदि सबैलाई एउटै बनाउन चाहनुहुन्थ्यो भनेदेखि एउटै बनाउनुहुन्थ्यो होला, होइन? अनि हामीले तुलनै गर्नु पर्दैन थियो, किनकि हामी सबैको उद्देश्य एउटै हुन्थ्यो होला, या हामी एकै प्रकारका देखिन्थ्यौं होला, या भनौं एकरूपता मात्रै हुन्थ्यो होला, त्यसमा विविधता हुँदैन थियो। तर परमेश्वरले तपाईँ र मलाई प्रत्येक व्यक्तिलाई, जति पनि मानिसलाई उहाँले सृष्टि गर्नुभएको छ, प्रत्येकलाई भिन्न योजनाको साथमा, भिन्न गुणहरूले, भिन्न वरदानहरूले, भिन्न उद्देश्य पूरा गर्नको लागि उहाँले बनाउनु भएको छ। परमेश्वर कति इन्टेन्सनल हुनुहुन्छ। परमेश्वरले फ्याक्ट्रीमा सामान बनाए जस्तो मानिस बनाउनु भएन। उहाँले चाहनु भएको भए त्यसो पनि गर्न सक्नुहुन्थ्यो। हामीलाई रोबोटहरू जस्तो पनि बनाउन सक्नुहुन्थ्यो। सबै एकै प्रकारको, एउटै काम गर्ने, एउटै देखिने, एकै प्रकारले चल्ने, एकै प्रकारले काम गर्ने। तर उहाँ हामीलाई उहाँले यस्तो महत्वको ठान्नुभयो कि प्रत्येक मानिसको लागि उहाँले भिन्न योजना बनाउनु भयो। हरेक मानिसलाई फरक प्रकारले तर एउटै बनाउनु भयो। कति परमेश्वरको योजना हेर्नुहोस् न, कस्तो प्रकारले उहाँले सृष्टि गर्नुभयो होला कि आज तपाईँ र मेरो हातको रेखाहरू एक व्यक्तिदेखि अर्को व्यक्तिसम्म मिल्दैन। संसारमा कति मानिस छन्, कति अझै जन्मिनेवाला छन्। परमेश्वरको कस्तो महान उद्देश्य, उहाँले हरेक एकलाई त्यो महत्वको साथमा बनाउनु भएको छ। एउटालाई बनाएर अर्कोलाई त्यसको कपी बनाउनु भएको छैन। हरेकको आफ्नै पहिचान छ, हरेकको आफ्नै मूल्य छ। अनि कस्तो खुसीको कुरा, महान परमेश्वरले तपाईँ र मलाई बजारको सामानहरू जस्तो, फ्याक्ट्रीमा बनाए जस्तो पनि बनाउन सक्नुहुन्थ्यो, तर उहाँले त्यसो गर्नु भएन। हरेकको लागि उहाँले निश्चित योजनाहरू दिएर, निश्चित जीवनका उद्देश्यहरू बनाएर उहाँले पठाउनु भयो। कति सुन्दर कुरा। अनि आज तपाईँ र म चाहिँ त्यो कुरामा चित्त नबुझेर, अर्काको जीवन हेरेर, आफ्नो जीवनलाई त्योसँग तुलना गरेर दुखी हुन्छौँ। यसले परमेश्वरलाई कति दुखी बनाउँछ होला। परमेश्वरले जुन इन्टेन्सनको साथमा, जुन एउटा उद्देश्यको साथमा तपाईँ र मलाई बनाउनु भयो, हामीले तुलना गरेर त्यसलाई व्यर्थकै बनाइराखेका छौँ। यो आज तपाईँ र मैले सोच्नुपर्ने कुरा हो। प्रिय मित्र, तपाईँमा पनि ममा जस्तै तुलना गर्ने बानी छ भनेदेखि आज तपाईँ र म एउटा कोसिस गरौँ है त। हामी आफ्नो जीवन अरूसँग हेरेर तुलना गरिराखेका छौँ भने अब उसो चाहिँ हामी आफ्नो जीवनलाई परमेश्वरको आँखाले हेर्ने कोसिस गरौँ, संसारको आँखाले होइन। परमेश्वरले तपाईँ र मलाई भन्नुहुन्छ कि तिमी चाहिँ मेरो सृष्टि हौ, तिमी पर्याप्त छौ, तिमीलाई मैले बनाएको छु, तिमी आफैमा पूर्ण छौ, तिमी विशेष छौ, तिमी अद्भुत रीतिले बनिएका छौ, तिमीलाई मैले विशेष उद्देश्य पूरा गर्नको लागि बनाएको हुँ भनेर परमेश्वरले तपाईँ र मलाई भन्दै हुनुहुन्छ। अब तपाईँ र मैले चाहिँ संसारको कुरा सुन्न छोडेर, संसारको आँखाले आफ्नो जीवनलाई हेर्न छोडेर, परमेश्वरको यो वचनहरूलाई सुन्नु पर्यो। उहाँको आँखाले हाम्रो जीवनलाई हामीले हेर्न सुरु गर्नु पर्यो। हामीले यो कुरा याद गर्नु पर्यो कि तुलनाले हाम्रो जीवनलाई कहिले पनि राम्रो बनाउँदैन, यसले हामीलाई कहिले पनि शान्ति दिँदैन, तर कृतज्ञताले दिन्छ। हामी जस्तो छौँ, जस्तो बनाइएका छौँ, हामीसँग जे छ, हाम्रो परिवारमा जे छ, हाम्रो घर जस्तो छ, हामी जस्तो छौँ, त्यो कुरामा परमेश्वरप्रति हामी कृतज्ञ हुन्छौँ, धन्यवादी हुन्छौँ भने त्यसले हाम्रो जीवनमा शान्ति दिँदछ, त्यसले हाम्रो जीवनमा खुसी दिँदछ, हामी आनन्दित हुन सक्छौँ। र परमेश्वरले चाहनु भएको जस्तो आनन्दित जीवन जिएर उहाँको उद्देश्य पूरा गर्नको लागि दिन प्रतिदिन हामी अगाडि बढ्न सक्छौ। तर तुलना गर्छौ भने हामी अगाडि बढ्न त सक्दै सक्दैनौ, हामीसँग भएका कुरामा हामी खुसी भेटाउन सक्दैनौ, हामी उल्टो अशान्त हुन्छौ, हाम्रो आनन्द त्यो तुलनाले चोरेर लैजान्छ, र हामी कस्तो खल्लो र निराशाको जीवन बाँच्छौ, होइन? यदि त्यस्तो हाम्रो जीवन छ भने आजैबाट हामीले यो कुरा बुझ्नु पर्यो कि तुलनाले कहिले पनि हामीलाई सन्तुष्टि दिँदैन, तर परमेश्वरको प्रेमले चाहिँ शान्ति, धन्यवादी जीवन, आनन्द हामीलाई दिँदछ। तपाईँको लागि मसँग केही व्यवहारिक प्रोत्साहनहरू छन् है त। आज हामी यी चारवटा कुरालाई स्मरण गर्ने कोशिश गर्नेछौ। हामी आफ्नो जीवनलाई अरूको बाहिरी रूपसँग तुलना गर्ने छैनौ। हामी उनीहरूको सम्पूर्ण कथालाई नबुझिकन उनीहरूको बाहिरी जीवनलाई मात्र हेरेर आफ्नो जीवन उनीहरूसँग तुलना नगरौं। अर्को कुरा, हरेक दिन यदि तपाईँ आफ्नो जीवनमा अरूसँग तुलना गरेर दुखी हुनुहुन्छ भने हरेक दिन एउटा आशिषलाई नोट गर्ने काम गर्नुहोस्। तपाईँको जीवनमा परमेश्वरले दिनुभएको कुनै एउटा आशिषलाई एक दिन नोट गर्नुहोस् र त्यसको लागि परमेश्वरलाई धन्यवाद दिएर हेर्नुहोस् र प्रत्येक दिन यो अभ्यासलाई जारी गर्नुहोस्। हुनसक्छ आज तपाईँ आफ्नो जीवनको लागि, भोलि तपाईँ आफ्नो स्वास्थ्यको लागि, पर्सि तपाईँ आफ्नो श्रीमानको लागि र त्यसपछि आफ्नो छोराछोरीको लागि परमेश्वरलाई धन्यवाद दिन सक्नुहुन्छ। अनि जब हामी हरेक दिन हाम्रो आशिषलाई गन्न थाल्छौँ, हामी परमेश्वरप्रति धन्यवादी हुनलाई सिक्न सुरु गर्न सक्छौँ। यसरी तपाईँ आफ्नो तुलना गर्ने समयलाई चाहिँ परमेश्वरले दिनुभएका कुराहरूमा धन्यवादी भएर बिताउन सक्नुहुन्छ, त्यसलाई रिप्लेस गर्न सक्नुहुन्छ। अर्को कुरा, परमेश्वरले तपाईँलाई दिनुभएको वरदानलाई चिन्नुहोस्। परमेश्वरले तपाईँलाई अरूको प्रतिलिपि या कपी हुनको लागि बनाउनु भएको होइन, तर आफ्नै मौलिक रूपमा, तपाईँको आफ्नै एउटा मौलिक पहिचान छ, त्यो रूपमा उहाँले सृष्टि गर्नुभएको छ। अनि तपाईँभित्र कुन यस्तो त्यस्तो कुरा छ जुन परमेश्वरले तपाईँलाई मात्र दिनुभएको छ वरदानको रूपमा, त्यो कुरालाई तपाईँले चिन्नुहोस्। अर्को कुरा, सामाजिक सञ्जाल भन्दा परमेश्वरको वचनमा बढी समय बिताउनुहोस्। सामाजिक सञ्जालले तपाईँलाई तुलना गर्नको लागि बाध्य पार्छ। म आफै पनि यसको एउटा प्रत्यक्ष उदाहरण हुँ। जब म सोसियल मिडियामा अरू मानिसहरूको जीवन हेर्छु, त्यो तुलना गर्ने बानी मैले थाहा नपाइकन मलाई आएर छोपिसकेको हुन्छ र म थाहै नपाइकन आफ्नो जीवनलाई अरूसँग तुलना गरिराखेको हुन्छु। त्यो समयमा सोसियल मिडिया नचलाउनुहोस् भन्न खोजेको होइन है, चलाउनुहोस्। तर यदि तपाईँ सोसियल मिडिया हेर्दै आफ्नो जीवनलाई अरूसँग तुलना गर्दै हुनुहुन्छ भने त्यो समयलाई कम गर्नुहोस् र त्यसको सट्टामा परमेश्वरको वचनमा तपाईँले ध्यान दिनुहोस्, किनकि त्यहाँ तपाईँले तपाईँको पहिचान भेट्टाउनुहुन्छ। तपाईँ कति विशेष हुनुहुन्छ, तपाईँ कस्तो प्रकारले बनिनु भएको छ, परमेश्वरको वचनले तपाईँलाई प्रश्नसँग बताउनेछ। प्रिय दिदी बहिनी, आजको कार्यक्रम तपाईँको लागि आशिषमय भयो होला र तपाईँले केही कुरा सिक्नुभयो होला, या तुलना गर्ने बानीलाई छोड्नको लागि तपाईँलाई काम लाग्ने केही कुराहरू तपाईँले सुन्नुभयो होला, थाहा गर्नुभयो होला भन्ने मैले विश्वास लिएको छु। आजको लागि मैले कार्यक्रमबाट बिदा लिने बेला भइसकेको छ, तर अर्को हप्ता हामी फेरि अर्को एउटा विशेष विषयमा कुराकानी गर्नेछौँ र परमेश्वरको वचनबाट त्यो कुरालाई हाम्रो जीवनमा बुझ्ने, त्यसलाई लागू गर्ने कोसिस पनि हामी गर्नेछौँ। कार्यक्रमसँग सम्बन्धित तपाईँको केही सल्लाह सुझाव प्रतिक्रियाहरू छन् भने हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। आजको लागि चाहिँ म ममता कार्यक्रम नारी आशाबाट बिदा हुन्छु। परमेश्वरको अनुग्रह यहाँको जीवनमा रहिरहोस्। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्कका साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, के तपाईँले थकानको महसुस गरिरहनु भएको छ? के तपाईँ आत्मिक र शारीरिक कमजोरीबाट ग्रस्त हुनुहुन्छ? के निराशाहरूले तपाईँलाई गाँजिरहेको छ? यदि त्यस्तो हो भने कृपया एकैछिन पवित्र धर्मशास्त्र पुस्तक बाइबलको यशैयाको 40:29-31 मनन गर्नुहोस्, जहाँ यस्तो लेखिएको छ, वहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूको शक्ति बढाइदिनुहुन्छ। युवकहरू दुर्बल र थकित हुन सक्लान् अनि जवान मानिसहरू थाकेर लोटलान्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। यी पवित्र र सत्य करारका वचन सँगै हामी नयाँ आशाको आजको प्रस्तुतिमा हाम्रो प्रिय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ। यी पवित्र र सत्य करारका वचन सँगै हामी नयाँ आशाको आजको प्रस्तुतिमा हाम्रा प्रिय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ। आउनुहोस् कार्यक्रमको शुरूआतमा एउटा क्रिस्टीय भजन।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। आजको हाम्रो वचन अध्ययनमा हामी फेरि एकपटक भेला भएका छौँ परमेश्वरको वचनलाई नजिकबाट निहाल्नको लागि, अनि हाम्रो जीवन कसरी सरल तरिकाले, सफल तरिकाले अनि सदा सहिताको भावले हामीले परोपकारको बाटोमा अनि अरूको निम्ति हितकर हुने तरिकाले आफ्नो जीवनलाई कसरी सञ्चालन गराउन सक्छौ भनेर हामी हेर्नेछौँ फेरि एकपटक। श्रोता मित्रहरू, आउनुहोस् आजको वचन अध्ययनलाई पनि यो छोटो प्रार्थनाद्वारा अगाडि बढाउँ। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो समयको निम्ति। करुणाको खानी परमेश्वर, तपाईँको चरणमा हामी आउँदछौँ। हामीलाई बुद्धि र ज्ञानको खाँचो छ, तपाईँ हाम्रो साथमा हुनुहोस् भनेर विन्ती गर्छौँ प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, आज भोलिको उत्तर आधुनिक युगमा परमेश्वरको अस्तित्वलाई लिएर धेरै तर्क वितर्क हुने गर्दछ। हामीले हाम्रो अध्ययनको क्रममा के परमेश्वरको अस्तित्व छ, यदि परमेश्वरको अस्तित्व छ भने के उहाँ हामीसँग बोल्नुहुन्छ, यदि उहाँ हामीसँग बोल्नुहुन्छ भने कुन तवरले बोल्नुहुन्छ, र कैयौं पटक मानिसहरूले कुरा गर्ने गर्छन्, स्वर्गको चाहना गर्ने गर्दछन्, स्वर्ग कति वास्तविक छ भन्ने कुरालाई, यस्ता विविध विषयहरूलाई हामीले हेर्यौं। अहिले हामीले साँचो आनन्दको रहस्य, खुसीको रहस्यलाई हेर्ने प्रयास गर्दैछौ। जीवनमा विभिन्न प्रश्नहरू आउने गर्दछन् श्रोता मित्र, किन यो भएको होला, किन त्यो नभएको होला भनेर। यस्ता विभिन्न प्रश्नहरू जब आउँदाखेरि हामी रणभुल्लमा पर्ने गर्दछौ। मैले सबै ठिक गरेको थिएँ तर पनि यो कुरा बिग्रियो, किन? अनि यो प्रश्नको जवाफ हामी नपाउन्जेलसम्म भौतारिने गर्दछौ। प्रिय श्रोता मित्रहरू, तपाईँको जीवनमा त्यो घटेको होला, मेरो जीवनमा त्यो घटेको होला, किन सबै ठोक ठिक हुँदाहुँदै यो वज्रपात मलाई पर्यो, यसको जवाफ के छ? यस्ता प्रश्नहरूले हामी जेलिने गर्दछौ। मेरो आफ्नै जीवनमा जब समस्याको हावा हुन्डरी आउँछ, म विचार गर्ने गर्दछु मैले के गरेको थिएँ जसको फल मैले यो प्राप्त गरेँ। अनि बिस्तारै जब म यस्ता कुराहरूमाथि सोच्ने गर्दछु, ती सोचहरू बिस्तारै नकारात्मक रूपमा बदलिने गर्दछन्, अनि त्यो नकारात्मक सोचले निराशा ल्याउने गर्दछ, अनि त्यो निराशाले मलाई नरमाइलो अनुभव दिँदछ। हामी मानिसहरू थुप्रै प्रश्नहरूको बीचमा अल्झिरहेका हुन्छौँ, कैयौं प्रश्नहरूको जवाफ हामीसँग हुँदैन। तर रमाइलो कुरा के छ भने, हामीलाई ढाडसको कुरा के छ भने, परमेश्वरले कहिले पनि यो बाचा गर्नुभएको छैन, तिम्रो जीवन एकदमै गुलाफै गुलाफको फूलले बिछ्याइएको तन्ना जस्तो, त्यस्तो सरल बाटोमा तिम्रो जीवन अगाडि बढ्नेछ भनेर उहाँले बाचा गर्नुभएको छैन। उहाँले बरु यो भन्नुभएको छ, संसारमा तिमीलाई कष्ट हुन्छ, ती कष्टको जवाफ तिमीलाई पाउन गाह्रो हुन सक्छ, तर म तिमीलाई एउटा आशाको वचन दिँदछु, साहस गर, धैर्यता गर, मैले संसारलाई जितेको छु अनि ममा तिमीले संसारलाई जित्न सक्छौ। श्रोता मित्रहरू, यदि यो संसारमा हामी स्वर्गको खोजी गर्छौं भने कहिलेकाहीँ त्यो स्वर्गको खोजी एउटा नमिठो अनुभवमा गएर टुङ्गिने गर्दछ। तपाईँको जीवनमा धेरै प्रश्नहरू होला, जसरी मेरो जीवनमा छ। आज पनि मैले कैयौं प्रश्नको जवाफ पाएको छुइनँ, र म बाचा गर्दछु, विश्वास गर्दछु परमेश्वरसँगको तपाईँको सामिप्यतामा, परमेश्वरको वचन अध्ययनमा अनि परमेश्वरसँगको अन्तर्विन्तीमा तपाईँले कैयौं प्रश्नको जवाफ नपाउनु भए पनि तपाईँले ढाडस अवश्य पनि पाउनुहुनेछ। प्रिय मित्रहरू, मानिसको हृदयमा चल्ने असल र खराब बीचको संघर्षको भूमरीमा जब मानिस पर्दछ, उसलाई कैयौं नकारात्मक कुराहरूले गाँच्ने गर्दछ, तर पनि परमेश्वर क्रियाशील हुनुहुन्छ। जब हामीले आकाशमा कालो बादल देख्छौं, काहीँ न काहीँ हामीलाई थाहा हुन्छ त्यहाँ घाम छ, केही समय कालो बादलले घामलाई ढाकिदिएको छ। कैयौं पटक दुःख कष्टको बीचमा परमेश्वरको अस्तित्वमाथि हामी प्रश्न गर्ने गर्दछौं अनि यो सोध्छौं, किन मलाई यो भयो भनेर। दुःखको आँसुले यस्तो एउटा पर्दा बनेर आँखा अगाडि उभिदिन्छ कि हामी परमेश्वरको अस्तित्वलाई, परमेश्वरको प्रेमलाई आभास गर्न सक्दैनौ। प्रेरित पावलले भन्ने गर्दछन्, अहिले म बच्चा जस्तै छु, अनि बच्चा जस्तै देख्दछु, जसरी मैले ऐनामा हेरिरहेको छु। एक दिन परमेश्वरले मलाई ती कुराहरू प्रकट गराउनु हुनेछ, अनि मैले मेरो समस्याहरूको बीचमा पनि एउटा असल उद्देश्य परमेश्वरको थियो भन्ने कुरालाई मैले बुझ्नेछु भनेर भन्दछन्। नैतिक जीवनयापनको सवालमा मानिसको कमजोरीले धेरै समस्याहरूलाई पनि लिएर आउने गर्दछ। अहिले हामीले साँचो आनन्द र खुसीको रहस्यको बारेमा कुरा गरिरहेका छौं, त्यो विषयलाई अध्ययन गरिरहेका छौं, र यसै सिलसिलामा हामीले परमेश्वरको आज्ञा पालनको कुरालाई हामीले हेरिरहेका छौं, परमेश्वरको वचनको पालनालाई। मानिसको आफ्नै ताकतले उसले परमेश्वरको जीवन उपयोगी खुशीका नियमहरू पालना गर्न सक्दैन। प्रेरित पावलले मानिसको यो अवस्थाको बारेमा यसो भन्दछन्, त्यो दुःखद अवस्थाको बारेमा, म जे गर्दिन भन्छु त्यो गर्छु र जे गर्छु भन्छु त्यो गर्न सकिरहेको हुन्न। र ख्रिस्टले भन्नुहुन्छ, आत्मा त तयार छ तर शरीर कमजोर छ। परमेश्वरको प्रेमको आज्ञा पालनाको सवालमा हृदयमा हुने परीक्षाको सङ्घर्षबारे आफ्नो अनुभव एक व्यक्ति यसरी सुनाउँछ, मलाई विश्वास छ परमप्रभुको प्रेमका नैतिक दश आज्ञाहरूको पालना गर्नुपर्छ भनेर लिखित वचनले सिकाउँछ, त्यो पनि मलाई थाहा छ। र धेरै कहलिएका प्रख्यात प्रचारकहरूले, वचनका व्याख्याकर्ताहरूले पनि यही भन्दछन्, कारण आज्ञाकारिताले हामीलाई अनुशासित जीवनको आनन्दपनमा डोर्याउँछ। मैले एकदमै धेरै अथक प्रयास पनि गरेको थिएँ र वचनसम्म जीवन जिउन म तत्पर पनि थिएँ, तर काहीँ न काहीँ केही न केही कुरा मिल्दैन र म आज्ञाकारी इमान्दार पूर्ण जीवन जिउन सकिरहेको छुइनँ। र मलाई यसको आभास हुन थालेको छ, यस्तो तौरले मैले सोच्न थालेको छु कि यो सबै कुरा सम्भव पनि छैन भनेर। श्रोता मित्रहरू, भ्रष्टाचारले लिप्त भएको समाजमा तपाईँ र म जब जिउँछौं, अनि तपाईँले जब सदाचारको कुरा गर्नुहुन्छ, तपाईँलाई मान्छेले मजाक बनाउन थाल्छ, सबैले त गरिरहेछ, यो एउटा हिरो बन्न खोज्छ भन्ने हुन सक्छ। तर याद राख्नुहोस् श्रोता मित्रहरू, परमेश्वरले न्यायको दिनमा यो कहिले पनि भन्नुहुन्न कि सबैले गलत गरिरहेको थियो त्यसैले तिमीले पनि गलत गर्यौ, ठिकै गर्यौ, के गर्नु त, त्यो कहिले पनि भन्नुहुन्न। परमेश्वरले यो प्रश्न गर्नुहुन्छ, तिमीलाई असल र खराबको ज्ञान थियो, तिमीले किन असल बाटो रोजेनौ? त्यति बेला हामी निरुत्तर हुन चाहन्नौ पक्कै पनि श्रोता मित्रहरू। परीक्षा, कठिनाई र अनैतिकताले भरिएको हाम्रो यो संसारमा अनुशासित र नैतिकता अनि प्रेमको सतपथमा हिँड्ने प्रयास गर्दा जीवनमा अनेक समस्या र सतावटको अनुभव हुन सक्छ, र मानिसलाई परमेश्वरको जीवन उपयोगी आज्ञा पालनाको अनुभव कठिन लाग्न सक्छ, किनभने हामी मानिसहरूको चरित्र नै सजिलो र फराकिलो ढोकाबाट पस्ने वा सजिलो बाटो हिँड्ने खोज्ने प्रकारको हुन्छ। अंग्रेजीमा एउटा कथन छ, देयर इज नो सर्टकट सक्सेस, अर्थात सफलताको निम्ति कुनै छोटो बाटो त्यहाँ छैन। सफलताको सूत्र भनेको परिश्रम गर्नु, प्रयास गर्नु, अथक प्रयास गर्नु, अझै प्रयास गर्नु, आफूले सकेको जति प्रयास गर्नु, अनि बाँकी कुरा परमेश्वरको हातमा छोडिदिनु। तपाईँले एकदमै प्रयास गर्नुभएको छ, तपाईँले अथक परिश्रम गर्नुभएको छ, तपाईँले एकदमै सतजीवन पनि जिउनु भएको छ, तर पनि केही कुरा हुँदैन भने पनि तपाईँ चिन्ता गर्नु पर्दैन, परमेश्वरको केही असल उद्देश्य त्यहाँ लुकेको छ। एकपटक एउटा हरिणले आफ्नो रूपको बारेमा सोच्दै गर्दाखेरि, सबै मेरो ठिक छ तर मेरो खुट्टा चाहिँ ठिक छैन, सायद यो कथा पहिला पनि सुन्नु भइसक्यो होला, अनि उसले आफ्नो खुट्टाको बारेमा लिएर, त्यो खुरको बारेमा लिएर, त्यो कता कता नमिलेको कुराहरूलाई लिएर उसले चाहिँ एकदमै गनगन गर्ने गर्दोरहेछ, सबै कुरा मेरो राम्रो छ तर यही चाहिँ ठिक छैन भनेर। एक दिन एउटा बाघले उसलाई लखेटेछ, त्यो बेला उसको राम्रो रूप, त्यो उसले उसको शरीरमा भनेको त्यो खराब जस्तो देखिने, नमिलेको जस्तो देखिने खुट्टाको कारणले, उसको वेगको कारणले, उसको तीव्रताको कारणले गर्दाखेरि ऊ भाग्न सकेछ र आफूलाई बचाउन सकेछ। तपाईँ र मैले केही चिज राम्रो नभएको नदेखौँला र साँच्चै परमेश्वरमा हामी भरोसा गर्छौँ भने ती नराम्रा कुराबाट पनि परमेश्वरले राम्रो कुरा लिएर आउनुहुन्छ। कमल यस कारणले कमल भयो किनभने त्यो हिलोमा फुल्छ। श्रोता मित्रहरू, परमेश्वरले हरेक नराम्रा कुराहरू हाम्रो जीवनमा जुन छ त्यसबाट केही राम्रा कुराहरू लिएर आउन सक्नुहुन्छ, मात्र तपाईँ र मैले विश्वास गरेको छ। रोमीको पत्रमूलक वचनको अनुसार यसको आठौं अध्यायको पाँचदेखि सात पदको सारलाई हामीले यसरी बुझ्न सक्छौ, यो संसारमा रहने हामी नश्वर मानिसहरूले हाम्रो स्वभावको कुरा गर्दाखेरि हाम्रो पाप स्वभावको अनुसार चल्ने हृदयको कारण हामीले केवल संसारकै कुराहरूमा मात्र मन लगाइरहेका हुन्छौं, जबकि यदि हामी आत्मा अनुसार चल्ने हो भने, जिउने हो भने हामीले आत्माका वा स्वर्गीय कुराहरूमा मन लगाउने गर्नुपर्दछ। जेसुकै होस्, अरूले जेसुकै भनोस्, जेसुकै गरोस्, तपाईँ र मलाई थाहा छ सतपथमा हिँड्ने कसरी हो, के हो भनेर। हामीले जेसुकै होस् इमानमा चल्नु पर्दछ, विश्वासमा चल्नु पर्दछ। पाप शोभामा हामी हिँड्दा हामीले स्वत मृत्यु अर्थात पापले लिएर आउने परिणामलाई अंगालिरहेका हुन्छौं, तर त्यसको अलावा पवित्र आत्मामा मन लगाउँदा हामीले शान्तिमय जीवनको आनन्दलाई अनुभव गर्न सक्छौं। के तपाईँले कहिले घुँडा टेकेर एकान्तमा परमेश्वरसँग आफ्नो आँसुहरूको बीचमा प्रार्थना गर्नुभएको छ? तपाईँले परमेश्वरलाई धन्यवाद दिनुभएको छ? हेर्नुहोस्, असल कुरा हुँदाखेरि जसले पनि धन्यवाद भन्न सक्छ परमेश्वरलाई। तपाईँको संकटको बेला तपाईँले परमेश्वरलाई धन्यवाद दिएर प्रार्थना गर्नुभयो भने तपाईँ एक प्रकारको आनन्द महसुस गर्न सक्नुहुन्छ, जुन आनन्द तपाईँले अरूलाई बताउन नसक्नुहोला, तर तपाईँलाई थाहा हुन्छ त्यो परमेश्वरबाट आएको आनन्द, त्यो सान्त्वना परमेश्वरबाट आएको सान्त्वना भनेर। पाप र अनैतिकतामा रमाउँदा हामीले परमेश्वरको वचनसम्म तवरले अनुशासित नैतिक र प्रेमिलो जीवन कहिले पनि जिउन सक्दैन मित्रहरू। कैयौं पटक मानिसले असल र उच्च नैतिकताले भरिएको जीवन व्यतीत गर्न प्रयास गरिरहेको हुन्छ, तर उसको भित्री हृदयले त्यो मानिसको असल बन्ने वा राम्रो जीवन वा सिद्ध जीवन जिउने चाहनाको अघि आएको अप्ठ्यारोहरूलाई देखि ऊ हताश र निराश हुन पुग्दछ, जसको कारण उसले म त सक्दिनँ भनेर नकारात्मक कुरा सोच्न थाल्दछ वा बाध्य हुन पुग्दछ। मानिसले आफ्नै प्रयासमा सिद्धता प्राप्त गर्न सक्दैन, उसले आफैले आफूलाई उद्धार दिन पनि सक्दैन, गर्न पनि सक्दैन। अब सवाल यो उठ्छ मनमा, त्यसो भए परमेश्वरको नैतिक आज्ञाको के काम त? यदि यो पालना नै गर्न सकिन्न भने रोमीको 3:20 यसको जवाफ दिँदछ यसो भन्दै, परमेश्वरको व्यवस्था अर्थात उहाँका नैतिक दश आज्ञाहरूले पापको चेतना हुन्छ। भनाएको तात्पर्य हामीले कुनै काम गर्दा गर्दै वा कुनै असल सोच वा खराब सोच जे सोच्ने गर्छौं, हाम्रा क्रियाकलापहरू सही हो कि गलत हो भन्ने ज्ञान दिने वा छुट्याउने काम चाहिँ परमेश्वरको नैतिक आज्ञाले गर्ने रहेछ, त्यो व्यवस्थाले गर्ने रहेछ। राम्रो तवरले सिद्ध र अनुशासित परोपकारको प्रेमिलो जीवन व्यतीत गर्दा परमप्रभुले कुनै पनि व्यक्तिलाई दिने इनाम राम्रै हुन्छ, तर हामीले गलत तवरले आफ्नो अमूल्य जीवनलाई स्वार्थी रूपमा जे खेर फाल्दाखेरि परमप्रभुको हामीलाई उहाँले देखाउनुहुने प्रेम यसमा प्रकट हुन्छ कि उहाँले हामीलाई सच्चिने मौका त दिनुहुन्छ, तर यथार्थ के पनि हो भने रोमीको 6:23 भन्दछ, पापले लिएर आउने परिणाम भनेको जीवनको नाश हो। हामी पापमा रुमलिन्छौं, जीवनको नाशतर्फ गइरहेका हुन्छौं। तसर्थ परमेश्वरको मानव हितको निम्ति दिएको खुशीका 10 नियमहरूको व्यवस्था दिनुको पछाडि मानिसको निराशाजनक अवस्थामा उसलाई एक्लै नछोडी उसलाई उसको र जगतको भलाई गर्नलाई हो मित्रहरू। गलातीको पत्रमूलक पुस्तकको 3:24 उल्लेख गरिएको यो वचन यहाँ समक्ष राख्न चाहन्छु। विश्वासद्वारा हामी धर्मी ठहरिन सकौं भनेर प्रेमको व्यवस्थालाई हाम्रो संरक्षक भई हामीलाई परमेश्वरको पुत्रसम्म डोर्याउने जिम्मा परमेश्वरले आफ्नो प्रेमको व्यवस्थालाई दिनुभएको छ। हाम्रो जीवनको विभिन्न प्रश्नहरूको समस्याहरूको जवाफ जब जब हामीले परमेश्वरको वचनमा खोज्दछौं, तब तब उहाँको पवित्र आत्माले हामीलाई निकोदिमस जस्तै थुमाको चरण बनाउनुहुन्छ, जसमा हामी जीवनका सबै प्रश्नहरूको जवाफ प्राप्त गर्न सक्छौं, र साथै सिद्ध प्रेमिलो अनुशासित परोपकारी र सत्य जीवन जिउने शक्ति पनि भन्दै मित्रहरू बिदा हुन्छु म। जय मसीह। धन्यवाद। शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई सुरुदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर क्रिस्टीय वचनबाट।

0: प्रिय श्रोता, तपाई अहिले शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुनिरहनु भएको छ। हामी आशा गर्दछौ कि यो कार्यक्रमले तपाईलाई नैतिकता र पवित्रता अनि प्रेमको नयाँ आशाले भरिपूर्ण ख्रिस्टीय यात्रामा अझै एक पाइला अघि बढ्न सघाउ पुर्याउनेछ। कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी भए कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com newhopeforall2013@yahoo.com मा वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। र साथसाथै यहाँहरूले हामीलाई हाम्रो सम्पर्क नम्बर 9808233620 मा सम्पर्क पनि गर्न सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा भेट हुने आशाका साथ शिशिर र म मतिनालाई पनि कार्यक्रम नयाँ आशाबाट बिदा दिनुहोस्। नमस्कार।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चौक, ललितपुर।
4: सापकोटा 01-5208-54 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
7: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
5: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
7: फोन नम्बर 40225444 40225444
5: र 40225742 40225742।
8: सुन्न न बजे कोता
9: सामान नभेटेर बेपत्ता।
8: होइन सामान चाहिँ के चारो ल्याएको?
9: ग्यास चुलो, राइस कुकर, पानी।
5: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
7: फोन नम्बर 40225444 40225444
5: र

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम पिताको इच्छा।
2: सबैलाई तथा हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम पिताको इच्छामा। आज पनि कार्यक्रम पिताको इच्छा लिएर म कार्यक्रम प्रस्तुता पास्टर साजन्य पनि भएको रेडियो सेट अगाडि आइसकेको छु। हामी निरन्तर परमेश्वर पिताको इच्छालाई यो कार्यक्रममा खोजी गरिराखेको छौँ र उत्पत्तिको पुस्तकबाट हामीले परमेश्वर पिताको इच्छालाई आफ्नो जीवनमा के छ भनेर हेरिराखेका छौँ। यसबाट परमेश्वरको वचनलाई हामीले अवलोकन गर्दै पिताको इच्छालाई हामीले एक्सट्र्याक्ट गरिराखेका छौँ। आज पनि हामी पिताको इच्छालाई उत्पत्तिको पुस्तकबाट के छ भन्ने कुरालाई हेर्नेछौँ र आज हामी उत्पत्ति 31 अध्यायबाट याकुबको जीवनकै घटनाहरूबाट या उनको जीवनमा रहेका कति कुराहरू जुन यहाँ समावेश गरिएको छ 31 अध्यायमा त्यो कुराहरूलाई हेरेर हामी पिताको इच्छालाई पत्ता लगाउनेछौँ। आउनुहोस् कार्यक्रममा हामी सुरु गर्नेछौँ एउटा मिठो गीतबाट र गीतको बोल रहेको छ हृदय भरिको धन्यवाद चढाउँछु प्रभुलाई।

मिठो गीतपछि कार्यक्रममा फेरि म स्वागत गर्न चाहन्छु। हामी परमेश्वरको इच्छालाई आजको यो कार्यक्रममा फेरि पनि खोज्नेछौँ र उत्पत्तिको पुस्तक 21 अध्यायलाई हामीले हेर्दाखेरि यहाँ हामी के बुझ्छौ भन्दाखेरि चाहिँ याकुबले यो बेलासम्म आइपुग्दाखेरि चाहिँ परमेश्वरले धेरै आशिष पाएका छन् र याकुबको कार्यले गर्दा लाबानले पनि आशिष पाएका छन्। लाबान चाहिँ याकुबका ससुरा थिए र तिम्रो कार्यले गर्दा म आशिषित भएको छु, मलाई थाहा छ परमेश्वर तिमीसँग हुनुहुन्छ अनि तिम्रो कार्यले गर्दा मेरो बगालहरूलाई पनि आशिष मिलेको छ भनेर उसले चाहिँ यो कुरा याकुबलाई भनेका थिए। र उत्पत्तिको पुस्तक 30 अध्यायको हामीले 30 पदमा हेर्छौँ भने त्यो कुरा याकुबले पनि त्यो भनेका छन्, किनभने म आउनुभन्दा अघि तपाईँसँग थोरै थिए, अहिले प्रशस्त भएको छ, मैले जहाँ हात लगाए पनि परमप्रभु परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ, तर अब मेरो आफ्नै घर बारको निम्ति चाहिँ मैले कहिले बन्दोबस्त गर्ने भनेर भनेको छ। यहाँ अब 27 पदमा पनि हामीले हेर्दाखेरि त्यहाँ लाबानले पनि एउटा कुरा भनेको हामी पाउँछौँ। लाबानले तिमीलाई भने, ममाथि तिम्रो निगाह भए मसँग पूर्व लक्षणद्वारा मलाई थाहा भएको छ कि परमप्रभुले तिम्रो खातिर मलाई आशिष दिनुभएको छ। र 30 पदमा याकुब आफैले त्यो कुरालाई व्यक्त गरिराखेका छन्, मद्वारा तपाईँ आशिष दिनु भएको छ भनेर आफ्नो ससुरालाई। र 27 पदमा चाहिँ लाबानले आफैले त्यो कुरालाई स्वीकारयुक्ति गरिराखेको छ, तिम्रो कारणले गर्दा मलाई आशिष मिलिराखेको छ भन्ने कुरा मलाई थाहा भएको छ भनेर उसले भनेका छन् र परमेश्वरले मलाई पनि आशिष दिनुभएको छ। यस कारणले गर्दा लाबानले यो कुरा चाहिँ स्पष्ट थाहा पाइसकेका थिए। 20 वर्षसम्म बस्दै गर्दाखेरि चाहिँ याकुबसँग लाबानले चाहिँ अब याकुबबाट चाहिँ मलाई परमेश्वरले आशिष दिइराख्नु भएको छ भन्ने कुरा स्पष्ट बुझिसकेका थिए। तर यो 20 वर्षको अन्त्यपछि चाहिँ जब मैले अघिल्लो कार्यक्रममा पनि भनेको थिएँ, जब राहेल गर्भवती हुन्छन् र उसले युसुफलाई जन्म आउँछन्, त्यसपछि चाहिँ याकुबले आफ्नो बालबच्चा आफ्नो घर परिवारलाई लिएर आफ्नो घर फर्केर खोजिराखेका छन्। किनभने उसले यात्रा गर्दाखेरि पनि परमेश्वरसँग सुरुमा भनेका थिए कि म चाहिँ मेरो पिताको घरमा कुशल साथ नफर्को दिनसम्म मलाई चाहिँ तपाईँले सुरक्षा दिनुहोस् भनेर उसले भनेका थिए। तर पिताको घरमा कुशलसँग फर्किने प्रार्थना चाहिँ उसले यात्राकै क्रममा त्यो ढुङ्गाको सिरानी हालेर सुत्ने क्रममै उसले त्यो कुरा परमेश्वरसँग प्रार्थनामा मागेका थिए। र उत्पत्ति 28 अध्यायदेखिका कुराहरू उसले हेर्दै जाँदाखेरि उसले यात्रा गर्दै गर्दाखेरि चाहिँ यहाँसम्म आइपुग्दाखेरि चाहिँ घटनाक्रमले धेरै नै लामो समय पार गरिसकेको छ। 20 वर्षको यात्रा चाहिँ यहाँ भइसकेको छ है। यस कारणले गर्दा अब चाहिँ याकुबले चाहिँ अब म चाहिँ ससुराली घर छोड्न चाहन्छु, मनमनै उसले त्यो कुरा सोचिसकेको थिए, तर उसले परिवारमा पनि त्यो कुरा सल्लाह गरिसकेको थिए। अब चाहिँ उनी आफ्नो ससुराली घरलाई छोडेर आफ्नै घरमा जान चाहन्थे, यो कुरा चाहिँ हामी बुझ्न सक्छौँ। र याकुबले लाबानका छोराहरूले आफू विरुद्ध कुरा गरिराखेको चाहिँ सुन्दछन् र लाबानको व्यवहार पनि पहिले जस्तो राम्रो नभएको देख्छन् र परमेश्वरले याकुबलाई भन्नुहुन्छ कि तिम्रो पिता पुर्खाको देशमा फर्क या तिम्रो आफ्नो घरमा चाहिँ जाऊ अब चाहिँ भनेर परमेश्वर स्वयं आफूले पनि भन्नुहुन्छ, किनभने लाबानले अलि दुर्व्यवहार गरिराखेका कुरा चाहिँ परमेश्वरले माथिबाट देख्नु भएको थियो। अब चाहिँ अब तिम्रो आफ्नै पिताको घरमा तिमी फर्क भनेर स्वयं परमेश्वरले भन्नुहुन्छ, किनभने समय पनि अब आयो, 20 वर्षको समय बितिसकेको थियो। अब चाहिँ परमेश्वरले पनि याकुबलाई त्यो समय दिनुभएको छ आफ्नो घर फर्कने र परमेश्वरकै बोलावट हो, यो कुरा चाहिँ हामी देख्न सक्छौँ। र याकुबलाई परमेश्वरले दर्शन पनि दिनुभएको कुरा हामी पाउँदछौँ। याकुबले दर्शन पाएर चाहिँ परमेश्वरले उसलाई भन्नुहुन्छ, आफ्नो दूतहरू पठाएर भन्नुहुन्छ कि त्यस बेला परमेश्वरका दूतले सपनामा मलाई याकुब भन्नुभयो र मैले भने हजुर, मैले भन्नुभयो तेरो आँखा उठाएर बगालमाथि चढ्ने सबै बोकाहरूलाई हेर, ती पेटारे थुपेर छिर्किबिर्के छन् किनिकेल त माथि के परि आइराखेको छ, लाबलले तँलाई के गरिराखेको छ मैले चाहिँ देखेको छु भनेर यहाँ उत्पत्तिको पुस्तक 31:11 एउटा दूतलाई परमेश्वरले पठाउनुहुन्छ र कुरा भन्नुहुन्छ। र यहाँ 13 पदमा हेर्छौँ भने तैँले खामामा तेल खनाएको र भाकल गरेको ठाउँ बेतेलका परमेश्वर मही हो, अब उठ यस ठाउँबाट फर्केर तेरो जन्मभूमिमा जा। 13 पदमा स्पष्टसँग परमेश्वरले भन्नुभएको छ कि अब उठेर तेरो जन्मभूमिमा फर्केर जा। परमेश्वरले नै अब याकुबलाई चाहिँ आफ्नो घर पठाउने समय आएको थियो
र 28 अध्यायमा उनले सिरानी बनाएर ढुङ्गा राखेका थिए र त्यही ढुङ्गामा उनले तेल खनाएका थिए र त्यो ठाउँको नाम उनले बेतेल राखेको थिए र बेतेलका परमेश्वर मै हुँ भनेर परमेश्वरले भन्नुभएको छ दर्शनमा आएर र अब चाहिँ त घर जानुपर्छ भनेर परमेश्वरले भन्नुभयो। कतिपल्ट परमेश्वरले हामीलाई आफ्ना समयहरू बताइदिनुहुन्छ है, हामीले दुःख पाएको त्यो घडीहरू परमेश्वरले देख्नुहुन्छ र यहाँ हामीले यो 31 अध्यायलाई हामीले सारांशमा हेर्नु पर्दाखेरि चाहिँ यहाँ के देख्न सक्छौँ भने परमेश्वरले याकुबलाई चाहिँ घर फर्कनलाई भन्नुभएको कुरा र याकुबले आफ्नी पत्नीहरू राहेल र लियालाई सबै कुरा उनले पनि बताउँछन् र उनीहरू पनि आफ्नो बुबाको घर छोड्न सहमत हुन्छ। आफ्नो पतिको कुरा या याकुबको कुरालाई चाहिँ लिया र राहेल दुवैजनाले मान्छन् हुन्छ भनेर यसमा स्वीकार उनीहरू दुवैजनाले गर्छन् र याकुब आफ्नो परिवार छोराछोरी र सम्पत्ति सहित चुपचाप लाबनबाट निस्कन्छन्। उनले चाहिँ अब सुटुक्क जान खोजिराखेका छन् किनभने अब उनले आफ्नो ससुरालाई बताएर म जाँदैछु भनेर यसरी चाहिँ अब उनले जान खोजेनन् किनभने थाहा थियो कि ससुराले मलाई जान दिने छैन किनभने ज्याला कति लिन्छौ भनेर अगाडि नै उनले भनेका थिए तिमीसँग परमेश्वर हुन्छ मलाई तिम्रो कारणले गर्दा आशिष मिलिराखेको छ ज्याला कति लिन्छौ म दिन्छु भनेर उनले भनेका थिए किनभने उनले एउटा बन्धक जस्तै बनाएर राख्न खोजिराखेको थिए आफ्नो फाइदाको लागि याकुबलाई र परमेश्वरले यो कुरा सबै देख्नुभएको कारणले गर्दाखेरि पनि परमेश्वरले नै याकुबलाई सुटुक्कै जानको लागि उहाँले पनि सहमति दिनुहुन्छ अनि याकुब सुटुक्कै जानलाई तयार हुन्छ र याकुब आफ्नो छोराछोरीहरू सबै लिएर सुटुक्क निस्किन्छन् र राहेलले आफ्नो बुबाको घरका मूर्तिहरू भनेर भनेको छ या घर देवताहरू भनेर भनेको छ त्यो पनि लिएर जान्छन् र लाबनले 3 दिनपछि याकुब गएको थाहा पाउँछन् र उनीहरूलाई पछ्याउँछन् या खेद्छन् है अनि तर परमेश्वरले रातमा लाबनलाई चाहिँ चेतावनी दिनुहुन्छ कि याकुबलाई राम्रो वा नराम्रो केही नभन्नु भनेर है तैँले चाहिँ केही पनि गर्न पाउँदैनस् भनेर माथिबाटै परमेश्वरले चाहिँ सावधान गरिदिनुहुन्छ लाबनलाई र लाबान र याकुब बीच धेरै कुरा हुन्छन् र याकुबले लाबानले आफूलाई बारम्बार अन्याय गरेको कुरा खुलस्त गर्छन् खेद्दै गएपछि जब भेटाउँछन् र भेटिसकेपछि चाहिँ किमले किन यसरी सुटुक्क भागेको मबाट मेरो छोरीहरूलाई मेरो बालबच्चाहरूलाई किन लिएर गएको यसरी सुटुक्क मलाई तिमीले राम्रोसँग भनेको भए त म धुमधामसँग तिम्रो विदाई गरिदिन्थे ठुलो भोज लगाउँथे या विदाईको ठुलो कार्यक्रममा राख्थे तर तिमीले किन यसरी सुटुक्क भाग्यौ किन मलाई यस्तो गर्यो भनेर लाबनले त्यो प्रकारले भने तर भन्न त त्यसै गरी भेट्दाखेरि भने तर वास्तवमा त्यो कुरा चाहिँ सत्य थिएन किनभने याकुबले चाहिँ खुलियाम रूपमा म जान्छु भनेर विदा मागेको भए लाबनले सजिलैसँग जान दिने थिएन र उनको यो धुमधामसँग विदा गरिदिन्छु भन्ने कुरा चाहिँ त्यो एउटा कुरा मात्र हो सत्यता चाहिँ त्यसमा छैन र याकुबले आफ्नो चित्त नबुझाएको कुराहरू जति पनि कुरा म चित्त बुझेको थिएन आफ्नो ससुराको व्यवहार कुराहरू उनले चाहिँ खुलस्त त्यहाँ राखिदिन्छन् तपाईँले मेरो ज्यालाहरू फेरबदल गर्नुभयो मलाई गर्नुपर्ने उचित व्यवहार तपाईँले गर्नु भएन भनेर चाहिँ उनले आफ्नो दुखेसहरू पोख्छन् है र हामीले यहाँ के देख्छौँ भने अन्त त अब ससुरा र ज्वाइँ दुवैजनाले सम्झौता करार गरेको कुरा हामी पाउँछौँ अन्त त दुवैले सम्झौता करार गर्छन् र एउटा ढुङ्गाको थुप्रो बनाएर सीमा साक्षीको रूपमा राख्छन् र त्यसपछि लाबन आफ्नो बाटो लाग्छन् र याकुब पनि आफ्नो यात्रामा अघि बढ्छन् र यसरी चाहिँ यो 31 अध्याय चाहिँ अन्त्य भएको छ र यहाँबाट हामीले पाउने ज्ञान के हुन सक्छ है अब प्रकाश के हुन सक्छ आजको यो खण्डबाट हामीले पाउनुपर्ने कुरा परमेश्वरको तर्फबाट प्रकाश या महत्वपूर्ण कुराहरू के हुन सक्छन् भन्दाखेरि पहिलो नम्बरमा परमेश्वरको निर्देशन आयो भने हामी अगाडि बढ्नुपर्छ। याकुब धेरै वर्ष लाबानको अधीनमा बसेका थिए तर सही समय आउने बित्तिकै परमेश्वरले उनलाई आफ्नो जन्मभूमि या आफ्नो घरमा फर्क भनेर भन्नुभयो। कहिलेकाहीँ हामीलाई परिचित ठाउँ छोडेर परमेश्वरले देखाउनु भएको नयाँ दिशामा जानुपर्ने पनि हुन सक्छ यो कुरामा हामी तयारी पनि हुनुपर्छ र दोस्रो नम्बरमा मानिसले रोक्न खोजे पनि परमेश्वरले सुरक्षा गर्न सक्नुहुन्छ। लाबन शक्तिशाली भएर याकुबलाई पछ्याएका थिए भनौँ अब उनले खेदिराखेका थिए याकुबलाई एक हिसाबले भन्नुभयो भने अब आक्रमण नै गर्ने हिसाबले अब त्यो प्रकारले चाहिँ खेदिराखेको हामी पाउँछौँ
लाभनले चाहिँ याकुबलाई, तर परमेश्वरले बीचमा हस्तक्षेप गर्नुभयो। एक हिसाबले भन्नुपर्दाखेरि अब परमेश्वरले हस्तक्षेप नगर्नु भएको सायद लाभनले याकुबलाई भनौँ मार्न पनि सक्थ्यो होला। त्यो प्रकारले एउटा रिसको झोकले उनी चाहिँ खेदिएर गएका थिए याकुबको पछि। यसले हामीले के बुझ्न सक्छौँ भन्दाखेरि हाम्रो सुरक्षा केवल परिस्थितिमा होइन तर परमेश्वरमा निर्भर हुन्छ। र याकुब यसरी सुटुक भागेको थिए, आफ्नो ससुराले एकदमै रिसले चाहिँ खेदिराखेका थिए, बीचमा परमेश्वरले हस्तक्षेप गरिदिनु भयो र आफ्नो दास याकुबलाई र उनको परिवारलाई कुनै पनि हानि हुन दिनु भएन। राति दर्शनमा आएर परमेश्वर लाभनलाई भनिदिइहाल्नु भयो कि तैले मेरो दास याकुबलाई असल अथवा खराब केही पनि नभन्नु, खबरदार। परमेश्वरले यसरी भनिदिइसक्नु भएपछि लाभनले पनि याकुबको विरुद्धमा कुनै पनि राम्रो अथवा नराम्रो केही भन्न पनि सकेन, नराम्रो केही गर्न पनि सकेन। माथिबाट परमेश्वरले हस्तक्षेप गरिदिनु भएको थियो। र तेस्रो नम्बरमा अन्याय सहनु र अन्यायको बदला लिनु एउटै कुरा होइन है। याकुबले आफूले भोगेको अन्याय लाभनलाई स्पष्ट रूपमा बताए, तर अन्तत बदला आफैले लिएनन्, परमेश्वरमा भरोसा गरे। आफ्नो पीडा परमेश्वर सामु राख्न सकिन्छ, तर बदला लिनु हाम्रो काम चाहिँ होइन। हामीले चाहिँ अन्याय किन नसहनु बरु भनेर चाहिँ पत्रुसको पुस्तकमा पनि भनिएको छ, अन्याय सहने कुरा पनि भनिएको छ, हिब्रूको पुस्तकमा पनि त्यो भनिएको छ। कतिपटक हामीलाई अन्याय सहन गाह्रो हुन्छ, हामी चाहिँ ठिक सत्यतामा खडा भइराखेको हुन्छौँ, हामी चाहिँ ठिक ठाउँमा हुन्छौँ, हामी ठिक हुँदा हुँदै पनि मान्छेले हामीलाई दोष लगाइराखेको हुन्छ, हामी माथि अन्याय गरिराखेको हुन्छ र हामीलाई सहनु गाह्रो पर्छ। प्रेसपत्र तपाईँलाई सहनु गाह्रो पर्छ, तपाईँ साँचो हुनुहुन्छ, तपाईँले कुनै नराम्रो काम केही गर्नुभएको छैन, कसैले नराम्रो केही भन्नुभएको छैन, गर्नुभएको छैन, तर अर्को मान्छेले तपाईँलाई दोष लगाइराखेको हुन्छ, तपाईँ ठिक हुँदा हुँदै पनि अन्याय गरिराखेको हुन्छ। तर यो कुरामा चाहिँ बाइबलले तपाईँले चाहिँ सहनै पर्छ भनेर सिकाउँछ, र अन्यायको विरुद्धमा बदला चाहिँ नलिऊ तर परमेश्वरको हातमा छोडिदेऊ भनेर चाहिँ भन्छ यो कुराले चाहिँ। र रोबीको पुस्तकमा पनि हामीले हेर्ने हो भने 12 अध्यायमै हामीलाई स्पष्ट भनिएको छ, 18 हामीले 21 पदसम्म पढ्यौँ, बदला नलिऊ भनेर भन्नुभएको छ। तिम्रो शत्रु भुकाउँछ भने चाहिँ त्यसलाई खुवाऊ, तिर्खाउँछ भने पियाऊ, यसो गर्यो भने चाहिँ तिमीले चाहिँ त्यसको टाउकोमा आगोको भुङ्रा चाहिँ खन्याउँछौ र त्यसले चाहिँ प्रस्ताव गर्नेछ भनेर चाहिँ परमेश्वरको वचनमा त्यो प्रकारले लेखेको छ। र खराबीको बदला खराबी नगर तर भलाइले जित भनेर भन्दछ। कतिपटक चाहिँ हामीले अब बदला लिने कुराहरू हामीले गर्न हुँदैन, कतिपटक बदलाको भावना हामीमा आइ नै हाल्छ, मानिसको मानसिक एउटा स्वभाव हो है। तर पनि यो स्वभावलाई हामीले परमेश्वरको वचनद्वारा अधीन गर्नु चाहिँ एकदमै जरुरी छ, यो पनि एउटा महत्वपूर्ण कुरा हो। र बदला लिने काम चाहिँ परमेश्वरको हो, परमेश्वरको हातमा छोडिदियो, बदला नल्याऊ भनेर भनेको छ। रोमी पुस्तक 12 अध्यायमा हामीले हेऱ्यो भने त्यो पाउँछौँ, 18-21 बदला लिने काम चाहिँ मेरो हो भनेर परमेश्वरले त्यहाँ भन्नुभएको छ। यो बदला लिने काम परमेश्वर हो भने त्यो कामलाई हामीले आफूले हस्तक्षेप गर्यो भने परमेश्वरले बदला लिन चाहिँ पाउनुहुन्न क्या। फेरि उहाँको काम हामीले गरिदिएर चाहिँ उहाँले चाहिँ फेरि के काम गर्ने भन्ने हुन्छ कि उहाँले काम गर्नुहुन्न, उहाँको काम हामीले खोजिदियौँ नि त। तपाईँले उहाँको कामलाई खोजिदिनु भयो भने त उहाँले केही काम गर्न पाउनु भएन। फेरि तपाईँले आफैले बदला लिन जानुभयो भने फेरि तपाईँले चाहिँ परमेश्वरले गरेको जस्तै काम तपाईँले गर्न सक्नुहुन्न बदला लिने काम त, किनभने तपाईँ मानिस हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ, उहाँले सबैलाई कन्ट्रोल गर्न सक्नुहुन्छ, तपाईँले सबैलाई कन्ट्रोल गर्न सक्नुहुन्न। तपाईँले आफैले बदला लिन खोज्नु भने तपाईँको शत्रुले झन् उल्टै तपाईँलाई आक्रमण गर्न सक्छ, तर परमेश्वरले तपाईँको पक्षमा रहेर बदला लिइदिनु भयो भने त शत्रुले तपाईँलाई केही हानि गर्न सक्ने सम्भावना रहँदैन, किनभने परमेश्वर त आत्मा हुनुहुन्छ र सबैमाथि उहाँले राज्य गर्नुहुन्छ। माथिबाट नै उहाँले बदला लिनुभयो भने तपाईँले बदला लिनै पर्दैन। त्यस कारणले गर्दा बरु प्रेम गर भन्ने कुरालाई चाहिँ हामीले त्यो वचनलाई चाहिँ आगे पाल्नुपर्ने चाहिँ महत्वपूर्ण हुन्छ, त्यो कुरालाई चाहिँ हामीले मान्नु पर्ने हुन्छ। र चौथो नम्बरमा हामीले के बुझ्न सक्छौँ भने परमेश्वरले कठिन परिस्थितिमा पनि मानिसलाई निर्माण गरिराख्नु भएको हुन्छ। लाभनसँग बिताएका वर्षहरू सजिला थिएनन्, तर केही समयमा याकुब आर्थिक रूपमा धनी भए, परिवार पनि निर्माण गरे र आफ्नो भविष्यको लागि तयार भए। याकुबका 12 छोराहरू भए, आफ्नै 2 श्रीमतीबाट पनि र त्यसपछि श्रीमतीका दासीहरूबाट, जम्मा 12 छोराहरू भए र 1 दिना नाम गरेकी छोरी भए। र यसरी छोरा छोरीहरू पनि धेरै भएका थिए याकुबको, र उनी आफ्नो लागि आफै म भविष्य कोर्छु भन्ने हिसाबले पनि उनी तयार भइसकेका थिए। र कठिन ऋतुहरू
सधैँ चाहिँ खेर जाँदैनन् होइन, अब कतिपटक चाहिँ अब यो कुन ऋतुमा चाहिँ हामीलाई धेरै गाह्रो भइराखेको हुन्छ, तर त्यो सिजन त्यो ऋतु चाहिँ खेर जाँदैन। किनभने बर्खायाममा धेरै बर्खाले चाहिँ पानीले चाहिँ विनाशहरू ल्याउँछ, यसको मतलब अब हामीलाई बर्खा ऋतु नै चाहिँदैन भन्नु चाहिँ हामीले मिल्दैन, पानी नै कहिले नपरोस् भन्नु मिल्दैन। पानी नै परेन भने त फेरि अन्न कसरी उब्जनी हुने, अन्न नै उब्जनी भएन भने त हामीले के खाने, अन्नहरू उब्जनी भएन भने त भोकमरी लाग्छ, भोकमरी लाग्ने बित्तिकै हामीले हाम्रो त जीवन त नष्ट हुन्छ, हामी बाँच्न सक्दैनौँ, हाम्रो बालबच्चाहरू कुपोषित हुन्छन्, हाम्रो आफ्नै शरीर पनि कुपोषित हुन पुग्छ र यसरी चाहिँ ठुलो विनाश हुन्छ। यस कारणले गर्दा कठिन ऋतु चल्दैछ भन्नेमा चाहिँ त्यो ऋतु चाहिँ अब हामीलाई चाहिँदै चाहिँदैन भन्ने कुरा चाहिँ होइन। तपाईँलाई कठिन ऋतुको बाटो भएर जानु परिराखेको छ भने अब त्यो कहिले पनि मेरो जीवनमा नआओस् भन्ने चाहिँ हाम्रो त्यो चाहना चाहिँ राख्नु पनि गलत हुन सक्छ है। त्यो ऋतुबाट भएर हामी जान सक्छौँ, गइराखेको हुन सक्छौँ, तर त्यसले तपाईँलाई झन् बढी खार्न सक्छ, तपाईँलाई झन् बढी हराभरा बनाइदिन्छ। बर्खा ऋतुमा हेर्नुभयो भने तपाईँले चारैतिर हरियो परियो देख्नुहुन्छ, बर्खा ऋतु नै छ अहिले। यस कारणले गर्दा तपाईँले आफ्नो आँखा उठाएर हेर्नुहोस्, बाहिर हेर्नुहोस्, तपाईँले धानबारीहरू देख्न सक्नुहुन्छ, मकै बारी देख्न सक्नुहुन्छ, चारैतिर काँक्रोहरू फलेको देख्न सक्नुहुन्छ, हिरोलाहरू फलेको देख्न सक्नुहुन्छ, तितेकरेलाहरू फलेको देख्न सक्नुहुन्छ। भनेको एउटा समृद्धिको सिजन हो नि त बर्खा भनेको। यस कारण कहीँ बाढी पहिरो गयो भन्नेमा, अब त्यसले काहीँ विनाश लिएर आयो भन्नेमा, अब त्यो बर्खाको ऋतु हामीलाई चाहिँदैन, पानी कहिले नपरे हुन्थ्यो भन्ने कुरा चाहिँ गलत हो। यस कारण गर्दा तपाईँको जीवनमा कठिन ऋतुहरू चलेको छ भने पनि त्यो चाहिँ खेर जाँदैन कि, त्यो खेर जाने ऋतु होइन, त्यसले तपाईँको जीवनमा समृद्धि ल्याउँछ। र पाँचौं नम्बरमा हामीले बुझ्नुपर्ने कुरा के छ भने पुराना कुराहरू छोडेर अघि बढ्नु आवश्यक हुन्छ। अब याकुबले चाहिँ 20 वर्षको यात्रालाई अब छोड्दैछन्, आफ्नो ससुराली घरको जुन एउटा जीवन थियो 20 वर्षको जीवन, त्यो जीवनलाई उनले छोड्दैछन्, त्यो पुरानो भयो अब उनलाई, त्यो कुराबाट चाहिँ परमेश्वरले अब नयाँ स्टेपमा तिमी जाऊ, नयाँ जीवन सुरु गर भनेर परमेश्वरले भन्नुभयो। हामीले अघि नै पढ्यौं उत्पत्तिको पुस्तक, हामीले 21 अध्यायमै हामीले अघि नै हेरिसकेको छौँ परमेश्वरको वचनबाट। उहाँले चाहिँ दर्शनमा आएर याकुबलाई चाहिँ भन्नुहुन्छ है, जसै अब आफ्नै घर परिवारमा फर्केर जा भनेर भन्नुहुन्छ। 11, 12, 13 पदलाई हामीले हेऱ्यौँ भने त्यो कुरा स्पष्ट रूपमा भनिएको छ, मैले अघि नै पढेर तपाईँलाई सुनाइसकेको छु। र राहेलले लाबनका जति पनि अब घर देवताहरू, आफ्नो बुबाको देवताहरू उनले चाहिँ चोरेर लिएर गएकी थिइन्, यो एउटा रोचक कुरा पनि हो होइन। उसले चाहिँ अब त्यसरी अब ती देवताहरूलाई प्रेम गरिराखेको कुरा हामी यहाँ पाउँछौँ। यसले उनीहरूको जीवनमा पुराना विश्वास अनि आश्रयका कुराहरू अझै बाँकी रहेको देखाउँछ। तर परमेश्वरले हामीलाई नयाँ यात्रामा बोलाउनु हुँदा पुरानो भरोसा र गलत आश्रयहरू पनि हामीले छोड्दै जानु पर्छ, पिताको इच्छा चाहिँ यस्तो छ। अब हामीले आजको लागि बुझ्नुपर्ने कुरा परमेश्वर पिताको इच्छा के छ भन्दाखेरि, परिस्थिति कठिन भए पनि परमेश्वरले बाटो खोल्नु भएको छ भनेर डराएर त्यही ठाउँमा बसिराख्नु पर्दैन या बसिरहनु हुँदैन। परमेश्वरले अगाडि जाऊ भनेर बाटो खोलिदिनु भएको छ, हामी चाहिँ अब डराएर बसिराख्ने होइन। त्यही जुन पुरानो परिस्थितिमा चाहिँ अब हामी डराएर अब के होला भन्ने, अब त्यो बाटोमा हिँड्दा फेरि पो मलाई घाटा पो पर्छ कि, मलाई हानि पो हुन्छ कि, मलाई अप्ठ्यारो पो पर्छ कि भनेर चाहिँ हामी डराएर बस्नु हुँदैन। तर परमेश्वरले नयाँ बाटो देखाउनु भएको छ नि, त्यो नयाँ बाटो विश्वास साथ हिँड्नुपर्छ। याकुबले आफ्नै शक्तिमा मात्र होइन तर परमेश्वरको निर्देशन र सुरक्षामा भरोसा गरेर अगाडि बढे है। उनले लाबनसँग डराएनन्, जाऊ तिमी भनेर परमेश्वरले भन्नुभयो र ससुराले घर छोडेर जाऊ भन्नुभयो, उनी डराएनन् ससुरासँग, बरु उनी भागे, सुटुको भए नि गए निस्के, मलाई ससुराले भेटायो भने मार्छ भनेर त्यसरी डराएर त्यही पुरानै ठाउँमा उनी बसिराखेनन्। कतिपटक चाहिँ हामी चाहिँ नयाँ आशिषको लागि पुरानो ठाउँ छोड्नुपर्ने हुन्छ है, पुरानो हाम्रो सोच विचारहरू छोड्नुपर्ने हुन्छ। विश्वासै भए पनि कतिपटक हामी पुरानै सोच विचारमा बाँचिराखेका हुन्छौँ, पुरानै जीवन, त्यही पुरानै मूर्ति पूजाको जीवनमा हामी चाहिँ जसरी हिँडेका थियौँ पहिला, त्यही प्रकारकै हाम्रो जीवनमा कतिपटक हामी फेरि त्यही कुरालाई दोहोऱ्याउन चाहिराखेका हुन्छौँ। त्यो कुरा चाहिँ परमेश्वरको दृष्टिमा त्यो राम्रो छैन, त्यो गलत हो। र त्यो पुरानो कुरामा फर्केको या त्यही परिस्थितिमा पुरानै कुरामा रहिरहेको त्यहाँ अड्केर बसेको परमेश्वर चाहनुहुन्न, तर नयाँ बाटोमा हिँडेको परमेश्वर चाहनुहुन्छ। र अहिले तपाईँ कुन कुरामा डरको कारणले गर्दा तपाईँ अड्किराख्नु भएको छ, जबकि परमेश्वरले तपाईँलाई अगाडि बढ्न बोलाइरहनु भएको हुनसक्छ। यो कुरालाई चाहिँ हामीले विचार गरौँ, तपाईँलाई परमेश्वरले अगाडि बढ्न बोलाइराख्नु भएको छ भने चाहिँ
तपाईँ अगाडि बढ्नै पर्छ, तपाईँ अगाडि बढ्नलाई आफ्नो पाइलेहरू चाल्नै पर्छ। यो पिताको इच्छा हो, तपाईँले यो इच्छालाई पुरा गर्नुपर्छ। हाम्रो कार्यक्रमको समय सकिने लागिसकेको छ, यस कारणले गर्दा आजलाई मैले कार्यक्रम यति नै राख्न चाहन्छु र अर्को हप्ता यसै खण्डको बाँकी अंशहरूलाई म फेरि नै तपाईँको अगाडि ल्याउनेछु। परमेश्वर पिताको इच्छालाई अझै बढी म प्रकाशमा तपाईँको अगाडि ल्याउनेछु। पिता, परमेश्वरको इच्छा तपाईँको जीवनमा पूरा भएको होस् र परमेश्वरले तपाईँलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस् र जाँदा जाँदै फेरि म एउटा गीत तपाईँको अगाडि राख्दैछु। जहाँ मलाई लानुहुन्छ त्यही जान म तयार छु। आएको हप्ता आइतबार राति 8 बजेदेखि 8:30 बजेसम्म तपाईँलाई भेट्ने बाचा गर्दै बिदा हुन चाहन्छु। परमेश्वर पिताको इच्छा हाम्रो जीवनमा पूरा भएको होस्। जय मसीह।

जय मसीह अनि न्यानो अभिवादन नमस्कार। म पास्टर प्रकाश रावत यहाँहरू सबैलाई गुड फ्रेन्ड कोरियामा हार्दिक स्वागत गर्दछु। संसारको झुटो प्रेमले मनमा गहिरो चोट र निराशा मात्र दिन्छ, तर यीशुको क्रुसको प्रेमले नयाँ जीवन र मुक्ति दिन्छ। आजको सन्देश कोरियाको वासन चर्चका आदरणीय पास्टर किम सङ सिकद्वारा हुनेछ र म त्यसलाई नेपाली भाषामा उल्था गर्दै प्रस्तुत गर्नेछु। आजको वचन सुन्न अघि आउनुहोस् एउटा सुन्दर कोरियाली गीत सुन्नेछौं।

हामी धेरै पटक संसारका मानिसहरू वा भौतिक कुराहरूको क्षणिक प्रेम र आश्वासनमा अल्झिएर ठगिने गर्छौ। जसरी किम जुआजीले झुटो प्रेममा पर्दा जीवनमा ठूलो चोट र अपमान भोग्नु पर्यो, त्यसरी नै परमेश्वर बाहेक अरू कुरामा राखिएको आशले मानिसलाई निराशातिर लैजान्छ। तर मरियमले आफ्नो जीवनका सबै पाप र पुरानो जीवन त्यागेर येशूलाई भेटिन् र आफ्नो सबैभन्दा बहुमूल्य अत्तर चढाएर साँचो प्रेम व्यक्त गरिन्। यदि हामी अझै पनि पाप र असत्यको झुटो प्रेममा रमाउँदैछौ भने हामी आत्मिक विनाशतिर जाँदैछौ। त्यसैले संसारको झुटो आश्वासनबाट तुरुन्तै फर्किएर आफूलाई नयाँ जीवन दिनुहुने येशूको चरणमा पश्चाताप सहित समर्पण गर्नुपर्छ। यसैले आजको हाम्रो प्रतिबद्धता, हे प्रभु, मलाई संसारको झुटो प्रेम र पापको बाटोबाट अलग्गै राख्नुहोस्। तपाईँले मलाई दिनुभएको नयाँ जीवनको लागि म हृदयदेखि नै धन्यवाद दिन्छु। मरियमले जस्तै मेरो पुरानो धमिलो जीवन त्यागेर तपाईँको चरणमा मेरो साँचो प्रेम र भक्ति चढाउन सकु। आमेन। यो कार्यक्रम द लभ चर्चद्वारा सञ्चालित गुड फ्रेन्ड कोरिया हो। यदि तपाईँहरूसँग कुनै सल्लाह, सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क फोन नम्बर 97 45 63 50 45, 97 45 63 50 45। साथै हरेक शनिबार 10 बजे सुरु हुने हाम्रो साप्ताहिक संगतिमा सम्पूर्ण मण्डली परिवार तपाईँहरू सबैलाई हार्दिक स्वागत गर्दछ। परमेश्वरको अनुग्रह र शान्ति तपाईँहरू सबैमा प्रशस्त होस्। आजका लागि यति नै, अर्को हप्ता फेरि भेटौँला। जय मसीह, साथै नमस्कार।

0: गुड न्यूज एफएम 105.1 अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. Many Christians in Bangladesh don't worship in a church building. Bibles are difficult to obtain. Kumlai used his home to disciple other Christians. Because of this, Kumlai's family suffered multiple attacks and received serious threats. A Muslim fundamentalist group was planning to kill him and force his daughters to marry Muslim men. Kumlai and his family fled to a neighboring village. Shortly after, the Jamaat-e-Islami group vandalized their home in a final attack and destroyed everything they owned. Kumlai is relocating his family to work as a pastor in a new village. Pray Kumlai and his family find strength and endurance as they rebuild their ministry in a new place.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
0: Good News FM, 105.1.
3: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती.
4: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम अन्तरबिन्तीमा. आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर प्राविधिक मित्र सरोज रंगप्राम उपस्थित भइसकेका छौं. एक मित्रले सधैँ प्रेम गर्छ, तर दाजुभाइ चाहिँ दुःखको बेलाको लागि जन्मेको हुन्छ. हितोपदेश 17:17. जोनाथन आफ्ना बुवा साउलको सिंहासनको अधिकार प्राप्त उत्तराधिकारी थिए, तर साउल पछि इजरायलको अर्को राजा बन्न परमेश्वरले दाउदलाई बोलाउनु भएको थियो. यसरी हेर्दा पहिलो दिनदेखि नै उनीहरू द्वन्द्वको मार्गमा रहेका देखिन्थे. उनीहरूले मित्र बन्दा धेरै थोक गुमाउनु पर्ने थियो, किनभने अन्तमा उनीहरूले एकजनाले मात्र शासन गर्न सक्थे. त्यस्तो व्यवस्थामा उनीहरूले कसरी यसलाई सम्हाल्ने? के उनीहरू प्रतिस्पर्धी वा शङ्खालु वा एकअर्काको इस्यालु बन्ने? होइन, किनभने उनीहरू मध्ये कसैले पनि आफैलाई उचालेनन्. बाइबलले भन्दछ, जोनाथनले दाउदसँग एउटा करार बाँधे. आफूले लगाएका खास्टो र लबेदा फुकालेर ती दाउदलाई आफ्नो तरबार धुनु र पेटी समेत दिए. पहिलो सामेल 18:3-4. यी उनको सबैभन्दा बहुमूल्य व्यक्तिगत सम्पत्ति थिए. दाउद जीवित रहेसम्म उनको सिंहासन कहिल्यै स्थापित हुने छैन भन्ने आफ्ना बाबु साउलको चेतावनीको बावजुद दाउदको लागि आफ्नो ज्यान जोखिममा पार्न जोनाथन तयार थिए. त्यसै गरी साउल जोनाथनको राज्य स्थापना गर्न पालिस्तीहरूसँग लड्दै दाउदले आफ्नो ज्यान जोखिममा पारे. यस कथाको मुख्य शिक्षा यो हो, त्यो बेला ऊ अरू कुनै ठाउँमा हुन चाहन्थ्यो भने पनि एक साँचो मित्र तपाईँको सहायताको लागि उपलब्ध हुन्छ. कसैले भनेका छन्, धेरै मानिसहरू तपाईँसँग कारमा चढ्न चाहन्छन्, तर कार बिग्रिएपछि पनि तपाईँसँगै बसमा जान चाहने व्यक्ति तपाईँ चाहनुहुन्छ, सोलोमनले भनेका छन्। एक मित्रले सधैँ प्रेम गर्छ, दाजुभाइ चाहिँ दुःखको बेलाको लागि जन्मेको हुन्छ. तपाईँले आफ्नो जीवनमा रहेका साँचो मित्रहरूको लागि परमेश्वरलाई धन्यवाद दिनुभएको अन्तिम समय कहिले थियो? त्यस्तो कुन कुरा छ जसले तिनीहरूलाई यति विशेष बनाउँछ? तपाईँले तिनीहरूलाई कति कदर गर्नुहुन्छ भन्ने उनीहरूलाई थाहा छ भने नसोच्नुहोस्. तिनीहरूलाई बताइदिनुहोस्। अनि अर्को एउटा विचार, यदि तपाईँ साँचो मित्रहरू पाउन चाहनुहुन्छ भने आफू एक साँचो मित्र बन्नुहोस्। कोही प्रति स्यालु नबन्नुहोस्, तर एक असल मित्र बनेर रचनात्मक सहायताको लागि सधैँ सकारात्मक बन्नुहोस्। कार्यक्रम अन्तरबिन्तीमा मित्रता अगाडि बढाउनुहोस् र मान्छे यतिखेर चिनिन्छ जतिखेर आफू गाह्रो अवस्थामा परिन्छ. त्यो मान्छे आफ्नो मान्छे हो जो परेको बेला तपाईँलाई नजिक आएर सहायता गर्छ. आदरणीय श्रोता, लगभग समयले मलाई विदा दिइसकेको छ. कार्यक्रम अन्तरबिन्तीबाट प्राविधिक मित्र सरोज म अब्राम अहिलेलाई पनि विदा हुन्छु. धन्यवाद.

0: अब प्रस्तुत छ कार्यक्रम आदम एण्ड इभको पुनः प्रसारण।
1: साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम 105.2 मेगा हर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगा हर्जमा हामी छौ। कार्यक्रम आजम इदको साथमा आज हामी दुई छौ, म टार्जन
2: र म पुनम।
1: हजुर श्रोताले त हामी एक घण्टाको समय वैवाहिक सम्बन्धका कुराहरू नै गर्ने कार्यक्रम भएको हुनाले हामी विवाह सम्बन्धी बाइबलमा आधारित कुराहरू नै बोल्ने गर्छौं। साथमा मिठा मिठा गीत संगीत छँदैछन् होइन
2: एकदमै, र आज साँच्चै नै विवाहसँग सम्बन्धित कुराकानीहरू गर्नको लागि हाम्रो श्रोतालाई साथ दिनको लागि हामी द्वय उपस्थित भइसकेको छौं। टार्जनजीले बताइसक्नु भएको छ र विशेष गरिकन टार्जनजी विवाह किन महत्वपूर्ण छ भन्ने कुराहरू चाहिँ धेरैजनाको हृदयमा आउँछ, विशेष गरिकन अहिलेको युवाहरूमा पनि विवाह गर्नु नै महत्वपूर्ण छ र विवाह एउटा इसाई विवाह चाहिँ कस्तो हुनुपर्छ भन्ने प्रकारको प्रश्नहरू चाहिँ धेरैजनाको मनमा हुने भएको कारणले गर्दा आज यही विषयवस्तुमा रहेर नै हामी हाम्रो श्रोतालाई साथ दिने कि
1: पक्कै पनि। तर शुरूआतमा भने निकै मिठो गीत एउटा हामी राख्छौँ। विजयजीलाई धन्यवाद दिन चाहन्छ, प्रविधि क्षेत्रबाट सहायता गर्दै हुनुहुन्छ र उहाँले हामीलाई एउटा मिठो गीत राखिदिनुहुन्छ हाम्रो निम्ति।

0: महत्वपूर्ण वचन हामीले सुनाइरहेका थियौँ। अब हामी अगाडि बढ्नेछौँ। पुनमजी, आज केही विशेष सामग्रीहरू तपाईँले ल्याउनु भएको छ कि जस्तो पनि लागिरहेको छ होइन। त्योभन्दा अगाडि म के भन्न चाहन्छु भन्दाखेरि, जब एफएससीको पुस्तकलाई हामीले पढ्छौँ, पतिले पत्नीलाई प्रेम गर्ने र पत्नीले पतिको आदर गर्ने कुराहरू त्यहाँ लेखिएका छन्, र ख्रिस्ट चाहिँ मण्डलीको शिर अनि पत्नीको शिर पति भनेर पनि लेखिएको छ। यो सबै कुरा हामीले बुझ्नुपर्छ विवाहभन्दा अगाडि चाहिँ, को कसको शिर अनि कसको निम्ति हामीले के गर्ने भन्ने कुरा चाहिँ बुझ्न अति आवश्यक छ। र योभन्दा आधारभूत कुराहरू तपाईँले ल्याउनु पनि भएको छ, केही कुराहरूबाट अगाडि बढौँ
1: नजी। र एकदम तपाईँले महत्वपूर्ण कुरा भन्नुभयो, श्रीमान श्रीमतीको सबैभन्दा पहिलो स्थान चाहिँ परमेश्वर, केन्द्रबिन्दु चाहिँ परमेश्वर नै हुनुहुन्छ, र अवश्य पनि श्रीमान चाहिँ होइन स्थिर हुनुहुन्छ, र त्यस्तै गरिकन श्रीमती र श्रीमान मिलेर एउटा सुन्दर परिवारलाई चाहिँ अगाडि लिएर जानुपर्ने कुरा, जसको पहिलो स्थानमा चाहिँ केन्द्रमा चाहिँ परमेश्वर हुनुपर्छ भन्ने कुराहरू चाहिँ महत्वपूर्ण छ। र एउटा इसाई विवाहको चाहिँ महत्वपूर्ण होइन एउटा आधारहरू चाहिँ के हुन् त भन्ने कुराहरू चाहिँ कतिचोटि सायद हामीले बिर्सिन्छौँ जस्तो पनि लाग्छ, र एकले अर्कालाई उत्साह दिएर सम्झाउनु पनि पर्छ है। एउटा इसाई विवाहको केन्द्र चाहिँ अथवा एउटा आधार चाहिँ यो हुनुपर्छ भन्ने कुरामा चाहिँ सबैभन्दा पहिलो कुरा चाहिँ परमेश्वर चाहिँ केन्द्रमा हुनुपर्छ, यो चाहिँ महत्वपूर्ण कुरा नै हो जसलाई चाहिँ हामीले बिर्सिनु नै हुँदैन। र हामीले परमेश्वरको वचनमा पनि उपदेशक 4:12 हेर्ने हो भने चाहिँ त्यहाँ यसरी उद्धृत गरिएको छ राजनजी,
0: एकजनालाई कसैले जित्ला तर दुईजनाले त आफ्नो सुरक्षा गर्न सक्छन्, तीन सुतले बाँटेको डोरी चाँडै चुडिँदैन।
1: र तीन सुता भन्नाले चाहिँ परमेश्वर, श्रीमान अनि श्रीमती होइन। जब यी तीनवटा कुरा चाहिँ मिलेर अगाडि बढ्न शुरू गर्छौं, यो कुरालाई कसैले पनि तोड्न मोड्न होइन कसैले पनि केही कुराहरूले पनि असर गर्न सक्दैन। यस कारणले गर्दा यदि हाम्रो सम्बन्धमा परमेश्वर चाहिँ केन्द्रबिन्दु हुनुहुन्छ भने यो सम्बन्ध चाहिँ एकदमै बलियो सम्बन्ध हुनेछ।
0: हजुर, अनि पुनमजी, आज मलाई कस्तो लागिरहेको छ भने हामी दुवैजना विवाहित परेछौँ होइन। केही समय अगाडि हाम्रो पुनमजी चाहिँ अब सिङ्गल हुनुहुन्थ्यो, विवाहित हुनुहुन्थ्यो, त्यतिखेर पनि केही कुराहरू हामीले गर्न पाइरहेका थियौँ भनेदेखि अहिले विवाह पश्चातका उहाँका अनुभवहरू पनि मलाई सोध्न मन लागेको छ। किनभने एउटा परिपक्वता होइन, मानिसमा एउटा परिपक्वता आउनको लागि चाहिँ हरेक कुराको त्यहाँ के भने अनुभव होइन, प्रभुसँगै आफ्नो श्रीमानसँगै कसरी चाहिँ अगाडि बढ्ने भन्ने कुरा पनि पक्कै तपाईँसँग धेरै उदाहरणहरू छन्, जसले गर्दाखेरि स्त्री जातिहरूले त्यो फलो गर्न पनि उपयुक्त हुन सक्छ। जस्तै म ठिक छु र मेरो चाल ढङ्ग ठिक छ अनि परमेश्वरमा म एकदमै आज्ञाकारी छु भनेदेखि चाहिँ मेरो उदाहरण लिएर पनि कसैले चल्न सक्छन् होइन, एउटा श्रीमानको रूपमा। त्यसरी नै आज हामी दुवैजना यहाँ आएका छौँ र तपाईँले अहिले ख्रिस्ट केन्द्रित हुनुपर्छ विवाह भन्ने कुराहरू गर्नुभयो। मलाई कस्तो लाग्छ भने यो भन्दा भन्दै पनि ख्रिस्ट केन्द्रित हुनुपर्छ भन्ने त सबैलाई थाहा पनि छ कतिलाई होइन, तर आज्ञा एकतिर अनि आज्ञा नमान्ने मानिस हामी एकतिर छौँ। जस्तै विवाह त गर्छौँ तर मनमा कस्तो छ त हामी होइन, पवित्र छौँ कि छैनौँ, अनि विवाहभन्दा अगाडि हामी पवित्रतामा छौँ कि छैनौँ। परमेश्वरले भन्नुभयो, जस्तो म पवित्र छु तिमीहरू पनि पवित्र हुनुपर्छ, र त्यो कायम राखिएको छ कि छैन, आफ्नो अस्तित्वलाई कसरी जोगाएर राखेको छ एउटा स्त्री जातिले एउटा पुरुषले। विवाह अगावै पनि हामीलाई प्रशस्तै आज्ञाहरू थाहा छ तर आफ्नो जीवनमा चाहिँ लागू नगर्ने व्यक्तिहरू छौँ नि त हामी, अनि केन्द्रित गर्ने भनेको नै आज्ञाकारी भएर नै हो। किनभने आज्ञाका कुराहरू धेरै लेखिएको छ, परमेश्वरलाई प्रेम गर्नु नै उहाँको आज्ञा पूरा गर्नु भनेको छ। त्यसैले गर्दाखेरि अब यो कुरामा चाहिँ अब तपाईँको अनुभव प्लस होइन एउटा प्रश्न म सोधिहाल्छु, जस्तै तपाईँको विवाह पश्चात चाहिँ परमेश्वरलाई दिने समय होइन, परमेश्वरलाई दिने समय नै आफूले सिङ्गल हुँदाखेरि गरिरहेको परमेश्वरको आराधनामा केही त्यस्तो इम्प्याक्टहरू परेको जस्तो तपाईँले सोच्नु भएको छ कि छैन होइन, अनि आशित अलिक बढी ब्लेसिङ भएको कि अब आशित अझै अलिकति आफूले गर्न चाहेको कुराहरू गर्न नपाएको हो कि। हुन त कहिलेकाहीँ श्रीमान श्रीमती चाहिँ आफूभन्दा अलग पर्नुभयो भनेदेखि हामीले चाहेका कुराहरू गर्न पाउँदैन कि, श्रीमतीले भन्छ त्यहाँ नजाऊ न त्यहाँ नगर न त्यो गर्न पर्दैन यता जाऊ भनेर भन्दाखेरि पनि नमान्ने कुरा त आउँदैन होइन, त्यस्ता बाधाहरूका कुराहरू पनि हुन्छ नि।
1: र कस्तो राम्रो प्रश्न तपाईँले सोध्नुभयो टार्जुनजी, र तपाईँले शब्द प्रयोग गर्दै हुनुहुन्थ्यो इम्प्याक्ट, त्यो असर भन्दा पनि मैले चाहिँ झन् धेरै आफूले आफैलाई पहिला चाहिँ एक्लै रहेर म परमेश्वरसँग समय बिताउँथ्यो जुन चाहिँ अहिले पनि छ, जुन एउटा शान्त समय आफ्नो व्यक्तिगत समय परमेश्वरसँग बिताउने कुराहरू अहिले पनि छ, त्यो कुरा निरन्तर अगाडि बढिरहेको छ। तर मैले अहिले परिवर्तन चाहिँ एउटा के पनि महसुस गरेको छु भन्दाखेरि, अब हामी दुईजना मिलेर परमेश्वरसँग समयहरू बिताइरहेको छ. परमेश्वरलाई केन्द्रमा राखेर दुईजना भएर हामी हरेक दिन डिभोसन गर्ने अवसर पाइरहेको छौ. एकले अर्कालाई अझै प्रभुसँग नजिक हुन, प्रभुसँग बलियो हुनको लागि वचनमा केन्द्रित भएर अब हामीले चाहिँ यसरी जीवन जिउनु पर्छ है भनेर एकले अर्कालाई उत्साह दिँदै अझै बलियो हुने अवसर पाएको छु. पहिला म एक्लै गर्थे भने अहिले पनि त्यो व्यक्तिगत समय सँगसँगै मैले दुईजना मिलेर परमेश्वरसँग रहेर परमेश्वरसँग अझै नजिक हुने समयहरू बिताउने एकलै अर्कालाई प्रोत्साहन दिने कुराहरू चाहिँ मैले मेरो जीवनमा यो एउटा चाहिँ परिवर्तन महसुस गरेको छु. दार्जिलिङजी
0: पुरमजीले भन्दै गर्नुहुँदा तपाईँले त अब एउटा असल परमेश्वरको छोरो पाउनुभयो विवाहको निम्ति होइन, अनि एउटा सुहाउँदो जोडी पाउनुभएको हुनाले तपाईँको सिद्धान्त पनि मिल्यो होइन, विश्वास मिल्यो, प्रार्थना एकै साथ गर्ने मिल्यो. कतिजनाको जीवनमा चाहिँ यस्तो हुँदैन, त्यो चाहिँ परमेश्वरको योजना हुन सक्छ हाम्रो जीवनमा है, योजना हुन सक्छ होइन, हो नै, किनभने हामी सबैलाई उहाँले चाहिँ कस्तो किसिमले चलाउनुहुन्छ बेग्ला बेग्लै तरिकाको वरदान दिएर होइन. र एकदम खुसी लाग्यो तपाईँको कुराहरू सुन्दाखेरि. पक्कै पनि हामी एक्लै हुँदाखेरि एक्लै सङ्गति भने अब दुवैजना परमेश्वरले किन जोड्नु भयो, किनभने आदम एक्लै थिए, हवालाई किन ल्याउनु पर्थ्यो भन्दाखेरि चाहिँ दुईजना मिलेर अझ पनि परमेश्वरको महिमा गरून् होइन, सङ्गतिमा रहन्, एकले अर्काको सहयोग गर्न सकोस्. त्यो कुरा भन्दै गर्दाखेरि म विवाहित पुरुष भएको हुनाले अहिले मेरो श्रीमतीलाई म कस्तो हिसाबले हेर्छु भने एउटा संरक्षकको रूपमा कि आमाको रूपमा पनि देख्छु होइन, एउटा घरमा बुहारीको रूपमा पनि हो होइन, अनि बुहारीको रूपमा कसैको चेलीबेटी पनि हो होइन. त्यसरी विभिन्न किसिमको रूपहरू नारीमा हुँदाहुँदै पनि अहिले श्रीमानको निम्ति चाहिँ एउटा सहयोगी मात्रै नभएर चाहिँ एउटा अभिभावकको भावको काम पनि गर्नुहुन्छ उहाँले, अनि एउटा ढुक्क पनि हुँदो रहेछ. जस्तै तपाईँले भन्नुभयो, मलाई चाहिँ कस्तो लाग्छ भने श्रीमतीले श्रीमान पाउनु चाहिँ एउटा सेक्युरिटी जस्तो लाग्छ है. घरमा हामीले संरक्षणको लागि सेक्युरिटी गार्डहरू राखिएको हुन्छ नि, सकभर मेरो श्रीमतीलाई चाहिँ कुनै आँच आउन दिन्न, सुरक्षाको परिधिभित्र राख्छु भनेर. परमेश्वर त हुनुहुन्छ, परमेश्वर भन्दा त्यो अगाडि चाहिँ पछाडि चाहिँ आफ्नो श्रीमानले पनि प्रोटेक्सन गरिरहनु भएको हुन्छ.
1: हो त, हो त. र एउटा छोरी मान्छेले चाहने पनि पहिलो परमेश्वर त हुनुहुन्छ हाम्रो लागि प्रोटेक्सनको लागि, तर शारीरिक तवरबाट एउटा छोरी मान्छेले पनि आशा गर्ने कुरा चाहिँ अब विवाहपछि चाहिँ आफ्नो श्रीमान नै मेरो लागि एउटा प्रोटेक्सनको एउटा माध्यम होइन, एउटा संरक्षक, माया गर्ने व्यक्ति, वास्ता गर्ने व्यक्ति, अनि त्यो मात्रै नभइकन एउटा प्रोभाइडर पनि के जुटाइदिने व्यक्ति पनि एउटा श्रीमानलाई चाहिँ एउटा श्रीमतीले त्यसरी हेर्ने गर्नुहुन्छ. अनि यो चाहिँ चाहे समग्रमा मैले धेरै दिदी बहिनीहरूको तर्फबाट बोलिरहेको छु. यो समयमा हरेक श्रीमतीले आफ्नो श्रीमानबाट चाहने कुराहरू चाहिँ यही नै हो, र कहिले काहीँ आफ्नो श्रीमानले चाहिँ गाइड पनि गरिदिनु भएको होस्, सिकाइ पनि दिनुभएको होस् कतिवटा कुराहरूमा होइन, बुझी पनि दिनुभएको होस् भन्ने कुराहरू चाहिँ श्रीमतीले खोज्नुहुन्छ. यो नेचुरल नै हो.
0: केही समय अगाडि म अलिकति बिरामी अवस्थामा थिएँ होइन, अहिले पनि त्यति राम्रो चाहिँ म ठिक भइरहेको छैन. परमेश्वरलाई धन्यवाद दिन्छु यति सङ्गाई उहाँले दिनुभएको छ होइन, अनि कतिजनालाई थाहा छैन म कस्तो किसिमको समस्यामा परेँ भन्ने कुरा होइन. समस्याहरू यसरी नै एउटा आँधी बेरी चाहिँ ओहिलेर आउँदाखेरि चाहिँ हरेस पनि खाइँदो रहेछ होइन. त्यस्तो अवस्थामा पुग्दा मेरो श्रीमतीले चाहिँ के भनिन् भनेदेखि, यदि तपाईँ हुनुहुन्न भने त हामी के गर्ने होइन, तपाईँ हुनुहुन्छ र त एउटा अब सांसारिक रूपमा पनि अब भौतिकी रूपमा पनि कसैले हामीलाई हेला गर्न सक्दैन, मेरो बुबा छन् भनेर भन्छन् छोरीले पनि, म पनि मेरो श्रीमान छ भनेर भन्छु. अनि एकल महिलालाई कति चाहिँ टर्चर भइरहेको हुन्छ, एकल महिलामा महिलालाई समाजमा अनि पारिवारिक जीवन बिताउन पर्दाखेरि कति नराम्रो असरहरू परेको हामीले देखेका छौँ नि. तर तपाईँ हुनुहुन्छ अनि श्रीमान भइसकेपछि एउटा श्रीमतीको निम्ति बल, शक्ति, प्रोटेक्सन सबै हो भनेर भनिन् अनि मन एकदम कस्तो लाग्यो कि म स्ट्रङ हुनुपर्छ भन्दा पनि कतिपय अवस्थामा नसकिने रहेछ. तर एउटा श्रीमती भएर चाहिँ त्यो कुरा सोच्नु भनेको चाहिँ प्रभुमा रहेर मात्रै त्यो कुराहरू सोच्न सकिन्छ है.
1: एकदमै एकदमै. र कति सुन्दर कुरा दार्जनजी, कस्तो सुन्दर कुरा, मिठो कुरा. जब तपाईँको वाइफले यो कुराहरू भन्दै गर्नुहुँदाखेरि सायद तपाईँलाई पनि एक प्रकारको अब अझै म अझै स्ट्रङ हुनुपर्छ भन्ने तपाईँलाई पनि त्यो महसुस भयो होला भनेर म विश्वास गर्छु. र श्रीमतीहरूले चाहने श्रीमानबाटको कुराहरू यही नै हो. र तर कहिलेकाहीँ अवस्था परिस्थितिहरू परिवर्तन भएसँगै र यस्तो प्रकारको चुनौतीहरूलाई सामना गर्नु परेसँगै नै कहिलेकाहीँ श्रीमान स्ट्रङ भइदिनु पर्ने, अनि फेरि कहिले काहीँ श्रीमती स्ट्रङ पनि भइदिनु पर्ने, हामीले यसरी चाहिँ रोलहरू चाहिँ प्ले गर्नुपर्ने रहेछ हाम्रो जीवनमा, र त्यो हुँदै गर्दाखेरि कहिले काहीँ श्रीमान कमजोर भएको अवस्थामा ला अब म के होइन होला भनेर पनि सोच्नु भएन, किनभने त्यहाँ परमेश्वर र श्रीमतीले चाहिँ आफ्नो होइन दायित्वलाई असल प्रकारले निर्वाह गर्नुहुन्छ भने कहिले काहीँ श्रीमती कमजोर भएको अवस्थामा चाहिँ श्रीमतीले पनि ला अब म के होइन भनेर सोच्नु भएन, किनभने त्यहाँ परमेश्वर सँगसँगै श्रीमानले पनि स्ट्रङ रोल चाहिँ त्यहाँ प्ले गरिरहनु भएको हुन्छ। हामीसँग हामी एक्लै चाहिँ छैनौं, एक अर्काको परिपूरक चाहिँ हामी सँगसँगै छौँ, मिलेर एक्लै अर्काको कमजोरीमा दुर्बलतामा साथ दिँदै प्रार्थना गर्दै चाहिँ हामी अगाडि बढ्नेछौँ, किनभने परमप्रभु परमेश्वर हाम्रो हामी दुवैजनाको साथमा चाहिँ हुनुहुन्छ भनेर चाहिँ अगाडि बढ्नुपर्ने हुने रहेछ, अनि प्रभुले त्यसरी काम पनि गर्नुहुने रहेछ। अनि मैले त्यो कुरा चाहिँ टारजनजीको जीवनमा पनि देखेको छु, यो कुरालाई चाहिँ मैले एकदमै महसुस गरेको छु, अनि मैले सिकेको पनि छु टारजनजी। यो कुरा सायद मैले तपाईँलाई भनेको छुइनँ होला व्यक्तिगत तौरबाट, तर आज कार्यक्रमको माध्यमबाट भन्नुपर्दाखेरि चाहिँ म प्रभुलाई एकदम धन्यवाद दिन्छु। मैले साँच्चै नै एउटा उदाहरणीय जोडी चाहिँ टारजनजी र उहाँको वाइफमा पनि देखेको छु। जब टारजनजीले अघि भन्नुभयो उहाँ अलिकति कमजोर अवस्थाबाट भएर जाँदै गर्नुहुँदाखेरि उहाँको वाइफले चाहिँ यस्तो बलियो रूपमा चाहिँ उहाँले आफ्नो तर्फबाट होइन सहायता सहयोग आफ्नो श्रीमानलाई गर्नुपर्ने ढाडस उत्साह यसरी दिनुभयो कि हरेक श्रीमतीले चाहिँ सिक्नुपर्ने कुरा, जब आफ्नो श्रीमान कमजोर अवस्थाबाट भएर जाँदै गर्नुहुन्छ नि, पहिलो स्थानमा परमेश्वरलाई राखेर आफ्नो श्रीमानको लागि परिवारको लागि कसरी बलियो भएर खडा हुनुपर्छ भन्ने कुरा चाहिँ मैले टारजनजीको वाइफबाट हाम्रो पिङ्कीजीबाट चाहिँ यो कुरालाई मैले देखेँ, र टारजनजीले पनि त्यही अनुसार आफूले आफैलाई बलियो बनाएर अगाडि बढ़िरहनु भएको छ। अनि एउटा असल परमेश्वरलाई केन्द्रमा राख्ने जोडी चाहिँ कस्तो हुनुपर्छ भन्ने कुरालाई हामीले देख्ने सिक्ने अवसर चाहिँ मैले पनि पाइरहेको छु व्यक्तिगत तौरबाट।
0: धन्यवाद पुनमजी, धेरै प्रशंसा गर्नुभयो,
1: गर्नुभयो
0: सिद्ध हुन सक्दैनौ, हामीले असल हुने कोसिसमा अगाडि बढ़िरहेका छौं, परमेश्वरप्रति विश्वास छ, तर कहिलेकाहीँ कमजोर हुँदाखेरि चाहिँ जब दाम्पत्य जीवनमा चुनौती अनि अप्ठ्यारा परिस्थितिहरू आउँछन् त्यतिखेर चाहिँ एकदम श्रीमान कमजोर भइरहेको बेला श्रीमतीले चाहिँ ढाँडस दिँदाखेरि एकदम ठूलो सहायता पनि हामीलाई हुँदो रहेछ, र त्यतिखेर जस्तै म कमजोर भएको बेला चाहिँ प्रार्थना गर्न मन लाग्दैन, बाइबल पढ्न मन लाग्दैन, कति अवस्थामा हाम्रो शरीरले दिँदैन होइन, दाजु पावलले भन्नुहुन्छ आत्मा पर्याप्त शरीरले बाधा दिन्छ होइन, मलाई त्यस्तै भयो केही समय अगाडि, म उठेर यसरी पढ्छु भन्दाखेरि पनि मेरो अङ्गहरू नै अगाडि बढेनन् कि, अब पढ्नको निम्ति मलाई त्यो तयार भएन, दिमागले जुन माइन्डले चाहिँ हराएर गर्नुपर्ने त्यो कुराहरू नै भइरहेको थिएन भनेपछि उसले त्यो भन्थिन् अब बाइबल पढ्नुपर्छ अनि प्रार्थना गर्नुपर्छ भनेपछि कहिलेकाहीँ चाहिँ अब उसको भनाइमा पनि पढिदिने होइन, गाह्रो भइरहेको बेला त्यस्तो पनि हुँदो रहेछ, अनि जीवनमा कस्ता कस्ता अवस्थाहरू आउँदो रहेछन् भन्ने कुरा पनि भोगियो होइन, अनि यसरी भोग्दै जानु पर्दो रहेछ, अनि प्रभुले बलियो बनाउनु हुँदो रहेछ पक्कै पनि भन्ने कुराहरू आफैबाट पनि मैले कति उदाहरणहरू सिकिरहेको छु, अनि मेरो मन कमजोर हुँदाखेरि चाहिँ प्रभुले सहायता पठाउनु भएको रहेछ भन्ने कुरा चाहिँ आउँछ, अनि अझन्तै आनन्द लाग्छ, अनि मलाई मेन चाहिँ यो सहयोग पाइरहँदाखेरि आफ्नो श्रीमतीबाट हौसलाका कुराहरू पाइरहँदाखेरि चाहिँ विवाहको दिनको याद आयो, विवाहको दिन हामीलाई जुन करार बाँध्न लाउनुहुन्छ, अनि दुःखमा सुखमा रोग बिमारमा पैसाको अभावमा होइन, अनि सबै कुरामा म सहायता गर्छु छोडेर जान्न यस्ता कुराहरू गरिन्छ नि, प्रेम गरिरहन्छु, ठ्याक्कै ती कुराहरू मिलेको कतिजनाको जीवनमा चाहिँ नमिल्न सक्छ, मैले कतिजना यस्तो व्यक्तिहरू देखेको छु, श्रीमती धेरै बिरामी भइन् भनेर श्रीमानले छोडेर हिँड्नु भएको होइन, आफूसँग पैसा पनि छैन, मैले कसरी ट्रिटमेन्टहरू गर्ने भन्ने एकतिर छँदैछ, त्यो चुनौतीलाई आफूले वहन गर्न नसकेर पनि हो, कसैको चाहिँ हृदय कठोर भएर पनि हो, सम्बन्धलाई कति सजिलैसँग चुडाउन दिन्छन् उहाँहरूले, र परमेश्वरले चाहिँ कसैले पनि श्रीमान श्रीमतीको सम्बन्धलाई नटुटो नटुटाओस् भन्ने कुरा गर्नुभएको छ भन्नेदेखि हामी त्यसको निम्ति धेरै होसियारी बन्नुपर्छ।
1: एकदमै चार्जनजी, एकदमै यो कुरा कानीलाई हामी अझै अगाडि बढाउँदै जानेछौँ, तर यो समयमा एउटा गीतको साथ हाम्रो श्रोतालाई हामी दिन चाहन्छौँ, गीतपछि उपस्थित हुने नै छौँ।

0: त्यसर्थ हामी दुई वैधानिक सम्बन्धका कुराहरू गर्ने कार्यक्रम आधा मिनटमा उपस्थित भएर केही कुराहरू गरेर तपाईँसँग सारिरहेका छौँ र हामीले ख्रिस्ट केन्द्रित हुनुपर्छ हाम्रो वैवाहिक सम्बन्ध अनि वैवाहिक सम्बन्ध पछिको दाम्पत्य जीवन ख्रिस्ट केन्द्रित भयो भने मात्रै सफल हुन सक्छौँ भन्ने कुराहरू गरेको छ. त्यो सफल हुनको लागि चाहिँ पुनमजी हाम्रो क्यारेक्टरहरू ठिक हुनुपर्छ दुई पक्षको होइन. हामी भिन्न भिन्नै पृष्ठभूमिबाट आएका व्यक्तिहरू भएको हुनाले जस्तै म एज अ गुरुङ होइन मेरो मिसेस चाहिँ तामाङ भनेपछि ओभियसली हामी दुईजनाको पृष्ठभूमि चाहिँ मिल्दैन होइन. संस्कृति संस्कारबाट हुर्केर आएका बेग्लै बेग्लै मानिसहरू भएको हुनाले कहिलेकाहीँ एकजनाको कुरा अर्कोलाई सहन हुँदैन होइन. उसले गर्न खोजिरहेको कुरा चाहिँ मलाई पटक्कै स्वीकार गर्न सक्दिनँ होइन. तर यस्तो समयमा चाहिँ बलिदान दिन जान्नुपर्ने रहेछ. यदि बाइबल अनुसार परमेश्वरले भन्नुभए अनुसार मेरो श्रीमती अथवा श्रीमानले चाहिँ त्यो कुरा अगाडि राख्छिन् भने त्यसलाई समर्थन गर्नु अनि त्यसलाई ठिक हो भनेर प्रार्थनामा अगाडि बढ्नु चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा रहेछ. कुराकानी नमिल्दाखेरि सानो इस्यु भयो भने पनि निकै झगडा पनि पर्छ नि घरमा होइन. अनि कहिलेकाहीँ तरकारी मिठो नहुँदा है खाना मिठो नबनाउँदाखेरि होइन हुन चाहिँ म कहिलेकाहीँ भन्छु मेरो मिठो तिमीले भन्दा त मिठोमा बनाउँछु भन्छु होइन. लु बनाऊ त भन्छु फेरि मलाई अल्छी लाग्यो त्यो पनि हुन्छ. अस्ति मलाई त्यस्तै भयो अब सुतिरहन मन लाग्ने अनि अलिकति मानसिक रूपमा नि कमजोर भइरहेको बेलामा डक्टरले पनि मलाई चाहिँ कामहरू गर्नुहोस् तपाईँले होइन श्रीमतीलाई हेल्प गर्नुहोस् अनि एउटा दिनचर्या बनाउनुहोस् भनेर भन्नुहुन्थ्यो. तर मलाई गाह्रो लाग्ने है अनि मैले त्यसैको लागि पनि म खानाहरू पकाउन थालेँ कि बेलुका बेलुका खानाहरू पकाउन थालेँ. अनि आफूले आफूलाई चाहिँ मन नपर्ने अरूले चाहिँ कति मिठो भन्नुभयो है. अनि जे पकाए पनि मैले अब फर्सीको मुन्टो पकाए पनि मिठो हुने आलु पकाए पनि मिठो हुने होइन त्यो तरिकाले गरियो. त्यसले गर्दाखेरि चाहिँ यो सानो सानो कुराले पनि झगडा पनि हुन्छ मेलमिलापमा पनि लान्छ होइन. तरकारी मिठो भएन भने ठुलो झगडा पनि पर्न सक्छ होइन. अनि फेरि कतिजनाले चाहिँ मिठो भएन त के भयो परमेश्वरले दिनुभएको हामी चाहिँ आदर साथ खानुपर्छ उहाँलाई धन्यवाद दिएर भन्यो भने त्यही मिठो हुन्छ फेरि होइन. त्यहाँ मेलमिलापको कुराहरू आइहाल्छन्. त्यसले गर्दा यो सानो सानो कुराले पनि कहिले काहीँ परिवारमा धेरै ठुलो घटनाहरू घटाउने हामी देखेका छौँ. अहिले त पुनमजी श्रीमान श्रीमतीमा प्रेमै नभएको श्रीमानले श्रीमतीको हत्या गर्न पनि पछि नपर्ने श्रीमानले पनि श्रीमतीलाई कस्तो कस्तो किसिमले चाहिँ होइन प्रहार गरिरहने भनेपछि एकदम दुःख लाग्दो समयमा छौँ हामी. परमेश्वरले पनि भन्नुहुन्छ अन्तको समयमा प्रेमहरू सेलाएर जान्छन्. आज त्यस्तै देख्छौँ हाम्रा वरिपरि र त्यस्ता उदाहरणहरू देख्दा देख्दै हामीले चाहिँ अझ प्रभुमा बलियो हुने मौका पाउँदो रहेछौँ. किन चाहिँ मानिसहरू यस्तो हुन्छन् किन हिंसक हुन्छन् मानिसहरू किन हत्या गर्न पनि पछि पर्दैनन् भन्दाखेरि चाहिँ कैनका कुराहरू याद आउँछ मलाई सुरुवातमा होइन. हाबिल त्यति इमान्दार हुँदा इमान्दारीले चाहिँ मर्नु पर्यो अनि एकदम चतुरो बाठो अनि सुझो मानिस चाहिँ मानिसले चाहिँ अर्कोलाई हेप्ने पेल्ने ज्यादै लिने होइन. यस्ता कुराहरू संसारमा त्यस्तै कुराहरू छन् जो चाहिँ अलिकति झुटो छ उसको चाहिँ बोली बिक्री भइरहेको होइन. उसले चाहिँ सबै कुराहरूबाट मानिसलाई पेलिरहेको तर जो नम्र छ परमेश्वरले मात्रै उसलाई उठाउने मानिसले चाहिँ कहिले पनि उठाउन चाहँदैन होइन. त्यसैले गर्दा त्यस्ता अवस्थाहरू हामी देख्दै गर्दाखेरि विभिन्न कुराहरू नै सिकाउँदो रहेछ समाजले. विवाह नहुँदाखेरि अर्कै तरिकाले हेर्थ्यौँ समाजलाई भने अहिले विवाह भइसकेपछि चाहिँ म कसैसँग अनुबन्धित छु भनेर भन्छ नि नेपालीमा. त्यसैले गर्दा मैले मेरो मात्रै कुराले हुँदैन उसको कुरा पनि सुन्नुपर्छ भन्ने कुरा चाहिँ समाजलाई हेर्दा अनि उसको कुरा पनि सुन्न मन लाग्छ.
1: एकदमै सुन्दर कुरा दार्जनजी. र अघि तपाईँले विविधताको कुराहरू गर्दै गर्नुहुँदाखेरि चाहिँ हो हामी फरक फरक पृष्ठभूमिहरूबाट आउँदै गर्दाखेरि कतिवटा यस्तो चुनौतीहरू भयो भने चाहिँ कसरी एकले अर्कालाई चाहिँ बुझ्ने अनि होइन एकले अर्कालाई

0: भने कि अब एक्लै अर्कालाई के प्रहार गर्ने हो कि जुन चाहिँ बाइबलले हामीलाई अवश्य पनि दिँदैन यो कुराहरू, तर वचन अनुसार रहेर चाहिँ कसरी हामीले एक्लै अर्कालाई चाहिँ बुझेर होइन सम्बन्धलाई बलियो बनाउने होला, तपाईँको अनुभवबाट अलिकति कुराहरू सेयरिङ गरिदिनुहोस् न।
1: बाइबलमा पनि हामी कति जोडीहरू यस्तो देख्छौ, श्रीमान खराब श्रीमती राम्रो होइन, श्रीमती खराब श्रीमान असल पनि देख्छौ। जस्तै हामीले सिमसोनको घटना नै हेरौँ होइन, अनि इजुएलको घटनाहरू हेरौँ होइन, त्यसले गर्दाखेरि कति स्त्रीहरू चाहिँ योग्य पनि हुँदैनन्, असल कुरा भन्दा पनि खराब कुरातिर लागेको देखिन्छ। हामी त परमेश्वरको जन भएको हुनाले आज्ञाकारी त नभएको पनि पाउँछौ कति अवस्थामा। र मलाई चाहिँ बलियो हुनलाई चाहिँ कस्तो लाग्छ भने समय परिस्थिति अनि हाम्रो जीवनमा घटिरहेको घटनाले नै सिकाउँदो रहेछ। परमजी म मेरो जीवनमा यस्तो चुनौती आउँदा मेरो श्रीमती कस्तो किसिमले प्रस्तुत हुन्छन्, मेरो श्रीमान मेरो जीवनमा कस्तो किसिमले प्रस्तुत हुन्छन् भन्ने कुरा चाहिँ महत्वपूर्ण रहेछ। सबैभन्दा पहिलो प्राथमिकता चाहिँ श्रीमान श्रीमती हो नि त, त्यसपछि मात्रै बाहिरका कुराहरू आउँछन्। त्यसैले गर्दा घरमा श्रीमती नै खुसी छैनन्, श्रीमान नै खुसी छैनन् भनेर हामीले सारा समाजलाई खुसी पार्नु पनि बेकार छ होइन। अनि घरमा नै शान्त छैन भने एकचोटि यस्तो पनि भयो कि अब शान्तिना कुराहरूमा म त झगडा गर्न त जान्ने मानिस होइन होइन, शान्तिना कुराहरूमा अलिकति आफूलाई चित्त दुखेपछि बोल्न मन लागेन केही समय होइन, अनि आफन्तको घरतिर जान मन लाग्यो तर पनि त्यहाँ जाँदाखेरि पनि शान्ति चाहिँ भएन कि। अब घरमा शान्ति छैन भनेदेखि बाहिरका जति रमाइला कुराहरू हेर्दा पनि श्रीमतीसँग सम्बन्ध राम्रो हुनुपर्छ, उसँग गएर मैले राम्रो गर्नुपर्छ, फेरि एउटा इगो हार्ट भएको मान्छे गएर फेरि हामी चाहिँ कस्तो ढिट रहेछौँ भने क्षमा माग्नै नमान्ने क्या, मैले यस्तो भने क्षमा दिनुहोस् है भनेर नमान्ने, आफू सानो हुन्छ भनेर हो कि मानिसको यही खराब बानी छ कि श्रीमानमा श्रीमतीमा, यो हट्नुपर्छ होइन, ममा पनि हट्नुपर्छ, तपाईँमा पनि हट्नुपर्छ, हाम्रो श्रोताहरूमा पनि हट्नुपर्छ। र यसरी प्रभुले उहाँको राज्यमा लाने मानिसहरू त कस्तो हुनुपर्छ हामीले त अहिले सोच्न पनि सक्दैनौँ त्यो पवित्रतालाई विचार गर्दाखेरि होइन, यीशु ख्रिस्ट जस्तै हुन चाहन्छु भनेर हामी भजनहरू गाउँछौँ। त्यसैले गर्दाखेरि अहिले नै हामीले स्वर्गीय पुस्तकमा हाम्रा कामहरू लेख्नको निम्ति त अहिलेदेखि नै प्र्याक्टिस हुनु पर्यो होइन, हरेक कुराहरू असल गर्न नसके पनि कति पर्सेन्ट कुराहरू हाम्रो राम्रो जानी जानिकन हामीले पाप नगर्ने, जानी जानिकन कसैको चित्त नदुखाउने, जानी जानिकन परमेश्वरको आज्ञालाई उल्लङ्घन नगर्ने व्यक्ति बन्न सक्नु पर्यो। अन्जानमा त हुन्छ होइन, हामी थाहा पाउँदैनौँ, तर जानी जानी चाहिँ हामीले गर्नु हुँदैन। कति व्यक्तिले मण्डलीमा मैले यो बोल्दाखेरि मेरो दाम्पत्य जीवन बिग्रन्छ भन्दाखेरि पनि उसले गरिरहेको हुन्छ नि त होइन, अब मैले व्यभिचारमा फस्नु हुँदैन, मेरो दाम्पत्य जीवन त खतमै हुन्छ, परमेश्वरले पनि त्याग्नुहुन्छ भन्दा पनि त्यही गरिरहेका हुन्छन् होइन। त्यसले गर्दाखेरि यो चाहिँ आज्ञाकारिता नभएर परमेश्वरलाई असल तरिकाले नबुझेको कारण नै हो
0: एकदमै। र वचन अनुसार चाहिँ जीवन जिउनु पर्यो श्रीमानले पनि श्रीमतीले पनि। र अघि हामीले कुराकानी गर्यौं परमेश्वरकै केन्द्रित हुनुपर्छ सम्बन्ध, अनि परिवारमा आशिष हुन्छ, र तपाईँ हाम्रो सम्बन्धमा परमेश्वरलाई पहिलो स्थानमा राखेको छौं कि छैनौं भन्ने कुराले चाहिँ ठूलो प्रभाव पार्छ। र जब प्रभुलाई पहिलो स्थानमा राख्छ अनि त्यसपछि श्रीमानले पनि म ठिक भएर जिउनुपर्छ भनेर आफूलाई ठिक बनाउनुहुन्छ, श्रीमतीले पनि म वचन अनुसार जिउनुपर्छ भनेर ठिक बनाएर आफूलाई लगिसक्नु भएपछि चाहिँ त्यहाँ श्रीमान श्रीमतीको सम्बन्धमा र परिवारमा पनि एउटा आशिष र परमेश्वरको कामहरूलाई देख्न सुरु गर्नेछौ। यही कुराहरूमै रहेर हामी कुराकानी गर्दैछौ, तर चारणजी यो समयमा हामी एउटा गीतको साथ फेरि पनि श्रोतालाई दिन चाहन्छौ।
2: म तिमीलाई दुःख या सुखमा साथ दिइरहनेछु,
3: मृत्युले हामी दुवैलाई अलग नगरेसम्म म तपाईँलाई प्रेम गरिरहनेछु।

0: के तपाईँ सुश्री सबनम लिम्बूसँग विवाह गर्नको लागि मन्जुर हुनुहुन्छ?
1: हजुर छु।
0: सुश्री सबनम लिम्बूज्यू पवित्र विवाह गर्नको लागि मन्जुर हुनुहुन्छ?

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम आदामानिसमा तपाईँ हुनुहुन्छ। हामी कार्यक्रम मार्फत विवाहसँग सम्बन्धित कुराहरू र विशेष गरिकन आज चाहिँ हामी साई विवाहको एउटा केन्द्रमा चाहिँ परमेश्वर हुनुपर्छ है। यो चाहिँ एकदमै महत्वपूर्ण छ। जुन कुरा हामीलाई थाहा छ तर कतिचोटि यही कुराहरू हुनबाट हामी चुकिरहेको हुन्छौँ र हाम्रो परिवारमा कतिचोटि हामी परमेश्वरलाई पहिलो स्थानमा र केन्द्रमा नराखेको कारणले गर्दा हामीले त्यो आशिषलाई महसुस नगरिरहेको अवस्थाहरू पनि हुनसक्छ। त्यसै कारण हामी त्यही प्रोत्साहन दिन चाहन्छौँ दार्जनजी, होइन, परिवारमा सम्बन्धमा चाहिँ परमेश्वरलाई एकदमै केन्द्र बिन्दु बनाएर प्रार्थना गर्ने, वचन अध्ययन गर्ने, पहिलो स्थानमा परमेश्वरलाई राख्ने, जे पनि निर्णयहरू गर्नुभन्दा अगाडि प्रार्थना गर्ने, होइन, जे पनि कुराहरू गर्नुभन्दा अगाडि सरसल्लाह गर्ने परिवारमा र प्रार्थना गरेर ती कुराहरूलाई अगाडि बढाउने कार्यहरू गर्यौं भने परिवारले साँच्चै नै एउटा शान्ति, आनन्द र परमेश्वरबाटको आशिषलाई चाहिँ महसुस गर्न सक्नेछौं।
1: पारिवारिक जीवनलाई कहिलेकाहीँ भताभुङ्ग पार्नको निम्ति दुष्ट कुराहरू पनि आउन सक्छन् हाम्रो जीवनमा, र यो सुरक्षामा राख्नको निम्ति लगातार प्रार्थना हाम्रो हुनुपर्छ। मानिसको मनमा हो परिवर्तन हुन सक्छ, श्रीमान पनि बहकिन सक्छ, श्रीमती पनि बहकिन सक्छ, त्यसैले नै हामीले सुरक्षाको लागि, प्रोटेक्सनको लागि प्रार्थना गर्ने हो, होइन, र जहिले पनि परमेश्वरको हातमा नै हाम्रो जीवन भइरहोस्, हामी उहाँमै आनन्दित भइरहौँ भन्ने कुराहरू आउँछ। र विशेष गरिकन यहाँ मैले हितोपदेशको पुस्तक 31 अध्यायका कुराहरू हेर्दै थिएँ। उच्च चरित्र भएकी स्त्रीका कुराहरू यहाँ गरिएको छ। एउटा छोरी मानिसले अथवा कसैको श्रीमती भनेर दाम्पत्य जीवनमा बसिसकेको व्यक्तिले चाहिँ उच्च यो पाठ धेरैचोटि पढ्नु भएको हुनसक्छ उहाँले, होइन, तर कतिको लागू भएको हुन्छ भन्ने कुरा चाहिँ तपाईँ स्त्री जातिमा विशेष गरी म भन्छु, होइन, उच्च चरित्र भएको पत्नी कसले पाउन सक्छ? उच्च चरित्र त भन्यो तर मेरो चरित्र कस्तो छ भन्ने कुरा चाहिँ स्त्री जाति आफ्नो आफ्नो अनुसार फरक भयो नि त, होइन, त्यसले गर्दाखेरि हामीलाई वचनले के भन्दैछ भन्दाखेरि चरित्र उच्च हुनुपर्दो रहेछ, सबैले मन पराउने हुनुपर्दो रहेछ, अनि तिनी मनिक भन्दा पनि अति नै बढी मूल्य के हुन्छन् भनेर भनेको छ। चरित्र असल हुनु चाहिँ स्त्री जातिको लागि एकदम राम्रो कुरो हो, होइन, परमेश्वरले पनि मन पराउनुहुन्छ, तर उच्च चरित्र भएको स्त्री चाहिँ पाउन कसले पाउन सक्छ भनेर भनेको छ, होइन, त्यसले गर्दाखेरि जोसुकैले पाउन पनि सक्दैन, तर हुनु चाहिँ पर्ने चाहिँ उच्च चरित्र भएकै व्यक्ति हुनुपर्ने हो हामी। अब अहिले संसारमा पनि के भनिन्छ भन्दाखेरि 32 लक्षणले युक्त भएको केटीलाई विवाह गर्नुपर्छ अथवा श्रीमती ल्याउनुपर्छ भन्ने गरिन्छ, होइन, त्यो 32 लक्षण भनेको त के हो हामीलाई थाहा छैन, होइन, तर असल कुराहरू त्यहाँ गरिएको सबै सबभर धेरै कुरामा चाहिँ असल हुनुपर्छ भन्न खोजिएकै हो त्यो, होइन, हाम्रो बाइबलले चाहिँ के सिकाउँछ भन्दै उच्च चरित्रका कुराहरू सिकाउँछन्, विश्वासका कुराहरू, प्रेममा रहने कुराहरू सिकाउँछन्, होइन, पहिलो कृति 13 अध्यायले पनि त्यसरी सिकाउँछ। त्यसैले गर्दा आज हामीले सिक्दै जाने हो। मैले सबैभन्दा पहिले परिवारलाई सुरक्षा राख्ने तरिका चाहिँ प्रार्थना भनेर अघि भने, त्यही जस्तो लाग्छ पुनमजी, कहिलेकाहीँ मानिसको मन बहकिन सक्छ, हावाले आदमको मन बहकाइदिन, होइन, अनि फेरि सर्पले पनि हावाको मन बहकाइदिए, होइन, हामी मानिसौँ बहकिन सक्छौँ, हाम्रो पुर्खा पनि बहकिएका थिए, त्यसैले त्यो हाम्रो जीवन नबहकि के भनिन्छ, नबहकियोस् र जहिले पनि सुरक्षामा रहोस् र परमेश्वरमा समर्पित होस् भन्नको निम्ति चाहिँ प्रार्थना चाहिन्छ।
0: एकदमै र परमेश्वरको भय मान्ने कुराहरू, होइन, चाहे स्त्रीले होस् चाहे पुरुषले होस्, उच्च चरित्रको स्त्रीको विषयमा हामीलाई धेरैवटा पोइन्टहरू हेर्दै गर्दा त्यहाँ अन्तिम अन्तिममा चाहिँ सुन्दरता चाहिँ, होइन, भ्रमात्मक हुन्छन्, तर परमेश्वरको भय मान्ने स्त्री चाहिँ आदर योग्य हुन्छ भन्ने कुराहरू गर्दै गर्दाखेरि चाहिँ त्यो कुरा चाहिँ पुरुषमा पनि सायद लागू हुन्छ। परमेश्वरको भय मान्ने पुरुष पनि, होइन, एकदमै त्यो अनुसारको आदरको योग्यको हुन्छ भने जस्तै नै दुवै पक्षले चाहिँ परमेश्वरको भयमा जिउन थाल्यौं भने अघि दार्जनजीले भन्नुभयो जस्तै 32 लक्षणको त्यो गुणहरू चाहिँ सायद परमेश्वरको भय मान्न सुरु गर्यो भने हामीमा त्यो गुणहरू, चरित्रहरू पनि निर्माण हुँदै पनि जानेछन्। र अघि हामीले कुराहरू गर्यौं परमेश्वरलाई केन्द्रमा राख्ने कुराहरू सँगसँगै अघि दार्जनजीले कति सुन्दर उदाहरणहरू दिनुभयो, होइन, त्यहाँ त्यागको कुराहरू, समर्पणताका कुराहरू, प्रेमका कुराहरू सम्बन्धमा र श्रीमान श्रीमतीमा भयो भने परिवार स्वतः एकदमै आशिषित हुँदै जाने कुराहरू पनि रहेछ। र पति पत्नीले नै एकअर्कालाई आदर गर्ने कुराहरू अनि प्रेम गर्ने कुराहरू, होइन, श्रीमानलाई आदर गर्ने कुराहरू, श्रीमतीलाई प्रेम गर्ने कुराहरू त हामीले धेरैचोटि सुनिरहेको हुन्छौं, तर यो कुरा चाहिँ हाम्रो परिवारमा प्र्याक्टिकल्ली हामीले व्यवहारमा प्रयोगत्मक रूपमा गरिरहेको छौं कि छैनौ त? कि साँच्चै नै हामीले हाम्रो श्रीमानलाई आदर गरिरहेको छौं त? कि साँच्चै नै हाम्रो श्रीमतीलाई प्रेम गरिरहेको छौँ कि छैनौँ। फेरि टार्जनजी श्रीमतीहरू यस्तो हुँदो रहेछ, मैले आफूले भर्खर भर्खर अनुभव गरेको कुरामा प्रेम गरिसकेपछि एकदमै त्यसैमा खुसी होइन, श्रीमतीलाई प्रेम श्रीमानले दिनुभयो भने त्यसैमा खुसी, अनि फेरि श्रीमानले पनि श्रीमतीले होइन श्रीमानलाई आदर गरिदिनु भयो भने श्रीमानहरू त्यसैमा कस्तो धेरै खुसी भएर आफ्नो सबै कुराहरू नै दिन तयार श्रीमानहरूले। श्रीमतीले पनि प्रेम पाएपछि आफ्नो सबै कुराहरू, सबै आदर प्रेम आफूले गर्नुपर्ने जिम्मेवारीहरू सबै कुराहरू गर्न तयार। त्यस्तै बाइबलले प्रेम गर्ने कुराहरू आदर गर्ने कुराहरू भनेको होइन रहेछ, यो चाहिँ वास्तवमा एकदम शक्तिशाली रहेछ भन्ने कुराहरूलाई पनि मैले पनि महसुस गरिरहेको छु र तपाईँहरूमा पनि देखिरहेको छ है यो कुराहरू चाहिँ।
1: खराब कुरा भन्दा पनि असल कुरा निभाउनको निम्ति चाहिँ धेरै संघर्ष गर्नुपर्छ हामीले होइन, असल भएर बाँच्नको निम्ति गाह्रो छ। परमेश्वरले भन्नुहुन्छ मत्ती 11:28 मेरो भारी हलुको मेरो जुवा सजिलो भन्नुहुन्छ, तर मलाई चाहिँ कता कता नमिलेको जस्तो पनि लाग्छ कहिले कहीँ, किनभने परमेश्वरको बाटोमा हिँड्नु सजिलो चाहिँ पक्कै छैन अनि हजुर त्यसैले गर्दाखेरि विश्वासमा परिपक्वता आउनुपर्ने, आत्मिकी रूपमा एकदमै माथि उठेको व्यक्ति हुनुपर्ने, श्रीमान श्रीमती नै उसले मात्रै विजय पाउन सक्छ होइन यस्ता कुराहरूमा। त्यसैले गर्दाखेरि त्यतिखेर चाहिँ यो कुरा लागू हुन्छ, उपयुक्त हुन्छ कि मेरो भारी हलुको मेरो जुवा सजिलो होइन, त्यतिखेर परमेश्वरको वचनलाई लिएर सजिलो मान्ने व्यक्ति चाहिँ एकदम आत्मिकी नै हो होइन, संसारमा रहेर चाहिँ उसलाई गाह्रो लाग्छ, क्रुस बोक्नु गाह्रो लाग्छ नि त। त्यसैले गर्दा श्रीमतीले पनि क्रुस बोक्नु पर्यो, श्रीमानले पनि क्रुस बोक्नु पर्यो, अनि क्रुस बोक्न मान्ने मान्छेले चाहिँ दुःख भोग्न पछि पर्दैन होइन, दुःखमा पनि खुसी हुन सक्छ भन्ने कुरा नै हो। र दुःख भन्नाले के दुःख भन्दा आर्थिक दुःख मात्रै दुःख होइन होइन, मनमा पनि कहिले काहीँ तोड पर्दछ, मनको दुःखहरू पनि हुन्छन् होइन, अनि कहिले काहीँ सामाजिक दुःखहरू हुनसक्छ, पारिवारिक सबै आफ्नो व्यक्तिगत रूपमा उठेका कुराहरू पनि हुनसक्छन्, प्रश्नहरू म के गर्दैछु कहाँ छु कहिले काहीँ मैले किन गल्ती गर्दैछु मैले किन यस्तो गर्दैछु, असल गर्दाखेरि पनि के कुन तरिकाले चाहिँ म गर्दैछु, हरेक कुरा चाहिँ परमेश्वरलाई सम्झेर हामीले गरिरहेका हुन्छौँ नि त। अनि हाम्रो मनमा अनेकन कुराहरू आउँदाखेरि पनि परमेश्वरले चाहिँ त्यसको समाधानका कुराहरू हामीलाई राखिदिनु हुँदो रहेछ भन्ने कुरा चाहिँ मैले धेरै अवस्थामा थाहा पाएको छु। र अझै पनि अब यौन त छैनौँ हामी होइन, विवाहित भए पनि कति कुराहरू अनुभव भएर नै ती समयहरू पार गरिरहेका छौँ, अझै पनि छ छोटा हाम्रो समय विवाहलाई बुझ्ने समय होइन, विवाहमा अझ बलियो भएर प्रभुमा कसरी रहने भन्ने कुरा चाहिँ हाम्रो लागि पनि तपाईँहरूले प्रार्थना गरिदिनुपर्छ, तपाईँको निम्ति पनि हामीले प्रार्थना गरिदिनुपर्छ, एक्लै अर्कालाई बलियो पक्कै बनाउनुपर्छ, किनभने हामी पनि बलियो व्यक्ति होइनौँ, तपाईँहरू पनि बलियो व्यक्ति, समय आउँदाखेरि हामी सबैजना कमजोर हुन सक्छौँ, त्यो कमजोरी अवस्थामा माथि उठाउनुको निम्ति चाहिँ एक्लै अर्काको निम्ति प्रार्थना गरिदिन असल हुन्छ
0: भन्दै एउटा गीत फेरि पनि तपाईँको लागि हामी यो समयमा राख्न चाहन्छौँ।

0: श्रोता मित्र एन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम आदरणीय अब भने छुटिनुपर्छ किनभने समयले पनि हामीलाई बिदा दिएको छ र सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छौ र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट मटाजु
1: र म पुनम
0: हामी बिदा हुन्छौ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।